0: महापुरुषले कन्ट्रोल गर्न प्रयत्न गर्छ। हेर्नुहोस्, बाहिरबाट केही देखिँदैन, भित्र समुद्र उम्रेको हुन्छ। जस्तै तपाईँहरूको घर घरमा प्रेसर कुकर छ, प्रेसर कुकर केही देखिँदैन बाहिर के भइरहेछ, तर भित्र ग्यास उम्रिरहेछ। एक लिमिटभन्दा बाहिर गएपछि सिटी मार्छ, तर त्यो सिटी मार्नु पूर्व थाहै हुन्न कि भित्र के भइरहेछ। त्यस्तै महापुरुषको अवस्था हुन्छ। अरू हेर्नुहोस्, डेक्चीहरूमा पानी बसाल्नुहोस् तुरन्तै बाफ निस्किन थाल्छ, तर प्रेसर कुकरमा देखिँदैन, गोप्य हुन्छ, तर एक लिमिटभन्दा बाहिर गएपछि फेरि प्रकट हुन्छ। बस त्यही चिजलाई हामीलाई सम्हाल्नु छ। अब यसमा अन्य चिजहरू छन्, यो फेरि बताइनेछ तपाईँहरूलाई। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग सुन्न नभुल्नुहोला। आदरणीय श्रोताहरू, यस कार्यक्रमबाट यहाँहरूले कतिको लाभ प्राप्त गरिरहनु भएको छ, यसको लागि हामीलाई प्रेरणा स्वरूप आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम टिमी, हनुमन्तीपुर, भक्तपुर। सम्पर्क 6630059, 9841423437। इमेल ठेगाना info@ssdham.org। हस्त, यसका साथै कार्यक्रमबाट सत्सङ्ग प्राप्त गर्नुभयो नि होला भन्ने विश्वासका साथ बिदा चाहन्छु। भोलि ठिक 5:25 बजे भेट हुने नै छ। तबसम्मका लागि जय

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36 सम्म, र 6:30 को समय रहनेछ अन्तर सम्वादको। अहिले भने संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूचीमध्ये 87.2% प्रगति हासिल भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योगदान तथा आरोग्यका कार्यक्रमलाई निरन्तरता दिएको पनि बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अघि बढाउने संकल्प गरी अघि बढेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएको प्रश्नको जवाब दिनुहुँदै मन्त्री गुरुङले गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट, रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरी काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको हिजो बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 12:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिस्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेका छन्। नेपाल राष्ट्र ब्याङ्कले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रा स्फीति 5.5% सीमित रहने बताउनुभयो। गभर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत
हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनु भयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कमभन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गभर्नर पौडेलले बताउनु भयो। यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिमो आग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय एमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाललाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डाक्टर आग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, पूर्व गृह सचिव टेकनारायण पाण्डेसहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उहाँहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डेसहित 30 जना विरुद्ध ठगी, लिखत कृत्य, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। सूचना अधिकारी खतिवडाले उपलब्ध गराएको फैसलाको पूर्ण पाठ अनुसार 7 जना प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्। प्रतिवादीहरूमध्ये पूर्व उप प्रधानमन्त्री रायमाझीलाई राज्य विरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्व गृहमन्त्री खाँडलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पन्छीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। पोखरा मुगलिन सडक स्तरोन्नति आयोजनाको म्याद 4th पटक थप गरिएको छ। 3rd पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मक्सिर 10 गतेसम्म अन्तिम समय दिएको हो। मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार यसअघि थपिएको म्याद असार 15 गतेसम्म रहे पनि निर्माण पूरा हुन नसकेपछि फेरि समय थपिएको हो। उहाँले अब थपिएको समय अन्तिम भएको उल्लेख गर्दै तोकिएकै अवधिमा काम सम्पन्न हुने दावी गर्नुभयो। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव सहित 4 जना विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार यादवसहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरुप्रसाद बराल, तोसीमा कार्की, लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधनसहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। र इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको 67 मिनटमा मुस्ताफा जिकोले गोल थप्दै इजिप्टलाई 2-0 बलियो अवस्थामा पुर्याएका थिए। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको 79 मिनटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको 83 मिनटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाए। अब अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराति नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्विजरल्यान्ड पनि प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि कार्यक्रममा आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। कार्यक्रममा आजका नारी सुनिरहनु भएको छ भने फेरि पनि जानकारी गराउँछौँ, महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै सङ्घर्ष र सफलताको कथासँगै महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। र यसै क्रममा आज हामी यस्तो एक व्यक्तित्वको अनुभवलाई यहाँहरूमा सुनाउन लागिरहेका छौँ जसलाई एकल महिलाको साहसको उदाहरणको रूपमा पनि लिन सक्छौँ, जसले आफ्नो श्रीमानसँगै 3 सन्तान गुमाउनुभयो र सुरु गर्नुभयो एउटा साहसको यात्रा, समाज सेवाको यात्रा, सामाजिक अभियन्ताको यात्रा हो। एकल महिलाको साहसको उदाहरण बन्न सफल गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष इन्दिरा गौतम जस्तो सुकै अप्ठ्यारो अवस्थामा पनि अगाडि बढ्नुभएको उद्यमीको रूपमा चिनिनुहुन्छ। उहाँले धेरै महिलाहरूलाई आत्मनिर्भरताको बाटो पनि देखाउनुभयो र जीवनको पछिल्लो समय उहाँ क्यान्सरसँग लड्दै भिड्दै हुनुहुन्छ, तर उहाँको अनुहारमा मुस्कान त्यस्तै छ, जाँगर उस्तै छ र दिदीबहिनीलाई उद्यमशीलताको बाटोमा डोराउने र समाजसेवाको क्षेत्रमा कहाँबाट कसरी सकिन्छ जुट्ने काममा पनि त्यत्तिकै अग्रसर हुनुहुन्छ। आजको यो अन्तर्वार्ता उहाँको जीवनकालकै पहिलो अन्तर्वार्ता भन्नुभएको छ। को हुनुहुन्छ त उहाँ भन्दा गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष इन्दिरा गौतम, जसको जन्म मोरङमा भयो अनि कार्यक्षेत्र इलाम, त्यसपछि काठमाडौँ पनि जोडिएको छ। उहाँको जीवन कथालाई पनि आज हामी यहाँहरूमा राख्दैछौँ।
1: सबैमा मेरो नमस्कार, रेडियो नेपालमा मेरो अझ धेरै नमस्कार। र मेरो नाम इन्दिरा गौतम हो, गाउँघरमा बोलाउने मेरो धीरा हो र मेरो जन्म रत्तमाई नगरपालिकामा भएको हो, मोरङ। र

0: मेरो बिहाबारी चाहिँ 45 सालमा उहाँ इलाम रौँ एक शान्तिपुर सिरिसेमा भएको हो। त्यसैले मेरो 3 छोरा श्रीमान हुनुहुन्थ्यो। श्रीमान हुँदैखेरि मेरो एउटा छोरो परलोक जानुभयो र त्यस पछाडि भनेको मेरो 2 छोरा हुनुहुन्थ्यो। श्रीमान मरेको नबित्तै मेरा 2 छोराहरू पनि जानुभयो। त्यस पछाडि भनेको मैले मर्नलाई 20 पनि खाएँ, झुन्ने पनि खोलामा पनि हानफाले भएन। त्यस पछाडि यो गोपाल गौरी खोलेको मेरो परिचय यही हो। नेपाल प्रहरीमा हुनुहुन्थ्यो मेरो श्रीमान। स्याङ्जा वालिङ भन्ने ठाउँमा चुनावमा खटिनु भयो। उहाँलाई छर्रा लागेको न्यु भयो 52 सालको स्थानीय चुनावमा। अनि अपरेसन गर्न वीर हस्पिटलमा ल्याए पनि भयो, त्यतिकै भयो, छराहरू झिक्या थियो, पछि फेरि बल जियो थियो, घरमा निधन भयो 2 रोग आएर।
1: श्रीमानको निधन हुँदाखेरि यहाँसँग 2 छोराहरू हुनुहुन्थ्यो।
0: हजुर,
1: 1 छोराको निधन भइसकेको थियो।
0: हजुर,
1: र त्यसपछि त्यो 2 छोराहरू पनि 9-10 वर्षको उमेरमा नै उहाँहरूको पनि
0: निधन
1: बिरामी भएर निधन भयो।
0: हजुर, एउटा त 15 बिचमा हो म्याम, एउटा गुमाको 15 बिचमा, अर्को गुमाएको छु।
1: आफ्नो जीवन साथी गुमाउनु, त्यसमाथि आफ्नो सन्तान गुमाउनु एउटा आमाको लागि असाध्यै पीडादायक हुन। त्यही पीडाका कुराहरू बल्झाउन पटक पटक मन लाग्दैन, र पनि प्रसङ्गले, जीवन अनुभवले, कहिलेकाहीँ साहसिक कथामा जोडेर पनि यो पीडाको प्रसङ्ग आइ नै हाल्छ, होइन?
0: हजुर,
1: त्यति बेलाको समय कति गाह्रो थियो होला।
0: मलाई त झन् कति गाह्रो थियो, म परिणामीको घरमा बिहा भएको मान्छे म्याडम, तर म माछा मासु चाहिँ पहिलेदेखि नै खान्नथेँ। बिहा भएको मान्छे होइन, मलाई पहिले त झन् खसीको मासु लासपस भयो भने म बिउस भएर लड्थेँ, होइन? तर त्यस्तो मान्छे मलाई खालि जतिखेर सिनो खानेको छोरी भन्नुहुन्थ्यो सासूले, मलाई ससुराले माया गर्नुहुन्थ्यो। मेरो ससुरा पण्डित हो, पढेर ल्याउनुहुन्थ्यो, आउनुहुन्थ्यो, रोटीहरू ल्याउनु भएको छ भने पहिले मलाई खोज्नुहुन्थ्यो, माइली दुलै भन्नुहुन्थ्यो, खान्थे गर्थे। तर सासु र देवरले चाहिँ मलाई जतिखेर सिनो खानेकी छोरी भन्नुहुन्थ्यो। घाँस काट्न जानु पर्थ्यो अलिक पहाडको लेकमै, घाँस काटेर आउँदा पानी भर्नु पर्थ्यो तल पँधेराबाट गाग्रीमा, डोकामै बोक्नु पर्थ्यो। आउँदाखेरि पानीको गाग्री रित्तै हुन्थ्यो, फेरि जानु पर्थ्यो, भोक लागेको यति यति मकै यति यति भट्टा सालेर जानु पर्थ्यो। न मेरो माइतमा हुँदा अम्रिसाको घाँसै देखाएको थिएँ म्याम, न मैले अल्लो सिस्नु नै देखाएको थिएँ। त्यो त काट्दाखेरि सबै पोल्दो रहेछ, पानीमा पऱ्यो भने त फोका उठ्दो रहेछ, त्यो अम्रिसाल त जानिएन भने हातै काट्दो रहेछ। त्यस्ताको भारी हालेर त्यसरी काटेर यसो परेको कोटालोले खनेर यत्रा यत्रा ढुङ्गा गरेर नजानेर कतिचोटि त मेरो हातमा कतिचोटि खुट्टामा लाएर ठोकिएर त्यति गरेर अझ गाईलाई सोतर हालेर बेसी जानु पर्थ्यो, डोका नाम्ला गरेर जीविका चलाए। दुःखको त कुरै नगरौँ म्याम। हजुर,
1: र त आमाईमा जन्मनु भयो, 5 पढ्नुभयो भन्नुभयो है?
0: हजुर,
1: अनि त्यसपछि 5 पढाइ रोकियो?
0: रोक्यो म्याम। बाल्यकाल कस्तो थियो भन्दा मेरो माइती अलिक निम्न स्तरको म्याम, निम्न स्तर भनौँ भने 3 जग्गा भएको मेरो माइती, 3.5 जग्गा भएको मेरो माइती घर। हामी छोरीहरू चाहिँ 8। त्यस पछाडि जम्ल्या छोरा जन्मेको मेरो भाइहरू 2। डाँडो खेत, उब्जा नहुने, खानको अलिक दुःख, दुःखले दुःखमा हुर्किएर अनि मलाई चाहिँ मेरो बुवाहरू 9 साइलोची काका नेपाल प्रहरीमा झिलझिले बस्नुहुन्छ।
1: हजुर,
0: अनि म काकाको घरमा बसेँ, मैले काकाको घरमा पढेँ। अनि पढ्दै गर्दै गर्दाखेरि मलाई कहिले छोप्ने लड्ने, म बिउस हुने, कहिले ठिक हुने दुःख पनि काकाकोमा पनि काम चाहिँ गर्नु पर्थ्यो। 4 उठ्नै पर्थ्यो, घरको सिँगार गर्नु पर्थ्यो, आङ्ना बढार्नु पर्थ्यो, इनार कल थियो, कलको पानी पहेँलो आयो भनेर इनार गाडियो, इनारको पानी झिक्नु पर्थ्यो, अनि भात पकाउन मेरो दिदीलाई ठिक्क पारिदिनु पर्थ्यो मैले। अनि त्यस पछाडि एउटा हाम्रो राई दाई भन्ने हो, उहाँसँग खेतमा मकैको बिउ हाल्न जानु पर्थ्यो, अनि आएर भात खाएर ती भात खाएको भाँडा मोलेर स्कुल जानु पर्थ्यो। स्कुल जाँदाखेरि होमवर्क गरेको हुँदैन थियो क्या म्याम, अनि कुट्टै खाइन्थ्यो, त्यो भएर पनि मैले पढ्न छोडेँ। अब पढेको हुँदैन थियो, होमवर्क दिएको हुन्थ्यो, फेरि स्कुलबाट आयो, किताब राखो, घाँस काट्न जा भन्नुहुन्थ्यो, घाँस काट्नु पर्थ्यो, सबै काम गर्नु पर्थ्यो।
1: यो काम त छँदै थियो होइन, विवाह नहुँदा पनि, विवाह भएर गएपछि फेरि अर्को कामको बुमारीमा भयो
0: हो, त्यसले गर्दाखेरि पनि मलाई छोडेँ मैले पढाइ। पढ्ने रहर त अहिले पनि लागेको छ, अहिले पनि मलाई मैले पढ्ने खालको स्कुल भइदिए, मलाई यो बुढेसकालमा किन पढ्न आकी नभन्दैदेखि म पढ्थेँ म्याम। मलाई अहिले पनि मलाई अलिकति इङ्ग्लिसमा जान्न मन छ। कतिपय कुराहरू अब संस्थाको अध्यक्ष भन्छन्, यो मेरो कतिपय इङ्ग्लिसमा म्यासेज आउँछ, कसलाई हेर्दै भन्छ, यही म्यासेज हेर्ने क्रममा अब एकजनाले राम्रो रे यस्तो म्यासेज नहेर भने भरे त अर्कोलाई देखाएको त राम्रो रहेछ नि, त्यसको रिप्लाई दिन पाए भए त्यसले पनि त मलाई रिप्लाई फेरि दिन्थ्यो होला होइन। मलाई एकदम अहिले पनि इङ्ग्लिस जान्न र पढ्न एकदम जोस छ।
1: खोजी पस्यो भने भेटिन्छ कि यहाँको पढ्ने रहर छिटै पुरा होस् हामी त यही भन्छौँ होइन। कति होला नै यहाँहरू जस्तै कति हाम्रा आमा दिदी बहिनी छोरीहरूको पढ्ने रहर हुँदा हुँदै अधुरो अपुरो रहेको, त्यो अधुरो अपुरो पढाइ कुनै न कुनै सिलसिलामा संयोग बनेर पढ्ने अवसर जुरोस् हामी कार्यक्रमबाट यही भन्छौँ होइन। मोरङबाट विवाह भएर इलाम पुग्नुभयो,
0: हजुर,
1: कस्तो अनुभव रह्यो?
0: मलाई त्यस्तो केही अनुभव रहेन। अब यो मधेसको केटी ल्यायो, अब यसले के गर्छ, के काम गर्छ, यो केटाले कहाँबाट भेट्टाएर ल्यायो, हो त्यस्तो मेरो फेरि यता घरबाट बिहा भएको होइन म्याम, प्रेम विवाह हो म्याम।
1: सहज थियो दैनिकी?
0: सहज थियो, मलाई मेरो श्रीमान बसुन्जाल सहज हो, श्रीमान फेरि ड्युटीमा हिँडेपछि अलिक बेसज हो। श्रीमान हुन्जाल चाहिँ उहाँले घाँस काट्दिनु हुन्थ्यो, अनि बुवाले गर्दा त्यो ढुक्क हुन्थ्यो, ढिक्की जाँतो केही गर्नु पर्दैन थियो। श्रीमान गएपछि चाहिँ अब ढिक्कीमा पनि धान कुट्नु परेको छ, जाँतामा पनि कोदो पिस्नु परेको छ, यत्रो यत्रो फोका उठ्छ, झिलझिल हात दुख्छ, त्यो मकैको भात माइतमा नखाएको मकैको भात खानु परेको छ, कोदाको रोटी यस्तो ठ्याप्प ठ्याप्प हाल्नु परेको छ, अनि सोध्दै मेरो कर्म यस्तै हो भने मैले त्यसैमा रमाएँ।
1: यहाँको श्रीमानको जीवनसाथीको छोटो समयमा नै निधन भयो भनौँ न, यहाँ त्यति बेला 27-28 वर्ष।
0: हजुर,
1: आफ्नो परिवारको श्रीमान र तिनवटा छोरा गुमाउनु भयो।
0: हजुर, के गर्ने त म्याम, मैले श्रीमान मरे पछाडि मैले नानीहरूलाई पाल्दाखेरिको दुःख म पारीबाट इन्डियाबाट नुन तेल ल्याउने बेच्ने गर्दाखेरि त्यो दुःख देखेर मैले भाँडा पनि मोले माडेहरूकोतिर घरको काम पनि गरेँ। त्यो दुःख देखेपछि मलाई एकजना याम आचार्य भन्ने इन्सपेक्टर हुनुहुन्थ्यो, अनि बेनु परसाई भन्ने दाई हुनुहुन्छ अहिले पनि इलाममा, उहाँहरू मिलेर मलाई नेपाल प्रहरीमा जागिर लगाइदिनु भयो। मैले नेपाल प्रहरीमा जागिर खाएँ अनि पाल्दै गएँ नानी, अनि त्यस पछाडि पनि मेरो नानीहरूले छोडेपछि अब म किन खाने, अब म किन गर्ने, अब म त बेकार भयो नि त जिन्दगी, अब त्यसको अर्थै छैन, अब मर्दिने भनेपछि चाहिँ अब मर्छु भन्ने भएर मैले विष खाएको हो म्याम। मैले विष खाएँ तर मरिएन।
1: एकल भएपछिको सामाजिक दृष्टिकोण, पारिवारिक भोगाई अनुभव धेरै फरक हुन्छ भनेर सुन्छौँ हामी, भोग्नुभयो यहाँले?
0: मैले त सर्वप्रथम त पहिले मेरो श्रीमान मर्दैखेरि मेरो घरकोले क्रिया गर्न नआएर म आफै कुरो ढिकुरो गरेको मान्छे, एकदम आउनु भएन। दुई दिनसम्म बसेँ, नआएपछि तिन दिनको दिन उहाँ आउनुभयो दुई दिन पछाडि, र क्रिया गर्ने मान्छे लिएर आउँछु भनेर जानुभयो जेठाजु। मेरो सासु ससुरा जोरै हुनुहुन्थ्यो मेरो श्रीमान बित्दा, हामी अलिकति राजगढ भन्ने ठाउँमा बसेका थियौँ, उहाँको दरबन त्यही भएकोले त्यहीँ एउटा सानो झुप्रो जग्गा किनेर त्यहीँ बनेका थियौँ। इलाम छोडेर तल झरेका थियौँ मेरो श्रीमान हुँदै नानी मरेपछि, यो नानीको यादले यहाँ बस्न सक्छ। मेरो श्रीमानले चाहिँ असाध्यै माया गर्ने मेडम, यो श्रीमतीले गर्नुपर्छ भन्ने होइन, मेरो कपडा धरि पनि धोइदिनुहुन्थ्यो, सुत्केरी हुँदा 6 महिनासम्म पनि उहाँले काम गर्न दिनुहुन्नथ्यो मलाई, उहाँले भात पकाएर तिमी जाऊ डुल्न साथीहरूसँग पनि भन्नुहुन्थ्यो। त्यतिसम्म आज पैसा ल्याएर भोलि खर्च छैन नि भनौँ भने खर्च गर्न ल्याएको सक्यो त बाबा म छु, त्यस्तो हुनुहुन्थ्यो। त्यस कारणले घरको कति मैले पीडा खपेँ भन्नु चाहिँ, मैले काज क्रियान गर्न नआएपछि मैले कोरो ढिकुरो आफैले गरेँ, र 13 दिनको दिन निज चाहिँ पहिला गएको, जे जति दिलाइ पाऊ नाबालक हामीसँग भएको भनेर जेठाजुले मुद्दा हाल्नुभयो अदालत, जबकि म कोरो ढिकुरो गरिरहेको छु। 12 दिन म्याद आएछ, मलाई गाउँलेहरूले म्याद दिएनन्। हाम्रो त अब परम्परा मेडम मासिक गर्नुपर्छ, खिच्नुपर्छ भन्ने थियो, मैले खिचेन किनकि उहाँको मायाले मलाई तान्यो, मैले गर्छु भने मैले सेतै लुगा लाएँ। अनि त्यस पछाडि इलाम जानुपर्छ, नाता प्रमाणित बनाउनु पर्छ भन्ने कुरा गाउँले गर्नुभयो, अनि गइसकेपछि उहाँ जाँदा बल्ल मैले स्टुडियो कार्यालय जाँदा बल्ल मुद्दा परेको थाहा पाएँ। त्यति बेर उहाँले पहिला गए, जबकि म क्रियाबाट आउँदैछु कसरी पहिला गएँ, त्यो नेपाल प्रहरीको पैसा आउँथ्यो, त्यो पैसाको लागि लोभाले मेरो जेठाजुले मुद्दा हाल्नुभएको, र पनि मैले सिडो साहबले थुन्दै भन्नुभयो, मैले भने नथुन्दिनु, उहाँलाई थुन्यो भने त उहाँ जतिकै म पनि भइहालेँ नि, खुस भनेर उहाँलाई छोडिदिए। छिमेकीहरूले जवाब दिनुभयो, त्यति उहाँले घरै गएर क्रिया गरौँ भन्दा नि गाडी भाडा कसले तिर्छ भन्नुभयो, त्यो क्रियाको खर्च कसले तिर्छ भन्ने, मेरो घरले मलाई कस्तो व्यवहार गर्यो होला त, अब श्रीमानको कामकै बेला त मुद्दा हाल्ने मान्छेले मलाई कस्तो व्यवहार गर्यो होला, अब हजुरले अनुमान गर्नु म्याम। त्यस पछाडिको दैनिकी म चलाउँदै गएँ, दुःख गर्दै गएँ गर्दै गएँ, बर्खान्त आयो बोलाउन गएँ, त अहिलेसम्म बिहा गरेकी छैनस् भन्नुभयो, मलाई मान्छे लाउनु भयो, यसलाई मैले लिएर हिँडेको भन्न पनि लाउनु भयो जेठाजुले, मलाई धेरै काण्ड गर्नुभयो जेठाजुले, तर गाउँलेहरूले म कस्तो भन्ने थाहा थियो, गाउँलेहरूले मलाई साथ दिनुभयो, सबैले मलाई साथ दिनुभयो, म त किन डगमगाइनँ, उहाँको मायाले कहीँ जाँदा पनि उहाँको एउटा सास गएको उहाँ हुनुहुन्छ नि हेरिराख्नु भएको छ नि भन्ने भएर उहाँलेको मायाले मैले केही गरिनँ। तर जतिखेर चुडेल्ने भन्नुभयो, किन नगकी भन्नुभयो, मलाई मान्छे लाउनु भयो, यसलाई घिसार भन्नुभयो, यसलाई लैजाऊ भन्नुभयो, उहाँहरूलाई पैसा दिन पनि भ्याउनुभयो।
1: एउटै जीवनमा कति पीडा नि,
0: पीडा त कुरै नगरौँ मेडम, तर म कसैले भन्छ नि उसले मलाई तानो मलाई लग्यो भन्छ नि कतिपय महिलाले मसँग, महिलाले आँट गरिएन भने त्यो कसै गर्दा पनि उसले सक्दैन क्या म्याम, किन मेरो भोगाई हो यो, त्यही भएर मलाई एकदम दुःख नै मेरो साथी हो कि, जीवनै मेरो सङ्घर्ष हो क्या म्याम।
1: पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नुभयो।
0: हजुर, मलाई श्रीमान मरेपछि तिनै नानीहरूको मुख हेरेर मैले बाँच्नुपर्छ भन्ने भयो, जति पीडा भए पनि भोलि यी नानीको फ्युचर गर्नु हुँदैन, बाबु पनि गइहाल्यो भन्ने भयो। बाबु बितेपछि चाहिँ मलाई के भयो भने अब कसका लागि बाँच्नु, माइतीबाट पनि मलाई सहयोग भएन, अब जाँदाखेरि पनि हामीले पाल्नुपर्छ कि भने जस्तो गर्नुपर्छ कि भने जस्तो सबैबाट त्यस्तो भयो, अब घरमा जाउँ घरको वातावरण भएन, अब मेरो नानीहरूको मुख हेरौँ नानीहरू भएन, अब मलाई काम छैन भनेर मरे, त्यस पछाडि म बाँचिसकेपछि मर पटक पटक गर्दा नभएपछि त्यसमा म घुम्न गएँ पश्चिम, अनि पश्चिममा जाँदाखेरि त्यहाँनिर चाहिँ एउटा ज्येष्ठ नागरिक भन्ने खुलेको रहेछ, गीता गैरेल भन्नेले है, त्यहाँ गएर हेरेँ ज्येष्ठ नागरिकको बक्सा टाँगेको छ, तिनीहरूले त्यो बक्सामा जति हाल्ने त्यो ज्येष्ठ नागरिकसँग बस्ने, उहाँ खाने, उनीहरू पैसा खोल्ने, ती ज्येष्ठ नागरिक रमाउने, उता हेरौँ गाई छन्, सक्नेले काम गर्छ त्यसलाई तलब दिने, तिनीहरूसँग सागसब्जी रोपेको त्यो किन्ने, तिनीहरूलाई नै खुवाउने गर्ने, आहा अब म यो काम गर्छु भनेर म फर्केर आएर अनि मैले विभिन्न सङ्घ संस्था गरेँ, आफूलाई त अनुभव छैन नि त, बुटल्नु पर्यो कसरी गर्ने रहेछ नि त, अनि मैले बुटलिसकेपछि आफूले लु भएन भने मैले 72 सालमा भूकम्पमा रात बाँड्न गएँ, यता चरीकोट गएँ, सबैले बाटोमा दिने, एउटाले 7 चोटि पाएको छ, नपाउनेले त पाएको छैन, मर्म त मर्मे, पीडित त पीडित नै छ, अनि म गाउँ झरेर बसेँ, अनि बुढियामा यस्तै परेकी बुढियामा एउटा हाँडी कालो न कालो कालो न कालो तल कुनामा पकाउनु भएको काहीँ केही छैन, एउटा गुन्द्री चाहिँ रहेछ, त्यो गुन्द्रीमा म सुतेँ, एउटा सल लगाएको थिएँ, एउटा बिहान टल्क्यो अनि हिमाल टल्क्यो, अनि यो के भन्यो आमालाई, हिमाल भन्नुभयो, अब मैले मेरो श्रीमानको नाम गोपाल हो, गोपाल कृष्ण गौतम हो, अब यो गोपाल गरेर अनि गौरी चाहिँ यो हिमालको नाम राखेर दिगो गरी विकास गर्न सक्ने भनेर म दर्ता गर्छु अनि म अगाडि बढ्छु भनेर मैले यो दर्ता गरेर अनि अब मैले लानु केही छैन, यिनै छोराछोरी हुन, मेरो भएको प्रपर्टीकै मैले जिल्ला अदालतबाटै यसलाई दिएर लु यही हो है मेरो अब भनेर मैले यसलाई आफैले सञ्चालन गरेर यहाँ अनि मलाई यो काम गरेँ, अनि नानीहरूले काम गरेँ, आइसक्दा गर्दा ओहो म्याडम भने, अनि आहा मातै यसो भने, अनि औँसी आयो माता औँसी, उनीहरू मातै भेट्न आउने भन्छन् आए, ओहो मेरो त छोराछोरी त यति रहेछ नि, मैले त 3 गुमाकी त थिएँ, हट होइन अब मेरो छोराछोरी, त्यस पछाडि मलाई अहिले आनन्द छ।
1: रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने आज हामी कुराकानी गरिरहेका छौँ गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष इन्दिरा गौतमसँग, एकल महिलाको एउटा साहसको कथा भन्न पनि रुचाउँछ आजको अनुभवलाई, र अहिले धेरै कामहरू गर्नुभएको छ, के काम गर्नुभएको छ त, पीडालाई शक्तिमा बदलेर।
0: मैले के काम गरेको छु भने यो संस्थाले पहिले मैले संस्था दर्ता गरेँ 2074 सालमा, अनि संस्था दर्ता गरिसकेपछि आफैले पैसा हालेर स्वास्थ्य शिविर गरेँ, किनकि मैले श्रीमान गुमाउँदाखेरि मेरो बच्चा बिमारी हुँदाखेरि नपाएको पीडा छ नि त पैसा नहुँदा, अनि त्यस्तै टोल छानेर मैले स्वास्थ्य शिविर राखेँ, बच्चालाई निशुल्क दबाई गर्ने अनि दबाई पनि दिने, अनि त्यो दबाई गरिसकेर उब्रेको दबाई पनि त्यहीँको हेल्प होस्लाई ल है यस्ता बच्चा आयो भने दबाई नकिनाउने यो दिनु भनेर मैले दिएँ, उहाँले एउटा धन्यवाद पत्र पनि मलाई दिनुभयो। अब फेरि मलाई महिलाको पाठे घर सम्बन्धी गर्न मन लाग्यो, फेरि मैले गरेँ स्थानीय सरकारसँग मिलेर, किनकि मेरो त्यो बाटोमा लाँदा लाँदै छोरो सिलगढी लाँदा लाँदै मरेको हुनाले त्यसैलाई पहिले प्राथमिकता दिएँ मैले शिव 87लाई, आफू हुर्किएको पनि त्यहीँ भएँ, जन्मेको पनि त्यहीँ भएँ, अनि मेरो नानी पनि लाँदा लाँदै बितेको पनि त्यहीँ भयो। अनि मैले सबै शिव सतासीलाई दि प्राथमिकता दिएर ज्येष्ठको पनि मैले त्यहीँ चलाएँ नगरसँग मिलेर। अनि चलाइसकेपछि अनि हाम्रो भोजकुमारी नेपाल दिदी हुनुहुन्छ, साह्रै मजाको, अनि उहाँ मार्फत गरेर मैले त्यहाँ चलाएँ। आधी पैसा उहाँहरूले हाल्नुभयो, आधी मैले नै हालेँ खल्तीबाट र चलाएँ। अनि चलाइसकेपछि झन् मलाई कति आनन्द आयो। अनि हामीले 25 जनाको अपरेसन पनि गरिदिउँ। हामीले विराट मेडिकल हस्पिटल विराटनगरमा छ, उहाँहरूले अपरेसन चार्ज पैसा लिनु भएन, बेडको मात्रै तिरेर गरिदिउँ। मैले अब सक्दै नसक्ने त बाँच्नु पर्यो नि त।
1: त्यसरी समाज सेवाको थालनी भयो भनौँ,
0: थालनी गरे,
1: संस्था चलाउनु पैसा चाहिन्छ भन्छन् नि त, होइन?
0: हजुर।
1: आर्थिक कुरा चाहिँ कहाँबाट जुटाउनु भयो?
0: आर्थिक मैले अहिलेसम्म मेरो प्रपर्टी बेचेर र स्थानीय सरकारसँग मिलेर काम गरेको छु। कसैको बाहिरको डोनर पनि छैन। लगभग मैले 1500 भन्दा बढी मान्छेलाई रोजगारी दिइसकेँ।
1: हजुर।
0: ढाकाको तालिम दिन्छु। यो ढाकाको साडी मैले ल्याएको मेरो आफ्नै प्रोडक्ट हो। म ढाकाको जुत्ता पनि बनाउन सिकाउँछु, ढाकाको ब्याग पनि बनाउन सिकाउँछु, अनि मैले मोतीको ब्याग पनि बनाउँछु, क्रिस्टलको ब्याग पनि बनाउँछु। मसँग अहिले क्रिस्टलको ब्याग छ, म आफैले बनाएको त्यो क्रिस्टलको ब्याग चाहिँ अलरेडी छ मसँग। अनि यो कपडाहरूको विभिन्न कपडाको स्कुले ब्याग, ट्राभल ब्याग, फाइल ब्याग, लेडिज ब्याग, मोबाइल पर्स, सबै क्याम्पस जाने बहिनीहरूले बोक्ने ब्याग, त्यो सबै बनाउँछौँ र हामी सिलाइको काम पनि गर्छौँ। अहिले हाम्रोमा गार्मेन्ट पनि चलिराखेको छ, यो सुरुवाल सेट हुन्छ नि बनाउने, सबै बनाएको छ। अहिले नेट हाल्नुभयो भने म उता देखाइ पनि दिन्छु हजुरलाई, हाम्रो नानीहरूले काम गरिराखेका छन्।
1: गोपाल गौरी दिगो विकास प्रतिष्ठान भनेर सर्च गर्यो भने पनि हामीले हेर्न सक्छौँ। हजुर,
0: सर्च गर्न सक्छौँ र अहिले त्यसरी चलिरहेछ, त्यसरी नै हो। मैले जग्गा बेच्दै दिँदै र यो गोपाल गौरीलाई 13 कट्ठा जग्गा पनि मैले दिएको र आजीवन सदस्यहरूबाट अलिअलि आजीवनको पैसा भएको पास खर्चमा चाहिँ मैले त्यो लगाएको छु। आजीवन सदस्यको आएको पैसा चाहिँ पास खर्चमा लगाएको छु, जग्गा चाहिँ मैले दान दिएको छु, 15% तिर्नुपर्ने रहेछ। त्यसरी गरेर चलेको छ। अहिले चाहिँ प्राय वर्षमा 3 कार्यक्रम चाहिँ मैले अनुदान दिन्छु।
1: हजुर, कुनै दिन आँसु बगाउँदै कसैको सहारा र सहयोगमा हिँड्नु भएको थियो, कतिचोटि जीवन नै सकाउने प्रयास पनि रह्यो, तर जीवनमा यति धेरै काम गर्नु रहेछ, होइन?
0: हजुर, के रहेछ भने अहिले मलाई बेकार रोएँ नि, बेकार आँसु झारेँ नि, त्यो आँसु झार्नु भनेको त आफ्नो कमजोरीपन रहेछ के।
1: हजुर।
0: तर म कुनै एकल भएको महिलालाई श्रीमान छोराछोरी श्रीमान बित्ता रुन्छ अनि म सक्यो भनेर कसैसँग पोख्छ भने त्यो दुःख नपोख्नु, त्यो हामीले आउँदा लिएर आएको पनि होइन, जाँदा लिएर जाने पनि होइन, त्यो नपोख्नु।
1: तर कुनै बेलाको साथ थियो, छुट्यो
0: किनभने साथी हो नि त।
1: हजुर,
0: होइन र
1: जसरी बुझिन्छ एउटा परिवार भनेर, यहाँसँग अहिले त्यो परिवार छैन, श्रीमानको साथ छुट्यो, 3 जना सन्तान गुमाउनु भयो, श्रीमानलाई पनि गुमाउनु भयो।
0: हजुर,
1: परिवार भएन अब एक्लो के गरी बाँच्ने भनेर
0: हजुर
1: जिन्दगी नै सकाउने प्रयास पनि गर्नुभयो,
0: गरे,
1: तर परिवार त रहेछ नि है,
0: परिवार छ। अहिले त मलाई त यति माया छ नि, कसैले सोध्यो भने मेरा 1000 रुम छन् अहिले त।
1: गोपाल गौरी दिगो विकास प्रतिष्ठानसँग अहिले 1000 जोडिसक्नु भएको,
0: जोडिसक्नु भएको छ। माता तिर्थी औँसी भएर जो आमाले आफ्ना छोराछोरी छन् नि, उहाँले त्यति माया पाउनुहुन्न, मैले त्योभन्दा बढी माया पाएको छु। म अहिले क्यान्सर पीडित पनि हो म्याम, म भर्खर निको भएको छु, 3 वर्ष भयो क्यान्सर भएको। मैले यसको रेडियोथेरापी लिइसकेँ, दबाई गरिसकेँ, अहिले 3-3 महिनामा जान्छु। मैले यसको लागि अहिले खर्च गरेँ, नत्र भने म गरिबी बच्चाहरूलाई कपडा बाँड्छु।
1: क्यान्सरसँग लड्दै हुनुहुन्छ, क्यान्सरसँग को यो लडाइँले पनि केही सिकाइरहेछ, आफ्नो काममा केही बाधा छैन, रोकिएको
0: छैन। म त्यो जुन सेकुन्जाल त्यो दबाई गरुन्जाल चाहिँ 1-2 दिन विकनेस बनाउँछ, म लड्छु, सुत्छु, त्यहाँबाट फेरि उठ्छु, हिँड्छु। तर रोग भन्ने कुरो चाहिँ चिन्ता गऱ्यो भने चित्तामा पुगिने रहेछ। मैले टाउकाको अपरेसन गरेको छु नानी खसिसकेपछि, यस्तो भित्तामा ठोकेर, तर अहिले म ठिक छु कि एकदम। किन भन्दा सबैले माया गर्यो भने मायाले जितिने रहेछ कि,
1: सबैलाई माया गर्नु पनि भयो,
0: उनीहरूको मायाले मलाई जित्यो।
1: अगाडि जो जसलाई बढाउनु भयो तिनले फेरि माया यहाँलाई दिँदै दिँदै गए, अगाडि बढ्दै गए, होइन?
0: हजुर।
1: आज कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने यस्तो एक साहसिक व्यक्तित्व इन्दिरा गौतम आज हामीसँग हुनुहुन्छ। गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष हुन त कतिले संस्था खोलेको हुन्छन्, कहाँ कहाँबाट कोही कसैले दिएको भरमा संस्था चलेको हुन्छ, आत्मनिर्भर संस्था होइन गोपाल गौरी दिगो विकास, र परिवारको चार सदस्यलाई गुमाउनु भयो, कोही नहुँदा एक्लै फेरि अगाडि बढ्नुभयो, क्यान्सरसँग लड्दै हुनुहुन्छ
0: हजुर,
1: तर यहाँको काममा केही पनि
0: यति पनि कमी छैन। मेरो समिति हुनुहुन्छ नि त राम्रो, मेरो आजीवन सदस्य जीवहरू हुनुहुन्छ नि त सबैजना
1: दिदीबहिनीहरू, कति जागरुक है बाबु।
0: हाम्रो फेरि महिला यो पहिले त पुरुष पनि हुनुहुन्थ्यो, अहिलेको यो पालिको हाम्रो अधिवेशनबाट त महिला मात्रै छौँ हामी, झापामा पनि महिला मात्रै छौँ समितिमा, यहाँ पनि महिला मात्रै छौँ, इलाममा महिला पुरुष बराबरी हुनुहुन्छ, अनि बिर्तामोटमा हाम्रो नौमती बाजा पनि छ,
1: कसैलाई पनि
0: गोपाल गौरीकै, कसैलाई बाजा बे बटुल चाहियो भने भर्सक नौमती बाजा गोपाल गौरीको चढाइदिए राम्रो हुन्थ्यो। अनि हाम्रो डोनर कसैले एक रुपियाँ दिएको पनि छैन, केही पनि छैन, जति हामी आजीवन सदस्य मिलेरै चलाइराखेका छौँ र हामीले स्थानीय सरकारसँग गरेर चलाएको छ, स्थानीय सरकारबाट 2 रुपियाँ पैसा बच्यो भने त्यही ठाउँमा अर्को साल गोपाल गौरीले अलिकति पैसा हालेर त्यो ठाउँमा कठारिएका बच्चाहरूलाई ड्रेस दिन्छौँ, हामी तालिमबाट उत्पादन भएको ब्यागहरू स्कुले ब्याग त्यही क्षेत्रका बच्चाहरूलाई दिएर हिँड्छौँ हामी तालिम सक्दा, र वर्षक हाम्रोमा आएर
1: समाज सेवाको तरिका होइन,
0: हाम्रोमा आएर सामान खरिद गरिदिनुहोस्, झापामा आएर हेरिदिनुहोस्, लाउने कपडादेखि सुटदेखि लिएर सबै छ उत्पादन, हाम्रो महिला दिदी बहिनीले मात्रै बनाउनु
1: देख्छ,
0: बक्कैदा चलेको छ,
1: ढाका पनि
0: ढाका पनि छ, बक्कैदा छ, अहिले म हजुरलाई देखाउँछु, म सिसी क्यामेरा जोडेको छु, जहाँ बसेर पनि हेर्न मिल्छ, अहिले नानीहरू काम गरिरहेछन्, हजुरलाई कुन साडी चाहिन्छ कुन बुट्टा चाहिन्छ ती बुनेर दिन्छन्, 9,000 भन्ने साडी हामीले 8,000 दिन्छौँ, हामीले त्यो नानीको ज्याला भइदियो भने र हामीलाई धागोको पैसा उठो भने भयो, गरिबीलाई पनि लाउने रहर हुन्छ, गरिबी कसैलाई बढ्ने रहर हुँदैन भने उसले पनि सस्तोमा सामान लाउनु पर्यो।
1: यस्तो काम गर्दै जाँदाखेरि समाज सेवाकै क्रममा जुन सामाजिक सेवा गर्दै हुनुहुन्छ गोपाल गौरी दिगो विकासबाट, जिन्दगीलाई राम्रोसँग चलाएको होइन जीवनमा परिवर्तन ल्याएको दिदीबहिनीहरू कति हुनुहुन्छ होला है?
0: 1500 बढी हुनुहुन्छ, जस्तै अहिले हामीले कागेश्वरीले पुर हामीलाई 1,00,000
1: काठमाडौँको कागेश्वरी
0: हजुर काठमाडौँको हजुर थलीको उहाँले 1,90,000 दिनुभएको थियो सबिना म्याडमले, म त्यतिखेर कालीकोट पचल झरना गाउँपालिकामा काम गर्न गएको थिएँ,
1: कागेश्वरी मनोहरा नगरपालिकाको कुरा गर्नुभयो
0: हजुर हजुर, त्यहाँनिर दिनुभएको थियो 1,90,000, हामीले त्यो गागल फेदीमा एउटा गणेश मन्दिरमा सिकायौँ, 20 सिक्नुभयो, त्यसमध्येबाट अहिले 7 त्यहाँ एउटा समूह बनाएर अहिले उद्योग खोलेर यति राम्रा ब्याग बनाउनु भएको छ म्याडम, हजुरको समय मिल्यो भने म देखाइदिन्छु, किनकि उनीहरू छटपट्टि राखेको थियो, एउटा बहिनी त म सक्दै जान्दै जाँदिनँ, मिसिनै चलाउन नजान्ने हुन त हार खानुभएको थियो, तर पनि उहाँलाई धैर्य गरेर धारण गरेर सिकाएर अहिले उहाँले यति खुसी मान्नुहुन्छ, बिचरा अर्काको भारी बोकेर छोराछोरी पाल्दै हुनुहुन्थ्यो, अहिले त बोलाएको बोलाइ हुनुहुन्छ म जान भ्या, त्यस्तै अहिले यहाँ गोकर्णेश्वरमा सिक्नु अहिले 5 उद्योग खोल्न खोज्दै हुनुहुन्छ, अलिकति पुगेन नि म्याडम अलिकति सिकाइदिन्न भन्नुहुन्छ, आफूसँग बजेट छैन किनकि म दबाई गर्ने भएर, र मेरो संस्थामा कोष छैन, मैले मेरो जीवनी कहानीको किताब निकाल्दैछु, कसैले खरिद गर्दैदेखि यहाँ एउटा आश्रम बनाउन खोज्दैछु म यहीँ, र जो भारी बोकेर हिँड्ने महिलाहरू हुनुहुन्छ नि तिनीहरूलाई त्यहीँ राखेर खान बस्न मैले दिएर निशुल्क 3 सिप सिकाइदिएर उहाँहरूलाई गरिखाने भाँडो दिएँ भने त उहाँहरूले छोराछोरी पाल्नुहुन्छ नि भनेर यहाँ बनाउन खोज्दैछु, तर मसँग पैसा छैन, यसमा कसैको डोनर पनि छैन,
1: काठमाडौँको मात्र होइन दिदीबहिनी, झापाको र इलामको दिदीबहिनीलाई पनि आत्मनिर्भर बनाएर उद्यमी नै बनाउनु
0: बनाएको छ, अहिले झापामा पनि त्यहाँनिर 4 बस्नु भएको छ संस्थामै, त्यहीँ बसेर उहाँहरू सिक्दै हुनुहुन्छ, आदिवासी जनजाति सबै हुनुहुन्छ, कामै गर्नुहुन्छ, मलाई अहिले सबैभन्दा सन्तुष्टि जो खानालाई पाएको थिएन नि भारी बोकेर, अहिले भारी बोक्न बिमारी भएर सुताउने भोलि बिहान खाना छैन नि, त्यो नारीले अहिले कपडा सिलाएर खान्छ नि, मैले त खाएँ नि, मैले छोराछोरी पढाएँ भने त्यो जति सन्तुष्टि मलाई अरू केही चाहिएको छैन,
1: यति धेरै काम गर्नुभयो होइन 100 संख्यामा हाम्रो दिदीबहिनीलाई
0: हजुर
1: तालिम दिनुभयो, कतिजना उद्यमी बन्नु भएको छ, 1500 त रोजगारै दिनुभयो भनेर भन्नुभयो होइन, यति धेरै काम गर्दा यो यहाँको जीवनकालकै यो पहिलो अन्तर्वार्ता भन्नुभयो नि त होइन
0: हजुर,
1: आफ्नो अनुभव आज आएर सुनाउँदाखेरि कस्तो
0: मलाई कति मन हलङ्ग भएको छ कि कति आनन्द भएको छ। मान्छेले कामै नगरिकन इन्टरभ्यू भन्छन् है। अब कतिपय म त हेर्छु नि इन्टरभ्यू, अनि त्यसको गएर हेर्छु छैन नि त। मेन मान्छे चाहिँ भेटाउने रहन्छ नि यो इन्टरभ्यू लिने मान्छेहरूले, हो त्यस्तोको लिनु नि भने जस्तो लाग्छ कि जो पीडितको लिनु नि, जो पीडितमा बुझिदिनु नि भन्ने चाहिँ मलाई लाग्छ।
1: जुन कुरा ल्याउनै पर्थ्यो होइन
0: त्यो कुरा ल्याइदिनु, नल्याउने कुराको किन ल्याउनु। जसले रामकाम गर्नेको त झन् व्याख्या धेरै हुन्छ, मलाई मजा पनि लाग्छ। जुन बोटमा आँप फल्छ नि झटी हान्छ नि होइन, अब उनीहरूले जानेकै त्यति छ, उनीहरूले गरेकै त्यति छ, त के गर्नेहरू। मलाई खुसी लाग्छ
1: आज यहाँको खुसीसँगै हाम्रो खुसी पनि जोडिएको छ।
0: हजुर,
1: एउटा साँच्चै सच्चा एउटा समाजसेवीको अनुभव आज हामीले राख्न पायौँ। एउटा महिलामा कति शक्ति हुने रहेछ है।
0: महिलासँग धेरै शक्ति पनि हुन्छ, कुनै महिलासँग फेरि शक्ति भएर पनि नभए जस्तो पनि गरिदिनु हुन्छ।
1: आफूमा भएको शक्तिको पहिचान गर्नु पर्यो। हुन त हाम्रो आमा दिदी बहिनी छोरीहरूलाई, हाम्रो छोराहरूलाई, पुरुषहरूलाई पनि जहाँ जता साथ सहयोग मिलेको छ, माया सम्मान सद्भाव मिलेको छ, उहाँहरूले धेरै गर्नु पनि भएको छ। यहाँलाई पनि एउटा साथ मिल्यो, के भयो त परिवारको साथ दिगो रहेन, तर गोपाल गौरी दिगो विकास मार्फत दिगो सम्बन्ध जोड्दै हुनुहुन्छ, दिगो आत्मनिर्भरको काम गर्दै हुनुहुन्छ, दिगो समाज सेवाको उदाहरण बनेर अगाडि बढिरहनु भएको छ।
0: यो गोपाल गौरीको
1: परिवार,
0: गोपाल गौरीको परिवार त परिवारै छ, एकदम मेरो लागि उदाहरणीय छ। अब मैले सकेसम्म यो परिवार नटुटोस् होइन, 105 जना हुनुहुन्छ, यो परिवार नटुटोस्, राम्रो होस् भन्दै जान्छु। अब कसरी लाने भन्ने चाहिँ अहिले आर्थिकले पनि अलिकति मलाई अलिक साँगुरो बनाइराखेको पनि छ, आफ्नो स्वास्थ्यले गर्दा हो। र अब के गर्न सकिन्छ, पक्कै भगवान्ले नदेखेको ठाउँ हुँदैन, काहीँ न काहीँ बाटो देखाइदिनुहुन्छ होला आशा पनि लिएको छु। आज यो नारीको कुरा सुनिराख्ने नारीहरूले पनि होइन, आएर मेरो संस्था पनि हेरिदिनुहोस्, आएर हेर्नुहोस्, मेरो संस्थामा हेर्नुहोस्, सबै बुझ्नुहोस्, कम्तीमा लाग्छ भने हो त्यस्ता नारीलाई सिप दिनुहोस्, र जो मिस सिप सिकेर मिसिन किन्न सकेको छैन त्यसलाई दिएर नारीलाई, नारीले नारीलाई रोजीरोटीको बाटो दिनुहोस्, म त्यो भन्न चाहन्छु। श्रीमान छोराछोरी बिदे भनेर एकल भएँ भनेर नरुनुहोस्, मलाई भेट्नुहोस् र आफैले आफैलाई उजुरा निकाल्नुहोस्। मलाई यो रोग लाग्यो भनेर, क्यान्सर लाग्यो भनेर पनि हरेस नखानुहोस्, केही रहन्छ यो दबाई गर्दाखेरि, केही होइन।
1: रोगलाई जित्नु भयो, क्यान्सरलाई जित्दै हुनुहुन्छ होइन,
0: केही होइन।
1: सन्तान गुमाउनुको पीडालाई सहनु भयो, त्यो पनि एकजना होइन, 3 जना सन्तान छोराहरू गुमाउनु भयो, एकपछि अर्को होइन, आफ्नो जीवनसाथी गुमाउनु भयो, त्यसपछि समाजसेवामा अरूको लागि लाग्नु भयो, साथ सहयोग खोज्ने, अरूको सहारामा बाँच्ने र बाँच्न पाइन भनेर रुनुभन्दा पनि साथ सहयोग खोज्नु पनि जान्नु पर्दो रहेछ। र साथ सहयोग मात्र खोज्दैनन् हाम्रो आमा दिदी बहिनी छोरीहरू, साथ सहयोग दिन पनि तयार छन्। यसको पनि एक उदाहरण बन्नु भएको छ। हाम्रो दिदी बहिनीहरूलाई के भन्नुहुन्छ,
0: म उहाँहरूलाई के भन्छु भने, दुःख छ भोगाइ छ नभन्नु होला, दुःख नै जिन्दगी हो, दुःखले बाँच्न सिकाउँछ, सुखले चाहिँ नि मर्न सिकाउँछ। मेरो भोगाई सुख भएपछि हामी अनेक थरी खान्छौँ, अनेकतिर जान्छौँ, छिट्टै मर्छौँ, दुःखले चाहिँ सिकाउँछ के, जिउन सिकाउँछ,
1: पाठ पढाउँछ, एउटा जिन्दगीको,
0: जिन्दगी के हो, व्यथा के हो, कथा के हो, जिन्दगीको साँच्चै राम्रो पाठ पढाउँछ। दुःख भयो भनेर नआत्तिनु, त्यो जीवनमा पाठ पढाएको म दिदी बहिनीलाई नआत्तिनु हुन्छ।
1: गर्न त मन थियो, समय छैन, धन छैन, साथ छैन भन्ने पनि हुनुहुन्छ नि।
0: धन त म्याडम कसैले जन्मिँदा धन लिएर आएको हो र, होइन नि, कसैले जाँदा धन लिएर जान्छ र, करोडौँ अडरौँ छ सम्पत्ति, उसले पनि त डराउँ, सुनले पनि डराउँदैन, लाँदा पनि केही लाँदैन, होइन नि, हो नि। त्यसले गर्दा सम्पत्ति छैन होइन, सम्पत्ति नहुने गोपाल गौरीसँग जोडिनुहोस्, म दिन्छु। साँच्चै गर्न मन छ भने, ध्यान दिएर काम गर्न मन छ भने म दिन्छु, आउनुहोस् मसँग आउनुहोस्। दुःख धेरै छ, म मर्नै जान्छु भन्नु छ भने मर्न नजानुहोस्, मसँग आउनुहोस्।
1: मनको आँट, मनको विश्वास, आफ्नो क्षमताको पहिचान, केही गर्ने खोजी, सम्भावना होइन, कसैले केही आएर थपक्क त दिँदो रहेनछ, खोजी गर्नुभयो यहाँले पनि कसरी अगाडि बढ्ने एक पछि अर्को होइन, स्वास्थ्यमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ, के सेवा दिन सकिन्छ, आत्मनिर्भर बनाउनलाई के गर्न सकेला, एउटा एउटा मेसिन जोड्दै जोड्दै जाँदाखेरि अहिले उद्योग सञ्चालनमा लिएर आउनु भएको छ, उद्यमी दिदी बहिनीहरू बनाउनु,
0: उद्यमी
1: जीवनी पनि निकाल्दैछु भन्नुभयो, क्यान्सरसँग लड्दै हुनुहुन्छ
0: तर
1: पनि साहस रोकिएको छैन,
0: छैन उद्यमी म बनेको छु गरिराखेको छ, तर अहिलेसम्म उद्यमी यो हो भनेर मलाई राज्यले चिनेको छैन, जसको उद्योग छैन अर्काको ल्याएर देखाइरहेछ नि त्यसलाई राज्यले सम्मान गरिरहेछ, म खुसी छु त्यसैमा।
1: आज गुमनाम भएर आफ्नो काम समाज सेवा निरन्तर रूपमा गरिरहनु भएको, अनवरत रूपमा गरिरहनु भएको इन्दिरा दी, यहाँको यो अनुभव सुनाउन पाउँदा हामीलाई पनि खुसी लागेको छ। अबको यात्रालाई कसरी अगाडि बढाउने?
0: अबको यात्रालाई भनेको मेरो अब यहाँनिर एउटा भवन बनाउने सुर छ म्याम, त्यहाँ बसाएर अलिकति 10-20 मिसिन हालेर अलिकति ढाका हालेर जो बहिनीहरू हुनुहुन्छ 77 जिल्लाको ती महिलाहरू जो यहाँ काठमाडौँ बसेर पढ्नुहुन्छ नि, अब बिचरा अहिले मैले अस्ति गोकर्णेश्वरमा पढ्दै गर्ने गरेको नानीहरू, एउटा बहिनी अर्काकोमा बिहानको क्लास जाँदो रहेछ, अर्काकोमा काम गर्दो रहेछ कि ज्यामे काम म्याडम ओखलढुङ्गाको रहेछ, हो त्यस्ता महिलाहरूलाई समेटेर त्यस्ता नारीहरूलाई मैले ती निशुल्क खान बस्न 3 सिप सिकाएर ल यहाँ काम गर भनेर 3 उनीहरूको पढाइ खर्चदेखि लिएर सबै हेरिदिएर तिनीहरूलाई मैले जम्मा 10 सुरु गरिदिएँ भने त उनीहरू अब त्यो 10 टोली निस्केकोले कमाउँछ, त्यो बुहिनीलाई सिकाउँछ, शिक्षा भनेको त आमाबाट जाने हो नि त, घरबाट हो नि त पहिलो शिक्षा, अनि नै दोस्रो पाठशाला स्कुल हो भनेपछि उनीहरूको आमा चाहिँ म बनेर मैले त 10 सिकाएँ नि त, 10 दिदीहरू भयो नि त अब आउने टोलीको त, हो त्यसरी चाहिँ गर्ने मन छ म्याम मलाई।
1: हजुर, कहिले ब्याग, कहिले कपडा बुनाई, कहिले त्यही कपडा र ब्याग
0: बेचाइ
1: आवश्यकहरू परेकोलाई
0: एकदम
1: दिँदै, कहीँ व्यापारसँग जोडिँदै, उद्योगसँग जोडिँदै समाजसेवाको बाटोमा अगाडि बढिरहनु भएको छ। गोपाल गौरी दिगो विकास प्रतिष्ठानको यो समाज सेवाको बाटो, आत्मनिर्भरताको बाटो, उद्यमशीलताको बाटोमा कुनै विघ्न बाधा नआओस्, हाम्रो इन्दिरा गौतमको गोपाल गौरी सधैँ अगाडि बढिरहोस्, यहाँको आँटलाई त हामी सलामै गर्छौँ, र स्वास्थ्य यहाँको अझै राम्रो हुँदै जाओस्, क्यान्सरसँग लड्दै हुनुहुन्छ, हाँसी हाँसी लड्दै हुनुहुन्छ, आज हामी यहाँसँग जोडिन पायौँ, हाम्रो पनि यो लामो यात्रामा यस्तै यस्तै गुमनाम भएर समाजमा देशलाई योगदान दिन सफल, आत्मनिर्भर बनाउने कार्यमा अग्रसर व्यक्तित्वहरूको खोजीमा छौँ, यो खोजीमा आज यहाँ भेटिनु भएको छ, पहिलो अन्तर्वार्ता भन्नुभयो, यति लामो समयसम्म उद्यमशीलतामा समाजसेवा मार्फत कति कामहरू गर्नुभयो, आज त्यो अनुभव हामीले हाम्रो आदरणीय श्रोतामा राख्न पायौँ, यो उपस्थिति यो अनुभवको लागि धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारको तर्फबाट, र यहाँको यात्रा अझै अझै अगाडि बढिरहोस्, हामी जोडी नै रहनेछौँ।
0: यो पछिल्लो झर्ना गाउँपालिका गएर गरेँ नि म्याम, मैले ट्रेनिङ सिकाएँ त्यहाँनिर, हेर्नु 4 बाटो हिँडेर
1: यत्रो
0: कालीकोट,
1: हजुर,
0: यत्रो रोटी भुके बिचरा लसुन र खोर्सानी बोकेर यस्तोमा बेरेर आएर सिकेँ, तिनीहरूलाई उद्योग चलाइदिन पाए कस्तो हुन्थ्यो भन्ने भएको छ आफूलाई। अब अहिले नरहरिनाथ जाने मन छ, त्यहाँको अध्यक्षज्यूले बोलाउँछु भन्नुभएको छ, अब जाने। मलाई त अझ विकट जिल्लामा पछाडि परेका महिलाहरूलाई काम गर्न पाए हुन्थ्यो भन्ने छ, राज्यसँग जोडिएर मलाई अझ पछाडिकोलाई गएर कतिपय त यसो परे बसेका छन् है रोगाएर, अब म केही गर्न सक्दिनँ भन्ने त्यो ठाउँमा गएर आफूले होइन सकिन्छ है भनेर हो त्यो गर्ने मन छ अब आउने दिनमा, र मेरो कमिटीले त साथ दिँदैन भन्नु पर्दैन, यति राम्रो परिवार छ गोपाल गौरीको,
1: त्यो परिवारलाई पनि अग्रसरताको बाटो मिलिरहोस्, सफलता मिलिरहोस् हामी कामना गर्छौँ। आज हाम्रो कार्यक्रममा उपस्थित रहेर आफ्नो अनुभव राखिदिनु भयो, यसको लागि रेडियो नेपाल परिवारको तर्फबाट इन्दिरा दी यहाँलाई धेरै धेरै धन्यवाद।
0: म रेडियो नेपाललाई चाहिँ मेरो तर्फबाट, गोपाल गौरीको तर्फबाट र हाम्रो गोपाल गौरीको परिवारबाट धेरै धन्यवाद भन्छु। म जस्तै पछाडि परेका नारीहरू हुनुहुन्छ उहाँहरूलाई पक्कै हजुरले खोजेर यसरी नै उहाँहरूको आवाजलाई निकालिदिनुहोस्, अझ धेरै आभार व्यक्त गर्न जान्छु। उहाँहरूको आधी भए पनि रोग गर्छ, जस्तै ऊ त क्यान्सरको बेडमा छटपटाइराखेको छन्, तिनीहरूको पनि आवाज यसरी नै रेडियो नेपालमा आओस् भन्ने धारणा राख्दै म पनि एकदम म धेरै धन्यवाद दिन चाहन्छु।
1: कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हाम्रा आमा दिदी बहिनीहरूको साहसिक कथा योगदान अनुभव जोड्ने क्रममा आज हामीले गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष इन्दिरा गौतमको अनुभवलाई सुनायौँ। उहाँलाई हामी एकल साहसिक महिलाको एक उदाहरणको रूपमा पनि लिन्छौँ, उद्यमी पनि हुनुहुन्छ, साहसिक उद्यमी भन्न पनि चाहन्छौँ। समाज सेवा गर्ने क्रममा सयौँ हाम्रा दिदीबहिनीहरूलाई उद्यमशीलताको बाटो देखाउने र आत्मनिर्भरताको बाटो देखाउने कामसँगै विभिन्न समाजसेवाका कार्यमा जुटिरहनु भएको छ। यस्तै यस्तै सामाजिक योगदान दिन सफल हाम्रा आमा दिदी बहिनी छोरीहरूको खोजीमा छौँ हामी, र उहाँहरूको अनुभव सुनाउनको लागि हामी फेरि अर्को साता बुधबारको बिहानी यहाँहरू माझ उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रमबाट प्राविधिक साथी मिनर्वा वज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु, र हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट बिदा माग्छु। नमस्कार, शुभ दिन।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस्।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने उद्देश्य सहित नेपाल राष्ट्र ब्याङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। व्यावसायिक जहाजमाथि भएको आक्रमणको बदलामा अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण। र इजिप्टमाथि नाटकीय पुनराक्रमण जित निकाल्दै साबिक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनलमा। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बुवाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट, रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 12:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीति हिजो सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रा स्फीति 5.5% सीमित रहने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम बुवाकले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उहाँहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतेवडाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डे सहित 30 जना विरुद्ध ठगी, लिखित कृत्य, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुद्दामा 7 जना प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी हुनुहुन्छ। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 जना विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य व्यक्ति भई कार्य गर्ने राधे श्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले हर्मुज जलमार्गमा 3 वटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न मा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफ स्वरूप इरानमाथि कार्यवाही सुरु गरिएको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट केसम टापु, बन्दर अब्बास र सुरिक क्षेत्र प्रभावित भएका छन्। छर्राले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। इरानका उपविदेश मन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना भएको अमेरिका इरान समझदारीको उल्लङ्घन भएको भन्दै त्यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। अब खेल समाचार। इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विजरल्याण्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मधेस प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र ब्याङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। व्यावसायिक जहाजमाथि भएको आक्रमणको बदलामा अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण। र इजिप्टमाथि नाटकीय पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनलमा। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि।
3: नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू रहेका छन्: अनौठो प्रेम कथा, एक रातको भेटले 11 सन्तान, युरोपमा बतासको विवाद, हावा चोरेको आरोप, संसारकै पिरो परिकार, कार दुर्घटनापछि 12 वर्ष पछाडि फर्किए डाक्टर, जब बालक बोल्न छोडेर भुक्न थालेपछि र सोसल साइट नचलाउन र घरको काम गर्न भनेपछि श्रीमान विरुद्ध उजुरी। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनौठो प्रसंग, अनौठो प्रेम कथा, एक रातको भेटले 11 सन्तान। जीवन कहिले कसरी बदलिन्छ भन्न सकिँदैन। अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने एलिसिया र जोस डुहर्टीको प्रेम कथा यही उदाहरण हो। एलिसिया र जोसको पहिलो भेट वन नाइट स्ट्यान्ड अर्थात् एक रात बिताउने संयोग थियो, तर त्यो रात यति धेरै विशेष बन्यो कि उनीहरू त्यसको दुई दिनपछि नै लिभिङ टुगेदरमा बस्न थाले। केही समयमै उनीहरू विवाह बन्धनमा बाँधिए र अहिले 11 बच्चाका बुवा आमा बनिसकेका छन्। एलिसिया र जोसले 4 आफ्नै सन्तान जन्माए भने 7 धर्म सन्तान बनाएका छन्। तीमध्ये 6 बच्चालाई गर्भमा हुँदा उनीहरूकी आमाले मदिरा सेवन गरेका कारण ती बच्चाहरूमा फेटल अल्कोहल स्पेक्ट्रम डिसअर्डर नामक समस्या रहेको छ। वास्तवमा ती युवती एलिसियाको मातृत्व यात्रा सजिलो भने थिएन। उनले 11 पटक गर्भपतन गरिन्। त्यसपछि उनलाई आफू आमा बन्न सक्दिन कि भन्ने लाग्न थाल्यो। त्यसपछि उनले सन् 2010 एलेक्स नामक बालकलाई धर्मपुत्र बनाइन्। त्यसको केही हप्तामै उनीले आफू गर्भवती भएको थाहा पाइन्। त्यसपछि चाहिँ उनका आफ्नै कोखबाट 4 जन्मिए र धर्म सन्तान बनाएका बालबालिका पनि थपिँदै गए। सन् 2021 एलिसिया र जोसले आफ्नो परिवारसँग सम्बन्धित भिडियोहरू टिकटक र इन्स्टाग्राममा पोस्ट गर्न थालेका छन्। उनको पारिवारिक जीवन बच्चाहरूका दैनिकी र किनमेलका भिडियोहरूमा यति धेरै लोकप्रिय भए कि अहिले उनीहरूका 75 लाख भन्दा बढी फलोअर्स रहेका छन्। एलिसिया हरेक बिहान 4 उठ्छिन्। त्यसपछि विभिन्न 16 अन्नको खाजा बनाउँछिन्। दिउँसो लन्च र बेलुकीको डिनर पनि विशेष बनाउँछिन्। हप्तामा 4 सामान वालमार्टबाट खरिद गर्छिन्। हप्तामै करिब 1.5 लाख रुपियाँसम्म खर्च हुन्छ। दिनमा 6 लुगा धुने काम गर्नुपर्छ। त्यसै गरी ती युवक जोसको पालन पोषण एकल आमाले गरेकी थिइन्, जसले 3 जागिर गरेर घर चलाएकी थिइन्। सानो छँदा जोससँग आफ्ना पिताजी थिएनन्, त्यसैले जहिले पनि ठूलो र सुखी परिवारको सपना उनले देख्ने गरेका थिए र आज उनीहरूका लागि बच्चाहरू नै प्रेरणा हुन्। उनीहरू सबै चुनौतीलाई प्रेम र मुस्कानका साथ सामना गरिरहेका छन्। विश्व परिवेशमा राख्दैछौ एउटा अचम्मको प्रसङ्ग, युरोपमा बतासको विवाद, हावा चोरेको आरोप। नेदरल्यान्डले बेल्जियममाथि हावा चोरेको आरोप लगाएको छ। डच मौसम पूर्वानुमान कम्पनीका प्रमुखले यस्तो रोचक र विवादास्पद दावी गरेका हुन्। उनका अनुसार उत्तर सागरमा रहेका बेल्जियमका वायु ऊर्जा उत्पादन गर्ने वायु चक्की विन्ड टर्बाइनहरूले नेदरल्यान्डका वायु चक्कीहरूबाट हावा चोरिरहेका छन्। एक बेल्जियन मिडियासँग कुरा गर्दै उनले भनेका छन्, बेल्जियन वायु ऊर्जा उत्पादन केन्द्रहरूको स्थान डच वायु चक्कीको भन्दा अनुकूल स्थानमा रहेको छ। बेल्जियन वायु चक्कीहरू डच वायु चक्की भन्दा अगाडि पर्ने भएकोले हाम्रो 3% वायु ऊर्जा अवरुद्ध भइरहेको छ। उनका अनुसार वायु चक्कीहरू हावाबाट ऊर्जा निकाल्ने बनावटमा बनाइन्छ, त्यसैले कुनै वायु टर्बाइनको पछाडि हावा निकै कम गतिमा बग्ने गर्छ। धेरै वायु चक्कीहरू एउटै स्थानमा हुँदा त्यस क्षेत्रको हावाको गति अझै कम हुन्छ। यस प्रक्रियालाई वेक इफेक्ट वा विन्ड स्याडो भनिन्छ, जुन वैज्ञानिक रूपमा प्रमाणित र प्रचलित तथ्य हो। उनका अनुसार बेल्जियन वायु टर्बाइनहरू प्राय डच टर्बाइनको दक्षिण पश्चिमतर्फ छन्। हावाको बहाव पनि प्राय सोही दिशाबाट हुने भएकोले ती वायु चक्कीहरूले नेदरल्यान्डका वायु चक्कीसम्म आइपुग्ने हावामा प्रत्यक्ष असर पर्छ। डच मौसम विज्ञका अनुसार उत्तर सागरमा जति धेरै विन्ड टर्बाइनहरू थपिँदैछन्, हावा चोरिने वा छेकिने समस्या झन गम्भीर बन्दै जानेछ। त्यसैले भविष्यमा यही विषयमा अन्तर्राष्ट्रिय विवाद नहोस् भन्नका लागि प्रष्ट योजनाबद्धता र समन्वयको खाँचो रहेको पनि उनले बताएका छन्। यदि योजना नबनाइएमा भविष्यमा पानीमाथिको दौड जस्तै स्थिति आउन सक्छ, जसमा पहिले दौडिने मात्र सफल हुन्छ, अर्थात् जसले सुरुमा वायु चक्की राख्छ उसले मात्र प्रभावकारी हावा प्राप्त गर्नेछ। विश्व परिवेशमा राख्दैछौ अर्को एउटा अनौठो प्रसङ्ग, संसारकै पिरो परिकार।
बेलायतको लन्डन स्थित एक रेस्टुरेन्टले पकाउने एक विशेष परिकारले एकजना युवकलाई झण्डै अस्पताल पुर्याएको छ। संसारकै सबैभन्दा पिरो भनिएको त्यो तरकारी खान गएका ती युवक एक गाँस मात्रै खाने बित्तिकै गम्भीर अवस्थामा पुगेका थिए। पिरो परिकारले बेहाल बनेका ती युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। लन्डनको ब्रिक लेन स्थित बंगाल भिलेज नामक त्यो रेस्टुरेन्टले 72 प्रकारका मसलाहरू प्रयोग गरेर तयार पारेको भनिएको त्यो विशेष तरकारी परिकारलाई विश्वकै सबैभन्दा मसलेदार र पिरो परिकार भएको दावी गरिएको छ। त्यसैले त्यो रेस्टुरेन्टले सो परिकारको स्वाद लिन चाहने ग्राहकहरूलाई आफ्नै जोखिम तथा जिम्मामा रहेर त्यो खानेकुरा खाने व्यवस्था गरेको छ। अर्थात् त्यो पिरो परिकार खाँदा कुनै ग्राहकलाई केही भइहालेमा त्यसबाट रेस्टुरेन्ट जिम्मेवार हुने छैन। त्यो परिकारको एक प्लेटको मूल्य करिब 21.95 पाउन्ड अर्थात् करिब 2500 रुपियाँ पर्छ। तर यदि कुनै ग्राहकले 15 मिनटभित्रमा त्यो एक प्लेट करी सकाएमा पुरै बिल छुट गरिन्छ। तर सित्तैमा खान पाइन्छ भनेर भटाभट यो परिकार खाँदा ज्यानै जोखिममा पर्न भने सक्छ। त्यसैले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा लेखेको छ, यो परिकारले तपाईँलाई स्तब्ध पार्न सक्छ, यसको असरका लागि हामी जिम्मेवार हुने छैनौँ। डेली स्टारमा प्रकाशित समाचार अनुसार हालै ड्यानियल नामका एक युवक त्यो परिकार चाख्ने मनसुवा लिएर त्यो रेस्टुरेन्ट पुगेका थिए। त्यसपछि उनलाई रेस्टुरेन्टका कर्मचारीले एक प्लेट करी पस्किए। जब उनले त्यो परिकार केवल एक चम्चा मात्रै के मुखमा हालेका थिए, उनको अनुहार रातो पिरो भयो। उनलाई चिटचिट पसिना आउन थाल्यो र केही बेरमै सडकको छेउमा लड्न पुगे। ड्यानियलको अवस्था बिग्रिएपछि रेस्टुरेन्टका मालिकले ड्यानियललाई आँपबाट बनाइएको विशेष लस्सी पिउन दिए। आफू डाक्टर नभए पनि पिरो खानाले जलन भएका व्यक्तिका लागि लस्सीले घाँटी, कलेजो र भित्री अङ्गलाई शान्त बनाउने कुरा आफूलाई थाहा भएको उनको दावी थियो। त्यो भयानक पिरो परिकारमा क्यारोलिना रिपर, स्कच बोनट, नागा, बर्ड्स आई चिल्ली र बङ्गलादेशको स्नेक चिल्ली जस्ता विश्वकै पिरा खुर्सानी मिसाइएका छन्। यिनको सम्मिश्रणले यो परिकारलाई असाधारण रूपमा पिरो बनाएको छ। विज्ञका अनुसार अत्यधिक पिरो खानाले शरीरमा तत्कालीन तथा दीर्घकालीन रूपमा विभिन्न गम्भीर असर पार्ने जोखिम हुन्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट।

यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग अनौठो छ। कार दुर्घटनापछि 12 वर्ष पछाडि फर्किए डाक्टर। सन् 2013 इटलीका तत्कालीन एकजना प्रसिद्ध डाक्टरको जीवन पूर्ण रूपमा परिवर्तन भयो जब उनी एउटा भयानक सडक दुर्घटनामा परे। त्यो दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्यो। केही समयपछि उनी होसमा त आए, तर त्यस बेला उनी 12 वर्ष अघिको समयमा फर्किसकेका थिए। दुर्घटनापछि होसमा आउँदा सन् 2013 चलिरहेको थियो, तर उनलाई त्यति बेला सन् 2001 चलिरहेको छ जस्तो लाग्न थाल्यो। त्यति बेला ती डाक्टर इटलीको उत्तरी सहर लोदी स्थित एक अस्पतालको आपतकालीन विभाग इमर्जेन्सीका प्रमुख थिए। उनी आफ्नो काममा दक्ष, अनुशासित र शीघ्र निर्णय लिन सक्ने डाक्टरको रूपमा चिनिन्थे। तर दुर्घटनापछि सबै कुरा बदलियो, उनी कोमाबाट बाहिरिए। उनले आफ्नी श्रीमतीलाई समेत चिन्न सकेनन्, अनि आफ्ना बढिसकेका छोराहरूलाई समेत अझै साना बालक नै भए जस्तो सम्झिए। वास्तवमा उनले विगत 12 वर्षको आफ्नो जीवन नै पूर्ण रूपमा बिर्सिसकेका थिए। उनका लागि त्यो अनुभव अति नै अनौठो र डरलाग्दो थियो। नयाँ प्रविधिहरू, स्मार्टफोनहरू, सामाजिक परिवर्तनहरू जस्ता सबै कुरा उनका लागि नयाँ थिए। उनले त्यसबेला आमालाई भेट्ने इच्छा व्यक्त गरे, जबकि उनकी आमाको निधन धेरै वर्ष अघि भइसकेको थियो। उनले आफ्नै आमाको मृत्यु भएको कुरा पनि बिर्सिए, अनि आमाको मृत्यु भएको कुरा बल्ल जानकारी पाए जस्तो गरेर उनी स्तब्ध भए। तथापि यस्तो मानसिक आघातका बावजुद पनि ती डाक्टरले हार मानेनन्। उनले आफूलाई पुनः चिन्ने प्रयास गर्न थाले। पुराना इमेलहरू पढे, डायरीहरू पल्टाए, परिवारका पुराना भिडियो र फोटो हेरे, अनि आफ्नो विगतका केही झल्कोहरू सम्झिन थाले। आफू पहिले जस्तो नभएको कुरा उनले स्वीकार गरे, अनि अब आफू अझै संवेदनशील र अरूको पीडा बुझ्न सक्ने व्यक्ति बनिसकेको भन्ने आत्मबोध गरे। उनले आफ्नो यो जीवनको अनौठो यात्रा शब्दमा पनि उतारेका छन्। उनले लेखेको आफ्नो आत्मकथा मेनो डोडिची अर्थात् -12 इटलीमा निकै लोकप्रिय बन्यो। यसै आधारमा टेलिभिजन सिरिजहरू पनि बनाइयो। पछि टेलिभिजन च्यानल फक्सले पनि यसै विषयमा आधारित अमेरिकन टेलिभिजन सो सुरु गर्यो, जुन विश्वभर लोकप्रिय बन्यो। डाक्टर पिचोनी अहिले डाक्टरको रूपमा कार्यरत छैनन्, तर उनी मानिसहरूलाई आफ्नो कथा सुनाउँदै मानसिक स्वास्थ्य, ट्रमा र जीवनको नयाँ सुरुवात बारे जागरूकता फैलाइरहेका छन्। त्यो दुर्घटना आफ्नो लागि जीवनको दोस्रो मौका रहेको र जीवनलाई पुनः बुझ्ने अवसर प्राप्त गरेको उनी बताउँछन्। वास्तवमा उनको कथा केवल एउटा दुर्घटनाको कथा मात्र होइन, बरु त्यस्ता व्यक्तिको पनि कथा हो जसले आफ्नो अतीत गुमाएपछि पनि जीवनलाई नयाँ अर्थमा पत्ता लगाउँछन्। आज पनि उनी विश्वभरका ती सबै मानिसहरूको लागि प्रेरणा बनेका छन् जो जीवनका कठिन परिस्थितिसँग जुझिरहेका छन्। विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा अनौठो प्रसङ्ग, बालक जब बोल्न छोडेर भुक्न थालेपछि। थाइल्यान्डको उत्तराधी प्रान्तका एकजना 8 वर्षे बालकको अवस्थाले सबैलाई मर्माहत बनाएको छ। वर्षौंदेखि लागू पदार्थ दुर्व्यसनमा लिप्त भएकी आफ्नो आमाबाट व्यवस्थामा परेर असहाय बनेका ती बालक कुकुरहरूसँगै बस्न थालेका थिए। लामो समयसम्म कुकुरहरूसँगको संगतले उनको आनी बानी र बोली व्यवहार समेत ठ्याक्कै कुकुरको जस्तो भयो। उनी मानिस हुन्, तर मानिसले जस्तै बोल्नुको साटो उनले कुकुरले जस्तै भुक्न थाले। फाउन्डेसन फर चिल्ड्रेन एण्ड वुमेन की पाविना होङसाकुललाई त्यो पीडादायक घटनाको बारेमा लाप्लाय जिल्ला स्थित एक विद्यालयका प्रधानाध्यापकले जानकारी गराएका थिए। ती बालकलाई उनकी आमाले एकपटक मात्र विद्यालय ल्याएकी थिइन्, र सो पनि सरकारी सहायता पाउनका लागि मात्र। तर उनले छोरालाई कहिले पनि विद्यालयमा भर्ना गरिनन्, साथै उनलाई घरमा पनि कुनै हेरचाह स्याहार सुसार गरिनन्। आफ्नी आमा र दाजुले भावनात्मक रूपमा त्यागेपछि ती बालकले माया र साथको खोजीमा भुस्याहा कुकुरहरूको झुण्डसँग नजिकिए। उनी कुकुरहरूसँगै खेल्न थाले, बस्न थाले, र अन्ततः कुकुरको व्यवहार नक्कल गर्न थाले, यतिसम्म कि उनी बोल्नुको साटो भुक्न थाले। त्यसपछि पाविना होङसाकुलले तत्कालै लाप्लाय जिल्लाको स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाइन्। छानबिनका क्रममा प्रधानाध्यापकले दिएका सबै सूचना सही भएको पुष्टि भयो। प्रहरीले ती बालककी 46 वर्षीय आमा र 26 वर्षीय दाजुको परीक्षण गर्दा दुवैजनाको शरीरमा लागू पदार्थ सेवनको लक्षण भेटियो। ती दुवैजनाले बालकको हेरचाह नगरी धेरैभन्दा धेरै लागू पदार्थ सेवन गर्नमा केन्द्रित थिए।
ती महिलाले प्राय पैसा र खानेकुरा मागेर जीवन गुजारा गरिरहेकी थिइन्। उनले लागू पदार्थ सेवन गर्ने कुरा सबैलाई थाहा भएकाले गाउँलेहरू उनको परिवारबाट टाढा रहन्थे। त्यसैले त्यो बालकसँग गाउँका अन्य बालबालिकाहरू खेल्दैनथे। घरभित्र पनि आमा र दाजुले उपेक्षा गरेपछि ती बालकले कुकुरहरूको साथमा आफूलाई सुरक्षित महसुस गर्न थाले अनि कुकुरकै चाल र बोली नक्कल गर्न थाले। थाई पत्रिका खाओ सोतका अनुसार ती बालकको उद्धार गरी हाल उनलाई उत्तराधित बाल गृहमा राखिएको छ। बोल्नै नजानेका ती बालकलाई विशेषज्ञहरूले उनलाई मानवीय भाषा बोल्न सिकाउने प्रयास गरिरहेका छन्। सरकारले ती बालकको औपचारिक शिक्षा सुनिश्चित गर्नेछ। गोपनीयताका कारण बालकको नाम चाहिँ सार्वजनिक गरिएको छैन। विश्व परिवेशमा अब आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो अनौठो प्रसङ्ग रहेको छ। सोसल साइट नचलाउन र घरको काम गर्न भनेपछि श्रीमान विरुद्ध उजुरी। भारतको उत्तर प्रदेश राज्यको नोएडामा हालै एउटा अनौठो घरेलु विवादको घटना प्रहरीले सार्वजनिक गरेको छ। त्यो घटनामा एकजना गृहिणी महिलाले आफूलाई इन्स्टाग्राम चलाउन नदिएर घरायसी काम गर्न लगाएको र त्यसो गर्दा आफ्नो फलोअर्स घटेको भनी आफ्नै पति विरुद्ध उजुरी दिएकी छिन्। निशा नामकी ती युवतीका अनुसार उनका पति विजेन्द्रले उनलाई सामाजिक सञ्जालमा धेरै समय नबिताउन भनेसँगै इच्छा अनुसार सामाजिक सञ्जाल चलाउन नपाउँदा फलोअर्स गुमाएको उनले बताएकी छिन्। ती युवतीले प्रहरीलाई बताए अनुसार सुरुमा पतिसँग उनको वैवाहिक जीवन राम्रैसँग चलिरहेको थियो, तर पछि श्रीमानले घरको काममा ध्यान दिन र सामाजिक सञ्जालमा कम समय बिताउन उनलाई सुझाव दिएपछि सबै कुरा बिग्रिएको हो। निशाले हरेक दिन इन्स्टाग्राममा कम्तीमा दुईवटा रिल पोस्ट गर्थिन्, तर पतिले सोसल मिडियामा कम समय बिताउन भनेपछि दिनहुँ दुईवटा भिडियो इन्स्टाग्राममा पोस्ट गर्न सम्भव भएन, जसका कारण उनले दिनहुँ उल्लेख्य फलोअर्स गुमाउन थालिन् र अत्यन्तै दुखी भइन्। त्यो पीडामा उनले आफ्ना पतिको घर छोडिन् र माइत फर्किन् अनि आफ्ना श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिइन्। हापुड जिल्लाको महिला प्रहरी कार्यालयले निशाले उजुरी दिएको पुष्टि गरेको छ। प्रहरीका अनुसार श्रीमानको बारम्बारको आग्रहले मोबाइल कम चलाउनु पर्ने दबावका कारण आफ्नो सामाजिक सञ्जालको सक्रियता घटेको उनको उजुरीमा उल्लेख छ। निशाले प्रहरी समक्ष भनेकी छन्, श्रीमानले भाँडा माझ्न र घर सफा गर्न लगाउने भएकाले म व्यस्त हुन थाले, त्यसैले रिल बनाउन समय नै पाइएन र मेरो फलोअर घट्न थाले। श्रीमतीको यस्तो कदमबारे थाहा पाएपछि विजेन्द्रले पनि प्रहरीमा आफ्नो तर्फबाट उजुरी दिएका छन्। पत्नी निशाले सधैँ सोसल मिडियामा समय बिताउने र घरको काममा ध्यान नदिने गरेको उनको आरोप छ। सोसल मिडिया चलाउने विषयमा पति पत्नी बीच उजुर बाजुर नै भएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर कुरा सुनेको छ। त्यसक्रममा प्रहरीले निशा र विजेन्द्रलाई बोलाएर वैवाहिक सम्बन्ध र पारिवारिक जीवनको महत्वबारे परामर्श दिएको छ। प्रहरीले दिएको सो परामर्श निकै प्रभावकारी रह्यो र अहिले त्यो जोडी फेरिसँगै बसेर सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्। तर दुर्भाग्यवश पत्नीले प्रहरीमा दिएको उजुरी र त्यसपछि आफूले समेत उजुरी गर्नुपर्दाको प्रशासनिक झन्झट लगायतका कारण उत्पन्न भएको तनावले विजेन्द्रले जागिर छाड्नु परेको थियो। त्यसैले अहिले उनी नयाँ जागिर खोजिरहेका छन्। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस्त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको हिजोको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उहाँहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतेउडाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डे सहित 30 विरुद्ध ठगी, लिखित कृत्य, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुद्दामा 7 प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहनु भएको छ। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका राधे श्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कार्यवाही शुरू गरिएको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट केसम टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। छर्राले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। इरानका उपविदेश मन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना भएको अमेरिका इरान समझदारीको उल्लङ्घन भएको भन्दै त्यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। र अब खेल समाचार। इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विजरल्याण्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्ते, कार्यक्रम लेखबेसीको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र मोहम्मद असलम अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब आधा 50 मिनटको समय यहाँहरूसँग कुराकानी गर्नेछौँ। यहाँका गीत सुन्नेछौँ, यहाँहरूका गीतलाई यहाँहरूको साथीसम्म पुर्याउनेछौँ र हाम्रा गीतहरू पनि यहाँहरूसम्म पुर्याउने जमर्को गर्नेछौँ। हामी कार्यक्रम लेखबेसीमा तिनै पुराना स्रष्टाका ती मिठा भाकाहरूलाई यहाँसम्म पुर्याउने जमर्को गरिरहेका छौँ। ती हामीसँग छन् ती गीतहरू यहाँहरूलाई सुनाउने, यहाँहरूसम्म पुर्याउने हाम्रो जमर्को रहेको छ। र आज पनि हामी तिनै पुराना स्रष्टा गीत सँगसँगै केही रोचक, केही जानकारीमूलक कुराकानी पनि गर्छौँ। हामी कार्यक्रम लेखबेसीमा केही न केही जानकारीमूलक कुराकानी पनि राख्दै आएका छौँ। आज हामी यस्तै कुरा राख्ने क्रममा चाहिँ यो अहिले पानी पर्ने मौसम पनि छ, पानी पनि परिरहेको छ, गरिम पनि छ र यतिखेर यो गरिममा पानी पर्दा जिउ थकान हुने होइन, गलेको जस्तो महसुस हुने प्राय सबैलाई हुन्छ होइन। एक त पानीमा भिजेपछि झनै अलिकति थकान महसुस त पक्कै हुन्छ। त यस्तो बेलामा रुगाखोकी लाग्ने डर छँदैछ, त यो रुगाखोकी, यो थकान भएको बेला शरीरलाई राहत होइन कसरी दिन सकिन्छ, के गर्दा चाहिँ यसबाट हामीलाई राहत मिल्छ होइन, छोटो कुराकानी आज हामी राख्नेछौँ कार्यक्रम लेखबेसीमा। त यो रुगाखोकी र थकान भएको बेलामा चाहिँ अब विशेष गरी हामी हर्बल चियालाई नै लिन्छौँ। हर्बल चियाले चाहिँ यस्तो बेला चाहिँ शरीरलाई अलिकति ऊर्जा दिन्छ, शरीरलाई राहत दिन्छ भने चाहिँ हामी पिउने गर्छौँ। र हर्बल चियाले विशेष गरी त त्यसै पनि शरीरलाई फाइदा गर्छ नै। त आज हामी यही कुराकानीलाई अगाडि राख्नेछौँ। हर्बल चियाले रोग प्रतिरोधी क्षमता बढाउने, शरीरलाई डिटक्स गर्ने, पाचन सुधार्ने र तनाव कम गर्ने काम गर्छ भनेको छ यो जुन हर्बल चियाले होइन। यो अदुवाको चियाले यो घाँटी दुखेको बेला दुखाइ कम गर्ने अनि यो पाचन सुधार्ने र एनर्जी स्तर बढाउने काम गर्छ होइन, शरीरमा चाहिँ ऊर्जा दिने काम पनि गर्छ यसले भनिन्छ। तर आज भोलिको यो व्यस्त र भागदौडपूर्ण यो जीवनशैलीको कारण धेरै मानिसहरू रुगाखोकी, थकान, सुस्तता र कमजोर प्रतिरोधात्मक क्षमता जस्ता समस्यासँग जुझिरहेका छन्। यस्तो अवस्थामा अब शरीरलाई प्राकृतिक रूपमा नै बलियो बनाउन सरल उपायमध्ये एक हो हर्बल चिया। हर्बल चियाले चाहिँ हामीलाई ऊर्जा दिन्छ भनिन्छ होइन। तुलसी, अदुवा, बेसार, दालचिनी, अश्वगन्धा, गिलोय, लेमन ग्रास र पुदिना जस्ता जडीबुटीबाट बनेका चियाहरू आयुर्वेदमा पनि प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको मान्यता रहेको छ। यो चियाले प्रतिरोधी क्षमता बढाउनुको साथै शरीरलाई डिटक्स गर्ने, सुन्निने, समस्या कम गर्ने, पाचन सुधार्ने, ऊर्जा बढाउने र तनाव कम गर्ने काम पनि गर्छ भनिएको छ जुन हर्बल चियाले। त नियमित रूपमा सेवन गर्दा हर्बल चियाले समस्त स्वास्थ्यलाई सन्तुलन र सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ भनिन्छ होइन। त यी चिजहरू अब यी विकल्पहरू होइन, यो शरीर रुगाखोकी थकान समेतलाई राहत दिने विकल्पहरूमा अब अघि पनि मैले भने जस्तै तुलसीको चिया होइन, तुलसीलाई आयुर्वेदमा जडीबुटीको रानी भनिन्छ होइन। यसको चिया पिउँदा रुगाखोकी र खोकीमा तुरुन्तै राहत मिल्छ भनिन्छ होइन। रोग प्रतिरोधी प्रणाली बलियो हुन्छ र तनाव कम हुन्छ। तुलसी एन्टिअक्सिडेन्ट जस्तै युजेनोल, रोसमारिनिक एसिडले भरिपूर्ण हुन्छ, जसले फ्री रेडिकल्सलाई बाट चाहिँ शरीरलाई जोगाउने पनि काम गर्छ भनेको छ। त यो तुलसीले इम्युन मोडुलेटरी प्रभाव पार्छ, म्याक्रोफेज अनि नेचुरल किलर सेलहरूको क्रियाकलाप बढाउँछ र इन्फ्लेमेसन कम गर्छ। यसले तनाव बढाउने रोग प्रतिरोधी क्षमताको लाई पनि कमी हुनलाई रोक्छ भनिन्छ। त्यसै गरी अब अदुवा होइन, अदुवा पनि हामीलाई अब सधैँ भान्सामा प्रयोग हुने मसलाकै रूपमा पनि प्रयोग हुन्छ होइन, सधैँ प्रयोग पनि गर्छौँ, चियामा पनि प्रयोग गर्छौँ, सब्जी तरकारीहरूमा पनि हामी प्रयोग गर्छौँ। त्यो अदुवाको चियाले चाहिँ यो जब जुन बेला हामीलाई घाँटी दुख्छ, यो रुगाखोकी लाग्छ, त्यति बेला चाहिँ रुखामा चाहिँ यसले आराम दिन्छ भने, तर यति मात्र होइन, यसले अरू शरीरमा हुने सुन्निने समस्या र मांसपेसीको दुखाइलाई पनि यसले चाहिँ घटाउने काम गर्छ। यसमा रहेको जिन्जरल र सोगाओल जस्ता कम्पाउन्डहरू शक्तिशाली एन्टी इन्फ्लेमेन्टरी र एन्टिअक्सिडेन्ट हुन्। अदुवाले इन्फ्लेमेन्टरी वर्क

चुन्निएको घटाउँछ र छालालाई चम्किलो तथा स्वस्थ बनाउँछ। यसमा हुने मुख्य तत्त्व कर्कुमिनले एन्टी इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट काम गर्छ। कर्कुमिनले इम्युन सेलहरूलाई नियमन गर्छ र इन्फ्लेमेसन कम गर्छ र इम्युनिटी सुधार्छ। यसले जोर्नी दुखाइ जस्तै अर्थराइटिसमा पनि राहत दिन्छ र हृदय स्वास्थ्यमा पनि यसले सहयोग गरिरहेको हामी पाउँछौँ। त्यसै गरी अब अर्को कुरो भान्सामा हामी प्रयोग गर्ने होइन, माछा मासुमा प्रयोग गर्ने जस्तै दालचिनी। दालचिनी पनि हामी प्राय चियामा पनि प्रयोग गर्छौँ र भान्सामा पनि प्रयोग गर्ने गर्छौँ यो दालचिनीलाई पनि होइन। कोही अब त्यत्तिकै चपाउने पनि गर्छौँ, कतिले पाउडरलाई दालचिनीलाई पाउडर बनाएर त्यसलाई चियाको रूपमा पनि हामी प्रयोग गर्छौँ र कति चाहिँ अब हामी त्यसलाई बिहान भिजाएर त्यसको पानीमा पनि हामी पिउने गर्छौँ होइन। त्यो दालचिनीको चियाले चाहिँ विशेष त रगतमा चिनीको स्तर नियन्त्रण गर्नलाई सहयोग गर्छ र मोटोपन घटाउन पनि यसले मद्दत गर्छ। यसमा रहेका एन्टिअक्सिडेन्टहरूले शरीरलाई भित्रबाट डिटक्स गर्छन् र मेटाबोलिजमलाई छिटो बनाउँछन् र दालचिनीले इन्सुलिन संवेदनशीलता बढाउँछ, फास्टिङ ब्लड सुगर घटाउँछ र तौल नियन्त्रणमा सहयोग गर्छ भनिएको छ। यसले कोलेस्ट्रोल पनि कम गर्छ र समग्र मेटाबोलिक स्वास्थ्य यसले सुधार गर्ने पनि यसले काम गर्छ। त्यसै गरी अब आयो अब कति अब नसुनेको पनि होइन तर औषधिमा प्रयोग गरिएको अश्वगन्धा होइन, यो चाहिँ विशेष गरी हामी त्यति बेला प्रयोग गर्छौँ जति बेला यसको आवश्यकता पर्छ होइन। यो अश्वगन्धा चाहिँ एक उत्कृष्ट औषधि पनि हो जसले तनाव गर्न धेरै सहयोग गर्छ, मस्तिष्कलाई शान्त राख्छ र निन्द्रा राम्रो बनाउँछ। अश्वगन्धाले कोर्टिसोल तनाव हर्मोन स्तर घटाउँछ, चिन्ता र थकान कम गर्न पनि यसले मद्दत गर्छ। जस्तै गरी निन्द्रा गुणस्तर सुधार्छ, इम्युन फङ्सन बढाउँछ। यो विशेष गरी तनावपूर्ण जीवनशैली भएकाहरूको लागि पनि एकदमै फाइदाजनक पनि रहेको छ यो अश्वगन्धा। त्यस्तै अब गिलोय, यो गिलोयको चिया पनि अब प्रायः त हामी खान्नौँ होइन, धेरैलाई हामी प्रयोग गर्दैनौँ यो गिलोयलाई, र पनि यो गिलोयलाई आयुर्वेदमा चाहिँ अमृत भनिन्छ फेरि होइन। यो अमृता भनिन्छ किनकि यो अमृत जस्तै फाइदाजनक छ। यसको चियाले ज्वरो, डेङ्गु, भाइरस सङ्क्रमण जस्ता रोगसँग लड्न पनि यसले मद्दत गर्छ। यसले कलेजोलाई डिटक्स गर्छ र टक्सिनहरू बाहिर निकाल्न र रोग प्रतिरोधी क्षमता बलियो बनाउन धेरै सहयोग गर्छ। यसले गिलोयले एन्टिअक्सिडेन्ट र इम्युन मोडुलेटरी गुणहरूका कारण शरीरलाई विभिन्न सङ्क्रमणहरूबाट जोगाउन पनि यसले धेरै मद्दत गर्छ। त्यस्तै गरी लेमन ग्रास, लेमन ग्रास त प्रायः तपाईँ हामीले प्रयोग गरिरहेका हौँ होइन, हामी बिहान बिहान प्रयोग गर्छौँ भने मनतातो पानीमा हालेर यसलाई खाने गर्छौँ। हल्का कागतीको बास्ना पनि यसमा आउँछ र कि अब यो प्राय नर्सरीहरूमा किन्न पनि पाउँछ होइन, कतिले घरमै गमलामा राखेको पनि हुन्छ र त्यसलाई काटेर हामी खाने पनि गर्छौँ। त्यो लेमन ग्रासमा चाहिँ एन्टी ब्याक्टेरियल र एन्टी फङ्गल गुणहरू हुन्छन् जसले सङ्क्रमणबाट बचाउँछन्। यसको चियाले दिनको सुरुवातलाई ऊर्जावानमा ऊर्जालाई चाहिँ बढुवा दिने काम गर्छ र शरीरलाई हल्का र ताजा महसुस पनि गराउँछ। यसले पाचन सुधार्छ र शक्तिलाई कायम राख्न पनि मद्दत गर्छ। त्यसै गरी आयो पुदिना, पुदिना तपाईँ हाम्रो घरबारीमा पनि हुन्छ होइन, नभए किन्न पनि पाइन्छ होइन, हल्का अब गन्ध यसको हुन्छ र पनि यो गन्ध पनि धेरै फाइदाजनक यो गन्ध हुन्छ फेरि। यो पुदिनाको चियाले पाचन प्रणालीलाई एकदमै मद्दत गर्छ होइन, ग्यास, ब्लोटिङ र अपच हुनबाट चाहिँ यसले राहत दिन्छ। यसले यसको चिसो प्रभावले माइग्रेन, टाउको दुखाइ र थकानमा पनि आराम दिन्छ भनिएको छ पुदिनालाई। त यो तनाव कम गर्न र ताजगी दिने उत्कृष्ट चियाको रूपमा पनि लिइन्छ। त हामीले आठवटा होइन यो बर्खाको बेला होइन, मान्छेलाई अब यो रुगा खोकी लाग्छ यस्तो बेलामा चाहिँ यी चारवटा विकल्पहरू हामीले रोज्न सक्छौँ होइन, यिनीहरूलाई चाहिँ हामीले प्रयोग गर्यो भने रुगा खोकी थकान समयलाई यिनीहरूले चाहिँ राहत दिन्छ भनेर हामीले सुनेका छौँ, पढेका छौँ र अहिले यहाँहरूलाई पनि हामीले जानकारी गरायौँ। त यो थियो अब आजको यो हर्बल चियाको बारेमा, यहाँले पक्कै पनि केही जान्नु पर्यो। तर जति हामी सुन्छौँ यी बाहिरी कुराहरू हामी भन्छौँ जति भने पनि यी अब प्रयोग गर्दाखेरि चाहिँ शरीर आफ्नो शरीर कस्छ, शरीरलाई पनि पहिला कुरो ध्यान दिनुपर्छ र त्यस चिजले शरीरलाई एडप्ट गर्छ कि गर्दैन। त्यस कारणले हरेक कुराहरू हामी प्रयोग गर्दा चाहिँ पहिला चिकित्सकसँग सल्लाह लिएर कति खाने, कसरी खाने, कस्तो बेला खाने, कस्तो बेला नखाने र शरीरमा के भएको बेला खाने र के नभएको बेला नखाने, यी कुराहरू चिकित्सकसँग सल्लाह लिएर हामीले प्रयोग गऱ्यौँ भने स्वास्थ्यलाई अझ राम्रो र हामीलाई पनि राम्रो हुन्छ। त यो जानकारी पछि अब म एउटा गीतै राख्छु, गीत त सधैँ हामी सुनाउँदै आएका छौँ र यहाँहरूका गीत पनि सुन्दै आएका छौँ, एउटा गीत राखिहाल्छु म। आज चाहिँ पूर्वको गीतबाटै सुरु गर्छु म, यो जितेन्द्र राईको शर्माको मिठो पुरानो भाका छ यहाँहरूको लागि राख्छु।

0: जन्म त पूर्वै हो कहाँ मरण मिठो पूर्वेली भाका अहिले जितेन राई र साथीहरूको स्वरमा रहेको अहिले श्रुति हामीले यहाँलाई राखौँ। कार्यक्रम लेखबिचमा पूर्व पश्चिम उत्तर दक्षिण जताततै कति भाकाहरू हामी कार्यक्रम लेखबिचमा सुनाउँछौँ र यहाँहरूका भाकाहरू पनि सुन्छौँ, यहाँहरूसँग हाम्रा कार्यक्रम पनि सुन्छौँ र यसमा कुराकानी त छँदैछ र गीत पनि छँदैछ र आफ्ना गाउँठाउँमा के कस्ता छन् ती कुराहरू पनि हामी जोड्नेछौँ कार्यक्रम लेखबिचमा। त्यतिखेर कोही साथी आइसक्नु भएको छ, खाँडाको हुनुहुन्छ? हेलो,
1: हजुर नमस्कार। राजन सर नमस्कार है।
0: नमस्कार, को बोल्नुभयो कताबाट?
1: यता मोरङबाट शङ्कर ढकाल।
0: ओहो, शङ्करजी धेरै पछि आउनुभयो तपाईँ त है?
1: होइन, धेरै पछि भन्दा पनि सर फर्स्ट टाइम मात्रै हो।
0: फर्स्टै टाइम हो है त्यहाँ त?
1: हजुर फर्स्ट टाइम हो।
0: योभन्दा अगाडि कार्यक्रमहरू सुन्नु भएको थिएन?
1: कार्यक्रमहरू त सुन्दै गरेको हो, अब यो लेखबेसी कार्यक्रम सुन्छु तर फोनै लाग्न लगाउन सकिँदैन थियो।
0: फोन लाग्न गाह्रो है?
1: हजुर,
0: आज चाहिँ लाग्यो।
1: आज त कताबाट भाग्य राम्रो रहेछ क्या र लाग्यो।
0: अनि के छ मोरङतिर कस्तो अहिलेखेर, कतिको तातो चिसो के छ?
1: तातो, दुई दिन यता चाहिँ एकदम शीतल शीतल छ, सिमसिम पानी परिरहेको छ हाम्रो ठाउँमा चाहिँ।
0: हजुर,
1: खेतीपातीहरू अब भर्खर भर्खर सुरु हुँदैछ, यस्तै छ भन्नुपर्छ। अस्ति दुई चार दिन त मार्छ नि जस्तो छ, गर्मी धेरै थियो।
0: हजुर,
1: अहिले चाहिँ केही राहत भएको छ किसानहरूलाई, समग्रमा ठिकै छ, मौसम राम्रो छ भन्नुपर्छ।
0: अब के अनि गरिबमा पानी चाहिन्छ, अब फेरि पानी नआउँदा फेरि यता खेती बालीमा फेरि असर होइन, पानी पनि चाहिने हो, पानी अब कहिले बेस्कन परिदिन्छ, अब खेतीपातीलाई नै असर गर्ने गरी, अब त्यो यता खेतीपातीलाई असर गर्छ, मान्छेलाई त सजिलै होला, चिसो हुन्छ होइन, तर त्यो भनेर भएन। एनिवे ठिक छ, अरू समग्रमा सबै ठिक छ नि तपाईँलाई?
1: सबै समग्रमा सबै राम्रो छ सर।
0: अनि आज के छ त, आज कस्तो खालको गीत ल्याउनु भएको छ? अब हाम्रोमा गीत सुनाउनु पर्छ, तपाईँलाई यहाँ थाहा नै छ होइन?
1: हजुर, अब एउटा यसो एउटा पूर्वतिरकै एउटा लोकगीत गुनगुनाउँछु नि।
0: हुन्छ, ओके।
1: कति परो दय तिम्रो छातालाई, दय तिम्रो छातालाई, सुख छैन छोरीको जातालाई, सलाला पानी ढुङ्गैमा, मेरो दिल बस्यो फुलको थोगैमा, लाति नलाऊ अम्लिसे कुचोलाई, अम्लिसे कुचोलाई, छोरी नदेऊ पूर्वेली चुचोलाई, सलाला पानी ढुङ्गैमा, मेरो दिल बस्यो फुलको थोगैमा, हातमा तिम्रो चालिसे चुरा छ, चालिसे चुरा छ, मनमा माया मुख भने चुरा छ, सलाला पानी ढुङ्गैमा, मेरो दिल बस्यो फुलको थोगैमा, सलाला पानी ढुङ्गैमा, मेरो दिल बस्यो फुलको थोगैमा। हस् त सर।
0: पक्कै दिल बसिरहोस्, सधैँ फुलको थुङ्गाइमा बस्यो, ढुङ्गा जस्तो नभनोस्, हामी पनि कामना गर्छौँ। यदि मिठो प्रस्तुतिलाई धेरै धन्यवाद शङ्करजी, अहिले छुट्टी है त।
1: हस् बाई,
0: ओके बाबा। मोरङबाट हुनुहुन्थ्यो शङ्कर ढकाल। अब फेरि अर्को साथी कोही आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ? हेलो, हजुर नमस्कार।
2: नमस्कार भाइ, नमस्कार। नमस्कार दुई दर्शनको नमस्कार है। फोन लाग्ने बित्तिकै उठ्यो, एकदम खुसी भए।
0: एकदम फोन, हामी त त्यो होलमा त राख्दै राख्दैन, फोन लाग्ने बित्तिकै उठाइहाल्छौँ।
2: होलमा राखेँ नि म त खुसी नै हुन्थे, तर पनि अहिले त अघि काटियो आफै, पहिलो कलर हुने बेलामै ठ्याक्कै काटियो, अहिले चाहिँ जोडिएर भए खुसी लाग्यो। दाई आराम हुनुहुन्छ?
0: एकदम ठिकठाक छु। तपाईँलाई के छ दिपाजी? अनि
2: एकदम ठिक छ नि दाई, हजुर सबै कुरा, हजुर मान्छेको आशीर्वाद छ, एकदम ठिक छ। प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि मेरो तर्फबाट नमस्कार भन्न चाहे।
0: प्राविधिकमा मोहम्मद असलम हुनुहुन्छ,
2: एकदमै उहाँलाई धन्यवाद। उहाँले एउटा ठुलो कर्णालीको पुल भन्दा ठुलो काम गर्नु भएको छ नि, होइन र सर?
0: पक्का पक्का, त्यही उता उहाँ पनि मेरो पनि नमस्कार सुनाइदिनु भनेर एकदम भन्दै हुनुहुन्छ
2: तपाईँ।
0: नमस्कार सर,
2: नमस्कार भन्नु।
0: समग्रमा के छ तपाईँको, नयाँ अरू के छ?
2: समग्रमा एकदम ठिक छ दाई, रमाइलो छ,
0: सधैँ यस्तै राम्रो रहिरहोस्, रमाइलो भइरहोस्, खुसी
2: चाहन्छु हजुरलाई, आरामै भइरहोस् र हजुरहरूसँग कनेक्ट हुन पाइरहँ, होइन त्यस्तो लाग्दो रहेछ कि, लगाउँ लगाउँ जस्तो लाग्ने, आउँ आउँ जस्तो लाग्ने, होइन त्यो एउटा मैले त अब रेडियो नेपाललाई मेरो गुरु सम्मानमा हजुरहरू गुरु नै हुनुहुन्छ, त्यो कारणले पनि मैले कहिल्यै भुल्न सक्दिनँ, फोन नलाए पनि म निराश हुन्न, किनकि नेपालमा अरूले लाउनु भयो भन्ने लाग्छ मलाई। म अब गेटतिर लागेँ फेरि सबैजना दौडिँदै दौडिँदै नेपाल पुगौँ भनेर सिंहदरबारको गेट छिरौँ भनेर होइन म एउटा सानो टुक्रा है त
0: हजुर हजुर

0: पक्का
1: मिठो मिठो मिठो
0: असार असारको दिनलाई होइन सम्झना अब बिस्तारै बिस्तारै असारलाई बिर्सिने दिन आउँदैसक्यो आइसक्यो अब पानी अब पर्ने सिजन आउँदैछ अब रोपाइँ अब साउनसम्म त पक्कै होला होइन जति हुनुपर्ने अब कतिसम्म भइसक्यो कतिसम्म पानीको अभावले पनि नभएको होला होस् त्यो पनि पानी परोस् हामी त्यही कामना गर्छौँ यति मिठो प्रस्तुतिको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद अहिले छुट्टी है त
1: नमस्कार
0: नमस्कार दिपिका थापा हुनुहुन्थ्यो कुलेश्वरबाट अर्को साथी फेरि आइसक्नु भएको छ गाडोको हुनुहुन्छ हेलो
2: हेलो नमस्ते नमस्कार सेवाहरू
0: नमस्ते सेवाहरू कताबाट को बोल्नु भयो
2: म पाँच थरको फिदिमबाट सन्ध्या लिम्बू
0: आराम हुनुहुन्छ सन्ध्याजी
2: आराम हो दाइ
0: अनि के छ हौ पाँच थरतिर तपाईँको हाल खबर के छ हेलो हेलो हेलो सन्ध्याजी फोन काटेको जस्तो लाग्यो मलाई सन्ध्याजीको रेडियो त सुन्दै हुनुहुन्छ फेरि प्रयास गर्नुहोला तपाईँको फोन फेरि लागेपछि फेरि तपाईँसँग कुराकानी गर्नेछौँ तपाईँको गाउँठाउँका कुरा तपाईँका कुरा केमा व्यस्त हुनुहुन्छ आजभोलि के छ त्यहाँतिरको अहिलेको गाउँठाउँमा के छ त्यो पनि पक्कै हामी कुरा गर्नेछौँ यतिखेर भने अर्को साथी आउनु भएको छ उहाँसम्म कुरा गर्छु त्यतिखेर पक्कै सन्ध्याजी फोन थिचै गर्नुहोला अनि फेरि म तपाईँसँग कुरा गर्नेछु हेलो
3: नमस्कार सर म चितवनबाट रामबहादुर खड्का
0: चितवनबाट रामबहादुर खड्का आराम हुनुहुन्छ रामबहादुरजी
3: आराम छ सर
0: अनि के छ चितवनतिर खबर खाबर
3: रोपाई मध्ये आएको छ रोपाई चलेको छ
0: रोपाई चलिरहेको छ है अनि जानु भएको छ कि छैन तपाईँ
3: हजुर म रोपाईमा चाहिँ असारे गीत गाउन गाएको थिएँ हजुर पश्चिम चितवनतिर
0: ए कतिको गाउनु भयो त अनि
3: म त्यो सेटिङ त्यति पाइएन एकतर्फी करार साध्य लागेन फर्केर अलिबार कराएर
0: अलिबार कराएर आउनु कतिको हिलो सिलो छ्याप्नु भयो होला नि त आफू गए पनि तपाईँलाई छ्याप्यो होला नि कतिको हिलो खेल्नु भयो
3: होइन म त पहाडदेखि नै गोरु जोतेर आली बाउसे गरेर हिलोबाट हाँसेर चाहिँ हुर्का मान्छे हजुर गरेँ
0: गर्नुभयो नि जस रमाइलो गरेर आउनुभयो नि
3: रमाइलो अहिले बिहान माली लाउँदैछ यतिर यसो लाग्यो अहिले फोन अनि बोल्नु बाँकी चाहियो भनेर
0: पक्का पक्का ल यही अब रोपाइँ गरेर आउनु भएको छ हिलो छ्यापेर आउनु छ बाउसे भएर आउनु भएको छ यही बेला गीत कस्तो गाइन्छ त्यति बेला छोटो गीत पनि सुन्यौँ नि त
3: म थोरै गाउँछु एउटा गोरु झाले एउटा गोरु माले बर गोरु हाल गरौ हेर न हेर नजर घुमाएर बर गोरु हाल गरौ असारको महिना घुमाउ गर्ने होइन खेत रोप्नलाई बल गरौ पान बनाएर खेली सबैजना मिली खेत रोप्नलाई बल गरौ
0: पक्कै पक्कै अब एक साल अब यो गीत पनि बिर्सिने बेला आउनु लागिसक्यो होइन सम्झना मात्र
3: रहने छ
0: रतेली आजकल त रतेली पनि केटाले गाउनु थाले है अब हुँदा हुँदा
3: सुनेको छोरी बनाएर लान्थे त्यो घर कि सासुमा कता खै भोलिबाट बोकेर घुमाउने बुहारी आउने गयो भने रतुली गुरुले भने सासु आमा फर्के तिलाएर बाहिर निस्केर आजसम्म बोकेर घुमाउने थियो उतारेर नपुन्थ्यो भन्नुभयो होइन
0: हजुर हजुर ओके यो मिठो प्रस्तुति अब साह्रै असारलाई सम्झना गराइदिनु भयो बिदा हुने बेला पनि यति मिठो असार गीत सुनाइदिनु यसको लागि पनि यसलाई धेरै धन्यवाद अहिले छुट्टी है त
3: नमस्कार
0: हस् नमस्कार चितवनबाट रामबहादुर खड्का छोटो असारे गीत सुनाएर छुट्टिसक्नु भएको छ अर्को साथी फेरि आइसक्नु भएको छ उहाँसँग कुरा गरिहाल्छु हेलो हेलो
4: हजुर नमस्कार सर
0: हजुर नमस्कार को बोल्नुभयो कताबाट
4: म दुर्गानाथ योगी थारू बर्दियाबाट
0: बर्दियाबाट दुर्गानाथ
4: हजुर सर
0: अनि के छ भने तपाईँ खबर खाएर बर्दियातिर के छ कतिको छ गर्मी कतिको बढेको छ अहिले
4: अहिले लगभग शीतल छ सर राति पानी परेर बिहानसम्म छिमछिम आइरहेको थियो
0: बर्दियातिर त अब के एउटा घटना पनि सुनिएको थियो होइन
4: हजुर
0: अनि के यो पहिला पनि भएको थियो यो के यसलाई रोकथाम छैन त्यहाँको जनसमुदायबाट रोकथाम केही छैन यसको
4: कुन सर
0: अस्ति हात्तीको एउटा आतङ्क सुनिएको थियो
4: रोकथाम भन्नाले भए त त्यस्तो यो कोरिडोर पनि परेको हुनाले सर त्यस्तो अब धेरै छ त्यस्तो त अब रोकथाम त
0: दुःखद कुरा होइन दुःखद घटना भएछ अस्ति होइन
4: हजुर हजुर
0: ओके अनि के छ अनि अरू नयाँ नौरो अब बर्दियातिर के छ रोपाइँ सोपाइँ कतिको चल्यो कतिको भइसक्यो या भन्नु बाँकी छ के छ
4: अब हाम्रो यता त कर्णालीको पानी लाग्ने हुनाले लगभग भइसकेको छ सर यो राजापुर एरिया र हाम्रो यता यो ठाकुरद्वार भन्दा तलसम्म यता
0: ए
4: यता भइसकेको छ हाम्रो मधुबन नगरपालिकामा
0: लागि भनेपछि अहिले यहाँ चाहिँ अहिले फुर्सदमै हुनुहुन्छ अब
4: हजुर सर
0: अनि के छ त्यहाँतिर रोपाइँमा तपाईँहरूकोतिर चाहिँ अब रोपाइँमा कस्तो खालको गीतहरू रमाइलो गर्ने के छ त्यहाँतिर परम्परा केही छ
4: हाम्रो यता त त्यस्तो बढी थारू बस्ती भएको हुनाले त्यस्तो छैन सर आफ्नै परम्परा अनुसार त्यस्तो अहिले आजभोलि त अब त्यस्तो ट्र्याक्टर लाउने चलन छ पहिला त अब त्यस्तो हलले गरिन्थ्यो अब गीत त गाइन हाम्रो समुदायमा त्यस्तो
0: गाइँदैन है अब यो पहिला पहिला चाहिँ अब गोरुले जोत्दाखेरि हलो जोत्दाखेरि चाहिँ माटो राम्रो हुने, तर अब यो मेसिन लगाएपछि नराम्रो माटो बिग्रिन्छ भन्छ नि, कि त्यसले के अन्न उत्पादनमा बढी हुने या कम हुने केही त्यस्तो गर्दैन मेसिनले चाहिँ?
4: त्यस्तो त खासै फरक भएको छैन सर, त्यस्तो बढी अचल त अब यही बढी रासायनिक मलले गर्दा अलिक खेत चाहिँ बिग्रेको जस्तो अवस्था छ सर।
0: किन यो रासायनिक मल हाल्नै पर्ने हो यो अन्नलाई, के त्यो भनेको त अब माटो बिग्रिनाले त रासायनिक मल हाल्नु पर्यो नि होइन र?
4: हजुर, अब आज पनि त्यही हुन्छ, गाई बस्तु पनि मान्छेले अब पाल्न छोडेको
0: होला सर, त्यसले गर्दा पनि रासायनिक मल हाल्न दर्जी भयो है?
4: हजुर।
0: ओके ओके, अनि के छ आज दुर्गाजी, कि त्यो थारू भएको छ कि केही सुनाउने हो कि अन्य के सुनाउनु त आज?
4: अब थारूकै थारू सुनाइन्छ,
0: आफ्नो आफ्नो आफ्नो कल्चर हुन्छ नि होइन?
4: हजुर,
0: सुनाउ त एक टुराला।
4: ए जैबो बलमुवा परदेश चली जैबो, ए जैबो बलमुआ परदेश चली जैबो, कैसी के रहबू मैं राजा मैं जियरा अकेली, कैसी के रहबू मैं राजा मैं जियरा अकेली, ए जोटू रूपनी रे हो।
0: के परदेशै के भन्न खोजे कि परदेशै जान्छु म भन्न खोजे कि के भन्न खोजे?
4: हजुर, हाम्रो समाज यसो थारू उसमा चाहिँ गीत छ, एकदमै राम्रो राम्रो गीतहरू छन्, अब कुनै कुनै गीत यस्तो छन् कि कुनै सुरु गरिसकेपछि पुरै त्यो अन्त्य नै जम्मै लगभग सकाउनु पर्छ सर, त्यस्तो त्यस्तो छ।
0: ए भनेपछि लामो हुन्छ, धेरै लामो।
4: हजुर, लामो लामो पनि छ र त्यही।
0: ओके,
4: लगभग
0: हजुर सर। जस अब यो टुक्रा जस सुनाइदिनु भयो होइन, आफ्नो संस्कृति होइन जोगाउनु पनि पर्छ। ओके, यसको लागि यहाँलाई धेरै धन्यवाद दुर्गाजी, हामीलाई यसो फोन गर्दै गर्नुलाई, सम्झना गर्दै गर्नुलाई, अहिले छुट्टी है त।
4: हजुर सर,
0: हस्, नमस्कार। दुर्गानाथ हुन्थ्यो, बटियाबाट छोटो गीतसँगै छुटिसक्नु भएको छ, आफ्नै भाषाको मिठो प्रस्तुति दिनुभयो। अर्को साथी फेरि कहाँबाट हुनुहुन्छ? हेलो
5: हेलो, नमस्ते, नमस्कार हजुर।
0: नमस्ते नमस्कार, को बोल्नु भयो कताबाट?
5: म यता मकवानपुर हेटौँडाबाट है, सुजन तामाङ भन्ने मान्छे।
0: सुजन तामाङ भन्ने मान्छे है?
5: हजुर।
0: आराम हुनुहुन्छ सुजनजी?
5: आरामै छु, भन है त, तपाईँहरू कस्तो छु?
0: ए हामी पनि ठिकठाक छौँ, यहाँसँग कुरा गरिरहेको छौँ। अब ठिकठाक भन्दा नि गर्मी छ यता पनि होइन?
5: गर्मीको त कुरै नगर्नु नि, अब नुन खुर्सानी हुनु चर्को आउँछ होइन?
0: नुन खुर्सानी हुनु चर्को है?
5: हजुर,
0: फेरि अब नभई पनि भएन, अब सिजन अनुसारको त, अब म फलफुल भने जस्तै सिजन आज अब यो तातो चिसो त हुनै पर्यो होइन, शरीरलाई पनि चाहियो,
5: हुनु त पर्यो नि त, अब मकैलाई अब घाम पानी त चाहियो,
0: चाहिहाल्यो सबै, अब
5: खेती किसानीहरू त्यस्तै हो नि त
0: होइन, धान रोप्न धान चाहियो, पानी नै चाहियो, पाक्नलाई फेरि घाम लाग्नै पर्यो, गर्मी हुनु पर्यो, मकै पाक्नलाई धान यो घाम लाग्नै पर्यो होइन?
5: हजुर हजुर,
0: हामी मान्छेलाई जे गरे पनि सुखै छैन, घाम लागे पनि हो तातो भयो भन्छौँ होइन, चिसो भएन हो चिसो भयो भन्छौँ, सुखै छैन कि होइन?
5: सुखै छैन मान्छेको जिन्दगीलाई जे गरे सुख छैन,
0: आरएस आरएस आरएस गर्दा गर्दै जिन्दगी बित्छ थाहै हुन्न है?
5: हजुर हजुर।
0: अनि के छ अनि सुजनजी, आज के ठाउँतिर के गीत सुनाउने हो त, कस्तो गीत सुनाउने आज?
5: हुन्छ, अब साथीहरूले सबैले पूर्वेल गीत सुनाउनु हुन्छ, म पछिमै गीत सुनाउँछु नि त।
0: ए हुन्छ ल,
5: थोरै
0: नै हो, धेरै त हामी भन्दै भन्दैनौँ, अब फेरि तपाईँभन्दा पछिको साथीले तपाईँलाई कराउनुहुन्छ हो, हामी चाहिँ गीत गाउने पाएँ, कति लामो गीत गा भन्नुहुन्छ फेरि?
5: तिमलाई सम्झिरहन्छु र तामा, हाम्रो माया झन् झन् गाढो, दिनकै फेर्न मन थियो मलाई त, तर तिम्रो बसै टाढो नहुँदासमा, तिमलाई सम्झिरहन्छु र तामा, हाम्रो माया झन् झन् गाढो, दिनकै भेट्न मन थियो मलाई त, तर तिम्रो बसै टाढो, दिनकै भेट्न मन थियो मलाई त, तर तिम्रो बसै टाढा भु, यति नै गर्नु।
0: बसै टाढा भएर के मन टाढा बनाउनु भएन होइन, मन नजिक भएछ, नजिक भइहाल्छ
5: अब सबै टाढा भयो भन्दैमा अब आफ्नो मन त टाढा हुनु
0: हुँदैन, मन जबसम्म टाढा हुँदैन तबसम्म नजिकै हुन्छ, आवाज नजिकै हुन्छ नि होइन। ओके
5: हजुर हजुर,
0: ओके सुजन जी मिठो प्रस्तुति दिनुभयो, यसको लागि यहाँ धेरै धन्यवाद, अहिले छुट्टी है त।
5: ओके बाबा,
0: ओके बाबा, सुजन तामाङ यो ठाउँबाट हुन्थ्यो, अर्को साथी फेरि काँडाको हुनुहुन्छ। हेलो हजुर नमस्ते, को बोल्नुभएको टाढा? हजुर पाँच थरबाट युनिस लिम्बू, आराम हुनुहुन्छ युनिसजी?
6: एकदमै
0: आफ्नो तपाईँको आवाज अलिक राम्रोसँग आइरहेको छैन है,
6: ए
0: अलिकति यो नेटवर्कको समस्या जस्तो छ, अलिकति दबिएर आइरहेको छ, ठिकै ठिकै छ तैपनि अलिकति अलिकति दबिएर आइरहेको छ।
6: हजुर हजुर,
0: ओके अनि के छ युनिसजी तपाईँको हालखबर, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
6: हिजो आज एकदमै अब धान रोप पनि अब हल्का फुल्का हुँदैछ भन्नुपर्छ,
0: ए धान रोपाइ हुँदैछ।
6: हजुर
0: अनि म अब यो धान रोपाइपछि के को बाली हुन्छ अब कि मकै?
6: अब यो धान रोपाइ पछाडि चाहिँ अब कोदो रोपाइ हुन्छ, बारीमा कोदो रोपाइ, अब त्यस पछाडि भदौ लागेपछि मकै भत्काउनु यताउता हुन्छ,
0: मकै भाँच्ने बेला भदौ लागेछ भने अहिले मकै छ।
6: हजुर अहिले मकै बारीभित्र अब कोही कोहीले अब कोदो लगाइँदैछ
0: भन्नु। अनि कोदो मकैमा के बोडीहरू पनि रोपिन्छ होला नि, मस्याङ सिमीहरू?
6: हजुर अवश्य पनि, अब मकैभित्र अब बोडीहरू हुन्छ, मस्याम दालहरू हुन्छ, त्यस्तै छ हो दाइ।
0: त्यही है जी, अब त्यो चाहिँ के अब पछि आफैलाई के अब बजारसम्म पुग्ने गरी नै उत्पादन?
6: अब होइन पछि अब आफैले अब खाएर अलिकति उभे जस्तो लाग्यो, अब धेरै नै भयो भने बजारसम्म पनि पुर्याइन्छ, अब बजार
0: घर खर्च चल्नको लागि त्यसले पनि टेवा गर्ने रहेछ त्यसो होइन।
6: हजुर हजुर,
0: ओके अनि आज के छ पूर्वेली भएको सुन देउनेजी?
6: हजुर हजुर आज अवश्य एकदमै आज एउटा छोटो मिठो पूर्वेली भएको सुन्नु,
0: ओके हस् ल हस्
6: हस् ल हुन्छ।

0: धन्यवाद
1: हा छोटो मिठो प्रेबली भएको लागि धेरै धन्यवाद युनिसी हामीलाई सम्झना गर्दै होला अहिले छुट्टी है त ओके बाबा युनिस लिम्बू हुन्थ्यो पाँचदेखि साथीहरूको गीत पनि सुन्यौँ कुराकानी पनि सुन्यौँ गाउँठाउँका कुरा पनि गऱ्यौँ अब भने फेरि हाम्रो गीत सुनाउने पालो यहाँहरूको लागि फेरि म राख्छु यो मिठो पुरानो भाका प्रवीण गुरुङको शर्माको मिठो भाका यहाँहरूको लागि त्यसपछि फेरि म आउँछु 82.7 21 र 82.7 36 मा

0: फुल मायामा नभुला प्रवीण गुरुङको निकै मिठो यो पुरानो भाका थियो यहाँहरूको लागि अहिले सुनायौँ। कार्यक्रम लेख विषयमा हामी यस्तै पुराना श्रष्टाका मिठा भाकाहरू सुनाउँदै आएका छौँ, प्रस्तुत गरिरहेका छौँ। यहाँहरूका गीत पनि, यहाँहरूका गाउँठाउँका कुरा पनि दिइरहेका छौँ, सुनिरहेका छौँ, गाउँठाउँका गीत पनि सुनिरहेका छौँ। फेरि कुराका अन्तर्फ लागौँ। यतिखेर कोही साथी आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ। हेलो, हेलो,
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्ते दाजु,
0: को बोल्नु भयो कताबाट? हजुर सन्ध्या लिम्बू काटिहाल्यो है?
1: हजुर हजुर।
0: अनि हो त हो त, यस्तो हो क्या, मनमा भएपछि वनमा पनि हुन्छ भन्छन् नि,
1: त्यही त
0: चाहना चाहना हुनुपर्छ होइन? पक्कै पुरा हुन्छ। अनि के छ सन्ध्या चाहिँ, कुरा गर्दा त ठ्याक्कै काटिहाल्यो नि, के छ अनि तपाईँको पाँच तारिखको खबर खबर के छ? अब युनिभर्सिटी त भन्दै हुनुहुन्थ्यो होइन,
1: अलिअलि कुरा
0: तपाईँको आवाज अलिक राम्रोसँग आइरहेको छैन है, युनिभर्सिटीको नि अलिक आएको थिएन, अहिले तपाईँको नि त्यस्तै आइरहेको छ है, अलिकति दबिएर आइरहेको छ। अहिले पानी परिरहेछ, त्यहाँ त त्यसो चिसो मौसम आनन्द होला है त्यतिखेर। अलिअलि चिसो यता काठमाडौँतिर नि पठाइदिनुहोस्, त्यो बादललाई यसो हटाइदिनुहोस् क्या त्यतातिर, यता चिसो होला। अनि सन्ध्याजी कस्तो गीत सुनाउने आज, पूर्वेली भागै सुनाउने हो त? ओके ल हस् हुन्छ।
1: उडेर एक नले बन्दुक दुई नले बन्दुक मृगलाई एको मृगलाई
0: छोटो छोटो मिठो यो पक्कै निकै भयो, कुनै बेला एकै चर्चित थियो गीत होइन?
1: हजुर हजुर,
0: पुरा गर्नु पर्यो हजुर हजुर, पक्का पक्का। यति मिठो प्रस्तुति दिनुभयो सन्ध्याजी, हामीलाई सम्झना गर्दै होला, फोन गर्दै गर्नु, अहिले छुट्टी है त। ओके बाबाई, नमस्ते सन्ध्या लिम्बू पाँच थरबाट हुन्छ, अघि पनि हामीले कुरा गर्दाखेरि काटिएको थियो, फेरि कुरा भयो, धेरै धन्यवाद मलाई। अर्को साथी फेरि आइसक्नु भएको छ, कहाँको हुनुहुन्छ? हेलो
2: हजुर,
0: हजुर नमस्कार।
2: नमस्कार,
0: कताबाट को बोल्नु भयो?
2: मोरङको उडाबारीबाट जीवनाथ खतिवडा भन्ने मान्छे
0: बोले। जीवनाथ खतिवडा भन्ने मान्छे है?
2: हजुर,
0: आराम हुन्छ जीवजी?
2: ठिकै छ, तपाईँसँग मेरो पहिला नै गफ भएको जस्तो लाग्छ,
0: एकचोटि त भएको हो कि जस्तो लाग्छ मलाई पनि, दुईपटक भएको
2: हो त
0: होला होला, अलिक अलिकति अगाडि है।
2: हुन्छ हुन्छ, अलिक अगाडि तपाईँले, म उर्लाबारी भनेपछि तपाईँले आमबारी त्यहाँ नजिकै होइन के भन्ने प्रसङ्ग
0: अगाडि हो,
2: अलिक अगाडि हो त, त्यो तपाईँसँग दुईपटक गफ भइरहेछ कि।
0: हजुर हजुर,
2: म त सुन्नु न, पुरानो मान्छे कि, अब म त यता पूर्वको मान्छे, तेलकुङको फाकचाउरा भन्ने ठाउँमा जन्मेर अहिले उर्लारी आएको, 60-62 वर्ष भए, म रेडियो नेपाल त्यस्तै लाग्छ। अनि त्यो गीत नि, उहिलेको गीत नि मलाई धेरै प्यारो लाग्छ, एउटा युट्युब उदी खोजेको नि भेट्दिनँ, यो हरा भरा तोरी फुलो बारी हरियो, मायानालाई बैँसै गयो भुलै पर्यो, भने उहिले हामी बच्चा हुँदा देउसी खेल्दै आउँथे, त्यो गीत कतै भेटिनँ हो। अनि त्यो
0: प्रयास गर्छु है त, अर्को अर्को साता सकेसम्म म तपाईँलाई गीत सुनाउने प्रयास गर्छु है त।
2: हुन्छ, अनि अरू त्यस्तो कुनै पुराना पुराना गीतहरू, म त यो अब काम छैन, रिटायर पनि भइयो जागिरबाट, अनि घरमा बसिरहेको यो पुरानो रेडियो बोकिराख्छु, त्यही पुराना गीत
0: अहिले। अब यही 62 वर्ष भइसक्नु भयो, अब यो 62 वर्ष उमेरमा त यहाँले रेडियो त सुनिरहनु भएको छ अहिलेसम्म होइन?
2: अब तपाईँहरूसँग यदि त्यस्तो जाँच्ने कसी भएको भए, रेडियो नेपालको सबैभन्दा पहिले जन्मिएर थाहा पाएदेखि अहिले 62 वर्षको उमेरमा रेडियो नेपाल नछाड्ने पहिलो व्यक्तिमा म
0: पर्छु। यो 62 वर्षको अन्तरालमा के चाहिँ भिन्नता पाउनुभयो त्यति बेला र बिचमा आएर र अहिले आउँदाखेरि, के भिन्नता पाउनुभयो रेडियोबाट प्रसार हुने कार्यक्रमहरू, रेडियोका प्रस्तुताहरू, रेडियोमा तपाईँले सुनेका कार्यक्रममा के चाहिँ भिन्नता पाउनुभयो अहिलेसम्म?
2: रेडियो नेपालमा चाहिँ के छ भने नि, के अरे पहिले भनेको के अरे रेडियो नेपाल चाहिँ एउटा त्यो
0: सर्टवेभ,
2: मैले थाहा पाउँदा म बच्चा हुँदादेखि चाहिँ म रेडियो गोठालो जाँदा नि रेडियो भिर्थेँ, साँच्चै भन्यो भने स्कुल जाँदा म एक दुई कक्षा जाँदा मेरो घरै नास्ति स्कुल रेडियो भिरेर जान्थेँ म है।
0: हजुर
2: त्यो बेला चाहिँ अप्ठ्यारो थियो, अलिकति जाँच के सुनिँदैन थियो, पछि क्रमशः विकास हुँदै गयो। अहिले एउटा अप्ठ्यारो कहाँ आयो भने सायद म मात्रै होला कि रेडियो नेपाललाई नछाड्ने, नभएदेखि अब यहाँ छ्यासठी त्यो उम्रे जस्ता चाहिँ यहाँनिर केआरएफएमहरू आइपुग्यो है। तर रेडियो नेपालको त्यो बेलाको जुन त्यो छँदैछ एउटा जनताप्रतिको उत्तरदायित्व त्यो अझै वृद्धि भएर गएको छ खान चाहिँ। तर के चाहिँ छ समस्या भने रेडियो नेपालले पुराना पुराना म जस्ता उमेरका व्यक्तिहरूका लागि चाहिँ कार्यक्रम छाड्दै गएको अनुभव भएको छ, सत्य कुरा छ।
0: पक्का पक्का हामी यो कुरालाई पनि राख्छौँ यहाँको यो सुझावलाई एकदम हामी एकदम मनन गर्छौँ। पक्कै यहाँले भनेका कुराहरू पक्कै पनि हुन्। अब ती अलिकति उमेर ढल्केका र यो सबै भनौँ न यस सबै यस फ्याक्टरको लागि चाहिँ मिल्ने त्यस्ता कार्यक्रमहरू भइदिए अझ राम्रो हुन्थ्यो रेडियो नेपाललाई भन्ने यहाँको भनाइ होइन?
2: हो एकदम। अझ यो के थियो भनेदेखि जागिरबाट रिटायर भएका अनि त्यसपछि उमेर एकदम ढल्किँदै गएर वृद्ध अवस्था पुगेकाहरूलाई दिन बिताउनका लागि पनि प्राय दैनिकै जस्तो आधा घन्टासम्म भए पनि त्यस्ता प्रोग्राम दिएर चाहिँ के त भन्दाखेरि अलि भनौँ न सान्त्वना दिलाउने या के अरे वृद्ध वृद्धहरूलाई चाहिँ के त मन भुलाउने किसिमको कार्यक्रम दिनमा आधा घन्टा कुनै समय मिलाएर दिउँसोको समय बिहान भन्दा पनि दिउँसोको समय बेलुका पनि वृद्ध वृद्धहरू सुतिन्छ समयमा नै अनि त्यसपछि बिहान नै खाने दिउँसोको समय चाहिँ बिताउन गाह्रो हुँदो रहेछ क्या।
0: हजुर
2: अनि त्यस्तो प्रोग्राम भइदिए सजिलो हुन्थ्यो। पुराना पुराना गीतहरू, पुराना ऐतिहासिक कुराहरू अनि पुराना सामाजिक रीतिरिवाजका कुराहरू चाहिँ प्रसारण गरिदिए हुन्थ्यो भन्ने धारणा। म चाहिँ एउटा प्रतिनिधि पात्र मात्रै हुँ तर सबैको धारणा
0: एउटै हो। पक्का अब हस् यहाँको एकदम सुझाव एकदम हामी राख्छौँ, हामी सम्बन्धित ठाउँमा पनि प्रमोलाई गर्नुपर्छ। अब धेरै मान्छेले धेरै साथीहरूले पनि भन्नुभएको छ होइन समय अनुसार अब यस्तो छ, अब यो प्रविधिले फड्को माऱ्यो, प्रविधि सँगसँगै समयलाई हामीले पछ्याउँदै जानु पर्यो, समय अगाडि हामी जान सकेनौँ, समयलाई पछ्याउँदै जानु पर्यो। त्यसले गर्दा अब हामी एउटा संस्था, हामी आफैले कमाउनु पनि पर्ने संस्था, त्यसले गर्दाखेरि हामीले उत्पादनभन्दा पनि हामीलाई हाम्रो कार्यक्रम लिइदिने गरिदिने मान्छे त्यसमा कहिलेकाहीँ खड्किएको पनि देख्छौँ। त्यसले गर्दा पनि अब यो कार्यक्रमहरूलाई अलिकति पछाडि पऱ्यो हो कि भने अब त्यो खड्किएको छ हामीलाई पनि आभास नै पक्कै भएछ जीवजी होइन। र पनि हामी आगामी दिनमा यहाँको सुझावलाई राख्नेछौँ र यहाँका कुराहरूलाई र यहाँलाई यस्ता जस्ता मान्छेहरूलाई सुहाउने कार्यक्रम अझ बनोस् रेडियोमा भन्ने अपेक्षा पनि राख्छौँ हामी।
2: तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँ के छ भने अलिकति जान्ने बुझ्नेले त युट्युबबाट सर्च गर्छन्, के गर्छन्, आफूले मन परेको सामग्री खोज्छन्। तर यहाँ अलिकति अप्ठ्यारो चाहिँ के हुन्छ भने अब बुढेसका लागेको मान्छेहरू त्यो प्रविधि खोज्न पनि युट्युबबाट सक्दैनन्,
0: गाह्रो गाह्रो गाह्रो छ,
2: समस्या त्यो छ। म त हेर्नु न रेडियो नेपालमा बज्ने ती टोनहरू आउँछन् नि फोन आउँछ, त्यो उहिले रेडियो नेपालमा बच्चा हुँदाखेरि चाहिँ के अरे बाल कार्यक्रम सुरु हुनुभन्दा अगाडि चाहिँ बजाइने बाजा अनि जय नेपाल आओ आओ
0: मेरा प्यारा प्यारा भाइ बहिनीहरू रेडियो नजिक आओ हजुर
2: नेपाल आओ भनेर बाँच्दै मनाले भने म त्यो टोन राखिदिन्छु, कसैले फोन आउँदा बज्ने त्यो टोन राखिदिन्छु मेरो मोबाइलमा।
0: ओके खुसी लाग्यो यहाँसँग कुरा गरेर, रेडियोको बारेमा पनि भनिदिनु भयो, पक्कै यहाँका जिज्ञासाहरूलाई हामी राख्ने पनि छौँ। र अनि के जिमराजी के अब एक टुक्रा गीत सुनाएर छुट्टिने कि?
2: होइन मसँग त्यस्तो खासै गीत गाउने कला पनि
0: छैन,
2: छैन मैले त्यही हो कि त्यो गीत मैले युट्युबमा नि भेटिनँ, मलाई त्यो मलाई त्यो गीत एकदमै मलाई बच्चामा सुनेको गीत नै त्यो हरा भरा तोरी फुलो बारी हरियो त्यो चाहिँ त्यो कसरी
0: अर्को अर्को साता हामी सकेसम्म यहाँलाई सुनाउने प्रयास गर्छौँ है त जीवजी।
2: हस् हस्
0: हस् धन्यवाद जिमनाथजी हुन्थ्यो मोरङबाट, हस् त मलाई धेरै धेरै धन्यवाद सुझावको लागि पनि। हामी छुट्टिने बेला पनि भइसकेछ, अब जाँदा जाँदै फेरि यो टङ्क केसी र प्रेम थुलुङ्गी गोलो सरोरको निकै मिठो पुरानो भएको यहाँसम्म चाहिँ छोड्दै कार्यक्रम लेख पिसीबाट प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तोता राजन क्षेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा केही बेरमा आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छात्र संगठनका नेतृत्वसँग पहिलोपटक औपचारिक रूपमा आज संवाद गर्न लाग्नु भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै सङ्घीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। नेपाल राष्ट्र बैङ्कले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्यस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। पञ्चार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राय माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो। 2080 जेठ 10 पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डे सहित 30 जना विरुद्ध ठगी, लिखत कृत्य, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुद्दामा 7 जना प्रतिवादीले सफाई पाएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफ स्वरूप इरानमाथि कारवाही सुरु गरिएको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट केस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। सरकारले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको भने पुष्टि भएको छैन। र इजिप्टलाई

0: पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको 15 मिनटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको 67 मिनटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई 2-0 बलियो अवस्थामा पुर्याए। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको 79 मिनटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेसीले खेलको 83 मिनटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाए। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विजरल्यान्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहानै 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण। 11:40 सुनाउनेछौँ असारे भाकाहरू। 12:00 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। 1:00 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। 2:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6:00 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 अपराह 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

0: नमस्कार, कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवनशैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ अनलाइन radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी खानपान रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा हामी कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। सौन्दर्यप्रति बढ्दो आकर्षण, छालाजन्य रोग, त्यसको समाधान र सौन्दर्य सामग्री प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिन जरुरी हुन्छ, सौन्दर्य सामग्रीको सुरक्षित प्रयोग र छालाको हेरचाहका सही अभ्यास लगायतका विषय आजको कार्यक्रममा लिएर आएका छौँ। अहिले अनुहारमा दाग, फोका, र्यासदेखि एलर्जी र चिलाउने सम्मका समस्या सामान्य जस्तै बनेका छन्। के हामीले अपनाउने जीवनशैलीका कारण पनि यस्ता खालका समस्या देखिएका हुन्? यो सँगै असन्तुलित खानपान, पर्याप्त पानी नपिउने बानी, धुलो धुवा र प्रदूषणमा बस्ने दिनचर्या, तनाव, निद्राको कमी र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु पनि यसका कारण भएको विशेषज्ञहरू बताउँछन्। यस्ता समस्या देखिँदा धेरै जसोले आफै औषधि प्रयोग गर्ने, बजारमा सजिलै पाइने क्रिम वा एन्टिबायोटिक लगाउने गर्छन्, जसले कहिले काहीँ छालाको समस्यालाई झन जटिल बनाइदिन्छ। छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग हो, त्यसैले पनि छालाजन्य रोगको उपचार समयमै गर्न जरुरी हुन्छ। र दैनिक जीवनमा अपनाउन सकिने सजिला समाधान के हुन सक्छन्, कसरी हेरचाह गर्न सकिन्छ? सुरुमा सुनौ छाला रोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीका भनाई।
1: छाला भनेको हाम्रो चाहिँ शरीरको सबभन्दा ठुलो चाहिँ नि अर्ग्यान हो, होइन? सबभन्दा ठुलो भन्नाले चाहिँ अब यो चाहिँ सबभन्दा देखिने, होइन, सबैलाई चाहिँ प्रेजेन्ट होइन गरिने चाहिँ अर्ग्यान हो। त्यही भएर हामीले यसको एकदम राम्रोसँग केयर गर्नु चाहिँ पर्छ, होइन? दैनिक केयर गर्नेमा चाहिँ हामीले एउटा राम्रो खालको मोइस्चराइजर क्रिम, के चिल्लो मेन्टेन गर्ने राम्रो खालको एउटा चाहिँ क्रिम, खास गरिकन अब त्यो जाडो महिना आयो नि त, छाला भोलि सुक्खा हुने, ड्राई ड्राई हुने हुँदा त्यो चाहिँ एकदम राम्रोसँग दैनिक रूपमा बिहान र साँझ प्रयोग गर्नुपर्छ। त्यस्तै गरेर अर्को चाहिँ घामबाट बस्ने क्रिम, घामबाट बस्ने क्रिम जुन हामीले चाहिँ सन ब्लक क्रिम भन्छौँ, त्यो पनि आफ्नो छालालाई सुट हुने खालको, जहिले पनि बिहान उठेर घाममा हिँड्नुभन्दा पहिला दैनिक 3-3 घन्टाको फरकमा अनि राम्रोसँग हामीले लगाएर मात्र हिँड्ने गर्नु चाहिँ पर्दछ। किनभने छालामा दाग धब्बा आउने, चौरीपना आउने, चाँडै एजिङ हुने, यो सबै चाहिँ घामैको असर हो। अब यो बाहेक हामीले अरू चाहिँ बाहिरका यतिकै त्यस्तो खालको सामानहरू, होइन, कस्मेटिक्सहरू, क्रिमहरू बिना यो चाहिँ अब चर्म तथा यौन रोगको टक्सालाई नदेखाइकन आफ्नै सुरले लामो लामो समयसम्म प्रयोग गर्नु हुँदैन। यस्तोले चाहिँ छालामा ड्यामेज गर्न चाहिँ सक्छ। फेसको छाला भनेको त एकदमै महत्त्वपूर्ण हो नि, होइन? अब यसमा पनि अरूलाई राम्रो भयो भनेर अब आफ्नो दिदी अथवा बहिनी अथवा साथी साथी भाइको चाहिँ सल्लाहले बजारमा आएका विभिन्न थरीका क्रिमहरू प्रयोग गर्ने, यस्तोले चाहिँ पछि छालालाई ड्यामेज गर्ने, छालामा चाया पोतो दाग होइन धब्बाहरू चाहिँ ल्याउने, छालालाई पातलो पार्ने, छालामा रौँहरू चाहिँ निकाल्ने, होइन, यसरी चाहिँ छालामा लङ टर्मसम्म पनि फेरि पहिलाकै जस्तो छालामा परिणत गर्न गाह्रो हुने गरिकन यसले बिगारिदिन्छ। त्यही भएर स्किन भनेको एकदमै सेन्सिटिभ कुरा हो, अनि यसरी बाहिर आएका क्रिमहरू होइन फलानोले भन्यो भनेर यसरी चाहिँ आफै जथाभावी प्रयोग गर्नु हुँदैन। खानपानको पनि अब छाला राम्रो चाहिँ बनाउनको लागि रोल छ। त्यही भएर अब सबभन्दा पहिला त पानी, हामीले पानी एकदम चाहिँ प्रशस्त मात्रामा पिउनुपर्छ। अब पानी चाहिँ हाम्रो चाहिँ शरीरको अरू अरू अङ्गलाई जसरी चाहिन्छ, छालालाई पनि राम्रो बनाउनलाई, स्मुथ बनाउनलाई, अलिकति साइन ग्लो ल्याउनलाई एकदमै जरुरी छ। सो हाइड्रेसन एकदम मेन्टेन गर्नु चाहिँ पर्छ। खास गरिकन अब जाडो महिना सुरु भएपछि मान्छेहरूलाई चाहिँ पानी खानालाई कम गर्ने, होइन, अब जाडोमा हामी कम चाहिँ पानी चाहिँ पिउने गर्छौँ, तर हामीले जाडोमा पनि उत्तिकै मात्रामा पानी पिएर हामीले चाहिँ छालाको चाहिँ हाइड्रेसन मेन्टेन गर्नु चाहिँ पर्छ। त्यस्तै गरेर हेल्दी फुडहरूमा बढ्दा फोकस गर्नुपर्छ। त्यो भन्नाले साग सागपातहरू हो, फ्रुट्सहरू हो, होइन यिनीहरूले चाहिँ छालालाई बढ्दा फाइदा चाहिँ गर्छ किनभने यिनीहरूमा भाइटामिन ए ई र सी तत्त्वहरू चाहिँ हुन्छ जसले छालालाई यङ पार्न जवान पार्न अनि पछि छालामा भएका दागहरू धब्बाहरूलाई कम चाहिँ गर्नलाई अनि त्यो पछि अब एजिङ कि बुढेउलीपनलाई चाहिँ केही हदसम्म डिले स्लो डाउन त्यस्तो गर्नलाई मद्दत चाहिँ गर्छ फ्रुट्स र पानीहरू बढी खानु बेटर हुन्छ अहिलेको आधुनिक युगमा सबैजना व्यस्त छन् होइन काममा जाने महिलाहरू अथवा चाहिँ पुरुषहरू र वा अब घरमै बस्ने अहिले होम मेकरहरू हाम्रो दिदी बहिनीहरू पनि सबैजना घरमा एकदमै व्यस्त नै चाहिँ हुन्छ झन् एकछिन पनि फुर्सद हुँदैन वास्तवमा भन्नु चाहिँ पर्दा तर आफ्नो छाला राम्रो हुनु आफू राम्रो चाहिँ देखिनु भनेको त्यो चाहिँ आफ्नै लागि राम्रो हो कि तपाईँले अरूको लागि चाहिँ गरिदिनु चाहिँ होइन अब यङ हुँदा त सबैजनाको छाला यतिकै राम्रो भइरहेको हुन्छ तर जब हामी 18-20 वर्ष कर्छौँ त्यसको बाद चाहिँ हामीले अलिकता केयर गर्ने अघि नै मैले चाहिँ भनेको चाहिँ नि जस्तो डाइटमा पनि अलिकता ध्यान दिने पानीहरू पनि धेरै खाने घाममा अलिक कम आउने अनि खास तरिकन यो घामबाट बस्ने क्रिमको प्रयोग एकदमै इम्पोर्टेन्ट छ त्यो चाहिँ हामीले एकदमै नबिराइकन हरेक दिन त्यसलाई लगाउनु चाहिँ पर्छ त्यस्तै गरेर छालामा मोइस्चराइजर क्रिमहरू पनि लगाउनु पर्छ घरमै बस्नेले पनि म त अब घरमै छु भनेर त नलाएर हुँदैन कि घामबाट बस्ने क्रिम चाहिँ हामीले सबैले दैनिक रूपमा घरमै चाहिँ बसेर कामै गरे पनि तपाईँ छतमा जाँदा बाहिर होइन जाँदा गार्डनमा जाँदा एक्सपोजर हुन्छ अब रुमकै चाहिँ भित्र पनि इन्डाइरेक्ट

0: उहाँहरूको चाहिँ सुझावबाट तपाईँले चाहिँ कन्टिन्यू गर्नुभयो भने बेटर चाहिँ हुन्छ। आफूलाई कुन चाहिँ सनब्लक क्रिम, आफूलाई कुन चाहिँ मोइस्चराइजर क्रिम, आफूलाई कुन चाहिँ फेस वास सुट चाहिँ हुन्छ होइन, अनि त्यसरी गर्नुभयो भने राम्रो चाहिँ हुन्छ।
1: तपाईँ सुन्दै हुनुहुन्थ्यो छालाजन्य समस्या समाधान बारे छाला रोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीसँगको कुराकानी। यति बेला तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रममा हामीले यतिन्जेलसम्म छालाजन्य रोगका समस्या अनि त्यसको समाधानका बारेमा चर्चा गर्यौँ। अब भने बजारमा पाइने केमिकल जन्य सौन्दर्य सामग्रीको प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा केन्द्रित हुनेछौँ। अहिलेको आधुनिक जीवनशैलीमा सौन्दर्य र बाह्य रूपप्रति आकर्षण निकै बढ्दो छ। सामाजिक सञ्जालमा देखिने चम्किला तस्विर, विज्ञापनहरू, सेलिब्रिटीहरूको प्रभावका कारण धेरै मानिस आफ्नो छाला र अनुहारलाई अझ आकर्षक बनाउन खोज्छन्। यही क्रममा बजारमा पाइने विभिन्न सौन्दर्य सामग्री, क्रिम, लोसन, फेसवास, सिरम, सनस्क्रिन र मेकअप प्रडक्टहरूको प्रयोग पनि तीव्र गतिमा बढेको छ। यति धेरै विकल्पका बीच कुन उत्पादन आफ्नो छालाका लागि उपयुक्त हो भन्ने कुरा बुझ्न नसक्दा पनि धेरै जसोले अरूको सिफारिसमा वा विज्ञापनको प्रभावमा यस्ता सामग्रीको प्रयोग गर्ने गर्छन्। यसै कारण धेरैलाई छालाजन्य विभिन्न समस्याले सताउँछ। उसो त सौन्दर्यप्रति आकर्षण मानवीय स्वभाव हो, सबैलाई स्वस्थ र सुन्दर छाला चाहिन्छ। तर हामीले बजारमा पाइने विभिन्न खालका सौन्दर्य सामग्रीको सही प्रयोग कसरी गर्न सकिन्छ? सौन्दर्य सामग्री किन्ने र प्रयोग गर्ने बेला के कस्ता कुरामा ध्यान दिनु आवश्यक हुन्छ? सौन्दर्यप्रति बढ्दो आकर्षणसँगै छालाजन्य रोग पनि किन बढ्दैछन्? सुनौ छाला यौन तथा सौन्दर्य विशेषज्ञ डाक्टर मोहन भूषालसँगको कुराकानी। डाक्टर साहब स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: यो सौन्दर्यजन्य सामग्रीले चाहिँ छालामा के कस्ता समस्याहरू ल्याउँछन्? नेपालको सन्दर्भमा चाहिँ सौन्दर्य सामग्रीको प्रयोगका कारण चाहिँ कस्ता बिरामीहरू पाउनु भएको छ अहिलेसम्म?
2: एकदमै तपाईँले सान्दर्भिक प्रश्न गर्नुभयो होइन। अहिले बजारमा एकदमै धेरै कस्मेटिक इन्डस्ट्रीको एकदमै फैलिरहेको छ है। धेरै प्रोडक्टहरू अहिले मार्केटमा आइरहेका छन्। अब कुनै ब्रान्डेड प्रोडक्टहरू पनि छन्, कुनै अलिकति कम चलका प्रोडक्टहरू पनि छन् होइन। र यसले गर्दाखेरि विभिन्न प्रकारको समस्याहरू छालामा ल्याएर बिरामीहरू हाम्रो क्लिनिकमा दिनानुदिन आइराख्नु भएको हुन्छ होइन। अब बेसिकली भन्नु पर्दाखेरि अलिकति राम्रो कस्मेटिक प्रोडक्टहरू युज नगर्दा त्यसमा धेरै प्रकारको इम्प्युरिटिजहरू भएको कारणले गर्दाहरू, मिसावट भएको कारणले गर्दाखेरि, जस्तै मर्करी, लिडहरू, स्टेरोइड भन्ने तत्त्वहरू होइन, यो यस्ता यस्ता कुराहरू मिक्स भएको कारणले गर्दा यसले छालामा विभिन्न प्रकारको एलर्जीहरू ल्याउने, छालालाई पातलो गराउने, छालामा डन्डीफोर जस्ताहरू लिएर आउने, अझ लामो समयसम्म प्रयोग गर्यो भने यसले छालालाई पुरै रातो बनाइदिने होइन, अनि त्यसपछि चिरचिर पोल्या जस्तो हुने, त्यस्तो विभिन्न समस्याहरू लिएर चाहिँ बिरामीहरू हाम्रो क्लिनिकमा आइराख्नु भएको हुन्छ।
1: यो समस्या जब छालामा आउँछ त्यसपछि पनि उपचारका लागि चाहिँ जटिलता चाहिँ ल्याउने गरेको पाउनु भएको छ कि छैन?
2: पक्कै पनि हो। हाम्रो नेपालमा चाहिँ कस्तो कल्चर छ भन्दाखेरि कस्मेटिक प्रोडक्टहरूमा पनि कति औषधिहरू मिसाएको हुन्छ होइन। त्यस्तो कुराहरू चाहिँ हाम्रो डिडिए मार्फत दर्ता भएर मात्रै बेच्नुपर्ने प्रोडक्ट हुन्छ। तर हाम्रो मार्केटमा मेडिसिनहरू भएको प्रोडक्टहरू पनि तपाईँको यो ब्युटी पार्लरहरू यस्तोबाट बेच्न दिएको छ होइन। जस्तै हाइड्रोक्विनहरू, स्टेरोइड भन्ने तत्त्वहरू हुन्छन्, त्यो भनेको यतिकै दिनु मिल्दैन कि, अब डक्टरको प्रिस्क्रिप्सनहरूले मात्रै दिनुपर्ने हो। तर हाम्रोमा त्यस्तो सिस्टम नभएको कारणले गर्दाखेरि बिरामीहरूले कति मात्रामा लगाउने, कहिलेसम्म लगाउने होइन, र त्यसले के कस्तो कस्तो असरहरू ल्याउन सक्छ त्यो कुरा नबुझिकन अनि लगाइदिइराख्नुहुन्छ। अनि त्यसले गर्दाखेरि एकदमै विकराल समस्याहरू ल्याएर 5-6 महिना लगातार लगाइदिएर अनि ठुलो समस्या लिएर आउनुहुन्छ र हामीलाई त्यसको उपचार गर्न यति च्यालेन्जिङ हुन्छ है। अब 5-6 महिना हामीलाई उहाँहरूको त्यो छाला बनाउनको लागि हामीलाई त्यो टाइम लाग्ने हुन्छ कि।
1: कस्मेटिक सामग्रीहरूमा चाहिँ कस्ता केमिकलहरू प्रयोग हुन्छन् प्राय?
2: कस्मेटिक प्रोडक्टहरू भन्नाले अब हामीले बेसिकली अब फेसमा लगाउने क्रिम, मोइस्चराइजर, सनस्क्रिनहरू, सेरमहरू होइन, र व्हाइटनिङ मेन अलिकति धेरै समस्या लिएर आउने भनेको चाहिँ त्यो चाया पोतो हटाउनको लागि मान्छेहरूले यो जुन अब हाम्रो सोसियल मिडियाहरूमा पनि चमत्कार तरिकाले ल एकचोटि सर्ट लगायो भने एकैचोटिमा गइहाल्छ भनेर अलिकति भ्रामक टाइपको म्यासेजहरू सम्प्रेषण गर्नको कारणले गर्दाखेरि त्यो धेरै यो व्हाइटनिङ क्रिमहरूमा चाहिँ धेरै समस्या आएको देखिन्छ होइन। यो लगाएर अनि धेरै समस्या मैले देखेको छु होइन। त्यस्तै गरेर अरू हाम्रो यो लिप केयर प्रोडक्टहरू भयो होइन, हेयरको प्रोडक्ट हुनु पऱ्यो, नेल पोलिसहरू, यी सबै भनेको कस्मेटिकसँग रिलेटेड कुरा हुन्। अब यिनीमा विभिन्न यो क्याटेगोरीहरूमा विभिन्न टाइपको केमिकलहरू मिक्स

0: आएको हुन्छ। जस्तै कमनली मिक्स हुने भनेको चाहिँ एउटा यो मर्करी, लिड होइन, आर्सेनिक, निकल जस्ता कुराहरू मिक्स भएको हुन्छ, र अलिकति कुनै कुनैमा चाहिँ यो स्टेरोइड भन्ने चिज मिक्स भएको हुन्छ। त्यसले चाहिँ राम्रोसँग लगाउन जानिएन भने चाहिँ, र लामो समयसम्म लगाइयो र त्यो पनि अलिक कडा खालको स्टेरोइड यदि फेसमा पऱ्यो भने चाहिँ त्यसले एकदमै नराम्रो असर पछि ल्याउँछ है। त्यसैले मिक्स भएका कुराहरू चाहिँ इनर इनर नै हो।
1: नेपालको सन्दर्भमा हावापानी अनुसार पनि फरक फरक हुन्छ, एउटै खालका प्रयोग पनि नहोलान्। नेपालको हावापानी सुहाउँदो हेरचाह चाहिँ कस्तो हुनुपर्छ?
0: अब स्किन केयर प्रोडक्ट अब ठाउँ अनुसार पनि अलिकति फरक हुन्छ, मौसम अनुसार फरक हुन्छ, र मान्छेको स्किन टाइप अनुसार कस्तो छ त्यो अनुसार पनि फरक फरक लगाउनु पर्ने हुन्छ होइन। जस्तै अब हामीले हाम्रो अब देश भनेको तराई पहाड हिमाल सबै मिक्स भएको देश भयो होइन, त्यही भएर अब गर्मी मौसममा चाहिँ धेरै जसो गर्मी मौसममा अलिक ह्युमिडिटी हाई भएको हुनाले अलिक धेरै च्यापच्याप हुने त्यस्तो कारणले गर्दाखेरि अलिकति लाइट खालको प्रोडक्टहरू युज गर्नुपर्ने हुन्छ, जेल बेस्ड लोसन बेस्ड प्रोडक्टहरू प्रयोग गर्नुपर्ने हुन्छ भने, अलिकति जाडोतिर चाहिँ तपाईँले अलिकति थिक क्रिमहरू जस्तै क्रिम बेस्ड कुराहरू होइन, क्रिम लोसन बेस्ड कुराहरू जाडो ठाउँहरूमा गर्नुपर्ने हुन्छ। र त्यसै गरी स्किन टाइप अनुसार पनि जसको अलिकति ओइली टाइपको स्किन छ उहाँहरूले चाहिँ अलिक लाइट खालको जेल बेस्ड लोसन बेस्डहरू प्रयोग गर्नुपर्ने हुन्छ भने, जसको ड्राई स्किन टाइप छ होइन उहाँहरूले चाहिँ अलिकति क्रिम बेस्ड टाइपको प्रोडक्टहरू सेलेक्ट गर्नुपर्ने हुन्छ। छालाको हेरचाहमा चाहिँ ध्यान दिनुपर्ने तिनवटा कुराहरू छन् म जहिले पनि भन्ने गर्छु, तिनवटा बेसिक कुराहरू प्रिन्सिपल भनेको। एउटा चाहिँ हाम्रो छालालाई चाहिँ क्लिन्ज गर्नुपर्छ अथवा सफा गर्नुपर्छ, किन भन्दा त्यहाँ अब विभिन्न प्रदूषणले बाहिरी कारण प्रदूषणले गर्दा र भित्री कारणहरू ओइलहरू प्रोडक्सन भएको फोहोरहरू प्रोडक्सन भएको कारणले त्यसलाई चाहिँ हामीले रेगुलरली क्लिन गरिराख्नुपर्छ होइन। क्लिन गर भनेको धेरै क्लिन गर्ने पनि होइन, दिनमा एक वा दुईचोटि फेसवास गर्नुपर्ने जरुरी छ। अब फेसवास आफ्नो फेस सुहाउँदो अब मौसम सुहाउँदो खालको फेसवास युज गर्नु पर्यो है, र त्यसपछि फेरि क्लिन्ज गरिसकेपछि हाम्रो छालालाई चाहिँ मोइस्चर चाहिँ एकदमै चाहिन्छ। त्यो त्यो ड्राई स्किन होस् वा ओइली स्किन होस्, हाम्रो सबै स्किन टाइपलाई चाहिँ हाम्रो मोइस्चराइजर चाहिन्छ। कस्तो चाहिन्छ भन्ने कुरा फेरि त्यही मैले अघि भने जस्तो स्किन टाइप अनुसार फरक पर्ला, तर मोइस्चराइजेसन गर्नु चाहिँ एकदमै जरुरी हो है, किनभने त्यसले हाम्रो छालाको जुन ब्यारियर फङ्सन हुन्छ त्यो जुन मेन्टेन गराएर राख्ने काम गर्छ। तर अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ सनस्क्रिनको प्रयोग गर्नु हो। सनस्क्रिनको प्रयोग गर्नाले चाहिँ तपाईँको कालान्तरमा गएर हुने घामले गर्दा हुने ड्यामेजहरू होइन, एजिङहरू त्यसलाई चाहिँ बिस्तारै डिले गरिदिन्छ। तर यो तिनवटा कुराहरू चाहिँ सबैजनाले गर्नुपर्ने एकदम स्किन केयरको लागि गर्नुपर्ने बेसिक कुरा हो।
1: यो सँगै वातावरण प्रदूषणको कुरा पनि कतिको असर हुन्छ त यो?
0: छालालाई असर गर्ने भनेको एउटा भित्री कारण हो, एउटा बाहिरी कारण हो। बाहिरी कारणमा छालाको प्रत्यक्ष सम्पर्कमा आउने भनेको हाम्रो वातावरण नै हो होइन। अब वातावरणमा कुनै पनि चेन्ज आउँदाखेरि हाम्रो छालामा डाइरेक्टली असर परि नै हाल्छ। अब जाडो महिनामा हाम्रो छाला अलिकति सुक्खा फुस्रो हुनेतिर जान्छ भने गर्मी महिनामा अलिकति चिल्लो हुने त्यस्तो हुन्छ। र वातावरण प्रदूषण धेरै छ भने त्यसले डाइरेक्टली स्किनमा धेरै अलिकति रफ बनाउने स्किनलाई, अलिकति डस्टहरू त्यो इम्प्युरिटिजहरू एकदमै धेरै भित्र पोर्सहरूमा गएर बस्ने होइन। त्यही भएर तपाईँ एकदम पोल्युटेड ठाउँमा बस्नुहुन्छ भने चाहिँ तपाईँले राम्रोसँग क्लिन्ज गर्नुपर्ने जरुरी छ। अझ कहिलेकाहीँ डबल क्लिन्ज पनि गर्नुपर्छ, तपाईँको स्किन ओइली छ पोल्युसनमा बसिराख्नु भएको छ भने चाहिँ डेफिनेटली त्यो हाम्रो पोल्युसनसँग त एकदमै रिलेटेड हुन्छ हाम्रो स्किनको।
2: डाक्टर साहब, जस्तो हामी नेपालीहरूको प्रवृत्तिको पनि कुरा गरौँ, छालाको हेरचाहको विषयमा चाहिँ हामी कतिको संवेदनशील छौँ, अथवा भनौँ पहिले कस्तो थियो र अहिले कस्तो छ?
0: अहिले चाहिँ जनमानसमा अलिकति 10 वर्ष पहिला चाहिँ मान्छेहरू छाला भनेको त केही रोगै होइन होइन, छाला रोगलाई खासै एकदमै नेग्लेक्ट गरिन्थ्यो। अब डन्डीफोर भनेको पनि उमेरसँगै आउने चिज हो, बिस्तारै गइहाल्छ भनिन्थ्यो। तर अहिले हालसालै मैले यो 4-5 वर्षको अन्तरालमा चाहिँ मानिसहरूमा धेरै अवेरनेस पाएको छु। मानिसहरू आफ्नो स्किन केयरको लागि, कोही बिरामीहरू यतिकै केही नभए पनि अब मैले स्किन केयर कसरी गर्ने त, मेरो अब 30 वर्ष पुग्न थाल्यो, 30-35 वर्ष, अब मैले स्किनलाई आफूले कसरी केयर गर्नुपर्छ भनेर, जसरी हामी ब्लड चेकअप गराउन जान्छौँ केही होल बडी चेकअप भने जस्तो, त्यस्तै गरेर कोही कोही बिरामीहरू यतिकै स्किन टेस्टको लागि पनि आउनुहुन्छ कि। त्यो अवेरनेस चाहिँ आएको छ होइन, यो सहरी एरियामा विशेष गरेर होइन, त्यो चाहिँ एकदम खुसी लाग्दो कुरा हो।
1: हस् डाक्टर साहब, यसमा चाहिँ मैले सोध्न छुट्टाको तपाईँलाई भन्नुपर्ने केही लागेको छ भने राख्न सक्नुहुन्छ?
0: हामीले जहिले पनि अब म दर्शकबिन्दुहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, अहिले बजारमा एकदमै धेरै अनरिलायबल प्रोडक्टहरू पनि एकदमै आएको छ है, अब अनि डुप्लिकेट प्रोडक्टहरू पनि छ, अब ठुल्ठुलो ब्रान्डहरूलाई कपी गरेर अनि आएको प्रोडक्टहरू पनि छ। त्यही भएर तपाईँ एकदमै सचेत भएर मात्रै प्रोडक्टहरू युज गर्नुहोस् होइन, नत्र तपाईँको छालामा चाहिँ अब पछि गएर नकारात्मक असर पर्न सक्छ र त्यसलाई उपचार गर्न झन् खर्चिलो पनि हुन्छ र टाइम पनि लाग्छ होइन। त्यही भएर जहिले पनि म तपाईँहरूको एक छाला रोग विशेषज्ञलाई भेटेर मात्रै आफ्नो स्किन केयर रेजिमिन हुन्छ नि त्यो बनाउनु भयो भने चाहिँ तपाईँलाई पछिसम्म एकदम राम्रो हुन्छ भनेर भन्न चाहन्छु।
3: तपाईँ सुन्दै हुनुहुन्थ्यो छालाजन्य रोग किन बढ्दैछन् र यसबाट कसरी बस्न सकिन्छ भन्ने विषयमा छाला यौन तथा सौन्दर्य विशेषज्ञ डाक्टर मोहन भुषालसँगको कुराकानी। कार्यक्रममा आज हामीले सौन्दर्य प्रति बढ्दो आकर्षण, छालाजन्य रोग र त्यसको समाधानका बारेमा चर्चा गर्यौं। अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तुता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

असार घुमेला भेटघाट भएको बेला जाउँला माया गाँसेर साउने छुनी बाँचुन्जेलाई हुने जाउँला माया गाँसेर बिरादीको भान्छे मनि राम्रै मान्छेलाई दिउँ माया हाँसेर मन परे

आकाशमा बादल लाग्न थालेपछि मनमा पर्छ झन पीर। आजको रोपाई आइनौ भने तिमी मनमा पर्छ झन पीर। कोइली खेतमा धाउँछु गोरु लिएर आउँछु मनी तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

दुई वर्ष थाथ्यो भेटघाट भएको थिएन, खुसी लाग्यो यो वर्ष तिमीलाई देख्न पाइयो अब त के चाहियो, खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट।

मैले पानी पर्ने गड्याङ गुडुङ गर्ने खेती लाउने बेलामा तिमीसँगै भए यो मन खुसी हुन्छ खेती लाउने बेलामा बिरतीको भान्से मन परेको मान्छे गाउँ घरको मेलामा नक्कली

दुई बहिनीको साथमा गाउँको मेला पातमा सँगै हिँड्ने भएको छ। धेरै वर्ष भयो भेटघाट भएको छैन, सँगै हिँड्ने भएको छ। हलाउनु माया लगाइसकेपछि यो मन कति रोको छ, साथै भन्ने मैले बुझ्ने होइन कहीँ।

र तानी बाढी आउन थाल्यो, पानी पर्यो सिराईमा। नलाउनु माया लगाइसकेपछि नपारदेऊ न पिराईमा। तिमलाई देखेपछि झल्को मात्रै आउँछ, यो मन छैन फिराईमा। सपनामा आउने कहिले।

अहिले सुनायौँ सुशीला लामा रामेश्वर भण्डारीको स्वरमा रहेको असारे भाका। राजकुमार खनाल नारायण डंगालको सङ्कलन रहेको थियो। अब अर्को असारे भाका राख्दैछौँ यहाँहरू माझमा। राजेश ढकाल, प्रतिमा र्याल र साथीहरूको स्वरमा रहेको छ भने राजेश ढकालको सङ्कलनमा।

बता छैन होली तिम्रो चुरी फुरी आजै ठेगान लगाउँछु चामलको भुजा तिमीले कुरा बुझ आजै ठेगान लगाउँछु मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु

तपाईँले सुनायौँ भीमसेन खतिवडा, मिलन श्रेष्ठ, उमा श्रेष्ठ र सपना गुरुङको स्वर मारेको असारे भाका। भीमसेन खतिवडा, उमा श्रेष्ठको सङ्कलन रहेको थियो। अब अन्तिम असारे भाका यहाँ माझमा राख्दैछौँ। नारायण राई माझी टिकापुनको स्वरमा रहेको छ। नारायण राई माझी तेजेन्द्र गुरुङको सङ्कलन रहेको छ। यो असारे भाका पछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँच थर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनुभयो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। सांसदहरूले घरेलु हिंसा, बाल श्रम, शिक्षा र स्वास्थ्य सेवामा अवरोध तथा विभिन्न प्रकारका छुवाछुतको न्यूनीकरण र मानव अधिकार हनन भएका पीडितहरूलाई सरल न्यायको पहुँच सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल गर्न बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णायक निर्णयका

0: वानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र बिरेन्द्र नगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज रेडियो नेपालको केन्द्रीय प्रसारणबाट आउने गर्छ। आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ भने साथसाथै रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीत अंश बजाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुवैटी प्रश्नको सही उत्तर मिलाउने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू थिए प्रताप दास र रञ्जिता विश्वकर्माको स्वर, त्यसै गरी निशा गुरुङ र शीतल गुरुङको स्वर, हिमाल सागर र अनु चौधरीको स्वर, मौसम गुरुङ र मेलिना राईको स्वर, विष्णु माझी र केशव बस्नेतको स्वर, अन्तमा भोजराज भट्ट र टिका पुनको स्वर। यी गीतहरू रुर्जाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि हाम्रा स्टुडियोका दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्। 0142-711-736। कार्यक्रमको शुभारम्भ गर्दैछौँ प्रकाश दूतराज र मेलिना राईको स्वर। प्रकाश दूतराजको रचना र सङ्गीत हो, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसक्यो गीतबाट। प्रकाश दूतराज मेलिना राईको स्वरमा रहेको थियो भने गीत रचना अनि सङ्गीत रहेको थियो प्रकाश दूतराजको। आज पनि हामी सदा चाहिँ यो बुधबारको बसाइमा तिनजना उपस्थित भइसकेका छौँ कार्यक्रम म्युजिक एन्ड क्विजमा। प्रविधि संयोजनमा हुनुहुन्छ लक्षण विष्ट,
1: अनि म रमेश,
0: अनि म विद्या। यहाँहरू माझमा उपस्थित भइसकेका छौँ। 0142117231736 लाइन पनि खुला गरिसकेका छौँ। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका साठवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
2: हेलो, गुड आफ्टरनून, नमस्ते, नमस्कार। हजुर, म रूपा राई धनकुटाबाट भन्नुपर्छ है दाई।
1: रूपाजी आरामै हुनुहुन्छ?
2: एकदम आराम कुशलै भन्नुपर्छ। अनि मौसमको कुरा गर्नुपर्दा कहिले घाम लाग्छ कहिले पानी पर्छ यस्तै छ भन्नुपर्छ नि। तपाईँहरू एन रेडियो नेपालको कस्तो छ नि दाई खबर?
0: हाम्रो पनि एकदमै ठिकठाक छ रूपाजी। अनि धनकुटाको के छ नि, पानी परेको छ कि नै, धान रोपाई भयो कि भएन, कि सक्यो रोपेर?
2: पानी पर्छ कहिले घाम लाग्छ यस्तै छ भन्नुपर्छ। धान रोपाई भएको छैन सिस्टर, अब धानहरू काट्ने सिजन चलिरहेको छ भन्नुपर्छ है सिस्टर।
0: अनि अरू सब ठिकठाक छ? अनि कतिको तयारी गरेर आउनु भएको छ नि आज कार्यक्रममा?
2: खासै तयारी त गरेको थिइनँ सिस्टर, फोन कल गरेको त मेरो फोन लागिहाल्यो भन्नुपर्छ है सिस्टर।
0: आज पहिलो श्रोता हुनुहुन्छ कार्यक्रम म्युजिक एन्ड क्विजको?
2: हजुर, एकदमै भन्नुपर्छ सिस्टर।
0: ल अब प्रश्नतर्फ लागौँ है त रूपाजी। कस्तो खालको प्रश्न आइदिएको भए हुन्थ्यो जस्तो लागेको छ नि, मनमा हुन्छ नि एउटा, आज चाहिँ सजिलो पर्दै हुन्थ्यो कि जस्तो?
2: मलाई त अब खासै यस्तो प्रश्न त आउँदैन को, अब के गर्नु, कोसिस गर्नु पर्यो नि सिस्टर।
0: कोसिस गर्ने है, प्रयास गर्नु नै ठुलो कुरा हो नि त रूपाजी। ल प्रश्नतर्फ लागौँ। सबैभन्दा बढी उचाइबाट बग्ने नदी कुन हो? प्रश्न एकदमै सजिलो रहेको छ, बुझ्नुभयो प्रश्न?

0: मैले कर्णाली भने मिल्छ मिल्दैन होला?
1: अप्सन नै नभनेर कर्णाली भन्नुभयो तर मिलेन है?
2: त्यो अप्सन मध्ये पनि कर्णाली थियो
1: थियो तर मिलेन है। हामीसँग चारवटा अप्सन रहेका थिए होइन। ल हुन्छ, सहभागिताको लागि धन्यवाद छ। रूपा राई हुनुहुन्थ्यो धनकुटाबाट। अब अर्को श्रोतातर्फ लाग्छौँ हामी। कहाँबाट हुनुहुन्छ? नमस्कार। नमस्ते।
3: राजु काभ्रा, विराटनगरबाट।
1: विराटनगरबाट
3: राजु काभ्रा।
1: के छ गर्मीको हालखबर?
3: गर्मीको विराटनगरको हालखबर, बिहान पानी परेको थियो, अहिले घाम लागिरहेको छ।
1: घाम लागिरहेको छ है? तराईमा घाम नलागे त फेरि सकिहाल्यो नि होइन? अहिले के गर्दै हुनुहुन्छ? घरमै हुनुहुन्छ कि?
3: कार्यक्रम सुनेर बसिरहेको छु। मलाई प्रश्न राख्नुस् न।
1: प्रश्न राखिदिहालौ है। सबैभन्दा बढी उचाइबाट बग्ने नदी कुन हो? बुझ्नुभयो प्रश्न है। तीनवटा अप्सन रहेका छन्, तमोर नदी, त्रिशुली नदी र अरुण नदी।
3: अरुण नदी
2: एकदमै सही उत्तर हो। अनि राजुजीको व्यापार कस्तो चलिरहेछ? हल्का फुल्का चलिरहेछ। अब एउटा गीत सुनाउँछु तपाईँलाई। आज गीत पनि हामीले यो कार्यक्रममा बजाइसकेका छौँ। तपाईँले त्यो गीतको सही भन्नुभयो भने एउटा गीत रोजाइमा राख्न सक्नुहुन्छ र आफ्नो सन्देश राख्ने समय पनि पाउनुहुन्छ।

0: राजुजी, उहाँका पछिल्लो समयमा निकै चर्चित गीतहरू छन् साङ्गीतिक बजारमा।
1: लोकभाकाको उहाँ गायिका हुनुहुन्छ।
0: हजुर, अहिले लोकदोरी क्षेत्रमा निकै चर्चामा हुनुहुन्छ।
1: उहाँमा गीत गाउँछु दुईटामा दिमाग आइरहेको छ, एउटा सत्यकला र एउटा विष्णुमाझी भन्न चाहिँ
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा राजु काभ्रे आउनुभएको थियो विराटनगरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: हेलो, नमस्ते दुवैजनालाई अनि हाम्रो रमेश सरलाई पनि
0: नमस्कार।
2: नमस्कार
0: लवलीजी, कता हुनुहुन्छ?
2: मलेसिया।
3: अहिले म मलेसियामै छु।
2: कहिले पुग्नु भएको?
3: म जस उहाँबाट चाहिँ 4 तारिकको फ्लाइट थियो, यहाँ 5 तारिक सन्डे आएँ, अनि त्यहाँबाट मन्डेबाट चाहिँ मेरो ड्युटी स्टार्ट छ। अहिले कार्यक्रम सुन्दै ड्युटी गर्दैछु।
2: ड्युटीमै हुनुहुन्छ है?
3: हजुर हजुर।
0: अनि सबैजना आरामै हुनुहुन्छ नि? अब धेरै दिनपछि साथीभाइसँग भेट भएको होला।
3: पक्कै पनि, जस्तो यहाँ जति पनि आम नेपाली प्लस हाम्रो बर्मातिरको साथीहरू हुन्छ, भियतनामतिरको, इन्डोनेसिया, सबै समग्रमा एकदम आराम कुशल मङ्गल, प्लस सबै आआफ्नो कार्यमा एकदम व्यस्त हुनुहुन्छ।
0: हुन्छ, घर पुगिसक्यो भनेर सन्देश छोटकरीमा राख्न सक्नुहुन्छ?
3: हुन्छ, मेरो यति बेला विशेष मेरो घर परिवारमा सिन्धुली हुने मेरो मम्मी पापालाई सम्पूर्णलाई म आरामै यहाँ पुगेको जानकारी पनि गराउन चाहन्छु। अनि मेरो विशेष हाम्रो मुस्कान शेर्पालाई एकदम व्यापारमा व्यस्त छिन्, काँक्रा बेच्दै, उहाँलाई पनि एकदम मिस गर्न चाहन्छु। हाम्रो साथीहरू त थुप्रै हुनुहुन्छ, सम्पूर्णलाई जस म आरामै पुगेको जानकारी गराउन चाहन्छु।
0: हुन्छ, अब प्रश्नतिर लागौँ।
2: लवलीजी, प्रश्न यस प्रकार रहेको छ, हिमालदेखि चुरेसम्म फैलिएको जिल्ला कुन हो? एकदमै सजिलो प्रश्न छ, 4 अप्सन रहेका छन् रामेसाब। हिमालदेखि चुरेसम्म फैलिएको जिल्ला कुन हो? प्रश्न बुझ्नुभयो होइन?
3: यो चाहिँ दार्जिलिङ हो 100%।
2: अप्सनै नभनिकन एकदमै सही जवाब दिनुभएको छ है त।
3: हजुर,
2: अब
0: गीत सुनाउँछौँ।
3: हुन्छ।

0: लवलीजी धेरै सुन्नुभयो होला भाइ,
1: पक्कै पनि सुनेकै हो, शान्ति श्री परिवार भन्छु,
0: एकदमै सही हो। कुन गीत रोजाइमा राख्नुहुन्छ
1: आज, कुन कुन गीत छ होला
0: आज हामीसँग? प्रताप दास, रञ्जिता विश्वकर्मा, निशा गुरुङ र शीतल गुरुङ, हिमाल सागर र अनु चौधरी, मौसम गुरुङ र मेलिना राई, विष्णु माझी र केशव बस्नेत, भोजराज भट्ट र टिका पुन।
1: मलाई मौसम गुरुङको बजाइदिनु नि त।
0: हुन्छ, थोरै त सम्झिसक्नुभयो, अझै साथीभाइलाई थोरै।
1: हुन्छ हुन्छ, फर्स्टमा तपाईँ अनि तपाईँ दुवैजनालाई अनि टेक्निसियन मित्रको लागि, ज जसले यति बेला रेडियो नेपालबाट जस माया गरेर सबैले मन पराउने कार्यक्रम कुइज, जस कार्यक्रम कुइज सुनिराख्नु बस्नु भएको छ सम्पूर्णको लागि, अनि मेरो साथीहरू भन्नुपर्दा धनकुटातिर हाम्रो हुनुहुन्छ सानो सम्झना, अनि हर्पल रोशनी, अनि उदयपुरतिर हुन्छ करुणा चामलिङ, प्रतिमा स्पर्शी, अनि हाम्रो रुबिना राई हुनुहुन्छ इलामतिर, हाम्रो थुप्रै थुप्रै साथीहरू हुन्छ मोरङतिर, दिले सानो याम्फू पनि हुनुहुन्छ, थुप्रै साथीहरू हुन्छ सम्पूर्णको लागि भन्दै बाई बाई।
0: बाबा, हाम्रो टेलिफोन सम्पर्कमा लवली किरात राई आउनु भएको थियो मलेसियाबाट, उहाँले प्रश्नको पनि सही उत्तर दिनुभएको छ, गीतको पनि सही दिनुभयो, र रोजाइमा राख्नु भएको छ मौसम गुरुङ र मेलिना राईको स्वर, रमेश बिजीको रचना हो, एसभीएन किस्मतको सङ्गीत रहेको छ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ मौसम गुरुङ र मेलिना राईको स्वर, रमेश बिजीको रचना रहेको थियो एज वी यन किस्मतको सङ्गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै रेडियो नेपालका सातवटै
1: प्रादेशिक प्रसारण केन्द्रहरूबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ र सँगसँगै रेडियो नेपालको अनलाइनबाट र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। कोही श्रोता फेरि पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: हेलो, नमस्ते।
1: नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ?
0: कहिले धुप, कहिले पानी, अनि कता हुनुहुन्छ? व्यापारतिर हुनुहुन्छ कि घरतिर हुनुहुन्छ गुड्डुजी?
2: व्यापारतिर छ।
1: आज अहिलेसम्म कति पानी पुरी चटपटे बेच्नु भयो नि?
2: हजुर हजुर।
1: कति बेच्नु भयो?
0: अलि अलि हुन्छ, तपाईँको अलि डिस्टर्ब पनि आइरहेछ। अब प्रश्नतिर लागौँ है गुड्डुजी।
1: प्रश्न यस प्रकार रहेको छ, लिच्छवी कालमा सरकारी कामकाजको भाषा के थियो? बुझ्नुभयो? चारवटा अप्सन रहेका छन् हामीसँग, नेपाली भाषा, प्राकृत भाषा, संस्कृत भाषा वा पाली भाषा। हेलो, अप्सन बुझ्नुभयो? हजुर, चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ नेपाली भाषा। प्रश्न, लिच्छवी कालमा सरकारी कामकाजको भाषा के थियो? बुझ्नुभयो? चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ नेपाली भाषा, अप्सन बीमा रहेको छ प्राकृत भाषा, अप्सन सीमा रहेको छ संस्कृत भाषा वा अप्सन डीमा रहेको छ पाली भाषा।
0: कुन चाहिँ भन्नुहुन्छ, ए, बी, सी वा डी अप्सन?
2: सर, पहिला
0: संस्कृत भाषा थियो।
2: हजुर हजुर,
0: एकदमै सही उत्तर हो गुड्डुजी। अब तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है।
2: ला सर।

0: आगो पिएर बस्ने, यो गीत सुन्नु भएको थियो?
1: हजुर हजुर।
0: गायकको नाम भन्नुहोस्।
1: गायकको नाम भर्खरै बताउनु भयो सर, म छु भित्री श्रेष्ठ नाम हो, म छु भित्री यादव।
0: के भन्नुभयो? मिलेन हुन्छ, टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। गुटु बानी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा, नवलपुरबाट फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: हेलो दिदी, नमस्कार।
2: नमस्कार, दिलबहादुर जी, कानी का बा हाल खबर? धान नै लगेलो? धान लगाइने गिलो खेतमा न
0: बजे पुगक पर त कहुन त टाइम लाग जाय कहुन डग्रिम।
2: बर्का घाम बागी का
3: घाम त नियो सितार सितार गर्दा पंखा धेरै चलता।
0: पंखा पावरै नै हो न,
3: पावर त भएन,
0: पंखा बिग्रा लो काम न अपने ह पंखा बिग्रा लो काम
3: पंखा बिग्रा लो।
0: दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। उहाँ गर्मी छ, पंखा चलाइरहेको छु, बसिरहेको छु भनेर भन्दै हुनुहुन्छ। अब प्रश्नतिर लागौँ है दिलबहादुरजी।
2: प्रश्न एकदमै सजिलो छ अहिलेसम्मको है, यो चाहिँ हाम्रो यो कार्यक्रममा एकदमै यो प्रश्न चाहिँ हामीले राख्ने गरेका छौँ, रिपिट भइरहन्छ होइन। प्रश्न यस प्रकार रहेको छ, लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो?
3: लोकताको जिल्ला
2: एकदमै चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ पर्वत जिल्ला, अप्सन बीमा रहेको छ बागलुङ जिल्ला, अप्सन सीमा रहेको छ तनहुँ जिल्ला, वा अप्सन डीमा रहेको छ म्याग्दी जिल्ला।
0: दिलबहादुर चौधरी हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब तिनवटा अप्सन रहेका छन्, पर्वत, बागलुङ, तनहु,
2: एउटा
0: हो। कुनै मित्र हुनुहुन्छ?
2: हेलो
4: हजुर, नमस्कार,
2: नमस्कार
0: एसपीजी।
4: हजुर हजुर,
0: के छ खबर?
4: एकदम ठिकठाक छ, आराम त्यसैले मङ्गलमा चाहिँ भर्खर भर्खर पानी परेर रोकिरहेको छ, धुम्म भइरहेको छ। हजुर आराम होला, मङ्गल कस्तो छ?
0: यहाँ पनि धुम्म छ, जिउस पानी चाहिँ परिरहेको छ बेला बेला। यसो बाहिर निस्किँदाखेरि चाहिँ बाहिर हिँडुल गर्दाखेरि गर्मी महसुस नै हुन्छ।
4: हजुर
2: एसपीजी।
4: हजुर,
2: प्रश्नतर्फै लागौँ अब।
4: हुन्छ,
2: तिनवटा अप्सन बाँकी रहेको छ, एउटा चाहिँ गइसकेको छ होइन। प्रश्न यस प्रकार रहेको छ, लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो? तिनवटा अप्सन रहेका छन्, अप्सन एमा रहेको छ पर्वत जिल्ला, अप्सन बीमा रहेको छ बागलुङ जिल्ला, वा अप्सन सीमा रहेको छ तनहुँ जिल्ला।
0: एकदमै सही उत्तर हो बागलुङ जिल्ला। अब गीत सुनाउँछु, गीतको पनि आउँछ होला तपाईँलाई जहाँसम्म लाग्छ।
4: उहाँका
0: थुप्रै गीतहरू चर्चित छन् है।
4: हजुर

0: यासुजी, उहाँका गीतहरू पनि थुप्रै चर्चित छन्। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। यसवी राई हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट। अब फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो हेलो, नमस्कार हजुर। कोही श्रोता आउनुभएको थियो तर गइसक्नु भएको छ। 0142117121 र 736 को लाइन हामीले खुला गरिसकेका छौँ। फेरि पनि अर्को श्रोतालाई लिन्छौँ। हेलो, नमस्कार।
2: नमस्ते
1: नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
0: सुनिल भिसी, उदयपुरबाट। उदयपुर कुन ठाउँ सुनिलजी?
2: उदयपुर कटारी नगरपालिका 13
0: कटारीबाट, नजिक नजिकै भन्नु न सदरमुकामको है।
2: हजुर।
0: अनि के गर्नुहुन्छ सुनिलजी?
2: म यस्तै हो, बसिरहेको
1: छु। बसी बसाउ रेडियो सुन्ने है।
2: हजुर।
1: ल सुनिलजी, प्रश्नतर्फै लागौँ। सुरमा सरोवर कुन जिल्लामा पर्दछ? बुझ्नुभयो प्रश्न? सुरमा सरोवर कुन जिल्लामा पर्दछ? चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ बझाङ, अप्सन बीमा रहेको छ सुर्खेत, अप्सन सीमा रहेको छ दाङ, वा अप्सन डीमा रहेको छ डोल्पा।
0: मिलेन, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुनिल भिसी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा उदयपुर कटारीबाट। अब एकजना मित्रसँग कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
3: हेलो,
1: नमस्कार।
3: नमस्कार
0: सुरज जी।
3: हजुर।
1: बौद्ध
0: बौद्ध नजिकै
3: बौद्धबाट।
0: अनि के छ सुरज जी, गर्मी कतिको छ बौद्धतिर?
3: गर्मी एकदम बढेको छ।
0: गर्मी बढेको छ है।
3: हजुर, गायकको नाम चाहिँ आउँछ, मलाई प्रश्नको उत्तर चाहिँ गाह्रो लाग्छ।
0: प्रश्न पनि मिलाउनुहुन्छ। सुरमा सरोवर कुन जिल्लामा पर्दछ? कस्तो सजिलो अब तपाईँलाई।
3: हजुर,
0: सुरमा सरोवर
3: हजुर
0: कुन जिल्लामा पर्दछ? बझाङ,
3: अप्सन भन्नु त।
0: बझाङ, दाङ वा डोल्पा?
3: दाङ भनी।
0: दाङ भन्नुभयो।
3: हजुर,
0: जहिले नि हतार गर्नुहुन्छ सुरज।
3: बझाङ ल, बझाङ।
0: एउटामा फाइनल हुनुहोस्।
3: बझाङ बझाङ
0: बझाङ
3: हजुर।
0: अब दाङबाट बझाङ पुग्नुभयो, बझाङ होला त
3: गाईको
0: भन्नुहोस् ल।
3: प्रशान्त तामाङ।
0: एकदमै सही हो, प्रशान्त तामाङ। अब हामी किनकि दुई तिन हामीले धेरै साथीहरूलाई सुना, उहाँका थुप्रै गीतहरू चर्चित छन्। इन्डियन आइडलबाट उहाँ साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको, अब उहाँका सिर्जनाहरू जीवित छन् हामीसँग, तर उहाँ चाहिँ अब हुनुहुन्न भनौँ न। सुरजी हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। अब एकैछिन एक नम्बरको गीत सुनाउँदैछौँ, प्रताप दास र रञ्जिता विश्वकर्माको सुर, सुनिल विश्वकर्माको, सुमन विश्वकर्माको रचना रहेको छ, रबिन भुषालको सङ्गीत हो। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खर यहाँहरूको मनोरञ्जन गरायौँ प्रताप दास र रञ्जिता विश्वकर्माको सुर, सुमन विश्वकर्माको रचना रहेको थियो, रविन भुषालको सङ्गीत। हामी सार्वजनिक सेवा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.1 MHz पनि हामीलाई सुनिरहनु भएको छ, अनलाइन र फेसबुकका माध्यमबाट पनि। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् र केही गीतका अंशहरू पनि रहेका छन्। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ।
1: हेलो,
2: हजुर नमस्ते। हजुर राम राम।
1: राम राम, नमस्ते।
2: दाङ तुलसीपुर सात नवलपुरदेखि जुद्ध चौधरी।
0: जुद्ध हो कि बुद्ध हो?
2: जुद्ध चौधरी।
0: जुद्ध जुद्ध जी, मजा बा?
2: हजुर एकदम मजा बा।
0: गर्मी कतराबाट?
2: गर्मी त खास रातभर पानी पर्र गर्मी नि हो।
0: रोपाई सेक्टरले
2: डान्से भयो आप डान्से दुई
1: दुई तिन दिन भित्र ओरा जाइ ठाट।
2: हजुर हजुर, लास्ट
0: मै झार खाना नै हो त काकर छेग्रिक सिकार खैन हो कि मुर्गी नन्ना हो? जुत्त चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा दाङबाट। रोपाई थोरै बाँकी छ, गर्मी भन्दा नि पानी परिरहेछ, अलिअलि गर्मी छ भन्दै हुनुहुन्छ। अब प्रश्नतिर लागौँ, समय पनि कम छ। जुत्ताजी
1: 50-50 पढ्नु भएको छ। प्रश्न यस प्रकार रहेको छ, सुरमा सरोवर कुन जिल्लामा पर्छ? दुईवटा मात्रै हामीसँग अप्सन बाँकी रहेका छन्। अप्सन एमा रहेको छ बझाङ जिल्ला र अप्सन डीमा रहेको छ डोल्पा जिल्ला।
2: डोल्पा
0: नै हो ना, बझाङ हो कहाँ टेलिफोनको। जुत्ता चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा दाङबाट। सुरमा सरोवर चाहिँ बझाङमा पर्दछ, सुरमा सरोवर ताल। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब एकजना मित्रसँग मात्रै कुराकानी गर्नेछौँ आज कार्यक्रम म्युजिक एन्ड क्विजका अन्तिम मित्र, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कृतिजी, अन्तमा भए पनि कुराकानी भयो है,
3: लास्टमा फोन लाग्यो भन्नु
1: पर्यो। के छ नि यहाँ बसेको ठाउँको हालखबर?
3: हालखबर सबै ठिकै छ, अहिले हल्का घाम लागिरहेछ भन्नु पर्यो। अनि तपाईँ लगायत रेडियो नेपालको के छ?
1: हाम्रो पनि सब एकदम ठिकठाक छ, एकदमै खुसी छौँ, स्वस्थ छौँ हामी है। कृतिजी ल, अब प्रश्नतर्फ नै लागिहालौँ है त। प्रश्न यस प्रकार रहेको छ, लाठी नाच कुन जातिको नाच हो? बुझ्नुभयो प्रश्न?
3: बुझ्यो।
1: चारवटा अप्सन रहेका छन्, थारू, नेवार, राई वा मगर जाति।
3: यो थारूको थारू भने
0: एकदमै सही उत्तर हो। लाठी नाच थारू जातिले मनाउँछन्। र अब एउटा गीत सुनाउँछौँ तपाईँलाई।
3: हुन्छ।

0: यो गीत सुन्नुभएको थियो कृतिजी?
1: गीत त सुने जस्तो लाग्यो, तर गायकको नाम चाहिँ मलाई अलिक थाहा भएन।
0: गायक गायिका जुनसुकैको भन्दा नि हुन्छ, हुन्छ। टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। कृति याफु आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय सकिने लागेको छ। अन्तमा भोजराज भट्ट र टिका पुनको स्वर, भोजराज भट्टको रचना र सङ्गीत रहेको गीत यहाँहरूका माझमा छोड्दै कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट
2: अनि म विद्या
0: छुट्टिन्छौँ। 1 बजे यहाँले सुन्नुहुनेछ समाचार। त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रम को पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 संगीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार, नमस्कार।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनुभयो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। सांसदहरूले घरेलु हिंसा, बाल श्रम, शिक्षा र स्वास्थ्य सेवामा अवरोध तथा विभिन्न प्रकारका छुवाछुतको न्यूनीकरण र मानव अधिकार हनन भएका पीडितहरूलाई सरल न्यायको पहुँच सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि व्हीलचेयर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमनराज अर्यालले आजदेखि यो व्यवस्थाको शुभारम्भ गर्नुभएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षर पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको हो। यो सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो व्यवस्था आगामी दिनमा देशभरका अन्य सरकारी निकायहरूमा लागू गर्ने तयारी छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल गर्न बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। त्यसै गरी सञ्चालक समितिमा आमन्त्रित विज्ञ सदस्यको मत निर्णायक हुन नहुने, बैठकका निर्णयहरू सबै सदस्यले नभई अध्यक्षले मात्रै प्रमाणीकरण गर्नुपर्ने भन्दै सांसदहरूले बैठकको सूचना र एजेन्डा कम्तीमा 3 अघि सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई जानकारी दिनुपर्ने व्यवस्था विधेयकमा समावेश गर्न सुझाव दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। पर्सामा हालसम्म खेतीयोग्य जमिन मध्ये करिब 48% अर्थात 24,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। भूमिगत सिंचाई, कुलो तथा गण्डक नहरको कारण मधेस प्रदेशका 8 जिल्लाहरू मध्ये असार 23 गतेसम्म सबैभन्दा बढी धान रोपाई पर्सा जिल्लामा भएको छ। पर्सामा 50,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कारवाही सुरु गरिएको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट केस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। छराले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। अब खेलकुद। इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विजरल्यान्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
5: अनि म चित्रकला चौहान।
4: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी असार महिनाको तेस्रो साता खाद्यान्न बाली, फलफुल बाली र पशुपालन क्षेत्रमा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। सर्वप्रथम चर्चा गरौं खाद्यान्न बालीमा असार महिनाको तेस्रो साता गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे। यो साता भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर, पशुपक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्। मौसमको अवस्था हेरेर मात्र पाकेको चैते धान भित्र्याउनुहोस्। यो समय धान लगाउने समय भएकाले तराई, भित्री मधेस जस्ता क्षेत्रहरूमा धानका उपयुक्त जात जस्तै सुखा धान 1 देखि सुखा धान 6, बौगुडी धान 1-2, राधा 4-12 र घैया 3 जस्ता जातहरू लगाउनुहोस्। यो समय धान लगाउने समय भएकाले तराई, भित्री मधेस जहाँ आकाशे खेतीबाट धान लगाइन्छ त्यस्ता स्थानहरूमा सुखा धान 1 देखि सुखा धान 6, बौगुडी धान 1-2, राधा 4-12 र घैया 3 लगाउनुहोस्। त्यसै गरी तराई भित्री मधेसका सिंचित क्षेत्रहरूमा हर्दिना 6-3-4-5, रामधान, हर्दिनाथ हाइब्रिड 1-2 जस्ता धानका जातहरू लगाउनुहोस्। पहाडी क्षेत्र जहाँ आकाशे खेतीमा धान लगाइन्छ त्यस्ता क्षेत्रहरूमा घैया 3, खुमल 3-10-18 र खुमल बासमती 16 जस्ता धानका जातहरू लगाउनुहोस्। त्यसै गरी सिंचित पहाडी क्षेत्रहरूमा खुमल 10, खुमल 11, खुमल 12-14-18 र खुमल बासमती 16 जस्ता धानका जातहरू लगाउनुहोस्। उच्च पहाडी भेग जहाँ आकाशे खेतीबाट धान खेती गरिन्छ त्यस्तो ठाउँमा छोमरोङ स्थानीय जातको धान लगाउनुहोस्। त्यसै गरी उच्च पहाडका सिंचित क्षेत्रहरूमा लेकाली 1-2, चन्दननाथ 1-3, माछापुच्छ्रे 3, लुम्ले 2 जस्ता धानका जातहरू लगाउनुहोस्। एक रोपनी जमिनमा बर्खे धान खेती गर्न 25 वर्ग मिटर क्षेत्रफल वा 1 कठा को लागि 15 वर्ग मिटर क्षेत्रफलको ब्याड तयार गर्नुहोस्। त्यसै गरी उक्त ब्याडमा राम्ररी पाकेको गोबर मल अथवा कम्पोस्ट मल 20-25 डोको प्रति कठा वा 30-35 डोको प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस् र उक्त जमिनमा 1.6 केजी बिउ प्रति कठा वा 2.5 केजी बिउ प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्। राइस ट्रान्सप्लान्टरबाट धान रोप्नका लागि बेर्ना तयारी गर्दा विशेष ध्यान दिनुहोस्। धानको बिउ ब्याडमा राख्नु अघि बिउलाई कार्बेन्डाजिम युक्त विषादी 3 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। धान बालीमा हरियो मलको रूपमा तयार भएको ढैँचा काटी माटोमा मिलाउनुहोस्। धान बालीमा हरियो मलको रूपमा एजोला पनि प्रयोग गर्नुहोस्। 21-25 दिन भइसकेको धानको बेना प्रति रोपो 2 वटाको दरले रोप्न सुरु गर्नुहोस्। हारदेखि हारसम्मको दूरी 20 सेन्टिमिटर रोपोदेखि रोपोको दूरी 15 सेन्टिमिटर कायम गर्नुहोस् र सूचीकृत गरिएका वर्ण शङ्कर धानहरू एक गोटा बेर्नाका दरले हारदेखि हारसम्म 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटरको दूरीमा रोप्नुहोस्। रोपेको धान बालीमा झारपात व्यवस्थापनको लागि प्रेटिल्याक्लोर 25 लिटर पानीमा 50 ml को दरले एक रोपनीमा छर्कनुहोस्। सुक्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरी ब्याग 25 लिटर पानीमा 12 मिलिलिटरको दरले एक रोपनीमा छर्कनुहोस्। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मरेको गुबो वा प्रतिमिटर किराको फुलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस्। वयस्क गवारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पाको तल्लो भागमा अन्डा पार्ने भएकोले नियमित अवलोकन गरी नष्ट गर्नुहोस्। मकै बालीमा सिफारिस गरिएको मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। तापक्रम वृद्धि सँगसँगै हुने बर्खाले मकैमा लाग्ने फौजी किराको जनसङ्ख्यालाई वृद्धि अनुकूल हुने भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएस 5% यस्सी 0.4 ग्राम प्रति लिटर पानीका दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटकसम्म छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्। कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँ अनुसार सिफारिस गरिएका कोदाका जातहरू जस्तै मध्य तथा उच्च पहाडका लागि सैलुङ कोदो 1 रोप्नुहोस्, मध्य तथा उच्च पहाडका लागि ओखले 1 कोदो रोप्नुहोस्, मध्य पहाडका लागि मात्र काभ्रे कोदो 1 रोप्नुहोस्। भटमास बालीको जरा कुहिने रोग व्यवस्थापनका लागि पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग देखिएमा कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले ट्रेन्चिङ गर्नुहोस्।
5: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी असार महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। फलफुल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा व्यवस्थापनका लागि पाएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग र किराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो गरी प्रयोग गर्नुहोस्। सबै किसिमका फलफुल तथा तरकारी बालीहरूमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको वा धेरै हावा लागेको पानी परिरहेको बेला नपारी मात्र यस्ता विषादीहरू प्रयोग गर्नुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अप्नाउनुहोस्। सुन्तला जात तथा बर्खे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय बिरुवा रोप्नुहोस्। फलफुल बालीका नर्सरीहरूमा कलमी गरिएको भागभन्दा तलबाट आएको चोर हाँगाहरू काँडछाँड गर्नुहोस्। अङ्गुर, नास्पाती तथा जाप्ने जलवेदको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ वा नेटको प्रयोग गर्नुहोस्। आँपको बगैँचामा रोग तथा किरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा किराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट गर्नुहोस्। बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकी पख मात्र टिप्ने गर्नुहोस्। आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न होल हार्भेस्टरको प्रयोग गर्नुहोस् र फल टिपे लगत्तै सफा पानीले भेट्नुबाट आएको चोप सफा गर्नुहोस्। क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस हाइड्राइडको अवशेष पाइने हुँदा आँप केरा जस्ता फलफुल पकाउन यसको प्रयोग नगर्नुहोस्। पाकेको आँपको फलको गुदीमा स्पन्ज जस्तो हावा वा हावा नभएको धब्बा बढी बेस्वादको अमिलो हुने प्रक्रियालाई स्पन्ज टिस्यू अर्थात् सफ्ट नोज भनिन्छ। यस्तो जैविक प्रक्रियागत विकृति अल्फन्सो आँपमा सबैभन्दा बढी देखिए तापनि अन्य जातमा पनि यस्तो समस्या देखिन सक्छ। यसको व्यवस्थापन गर्नको लागि 2% क्याल्सियम क्लोराइडमा 5 मिनट डुबाई भण्डारण वा ढुवानी गर्नुहोस्। साथै 250-500 ppm को इथेफेनको झोलमा 1-2 मिनट डुबाई दिनाले पनि यस्तो विकृति कम हुन्छ। आँपमा भण्डारणको समयमा देखिने एन्थ्राक्नोज कम गर्न फल टिपिसकेपछि 52-56 डिग्री सेल्सियस तापक्रमको पानीमा 15 मिनटसम्म डुबाएर प्याक गर्नुहोस्। फल टिपिसकेपछि इमिडा क्लोरोप्रिट 17.8 SL, 0.5 ml अथवा थायोमेक्थोजाम 25% WG 0.5 ग्राम प्रति लिटर पानी

0: गरी छर्कनुहोस्। सुन्तलामा लाग्ने डुले दुसी रोग अर्थात् पाउडरी मिल्यूको व्यवस्थापनको लागि रोगग्रस्त हाँगाहरू काँडछाँड गरी बगैँचाको सरसफाई गर्नुहोस्। सुन्तला जातको फलफुल बालीहरूमा पात खन्ने किराको नोक्सानी कम गर्न चार भाग पानीमा गाईको गौत वा निमको पातको झोल एक भाग मिसाई पाँच दिनको फरकमा तीन पटक छर्नुहोस्। साथै व्यावसायिक खेती गर्ने कृषकहरूले रोगर इमामेक्टिन बेन्जुएट 5% एसजी 0.4 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। सुन्तला जात फलफुलको क्याङ्कर रोगको समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने ठूलो आर्थिक क्षति हुन जान्छ। क्याङ्कर रोगको व्यवस्थापनको लागि बगैँचा सफा राख्ने, हिउँदमा रोगी हाँगाहरू काँडछाँट गरी हटाई जलाइदिने, काँडछाँट पछि कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटरको दरले पुरै बोट भिज्ने गरी छर्कने, फेद वारिपरि सफा पारेर 1-1.5 हातसम्म बोडो पेस्टले लेपिदिने, वर्षा सुरु हुनु अगावै नयाँ पालुवा आउन लागेको बेलामा 1 पटक र वर्षायाममा 2-3 पटक 1% बोडो मिश्रण स्प्रे गर्नुपर्छ। सुन्तला जात फलफुल जस्तै जुनार, निबुवा, भोगटे, सुन्तला जस्ता फलफुलहरूमा फल कुहाउने औसा किराले मसिना फलहरूमा प्वाल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटमा पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म छर्कनुहोस्। यसरी प्रोटिन बेट छर्दा 10 दिनको फरकमा छर्कनुहोस्। केराको गानो कुहिने रोग लाग्न नदिन केरा खेती गरेको जग्गामा पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्। साथै रोगको प्रकोप व्यवस्थापनको लागि कार्बेन्डाजिम युक्त विषादी 1 लिटर पानीमा 2 ग्राम घोली बोटको फेद वरिपरि भिज्ने गरी ट्रेन्चिङ गर्नुहोस्। स्याउको बोटमा टेन्ट क्याटल पिरर र प्रभावित आँगालाई काटेर जलाउनुहोस् वा साबुन पानीको झोलमा डुबाउनुहोस्। किरा लागेको सुरुवाती अवस्थामा बिटी 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्। स्याउमा लाग्ने भुवादार लाई किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाही किराबाट संक्रमित हाँगा मुना नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले यसलाई नोक्सानी पुर्याउने भएकोले यसको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एपिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 ml प्रति लिटर पानीमा मिसाई भुवादार लाई लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। स्याउमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनको लागि चोर हाँगाहरू काँडछाँड गरी बगैँचाको सरसफाई गर्नुहोस्।
1: श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी पशुपालन तर्फको गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस तथा बङ्गुर र मत्स्य पालनमा असार महिनाको तेस्रो सातामा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौ। बर्सातको समयमा पशु चौपायाको खुट्टाको कापतिर घाउ हुने, पाक्ने, औसा पर्ने, फुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिँडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट जोगाउनुहोस्। बर्सातको समयमा पशु चौपायालाई महामारी रोगबाट बचाउन सफा पानी र सुक्खा दाना दिनुहोस्। पशु चौपायाको दानालाई ओसबाट जोगाउन त्रिपाल वा प्लास्टिकको प्रयोग गरी जमिन भन्दा अलि माथि काठको फल्याक ओछ्याई भण्डारण गर्नुहोस्। भेडा बाख्राको खोर वरपर पानी जम्न नदिनुहोस्। खोर वरपरको हिलोले खुर कुहिने, थुनेलो हुने र छालाको संक्रमण हुने जस्ता समस्या देखिन्छ। सुँगुर बङ्गुरहरूमा यो समयमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेको र हाँस कुखुरामा बर्ड फ्लू फैलिरहेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अप्नाउनुहोस्। कुखुरा फार्महरूमा बर्ड फ्लू रोगलाई पूर्ण नियन्त्रणमा राख्न पशु पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश गर्न नदिनुहोस्। फार्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउनुहोस्। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नदिनुहोस्। प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्नुहोस्। फार्म अथवा खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना मुना लगायतका निसंक्रामक औषधि राखिएको फुट वाथ प्रयोग गर्नुहोस् र प्रत्येक पटक प्रवेश गर्दा फुट वाथमा रोकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नुहोस्। खोर भित्र प्रवेश गर्दा छुट्टा छुट्टै बुट र एप्रोनको प्रयोग गर्नुहोस्। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहोस्। फार्म परिसर भित्र कुकुर बिरालो मुसा

लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्नुहोस्। मरेका पक्षीलाई यथासक्ति छिटो सुरक्षित अवरले खाडलमा गाड्नुहोस्। पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटनरी प्रमाणपत्र लिएर मात्र गर्नुहोस्। अकस्मात धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउनुहोस्। बङ्गुरका लागि खोरमा सफा पानीको आहाल बनाइदिनुहोस्। पङ्खा नलगाए पानी मात्र छर्कदा खोर अझ बढी गुम्सिएर बङ्गुरहरू मर्न सक्ने हुँदा खोरको माथि पानीको मसिनो फोहरा निस्कने मेसिन सँगै जडान गर्नुहोस्। दिउँसोको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकाले खोरको तापक्रम 18 देखि 25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। श्रोताबिन्द, आजको प्रस्तुतिमा हामीले असार महिनाको तेस्रो साता खाद्यान्न, फलफुल तथा पशुपालन क्षेत्रमा गर्नुपर्ने मुख्य कृषि कर्महरूबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-0000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np लेखी पठाउन सक्नुहुनेछ। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनरुवा बज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडी मेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठलाई प्रस्तुत

प्रकाश सायमीको रचना, प्रवीण बराइलीको संगीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीत थियो यो। साङ्गीतिक यात्रामा उमेरले होइन, समर्पणले परिचय बनाउँछ। जीवनका अनेक जिम्मेवारीहरू पूरा गर्दै पनि आफ्नो सृजनात्मक यात्रालाई कहिल्यै नछोड्ने एक प्रेरणादायक व्यक्तित्व मथुरा प्रधान श्रेष्ठ आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ। विक्रम सम्बत 2015 सालमा पाँचथरमा जन्मनु भएकी मथुरा प्रधान श्रेष्ठले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो। केही समय प्राध्यापनमा पनि समर्पित हुनुभयो। 2042 सालमा विवाहपछि कहिले नेपाल त कहिले हङकङमा बसोबास गर्दै पारिवारिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुभयो। अहिले ती जिम्मेवारीहरू पूरा गरेपछि पुनः उहाँ आफ्नो प्रिय यात्रा लेखन र गायनमा सक्रिय हुनुहुन्छ। उहाँका सृजनामा जीवनका अनुभूति, समाजका कथा र सङ्गीतप्रतिको गहिरो प्रेम झल्कन्छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै मथुरा प्रधान श्रेष्ठ, जो हामी सबैकी प्रिय गायिका हुनुहुन्छ, उहाँसँगै कुराकानी गर्नेछौँ। तर त्यो कुराकानी गर्नुभन्दा अगाडि एकैछिन पुनः प्रकाश सायमीको रचना, प्रवीण बराइलीको सङ्गीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीतको दोस्रो अन्तरा यहाँहरू समक्ष राख्छौँ अनि त्यो

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको यो स्टुडियोमा।
1: थ्याङ्क यू सो मच दुर्गा बहिनी, मलाई यसरी निम्त्याइदिनु भएकोमा।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: दिनहरू चाहिँ अहिले कसरी बितिरहेछन् दिदी?
1: मैले भन्नुपर्दा म बढी विदेश भएँ।
0: हजुर।
1: तर उताबाट फर्केर आएपछि चाहिँ फेरि साहित्य र सङ्गीतमा फेरि प्रवेश गरेँ र रेकर्डिङहरू पनि भइ नै राखेको छ। पछि चाहिँ मैले आएर एउटा मेरो जीवनको अनमोल यात्रा भन्ने पुस्तक निकालेँ। यो मेरो अटोबायोग्राफी हो, आत्मकथा। अनि यो निकालेपछि चाहिँ अहिले मलाई सङ्गीत तिर भन्दा पनि साहित्यतिरले धेरै चिनेर निमन्त्रणा आएको आएकै हुन्छ। सकेको ठाउँमा जान्छु र नसकेको ठाउँमा चाहिँ माफ गर्नुहोला भन्छु, आउन सकिनँ भन्छु। यसरी नै दिनचर्या बितिरहेछ बहिनी।
0: हजुर, जीवनको अनमोल यात्रा, यहाँको त्यो अनमोल यात्राभित्रको कथा समेटिएको आत्मकथा होइन?
1: हजुर।
0: त्यो भर्खरै सार्वजनिक भएको
1: 5-6 महिना भयो।
0: हजुर, 2082 सालको
1: कार्तिक 1 गते मेरो लोकार्पण भएको हो।
0: अहिले यो किताब चाहिँ खुबै चर्चामा पनि रहेको छ होइन? आत्मकथा धेरैले पढि पनि रहनु भएको छ। 66 वर्षको उमेरमा लेख्नु भएको होइन यो आत्मकथा त यहाँले?
1: हो हो, म युके थिएँ।
0: हजुर।
1: युके हुँदाखेरि चाहिँ अब अलिकता फुर्सद पनि हुन्थ्यो होइन? अब अनि त्यतिखेर चाहिँ मैले हरेक कुरा घटनाहरू सम्झिन्थेँ। अब त्यसबाट चाहिँ कसरी लेसन दिने आउने पिँढीहरूलाई, त्यो सोच्नु थालेँ। अनि मैले आत्मकथा अरूहरूको हेर्न थालेँ क्या, पढेँ क्या। भोगाई भनेको त सबैको आफ्नो आफ्नो हुँदो रहेछ नि त होइन? जिन्दगीमा टुक्रा टुक्रा टुक्रा टुक्रा लेखेर आएँ होइन? लेख्दै राख्दै गरेँ। अनि मलाई कस्तो भयो भने त्यो अरूको हेर्दाखेरि ओहो यस्तो त मेरो पनि छ धेरै, त्यसकारण म एउटा आत्मकथा चाहिँ लेख्ने जमर्को गर्छु भन्ने मनमा लाग्यो। अनि मेरो श्रीमानले पनि के भन्नु भने, यो टुक्रा टुक्रा किन लेख्ने, बरु एउटा किताबै निकाल, त्यसमा कति लाग्छ बुझ न, म पैसा खर्च गरिदिउँला भन्नुभएपछि त मलाई त एकदमै फेरि सहज भयो होइन? अनि त्यसपछि अनि नेपाल आएपछि चाहिँ गीतहरू रेकर्डिङ पनि गरेँ, त्यो पनि तयार हुँदै गर्दाखेरि अन्त झन्डै 1-1.5 वर्षभित्र चाहिँ अनि निक्लेको हो।
0: लेख्ने कुराहरू त यहाँका छँदैछन् होइन? तर त्योभन्दा पहिलाको यहाँको साहित्यिक पाटोको प्रवेश भनेको त सङ्गीतबाटै हो नि?
1: हो, साहित्य र सङ्गीत भनेको त एकदम को रिलेटेड हो नि त।
0: हजुर।
1: गीतमा पनि साहित्य बेगरको गीत त राम्रो हुँदैन, त्यति साह्रो होइन। गीतमा साहित्य मिसिएकोलाई चाहिँ लङ लास्टिङ। नारायण गोपाल दाई किन आज यसरी अमर हुनुहुन्छ? उहाँले गीत गाउँदाखेरि मान्छेले ल्याइदिँदाखेरि चित्त बुझेन भने त च्यातेर फ्याँकिदिनुहुन्थ्यो अरे। नयाँ रियालिटी सोमा भाइ बहिनीहरूले उहाँहरूले उहाँकै गीत मन पराएर गाउँछन्। जीवन दर्शन पाइन्छ कि त्यस्तोमा,
0: एउटा कथा काव्य सबै मिश्रित भएको हुन्छ होइन? गीत भनेकै साहित्य त हो नि होइन? गजल कविताबाट गीत बनिरहन्छन् होइन? एकअर्काका परिपूरक नै हो नि होइन? गीत सङ्गीतको मान्छेलाई कथा कविताले लेख्ने कुराले नछुने भन्ने त प्रश्नै भएन नि होइन? हाम्रो अब सङ्गीत साधना कार्यक्रम भएको भएर आज हामी विशेष गरी सङ्गीतभित्रै प्रवेश गरेर कुराकानी गर्छौँ। गायन यात्राको कुरा गर्नुपर्दा 5 वर्षको उमेरदेखि टेबल माथि बसेर टुक्क बसेर एउटा सानो केटी गीत गाउन थाली, त्यसपछि अहिले यहाँ 67 वर्ष हुनुभयो, तर सङ्गीतको मोह त छँदैछ नि होइन?
1: यो सङ्गीत साहित्य भन्ने कुरा यो भित्र गढेपछि त्यो छोडिँदैन रहेछ के। अनि जब जीवनले भोगेको हुन्छ नि, तीमाथि पनि हामी कलाकारहरू त अलिक सेन्सिटिभ हुन्छौँ नि होइन? अरूको दुःख हेर्दाखेरि पनि ओहो के भएको भन्ने सोचिन्छ। साहित्य सङ्गीतबाट चाहिँ जिन्दगीलाई सहज प्रकारले नि अलिकता मन खल्लो भयो, गीत गायो अनि मनलाई हलुका बनाउने
0: होइन, कुण्ठाहरूलाई
1: चाहिँ बाहिर निस्के नि त, अनि त्यसपछि आफूलाई हल्का हुने। यो अचम्मको रहेछ साहित्य र सङ्गीत के
0: है।
1: त्यसैले यो किताब मैले जब पूर्ण रूपमा लेखिसकेर लोकार्पण पनि भयो, यति धेरै दिग्गज व्यक्तित्वहरू आइदिनु भयो के निमन्त्रणा स्वीकारेर होइन, मैले एक शब्द मेरो यस्तो हुँदैछ है हजुर आइदिनु पर्छ है भन्दाखेरि पनि सबैजना आइदिनु भयो के, किनभने काठमाडौँमा हिँड्न सजिलो छैन नि। तर त्यस्तोमा मलाई माया गरेर सबै आइदिनु हुँदाखेरि ओहो मलाई त एकदम गर्व लाग्यो, म सबैप्रति आभारी पनि छु भन्छु होइन। अनि मैले चाहिँ आउने भावी पिँढीलाई चाहिँ प्रेरणा होस्, जिन्दगीमा चाहिँ सङ्घर्षबाट पनि डराउनु हुँदैन, किनभने म 42 सालदेखि बाहिर भएँ अघि, मैले डिग्री सिद्ध्याएपछि मेरो बिहा भयो, अनि त्यसपछि मेरो आफ्नो भन्ने भएन क्या।
0: हजुर।
1: मतलब साहित्य सङ्गीत त कता हो कता मेरो लागि, किनभने हाम्रो उत्तरदायित्व आफ्नो रेस्पोन्सिबिलिटी होइन, हामीले आमा बन्नु पर्यो, छोरी बन्नु पर्यो, सासू बन्नु पर्यो, अनेकौँ रूप हुन्छ नारीहरूको होइन, त्यसैले गर्दा त्यतातिर ढल्किनु पर्यो अनि आफ्नो उसलाई त थाँती राख्नु पर्यो। अनि पछि जब मेरो छोराछोरीहरू सबै क्यापेबल भए, पढे, त्यसपछि युकेमा बस्यौँ, छोरा सन्दीप श्रेष्ठ सिए पास गर्यो, उसले राम्रो कम्पनीमा काम गर्यो, छोरी पनि फाइनान्स सम्बन्धी काम गर्यो, अनि उनीहरूको बिहा दान सबै गरिसकेर उनीहरूलाई जोडी बाँधिसकेपछि चाहिँ मैले उत्तरदायित्व वहन गर्न सकेँ। अब चाहिँ मेरो लागि र मैले जुन ग्यापहरू छ मेरो है, त्यो ग्यापलाई चाहिँ अब म गर्छु, किनभने म त 39 सालमा त अधिराज्यव्यापी आधुनिक सङ्गीत सम्मेलनमा पुरस्कृत भएको मान्छे हो। गोपाल व्यञ्जन सर र दीप श्रेष्ठ दाई उहाँहरूको चेली हो म, अब मैले केही गर्नुपर्छ जतिसुकै मान्छेलाई ग्याप आए पनि उमेरले छेक्दैन
0: होइन। एउटा कलाकारको त रिटायरमेन्ट नि हुँदैन
1: हुँदैन
0: होइन, उहाँले जबसम्म सेन्स हुन्छ तबसम्म सङ्गीत त देखिरहनुहुन्छ, गाइरहनुहुन्छ, गुनगुनाइरहनुहुन्छ नि। अहिले पनि यहाँले बिहान जुरुक उठ्ने बित्तिकै साधना गर्नुहुन्छ होला होइन, यही नै हो नि त होइन। कलाकार भनेको सदाबहार, जबकि यहाँ 5 वर्ष किन्नुभयो तबदेखि गाउन थाल्नुभयो। यहाँले यो 5 वर्षको हुँदा गीत गाउँदाखेरि यहाँ 5 थरमै हुनुहुन्थ्यो होला,
1: बच्चैदेखि गाएको हो हामी, माहौलै हाम्रो कलाकार के आज़। मेरो बुवा, तर मलाई चाहिँ बुवाको स्पर्श पाइनँ, बुवा पनि फ्लुट बजाउनुहुन्थ्यो अरे, कथा कविताहरू लेख्नुहुन्थ्यो, माले भन्नुहुन्थ्यो। अनि मेरो परिवारै के, फुपू सूर्यकुमारी मेरो फुपू हो, उहाँहरूले हामीलाई एक धरानमा सिकेको कुराहरू लगेर हामीलाई ट्रेनिङ दिने उता पहाडमा, उहाँ चाहिँ पढ्नुको लागि भनेर विराटनगर बस्नु भएको थियो धरान।
0: यहाँ त जन्मिनु भएको त 5 थर,
1: म 5 थरमै हो, 5 थरमै हो। त्यसपछि चाहिँ आएर धरानमा हामी झऱ्यौँ, 25 सालमा धरानमा झरेपछि चाहिँ त्यहाँ फ्रेन्ड्स क्लबले आयोजना गरेको थियो आधुनिक सङ्गीत सम्मेलन, मलाई स्कुलबाट लगेका थिए, त्यो बेला चाहिँ म 10 वर्षको थिएँ,
0: शिक्षा निकेतनमा पढ्थे,
1: पहिले चाहिँ बालिका स्कुल पढेँ, बालिका स्कुल पढेँ। अनि मेरो फुपू सूर्यकुमारी श्रेष्ठले चाहिँ यो अलिकता टाठो छ, अलिक स्मार्ट छ, यसलाई चाहिँ डक्टर पढाउनु पर्छ भनेर मलाई लिएर आउनुभयो। अनि आउँदाखेरि फेरि यता आएर सिद्धार्थ स्कुलमा मैले बोर्डिङ स्कुलमा पढेँ, तर 8-9 महिनामा मेरो दिदी एसएलसी पास गर्नुभयो लक्ष्मी पिया, अनि उहाँ फेरि काठमाडौँ आउने हुनुभयो क्या। अनि म आमा एक्लै छोड्नु त मिलेन, उहाँको दुःख देखेको थिएँ मैले, म फर्केर गएँ क्या। मेरो जिन्दगीमा धेरै मोडहरू आयो के बहिनी, त्यसपछि चाहिँ म फर्केपछि म बालिका स्कुल गइनँ के, मलाई अप्ठ्यारो पनि लाग्यो होइन, कति नै काठमाडौँ पढ्न गएको थियो, फर्केर आयो भन्ने होला, वनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको। अनि त्यसपछि चाहिँ मैले कोएडलाई मैले रोजेँ, कोएडमा धेरै नलेज हुँदो रहेछ बहिनी, यो पनि म सन्देश दिन चाहन्छु।
0: प्रायः मानिसहरूले छोराछोरी अब केटी केटा पढ्ने ठाउँमा अथवा केटी केटी पढ्ने ठाउँमा भन्दा दुइटै बच्चा पढ्ने ठाउँमा नै राम्रो,
1: एकदमै। त्यसैले गर्दाखेरि चाहिँ अनि म निकेतनबाट चाहिँ एसएलसी पास गरेको हो,
0: हजुर, शिक्षा निकेतनबाट एसएलसी पास गर्नुभयो।
1: त्यसपछि महेन्द्र कलेजमा पढेँ धरानको, अनि म त जहाँ गए पनि फसेके नै भइहाल्ने त्यहाँ हो कि। अनि सबैजनाले तिमी त रेडियोमा जाऊ न, तिमी कति राम्रो स्वर छ, यत्रो फर्स्ट सेकेन्ड जहिले पनि फर्स्ट सेकेन्ड हुन्छौ भनेर भन्दाखेरि मलाई पनि भित्रभित्र के भयो भने ओहो, रेडियोमा गयो भने त मेरो स्वर त सबैले हुन्छ भन्ने लाग्यो। अनि दीप श्रेष्ठ दाई, हामी चाहिँ सिक्किम कालिम्पोङ जान्थ्यौँ धरान संस्कृति संस्थाबाट, अनि दीप दाईलाई चाहिँ मैले, म त त्यतिखेर डान्स गर्थेँ, अनि दीप दाईलाई मैले भनिरहन्थेँ, दीप दाई म पनि रेडियो नेपालमा जा मलाई लगिदिनुहोस् न भनेर भन्थेँ। अनि उहाँले मलाई थाहा थियो कि यो केटी राम्रो गाउँछ भन्ने कुरा,
0: दीप श्रेष्ठ त धरानकै हुनुहुन्छ,
1: धरानकै, मेरो त हजुरमाको बहिनीको छोरा पनि हो, अनि हामी त कजनै जस्तो होइन। अनि म पद्मकन्या आएँ यही रेडियोको मले गर्दाखेरि आएँ, किनभने धरानमा कुनै प्रशिक्षण केन्द्र थिएन सङ्गीतको, त्यसैले गर्दाखेरि चाहिँ म टार्गेट चाहिँ मेरो रेडियो नेपालमा थियो, अनि त्यसैले चाहिँ म पद्मकन्यामा ज्वाइन भएँ। मलाई टिसी पढ्नु मन थियो, त्रिचन्द्र कलेज पढ्नु मन थियो, तर त्यहाँ के भयो भने होइन त्यहाँ नगर भन्नु थाल्नुभयो, त्यहाँ मेरो भेनाजुहरू पढाउनुहुन्थ्यो। अनि ल ठिक छ भनेर म पद्मकन्या पढेँ होइन, अनि त्यतिखेर चाहिँ दीप दाईले चाहिँ लिनु पठाउनु भयो, ल भोइस टेस्टको लागि, किनभने त्यतिखेर त भोइस टेस्ट गर्नु पर्थ्यो,
0: स्वर परीक्षा पास गर्नु पर्थ्यो, अहिले पनि स्वर परीक्षा हुन्छ।
1: ओके, अनि त्यसपछि चाहिँ म उत्तीर्ण भएँ
0: 2037 सालमा
1: हो। अनि यस्तो मिठो स्वर रहेछ, के अरे दीप श्रेष्ठले जस्तो पाए त्यस्तै मान्छे कहाँ ल्याउँछन् र, तपाईँ पास हुनुहुन्छ भन्नुभएको मलाई याद आउँछ, कि याद आउँछ। अनि त्यसरी चाहिँ म इस्टाब्लिस भएँ। त्यसपछि चाहिँ यहाँ डेट पाएन है, फ्रेङ्कली भन्छु। अनि अब डेट दिएला कि अब म गाउँछु भन्ने यस्तो यस्तो सोद्धाखेरि डेटै पाएन।
0: त्यतिखेर विकल्पको रूपमा एउटै मात्रै थियो कलाकारका
1: लागि। हो हो, अनि त्यसपछि चाहिँ मैले यही गेटमा यहाँनिर चाहिँ राम थापा दाई बिचरा स्वर्गीय हुनुभयो, हामी सधैँ गाउँथ्यौँ के बाहिर रेविकाईहरूतिर गाउँथ्यौँ। अनि बहिनी तपाईँ रत्न रेकर्डिङ संस्थानमा गइहाल्नुहोस्, त्यहाँनिर फर्म खुलेको छ, अधिराज्यव्यापी आधुनिक सङ्गीत सम्मेलन हुँदैछ, त्यसमा तपाईँ भाग लिनुहोस् भन्नुभयो। हेर्नु मलाई यति सम्झिन्छु के म राम थापा दाईलाई। अनि उहाँले हो दाई भनेर भने, गेटबाटै म फर्केँ, त्यहाँ गणेश रसिक दाई हुनुहुन्थ्यो जिएम है, पहिलेदेखि चिन्थेँ म गणेश रसिक दाईलाई, उहाँको गीतहरू पनि गाउँथेँ हामी होइन, हटी होइन डटी लड्ने भन्नेहरू असाध्यै हामी पाकिस्तानमा पनि टिभीमा गाएको हामीले।
0: गणेश रसिकका गीतहरू त असाध्यै मिठा मिठा गीतहरू छन्, धेरै छन्
1: हो। अनि चिन्नुहुन्थ्यो, अन्त बहिनी ला फर्म त सिद्धे छ त भन्नुभयो है, फर्म त सिद्धे छ, अब बहिनीको लागि मात्रै फेरि फर्म बनाउनु पनि गाह्रो भन्नुभयो। अनि मैले चाहिँ ठिक छ नि त भने क्या, अब ठिक छ अब अर्कोचोटि ल्याउँला अब भनेर बाहिर ढोकानेर फर्किसकेको थिएँ। अनि पछि त ड्रयरमा एउटा फर्म भेट्नु भएछ के, मान्छेको त्यो भाग्य पनि त्यसरी निश्चित हुँदो रहेछ के। अनि बहिनी तपाईँ त भाग्यमानी हुनुहुँदो रहेछ, एउटै फर्म बाँकी रहेछ, यहीँ भरेर तपाईँले बुझाइदिइहाल्नु भन्नुभयो। मैले तुरन्त भरेर बुझाएँ। अनि दिपदाईकै सङ्गीतमा डाक्टर विशम्बर प्याकुरेल
0: है,
1: पहिलो गीत हो त्यो, तिमी आउने दिनहरू म औँलामा गनिरहन्छु, पर्खनु रहर किन नहोस् म रहरहरू बोकिरहन्छु।
0: यो चाहिँ पहिलो औपचारिक यहाँको रेकर्डबद्ध गीत
1: हो। अनि त्यो रेकर्ड गर्नुभन्दा अगाडि चाहिँ मैले अनि त्यो कम्पिटिसनमा गाएँ, रत्न रेकर्डिङ संस्थाले आयोजना गरेको। त्यसमा फर्स्ट चाहिँ कसैलाई ल्याएनन्, सेकेन्डमा चाहिँ रविन शर्मा र स्वयम्भूराज साक्य, थर्डमा चाहिँ म र उमेश पाण्डे भयौँ। त्यसपछि चाहिँ अनि मलाई वासुदेव मुनाल दाई, पाण्डव सुनवार दाईले इन्टरभ्यू लिनुभयो, प्रिन्सेप शाहबाट हामीलाई, बाहुलीबाट चाहिँ हामीले पुरस्कार पाएको
0: थियौँ।
1: नारायण गोपाल दाईले पनि मेरो इन्टरभ्यू सुन्नु भएछ के, कान्छीको मुहुर्तमा ब्लू स्टारमा निमन्त्रणा आएको थियो, म गएको थिएँ। अनि सङ्गीतको मोह नारायण गोपाल दाई भनेपछि त है, दर्शन भगवान्लाई नै दर्शन पाएको जस्तै भयो। अनि बाक्लो चस्मा लाउनु भएको, म सर्दै सर्दै सर्दै गएँ। अनि दाई म मथुरा प्रधान भनेपछि उहाँले नाम सुन्नुभएको रहेछ, यसताली पुरस्कृत भएको, थोरै बोल्ने बहिनीको नाम सुनेको छु, मैले इन्टरभ्यू पनि सुने, तपाईँको छुट्टै खालको स्वर छ, सङ्गीतलाई साधना गर्नु नछाड्नु, यति भन्नुभएको छ नारायण गोपाल दाई, जुन कुरा मैले अहिले मलाई आफूलाई नै ठुलो अहोभाग्य ठान्छु के। पुरस्कृत भएपछि अनि बल्ल रेडियोमा डेट पाएँ, अनि त्यही गीत चाहिँ फर्स्ट रेकर्डेड। त त्योभन्दा अगाडि चाहिँ म पद्मकन्या आउँदाखेरि 15 दिनमै कम्पिटिसन भयो, म सेकेन्ड भएँ आधुनिक गीतमा। अनि गोपालन सर
0: कलेजभित्रको
1: प्रतियोगिता, कलेज डेमा, कलेजको वार्षिक उत्सवमा, अनि खेलाडी हुँ म नेपाली माटोमा त्यो गीत चाहिँ रेकर्ड गर्नलाई हामीलाई यहाँ रेडियोमा
0: गराउनु
1: सरकै शब्द सङ्गीत उहाँकै हो। फर्स्ट रेकर्डेड चाहिँ यो तिमी आउने दिनहरू हो।

0: अनि यसपछि चाहिँ अनि रत्न रेकर्डिङ संस्थानले नै पुरस्कार स्वरूप ठुल्ठुलो डिस्क एलपीहरू थियो र अनि एउटा गीत रेकर्ड गर्ने मौका दिनुभयो। अनि त्यसमा फेरि दिप दाईले नै कर्ण लामाज्यूको शब्द दिप श्रेष्ठ दाईको सङ्गीतमा अनि यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु भन्ने भयो
1: हजुर।
0: अनि त्योबाट चाहिँ मैले इस्टाब्लिस गरेँ यो गीत चाहिँ मेरो दार्जिलिङतिर पनि धेरै बजेको रहेछ
1: हजुर। मान्छेको एउटा टर्निङ पोइन्ट हुन्छ नि कुनै कुनै गीतहरू कुनै कुनै साहित्यकारहरूका नि कुनै रचनाहरू होइन किताब लेख्ने लेखकहरूका नि कुनै किताबहरूले एउटा टर्निङ पोइन्ट लिइदिन्छ नि जस्तै मथुरा प्रधान श्रेष्ठको यो गीत पनि टर्निङ पोइन्ट जस्तै बन्यो
0: यो माइल स्टोनै भन्छु म चाहिँ
1: हजुर माइल स्टोनै भयो होइन। त्यसपछि पद्मकन्यामा पढ्दै हुनुहुन्थ्यो होइन अब यसपछि त गोपाल योञ्जन सरसँगको सङ्गत पनि बढ्दै गयो
0: एकदमै धेरै तालिम पाएँ मैले मेरो ठुलो औभाग्य हो गोपाल भन्ने किताब निस्क्यो उहाँको र प्रकाशजीले मलाई भन्नुभयो यस्तो यस्तो निक्लिँदैछ त्यसमा तपाईँले आर्टिकल दिनुहोस् किनभने म पहिलेदेखि नै आर्टिकलहरू लेखिरहन्थेँ त्यहाँदेखि गोपाल योञ्जन सरको विषयमा मैले लेखेको छु गोपाल भन्ने किताबमा छापिएको छ मेरो
1: हजुर हजुर यहाँले उहाँसँगका भएका अनुभूतिहरू
0: धेरै कुराहरू उहाँले के भन्नुभएको छ हामी यस्तै कुरा गरेर बस्दा मेरो आर्टिकलहरू निक्लिरहन्थ्यो नारी अङ्कमा अनि उहाँले मथुरा तिमी एकदम भावुक छौ तिम्रो आँखाबाटै थाहा हुन्छ तिमी धेरै भावुक छौ कलाकारहरू यस्तै हुन्छ होइन तर एउटा राम्रो काम गर तिमीले नाम कमिन्छ तर त्यो नामलाई फेरि मेन्टेन गर्नलाई त्यसलाई अगाडि बढाउनलाई तिमीले धेरै मेहनत गर्नुपर्छ भन्नुभएको छ
1: सुझाव
0: एकदम उहाँको महावाणीहरू त कति याद आउँछ
1: अहिलेसम्म पनि त्यही भएर त यहाँ सक्रिय हुनुहुन्छ होइन गुरुहरूको आशीर्वाद भनौँ न होइन सक्रिय हुनुहुन्छ। त्यसपछि यहाँ पढ्दै जानुभयो अनि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर पनि गर्नुभयो
0: होइन
1: अनि केही समय प्राध्यापनमा पनि संलग्न हुनुभयो करिब 5 वर्ष यहाँले पढाउनु भयो कलेजहरूमा
0: डिग्री पास गरिसकेपछि बिहा भयो होइन बिहा भएपछि मेरो श्रीमान ब्रिटिस आर्मीको हो उहाँ अनि बिहा भएपछि त जान परिहाल्यो होइन गएपछि बच्चा बच्ची भयो त्यस्तै अनि त्यहाँ चाहिँ कस्तो भने आर्मी ल प्रमोसन फेरि अर्को नेक्स्ट प्रमोसन नभएसम्म फेरि यता नेपाल बस्नु पर्थ्यो कि यता आउँदाखेरि अनि मेरो आउने जाने क्रममा चाहिँ अनि मैले अब यत्रो दुःख गरेर पढेको 4-4 घन्टा लेखेर पास गरेको होइन अब म कलेजमा पढाउँछु भनेर अनि रत्नराज्य कलेजमा गएँ रातिबाट सुरु गरेँ मैले खत्रै थियो नि राति हिँड्नु हामी जसो नारीहरूलाई तर पनि मान्छेले जिन्दगीलाई इस्टाब्लिस गर्ने बेलामा चाहिँ जे गरेर पनि गर्नु पर्छ भन्ने चाहिँ मलाई लाग्थ्यो क्या
1: दुःखका जत्रा पहाड आए पनि हिँड्नु पर्यो
0: किनभने छोरालाई यता कालिम्पोङमा राखिदिउँ होइन उसलाई त्यहाँ इङ्ग्लिस राम्रो होस् मैले धेरै इङ्ग्लिसमा दुःख पाएँ क्या युनिभर्सिटीमा किनभने हामी नेपाली स्कुलमा पढेको मान्छेलाई अलिक गाह्रै थियो मैले भोगेको कुरालाई चाहिँ मेरो छोरालाई भोग्नु नपरोस् भनेर मैले कालिम्पोङमा लगेर राखिदिएँ श्रीमान विदेश होइन त्यो बेला चाहिँ अनि मैले आरआरमा पढाउँदै गर्दाखेरि अनि यता जीवनको परिधिभित्र भन्ने अल्बम निकाल्नुभयो 2052 सालमा
1: हजुर त्योभन्दा अगाडिकै पिरियडमा होला हङकङ गएर बस्नुभएको त होइन
0: अनि हङकङमा चाहिँ अब छोरा 2-3 वर्ष भएपछि चाहिँ छोरालाई अर्कै ठाउँमा राखेर बच्चा हेर्ने बहिनीकोमा राखेर अनि म बिएबिएस रेडियो स्टेसनमा काम गरेँ
1: हजुर त्यहाँ पनि
0: काम गरेँ त्यहाँनिर है समाचार भन्थेँ मलाई राम्रो भन्छ भन्नुहुन्थ्यो किनभने म त पोलिटिकल साइन्स पढेको मलाई इन्जोय पनि गर्थेँ क्या म समाचार भन्नमा अरू प्रोग्रामहरू प्रस्तुत पनि गर्थेँ होइन अनि धेरै अनुभवहरू भयो होइन धेरै कुराहरू सिकेँ मैले आर्मीमा डिसिप्लिन सिकेँ होइन अनि त्यसपछि चाहिँ अनि फेरि हस्पिटलमा काम गरेँ मैले काहीँ पनि म त्यत्तिकै निष्क्रिय भएर चाहिँ म बसिनँ सानो होस् या ठुलो होस् जे होस् म त्यसरी बसिनँ यदि त्यसरी निरन्तरता भएन भने त कन्फिडेन्सै लुज हुन्छ भन्ने कुरा चाहिँ म सोच्थेँ कि सोच्थेँ सानो पोस्टले पनि अनुभव दिन्छ नि त आफूलाई होइन त्यो खालको कन्सेप्ट थियो। के गरेँ त्यो किताबमा सबै मैले
1: आत्मकथामा समेट
0: राखेको छु, राम्रो नराम्रो, तर कति कुराहरू नराम्राहरूलाई चाहिँ मैले लेसन होस् भनेर त्यसलाई कन्क्लुजनमा राखेको छु।
1: जति जे भए पनि यहाँले त्यो भनौँ न त्यो मर्मलाई मर्न नदिकन लेख्नु भएको छ होइन। यो किताब पढेपछि पनि यहाँको जीवनको बारेमा, यहाँको जिन्दगीको कहानीको बारेमा धेरैलाई थाहा हुन्छ होइन। अब हङकङको बसाई, त्यसपछि यता आउन जाना गर्दै गर्दै यहाँले गीत सङ्गीत पनि अङ्गाल्नु भयो, बच्चाहरू पनि हुर्किँदै जाँदै नै थिए होइन। परिधि एल्बम 2052 सालमा यहाँले निकाल्नु भयो, त्यसमा चाहिँ रत्न रेकर्डिङमै रेकर्ड भएको गीत चाहिँ त्यो एल्बममा समेट्नु भएको छ
0: होइन। यहाँको एल्बमको नामै मैले जीवनको परिधिभित्र राखेको,
1: हजुर,
0: त्यो गीतैको
1: कारणले गर्दा होइन। कर्ण लामाको शब्द र दीप श्रेष्ठको सङ्गीतमा यहाँको
0: उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्छु। यो

0: एकदमै मिठो गीत छ जुन गीतले यहाँलाई मथुरा प्रधान श्रेष्ठ भनेर परिचित गरायो. हामीले यो गीत भनिराख्यौँ. आजको सङ्गीत साधना कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठसँग, र उहाँका जीवनका अन्तरङ्गभित्र छिरेर उहाँका गीती जीवन सङ्घर्षका कथा सहितका सङ्गालोहरूलाई समेटेर हामी कार्यक्रम तयार गरिरहेका छौँ. कार्यक्रमलाई दुई भाग बनाउनेछौँ, र पहिलो भागमा हामी यिनी सङ्गीत सम्बन्धी कुराहरू गर्नेछौँ भने दोस्रो भागमा पनि यिनी अन्तरङ्गका कुराहरू हामी गर्दै नै जानेछौँ. 2062 सालमा अन्तराल सोलो अल्बम यहाँले निकाल्नुभयो होइन, त्यसपछि गीत सङ्गीतको मोह त घट्ने क्रममा थिएन, बढ्ने क्रममा नै थियो नि होइन. अनि फेरि त्यसपछि यहाँ फेरि बाहिर नै जानुभयो त्यसपछि पनि होइन. यो बिचमा चाहिँ खाली भए जस्तो अनुभूत भइरहने रहेछ क्या. एउटा गीत ल्याइसकिसकेपछि बजारमा ल्याएर चर्चित हुनुभयो भने केही समय आउनु भएन भने चाहिँ श्रोता दर्शकले फेरि खोज्नु हुँदो रहेछ कि. त्यो खाली ग्याप भएको अनुभूति यहाँलाई चाहिँ भयो कि भएन त्यतिखेर?
1: अनुभूति भयो नि, किन भएन?
0: हजुर,
1: म जब उताबाट फर्केर आउँथेँ सङ्गीतकारको फोन नम्बर पनि चेन्ज भइसकेको हुन्थ्यो, कसैसँग कन्ट्याक्ट, स्क्र्याचदेखि फेरि सुरु गर्नु पर्थ्यो मैले होइन. तर भगवान्को कृपाले म अलिकता हिँड्थेँ कि, खटिन्थेँ है आफ्नो इच्छा है. 62 सालमा जुन अल्बम निकालेँ नि त्यो चाहिँ हामी आर्मीबाट रिटायर भएपछि हो. 97 चाहिँ जब हङकङलाई चाहिँ ब्रिटिसले चाइनालाई ह्यान्डओभर गर्यो, अनि हामी पनि अब नेपालमै गएर केही गरौँ, आफ्नै देशमा गएर गरौँ भने हामी भोलिन्टियर्स आयौँ. आएपछि चाहिँ अनि त्यही हो सङ्गीत. त्यसपछि कन्या क्याम्पसमा पढाउँदै गर्दाखेरि मैले अब अर्को अल्बम त निकाल्नुपर्छ, मेरो श्रीमानले हो बिचरा, अनि तिमी अर्को अल्बम निकाल बरु होइन, कति लाग्छ भनेर अनि यसो सोचेँ, अन्तराल भन्ने नाम राख्छु र भनेर अनि भौतारिनु थालेँ फेरि
0: है.
1: सङ्गीतकारको घरमा जाऊ सिक, कोही घरमै आएर सिकाइदिनुहुन्थ्यो होइन. त्यसरी गरेर चाहिँ नरेन्द्र व्यासी भाइलाई सम्झिन्छु, धेरै सपोर्ट गरेको छ, राजु सिंह भाइ सबैले मलाई सपोर्ट गर्नुभएको छ. अनि त्यो भएर अनि 52 साल अनि 62 साल अन्तराल, 10 वर्षको अन्तराल भनेर मैले अन्तराल गरेँ. अनि भजनहरूमा कम्पिटिसन हुन्थ्यो यो पाटन स्क्वायर दरबारमा सरस्वती पूजाकोमा, अनि म पहिलो वर्ष सेकेन्ड भएँ. फेरि कृष्णमान डङ्गोल बुवाले, बहिनी तपाईँ कोहीभन्दा कम हुनुहुन्न रहेछ, तपाईँ फेरि अर्कोचोटि भाग लिनुहोस् भन्नु. फेरि गाउँदाखेरि फेरि फर्स्ट भएँ, पहिलोचोटि सेकेन्ड भएँ एक वर्ष दुई वर्ष अगाडि. फेरि अर्कोचोटि गरेर गर्दाखेरि त म त ओहो म त सक्ने रहेछु. यता कृष्ण प्रणामीको वार्षिक उत्सव अधिराज्यव्यापी, त्यसमा पनि म थर्ड भएँ फेरि है. यो बुढेसकालमा पनि म सक्दो रहेछु नि त अलिअलि त भन्ने चाहिँ इन्सपायर हुँदै गएँ के म.
0: त्यो मनको चाहलाई अगाडि बढाइरहनु भयो.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
3: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
2: हो डाक्टर साहब।
3: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
2: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
4: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ।

सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा पराग पोखरेल, लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम समय सङ्गीत अनिता आचार्यको साथमा। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ राष्ट्रभाषाका गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 यहाँहरूले सुन्नुहुनेछ नेपाल भाषाको कार्यक्रम जीवनदबु। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब भने सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ सुदर्शन विक्रम राणाले। भने यो स्वदेश गानलाई गीत रचना गर्नुभएको छ प्रेम कटुवालले, सङ्गीत दिनुभएको छ बिबी अनुरागीले। यो स्वदेश गानपछि यहाँले करिब 3 बजेसम्म कार्यक्रम समय सङ्गीत अनिता आचार्यको साथमा सुन्नुहुनेछ। सुन्दै रहनुहोला।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु नवीन के भट्टराईको स्वरमा सजिएको यो गीत।

मित्र, जब मानिसको कुनै पनि वस्तु आफ्नो साथबाट टाढा जान्छ, आफ्नो सामिप्यताबाट कतै टाढा पुग्छ, तब हामीलाई सम्झनाले सताउने गर्छ। त्यसमा पनि आफूसँगै हुर्केको, आफूसँगै खेलेको, माया प्रेम साँचेको मनमिल्दो साथी त कतै टाढा गयो भने त्यसकै छाया, त्यसकै तस्विर हाम्रो मनमुटुमा सम्झनामा आइरहन्छ। त मित्र, सम्झना चाहिँ मायालु जोडी बीचमा मात्र हुँदैन, बिछोडमा मात्र पनि हुँदैन। सम्झना सबै किसिमका मानवीय सम्बन्धमा सम्झनाले सताउने गर्छ, चाहे त्यो आफ्ना आफन्तको वियोगमा होस्, चाहे त्यो प्रेमी प्रेमिकाको वियोग वा बिछोडमा नै किन नहोस्। त आजको कार्यक्रम समय संगीतको यो श्रृङ्खलामा स्रष्टा सर्जकहरूले कसरी सम्झनाका बारेमा गीतहरू लेखेका छन् भने, तिनै कसैको सम्झनामा लेखिएका गीतहरू प्रस्तुत गरी तपाईँलाई यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, यसै क्रममा हामी अर्को गीत सुनाउँछौँ। मल्लिका कार्कीको स्वरमा सजिएको गीत रचना एसपी कोइरालाले गर्नुभएको हो भने सङ्गीत महाराजा थापाको रहेको छ।

मित्र, जीवनमा आफूले सोचेको र खोजेको मात्र पाइँदैन। यदि आफूले सोचेको र खोजेको मात्रै हाम्रो जीवनमा हुने भए कति रमाइलो हुन्थ्यो होला हाम्रो जीवन, होइन? एकछिन कल्पनासम्म चाहिँ हामी अवश्य पनि गर्न सक्छौँ। त मित्र, जब हामीलाई चाहिएका कुरा पाउँदैनौँ त्यसपछि हामीलाई छटपटी हुन्छ अनि त्यसैको मात्र सम्झना बारम्बार आइरहन्छ हाम्रो मानस पटलमा। त आउनुहोस्, यस्तै सम्झनाले भरिएको अब हामी अर्को गीत सुनाउँछौँ। मोहित मुनालको स्वरमा सजिएको गीत रचना राधाकृष्ण काफ्लेले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

हजुर, आफ्नो मायालुलाई र मायालुको मायालाई मात्रै सम्झेर बसेको अनि आफ्नो मायालु आउँछन् कि भनेर पर्खेर बसेको भाव समेटिएको यो गीत हामीले सुनायौँ मित्र तपाईँलाई। हामी पनि तपाईँ अनि तपाईँकै माया सम्झिरहेका हुन्छौँ हर पल हर दिन है। त्यसैले तपाईँको माया पाउनका लागि, तपाईँका साथ पाउनका लागि हामी नयाँ नयाँ कार्यक्रमहरू, विभिन्न खालका स्वादका कार्यक्रमहरू लिएर आउँछौँ। त्यसैले तपाईँहरूले हामीलाई साथ दिनुपर्ने हुन्छ, माया गर्नुपर्ने हुन्छ है। साथ दिइरहनु भएको छ, माया गरिरहनु भएको छ भन्ने कुरामा हामी ढुक्क पनि छौँ। अनि मित्र, भने जस्तो सोचे जस्तो हाम्रो जीवन छैन होइन। जीवनमा सबैसँगै बस्ने मन हुँदाहुँदै पनि बाध्यता परिस्थितिले हामी कसैलाई पनि साथ दिँदैन। हामीमध्ये धेरैजना कति पढाइको लागि, कति रोजगारीका लागि आफ्ना घर परिवारबाट टाढिएर एक्लै बस्नुपर्ने बाध्यता छ है। यस्तै हो, अनि हामी सम्झेर आफ्ना आफन्तलाई सम्झेर बस्न बाध्य हुन्छौँ। यो जीवनको यथार्थता यही हो होइन, किनभने सबैसँगै बस्ने चाहना त सबैको हुन्छ, तर त्यस्तो सबैलाई मिल्दैन होइन, परिस्थितिले साथ दिइरहेको हुँदैन। यदि तपाईँ पनि त्यही अवस्थामा गुज्रिरहनु भएको छ भने चिन्ता नगर्नुहोला, हामी छौँ तपाईँको साथमा, हामीलाई परिवारको सदस्य ठान्नुहोला है त। यही आग्रह गर्दै अब चाहिँ म अर्को गीत सुनाउँछु, उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको गीत रचना मञ्जु लामाले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ।

मित्र, जुन कुरा हाम्रो जीवनमा छ त्यसको महत्त्व हाम्रो जीवनमा कति छ भन्ने कुरा त्यो व्यक्ति होस् अथवा वस्तु होस् त्यो साथ रहँदासम्म हामी त्यति वास्ता गर्दैनौँ। अनि जब त्यही कुरा हामीबाट टाढा जान्छ नि त्यसपछि बल्ल हामीलाई त्यसको महत्त्व हाम्रो जीवनमा कति धेरै रहेछ भन्ने थाहा हुन्छ अनि बारम्बार सम्झनाले सताउँछ। तर त्यति बेला धेरै ढिलो भइसकेको हुन्छ अनि त्यति बेला पछुताउनु बाहेक सम्झेर बस्नु बाहेक अर्को विकल्प हामीसँग हुँदैन। त्यसैले मित्र, जीवनमा जे छ हामीसँग हामी जस्तो छौँ त्यसमै रमाउन सिकौँ है, त्यसको महत्त्व बेलैमा बुझ्ने कोसिस गरौँ है। त भनिन्छ नि सन्तोषी चाहिँ सदा सुखी हुन्छ भन्ने एउटा उखान पनि छ होइन। सन्तोष नै सबैभन्दा खुसी रहने ठुलो उपाय हो। त्यसैले हामीसँग जे छ मित्र हामी जस्तो छौँ त्यसैमा सन्तोष लिने बानी बसालौँ। त यही आग्रहका साथमा चाहिँ अब अर्को गीत सुनाउँछु म, दीपश्रेष्ठको स्वरमा सजिएको गीत रचना योगेन्द्र मल्लले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

हजुर मित्र, हामीलाई पनि आफ्नो ठानी हर हमेसा सम्झना गर्नुहोला। हामी यही आग्रह गर्छौँ। अनि मित्र, जब मानिसको कुनै पनि वस्तु आफ्नो साथबाट टाढा जान्छ, आफ्नो सामिप्यताबाट कतै टाढा पुग्छ, तब हामीलाई सम्झनाले सताउँछ। त्यसमा पनि आफूसँगै हुर्केको, आफूसँगै खेलेको, आफूसँगै माया प्रेम साँचेको मनमिल्दो साथी त कतै टाढा गयो भने त्यसको छाया, त्यसकै तस्विर हाम्रो मनमुटुमा सम्झनामा आइरहन्छ। होइन, सम्झना चाहिँ मायालु जोडी बिचमा मात्र हुँदैन मित्र, बिछोडमा मात्र पनि हुँदैन। सम्झना सबै किसिमका मानवीय सम्बन्धमा सम्झनाले सताउने गर्छ, चाहे त्यो आफ्ना आफन्तको वियोगमा होस्, चाहे त्यो प्रेमी प्रेमिकाको वियोग वा बिछोडमा नै किन नहोस्। त मित्र, हामीलाई आफ्नो ठानी सम्झना गर्नुहोला भन्ने आग्रहका साथमा अब चाहिँ कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज हामीले कार्यक्रम अवधिभर तिनै कसैका सम्झनामा गाइएका गीतहरू प्रस्तुत गऱ्यौँ। आशा छ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गऱ्यौँ भन्ने कुरामा है। यदि तपाईँ हामीलाई केही लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि मैले आइडी म बताउँछु, fanbox2077@gmail.com। यो मेलिङ आइडीमा तपाईँले निसङ्कोच आफ्ना मनका भावना लेखेर पठाउनुहोला भन्ने आग्रह गर्दै आज हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा यो ब्याकग्राउन्डमा गुन्जिरहेको मीरा राणाको स्वरमा सजिएको गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना डाक्टर दीर्घसिंह बमले गर्नुभएको हो भने सङ्गीत गणेश परियारको रहेको। अनि मित्र, गीतले भन्दैछ मेरो सम्झना नगर, तर हामी भन्छौँ हाम्रो सम्झना गरिरहनु होला है त। यही आग्रह गर्दै तपाईँलाई सम्झाउँछु, अब तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसकेँ, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
0: हो
1: आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा उठेका प्रश्नका विषयमा सरकारले स्पष्ट जवाब दिनुपर्ने प्रतिपक्षी दलका सांसदहरूको अडान कायमै। अपाङ्गता भएका सेवाग्राहीको सहजताका लागि सिंहदरबारका कार्यालयहरूमा व्हील चेयर र सहयोगी सेवा सुरु। पर्वत जिल्लाका स्थानीय तहमा मेलमिला प्रणाली प्रभावकारी माध्यम बन्दै र पश्चिम एसियामा बढ्दो सैन्य तनाव र इरान विरुद्ध अमेरिकी कार्यवाहीका नाटो शिखर सम्मेलन सुरु। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्री परिषदको बैठक बस्ने भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3:30 बजे बैठक बस्न लागेको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले दिनुभएको जानकारी अनुसार बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुनेछ। सभामुख डोलप्रसाद अरियालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न भन्दै प्रश्न सोध्नु भएको थियो। सांसद राईको अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएको थियो र प्रतिनिधि सभाको बैठक 15 मिनट स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा सभामुख अरियालले सांसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्याउनु भयो। नेकपा एमालेका सांसद राजेन्द्र राई, नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्रीले गत जेठ 17 गते दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन प्रतिपक्षीले निरन्तर माग गर्दा समेत सरकारले ध्यान नदिएको बताउनुभयो। सांसदहरूले बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले खान लाउन नपाएको भनेर आएका विषयमा सरकारसँग जवाफ माग गर्नुभयो। सांसदहरूले किसानले खेती लगाउने समयमा मल र सिँचाइको सुविधा पाउन नसकेको र उत्पादित वस्तुले बजार पाउन नसक्दा किसान मारमा परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनको लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अरियालले आजदेखि यो व्यवस्थाको शुभारम्भ गर्नुभएको हो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानूनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरस पालना गर्दै सरकारले आफ्नो कानूनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताको साथ यो व्यवस्था सुरु गरेको हो। सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अरियालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीको लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाको कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गता मैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने जानकारी दिँदै उहाँले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी सेवाग्राहीले भोग्नु परेको कठिनाईलाई क्रमशः अन्त्य गर्दै लगिने बताउनुभयो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्याउने व्यवस्था मिलाइएको छ। यो व्यवस्था आगामी दिनमा देशभरका अन्य सरकारी निकायहरूमा लागू गर्ने तयारी छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार संरक्षणको लागि आयोगलाई वित्तीय स्वायत्तता, मानव अधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिला प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता।

0: तालिम ले मेलमिलापकर्तालाई कानुनी प्रक्रिया बुझ्न, दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न, संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका 8 की मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झैझगडा, घरयासी विवाद, साँध सिमाना लेनदेन वा सामाजिक सम्बन्धसँग जोडिएका धेरै विषय समयमै मेलमिलापबाट समाधान गर्न सकिए अदालतको चाप घट्ने मात्र होइन, समुदायमा आपसी विश्वास र सामाजिक एकता पनि बलियो बन्ने कानुनविद, अधिकार कर्मी लगायत पत्रकारको बुझाइ छ। पत्रकार सन्तोष थापा।
1: मेलमिलापकर्ताहरूका कारण स्थानीय रूपमा भएका सानातिना झैझगडा, विवाद समाधान गर्न, निरूपण गर्न गाउँमा नै स्थानीय स्तरमै सहज भएको हामीले महसुस गरेका छौँ।
0: तालिमबाट प्राप्त हुने ज्ञान, सिप र अनुभवलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमा हुने विवाद शान्तिपूर्ण, दिगो र न्यायोचित रूपमा समाधान गर्न थप सहज हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्व।
2: रिपोर्ट पछि बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनुभयो। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल गर्न बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले मेन पावर तथा कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानुनी जटिलता तथा अन्य समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूको लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङवाको रिपोर्ट।
3: ताप्लेजुङको 8 त्रिवेणी गाउँपालिकाका पासङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 दिनमै कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचुर भयो। जसोतसो उपचार त भयो, तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बिमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ महिनौ दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नु भएको शेर्पाले हालसम्म 3,00,000 रुपियाँ प्राप्त गर्न सफल हुनु भएको छ।
4: 5-6 महिना वैदेशिक रोजगार बोर्डबाट मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेसनहरू गर्नुपर्ने थियो कुरा राखेका थिए, उहाँले तत्काल गरिदिनु भएर 15-20 दिनमा 3,15,000 आयो।
3: ताप्लेजुङको उलङचुङ्गोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनु भयो।
5: मेनपावरको बारेमा राम्रो बुझ्नु पर्यो, काम गर्ने भयो, समयहरू भयो, आफ्नो शारीरिक अवस्थाहरू भयो, कागज पत्र
3: वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मीरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीडादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरेको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमिर महादेन।
6: नेपाली नागरिकहरू कुन अवस्थामा छ र उहाँहरूको सेवा सुविधाको बारेमा त्यहाँ मतभेद छ कि छैन भन्ने कुरा कुराहरू पनि बुझिरहेको अवस्थाहरू छ।
3: परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र ताप्लेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1700 भन्दा बढीले सेवा लिइसकेका छन्। माला पालुङ्गा।

0: भिडियो नेपाल ताप्लेजुङ।
1: रिपोर्ट पछि बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्षी र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोषे ढुङ्गा साबित भएको बताउनुभयो। सचिव ढुङ्गानाले आगामी आर्थिक वर्षमा मन्त्रालयले 151 कानून निर्माणको तयारीमा रहेको भन्दै भइरहेका कानून र नयाँ बन्ने कानूनका विषयमा नागरिकलाई सुसूचित गराउन कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले रेडियो नेपालबाट प्रसारित कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानूनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटुतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन सञ्चार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसको लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। उहाँले आगामी दिनमा कार्यक्रमलाई थप समावेशी बनाउनुको साथै तल्लो तहका नागरिकसम्म पुगेर निर्माण गरिनुपर्ने तथा कार्यक्रमका विज्ञहरू पनि त्यसै अनुसार छनौट गर्नुपर्ने सुझाव दिनुभयो। कानून मन्त्रालयका सहसचिव द्वय होम बहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले सुरु गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखाका प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। कार्यक्रमका संयोजक सन्तोष रेग्मीले चालु आर्थिक वर्षमा प्रसारण भएका कार्यक्रम र विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
2: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलि

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम एसियामा बढ्दो सैन्य तनाव र इरान विरुद्ध अमेरिकी कार्यवाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू आज अङ्करामा उच्चस्तरीय वार्ताको लागि भेला भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च गठबन्धन प्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेण्डाको रूपमा रहेका छन्। शिखर सम्मेलन शुरू हुनु अघि नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धन प्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गर्नुभयो। वार्ता शुरू हुनु अघि अमेरिकी सेनाले हर्मुज जलमार्गमा जहाजमाथिको आक्रमणपछि इरानमा व्यापक सैन्य कार्यवाही गरेकाले पश्चिम एसियाको तनाव शिखर सम्मेलनमा पनि मुख्य चासोको विषय बनेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभामा उठेका प्रश्नका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षी दलका सांसदहरूको अडान कायमै। अपाङ्गता भएका सेवाग्राहीको सहजताको लागि सिंहदरबारका कार्यालयहरूमा व्हील चेयर र सहयोगी सेवा सुरु। पर्वत जिल्लाका स्थानीय तहमा मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै र पश्चिम एसियामा बढ्दो सैन्य तनाव र इरान विरुद्ध अमेरिकी कार्यवाहीका बीच नाटो शिखर सम्मेलन सुरु। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

पार्टी हटियाले निर्देशन दिलर चार प्रतिनिधि सभा गाजुक बैठकमा सांसद राई सभामुखले दुई कान सुन्छैन नै सुन्छे बाला प्रश्न सुधार पाछे सभामा भना भन् निस्केको बैठक 15 मिनट रोक्ल र लिख्छ उसे पाछे बस्ल बैठकमा सभामुख हरियाले सांसदक रेकर्डक बाटे राई बाल सेब्बे कुरो हटियाले निर्देशन दिल हो बैठकमा प्रतिपक्षी दलक सांसद लखे प्रधानमन्त्री बालेन्द्र शाहीबाजल कुरो पनि सच्या प्रलान माग डोराल र छ नेकपा एमालेक सांसद राजेन्द्र राई नेपाली कम्युनिस्ट पार्टी सांसद परशुराम तामाङ श्रम संस्कृति पार्टीको अध्यक्ष हर्कराज राई राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद ताहिर अली भाटे प्रधानमन्त्री शाह संसदमा जिम्मेवार बने पर्लारमा जोड दिल र छ बैठकमा सांसद लखे जैल जेठ 17 गते सीमा बारे बाल कुरो सचिवालय प्रतिपक्षी लगातार माग गर्नु पनि सरकारले ध्यान नै दिल बाजिरेला सांसद लखे बस्तिकबाटै हटाएको होल्डिङ सेन्टरमा ढर्ला सुकुम्बासी लखे खाए ल्याने पाइल बाल्लार विषयमा उत्तर माग गर्ती किसाने खेती लाइलार बेलामा मल तसु सिंचाई सुविधा पाए नै पार्ल तसु फराल फलक बजार नै पाएको मारमा परिधर्ल विषयमा सरकारले ध्यान तान दिल र छ सांसद लखे कुसेर किसाने कुसेरक भाउ नै पाइलामा सही व्यवस्था गरेले कर्णाली लरीमा हक्ल दुर्घटनाबाट एनक खालक दुर्घटनामा जट्का पारे उत्के चाँडो उत्तारक व्यवस्था गरे पर्ला तसु खतरा हक्ल बार सुधारमा समयमा ध्यान पुर्याले ध्यान दिले माग गरिरहेला यसनिके सांसद लखे देशैभरि बाढी पैरा तसु डुबानक समस्या देखै ठाल्ल बास्ती मानुस जोग्याले समयमा नै तयारी गरेले सरकारले ध्यान कारा दिल र छ मन्त्री परिषदक बैठक आज बस्ती रचिक प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्री परिषद बैठक बस्लार भैरेलिक सिंहदरबारक प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालयमा आज दिनखनि 3:30 बजे मन्त्री परिषद बैठक बसै लाग्लो हो शिक्षा तसु खेलकुद मन्त्री तसु सरकार प्रवक्ता सस्मित पोखरेलले दिल जानकारी अनुसार उजे बैठकमा सरकारक लगातार कामक सूची समसामयिक राजनीतिक तसु प्रशासनिक निर्णय विषयमा छलफल अख्लार जनाल रचिक प्रतिनिधि सभाभित्र कानुन न्याय तसु मानव अधिकार समिति बैठकमा सांसद लखे सुकुम्बासिक मानव अधिकार जोगालार तसु एकदम अप्ठ्यारो समय न्यायालय सोलारी बान्या पर्लार बाजिरेला समिति गाजु सिंहदरबारमा बस्ल बैठकमा सांसद लखे सुकुम्बासिक सही व्यवस्थापन छोराटेमा कर्लार बिहा रोकै तसु यौनजन्य हिंसा पीडितलाई न्यायिक पहुँचमा पक्का गरेर नीतिगत सुधार चैल बाजिरेला सांसद लखे घरेलु हिंसा छोराटे श्रम काम तसु शिक्षा तसु स्वास्थ्य सेवामा बाधा अंशो थरीथरी छुवाछुत हटाला तसु मानवाधिकार मिचल पीडितलाई सजिलो न्यायिक पहुँच पक्का गरेर सरकारले पाइला चाले पर्लारमा जोड दिलर छ बैठकमा राष्ट्रिय मानवाधिकार आयोगक अध्यक्ष तप बहादुर मगरे मानवाधिकार जोग्याले आयोगले वित्तीय स्वायत्तता मानवाधिकारबारे ऐनमा स्पष्ट सरकारी हडपलार हटालार अंशो दुर्गम ठाउँ पूर्वाधार विकास चैल बाजिरेला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 उपर दफावार छलफल गरेरै बस्ल प्रतिनिधि सभाग शिक्षा स्वास्थ्य तसु सूचना प्रविधि समिति बैठकमा विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति बैठक तसु निर्णय बारेमा छलफल भइरहेलिक राष्ट्रिय सभागबाटै पारितखीको प्रतिवेदन सहित आइल विधेयक दफा 7 प्रयोगशाला सञ्चालक समितिको अध्यक्ष नै आइनेमा सदस्य लखे टोक्ल मानुसे बैठकक अध्यक्षता गर्लार व्यवस्था हटाएको समिति वर्ग वा बुजुर्ग सदस्य बैठकक अध्यक्षता गरे पार्लार व्यवस्था धरेलाई सांसद लखे संशोधन प्रस्ताव बुझाल र छ पिलार पानी मन्त्रालय पिलार पानी सेब्बे सुधारक लागि नीतिगत तसु संरचनागत रूप फेरिले सुरु गर्न जनाल र छे मन्त्रालय मेलम्ची पिलार पानी आयोजना पाछु समक समाधान संस्थागत फेरि बनालार तसु बजेट व्यवस्थापनमा सुधारलाई आगो धर्ल बाजिरहेले प्रतिनिधि सभाभित्र पूर्वाधार विकास समितिको आज बस्ल बैठकमा पिलार पानी मन्त्रालय सचिव विश्व बाबु पुरा सैनी बजेट छुट्टाल पुरानो परिपाटी मेलम्ची आयोजना अवस्था तसु संस्थागत फेरि बनालार योजनाबारे जानकारी दिल र छ सचिव पुरा सैनी अर्थ मन्त्रालय बजेट छुटानु पनि समयमै निकासा नयक्ते विकास आयोजनालग प्रभावित अखलार कर्ल बाजिरहेलग सिंहदरबारभित्र सरकारी कार्यालयमा शारीरिक रूपमा काम गरे नेपाललाई अशक्त बुद्रु बुद्री मानुस तसु अपाङ्गता अख्ल सेवा लिलार तसु सरकारी कर्मचारी सजिलै सो आयोज्याले ह्विल चेयर तसु सजिलो व्यवस्था सुरु गरिरहेलि नेपाल सरकार प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयबाटै मुख्य सचिव सुमन राज आचार्य अर्याले सुरु गर्ल उसे सेवालाई सिंहदरबार भिटर काम गरिधर्ल कर्मचारी तसु सेवा लिलारे सोलारी पाइलार रूपमा लिइरहेलिक अपाङ्गता अख्ल मानसिक अधिकारबारे ऐन तसु बन्ल कानुनी निर्देशन गर्ल नागरिक तसु श्रमिक अधिकारक एक एक करीको मान्ति सरकारी कानुनी तसु नैतिक दायित्वलाई उपरधरीको व्यवहारमा आन्ल हो सेवा उद्घाटन गर्दै मुख्य सचिव अर्याले अब सार्वजनिक सेवालाई
आइलारी लखे तसु आए ज्या कर्ला कर्मचारी शारीरिक अवस्था कारण अप्ठ्यारो माने नै पर्ला।

0: झिरेलग सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालकबाटै प्रसारण हक्ते आइल रेडियो कार्यक्रम कानुनका कुरालाई थप समय अनुसार सोलारी बान्या पलारमा जोड दिल र छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आयोजना गर्न कानुनक कुरो रेडियो कार्यक्रमक समीक्षा कार्यक्रममा कानुन न्याय तसु संसदीय मामिला मन्त्रालय सचिव पाराश्वर ढुङ्गानाई आम मानुसलाई कानुनक विषयमा सजिलो ढङ्गै जानकारी दिएले कार्यक्रम कोसे ढुङ्गा साबितकल बाजिरेलग सचिव ढुङ्गानाई आइलार आर्थिक वर्षमा मन्त्रालय 151 कानुन बनालार तयारीमा रहलबास्ती भैधरल कानुन तसु नयाँ बनलार कानुनक विषयमा मानुसले सूचना कार्यालय कार्यक्रम थप सोलारी अखलार विश्वास व्यक्त गरिरेलग कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालक निमित्त मुख्य प्रशासकीय अधिक आरती चतुर्थे राज्य बनाला कानुनक बारेमा जनतासम्म सजिलै जानकारी पुर्यालै सञ्चार माध्यमे पुलक रूपमा काम गर्ला तसु ओखरक लागि रेडियो नेपाल ने सही विकल्प अखल बाजिरेली उही आइलार दिनमा कार्यक्रमलाई थप समावेशी बनालासँगै हेठक तहक मानुसम्म पुगेको बान्या पर्ला तसु कार्यक्रमक विज्ञलक पनि उही अनुसार छानै पर्ला सुझाव दिलर छाट यसनिकै कानुन मन्त्रालय सहसचिव दुईजना हुम बहादुर केसी तसु अरुणा जोशी मानुसक दिनदिनै जीवनमा चैलार कानुनक विषयमा जानकारी दिलार उद्देश्य सुरु गर्ला रेडियो कार्यक्रम कानुनका कुरा सोलारी देखन्जैला बाजिरेला सञ्चार तसु सूचना मन्त्रालय सहसचिव उदय बहादुर राणा सेव्य पक्षले समेटला तसु समसामयिक विषयले धरिको कार्यक्रम बान्या पर्लार कुरो औंलारेला कार्यक्रममा रेडियो नेपाल संचार महाशाखा मुख्य पवन प्याकुरेल तसु व्यापार महाशाखा मुख्य गोपाल थापाई कानुनक बारेमा जानकारी मानुससम्म पुर्याला तसु राज्य बनाला कानुनबारे मानुसले जानकारी दिलार उद्देश्य अनुसार कार्यक्रम प्रसारण भैधरल बाजिरेला कार्यक्रमक संयोजक सन्तोष रेग्मी चालु आर्थिक वर्षमा आख्ल कार्यक्रम तसु विषयवस्तुबारे जानकारी कारालरला छ बर्डफ्लू लाग्ल देशक धेरै जसो जिल्लामा रोकन जैनु पनि काठमाडौँ उपत्यका तसु काभ्रे पलाञ्चोक जिल्लामा भने खतरा अझै उस्निकेर छ पशु सेवा विभाग अनुसार झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन जिल्लामा बर्डफ्लू पूरा रूपमा रोकन जैरेली विभागक वरिष्ठ पशु सेवा डाक्टर मुकुल उपाध्याय अनुसार उपत्यका 3 जिल्लामा बर्ड फ्लू अवस्था उस्निके रहनु पनि काभ्रे पलाञ्चोकमा बर्ड फ्लू झनझन फैली धरेली विभागक तथ्याङ्क अनुसार यी रोग रोकेले अख्निसम्म देशैभरि 7,54,500 कुखुरी 10,91,303 डिमा तसु 2,43,635 केजी दाना नष्ट गर्न छिक उसैमध्ये काठमाडौँ उपत्यका 3 जिल्ला तसु काभ्रे पलाञ्चोकमा मात्रै 2,86,277 कुखुरी 1,79,064 डिमा तसु 74,000 केजी दाना नष्ट गर्ला विभागे जनालर छिग जैल भदौमा अख्ल जेनजी आन्दोलनमा काठमाडौँ नक्खु ठुनाकबाटै पाराला लागू औषध मुद्दा एकजना प्रतिवादीलाई मकवानपुर पुलिसले समातेरे लिख लागू औषध आफिम मुद्दामा 20 वर्ष ठुनलार सजाय भोगिधरल पूर्वी मकवानपुर बकैया गाउँपालिका 6 ज्यामिरे बस्लार 39 वर्ष सकुवाल वाइवालाई जैल कानु बिहानी समात्ल हो जिल्ला पुलिस कार्यालय मकवानपुरक सूचना अधिकारी माधव प्रसाद काफले समात्ल वाइवालाई कानुनी कारवाहीको लागि भीमफेदी ठुना पठाल जानकारी दिल रछ मकवानपुरक हेटौँडा उपमहानगरपालिका वडा नम्बर 4 स्कुटरक ठक्करकबाट एकजना ज्यान जैरेलिक मकवानपुरक मकवानपुर गढी गाउँपालिका वडा नम्बर 6 डुम्रे कुना घरखल अग्नि हेटौँडा 4 नेपाल चोकमा डेरामा बस्दै आइल हेटौँडा 4 ओ म्याक्स हल नजिकै बाटमा 48 वर्षक सन्तोष दास थराधरल बेलामा सीमा चौकै पट्टी जैढल स्कुटरे ठक्कर दिल हो जैल शनिबार स्कुटरक ठक्करकबाट बेसको घाइते अख्ल डासक आज बिहानी अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गर्दा गर्दै ज्यान जैल जिल्ला पुलिस कार्यालय मकवानपुरक डिएसपी माधव प्रसाद काफले जानकारी दिलर छाट स्कुटर चलालार 18 वर्षक मनिष गौतमलाई भने समातिको छानबिन भइधरल पुलिसले जनालर छिक आजलाई धनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु
1: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
2: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
1: होसियारी अपनाऊ नचिनेको जंगली च्याउ नखाऊ
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
4: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ राई भाषामा, भक्तबहादुर राई, श्यामबहादुर राईको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ श्यामबहादुर राईको।

अहिले सुनायो मगर भाषामा दिलबहादुर थापाको स्वरमा रहेको थियो भने सङ्कलन रहेको थियो गायक स्वयंकै. अब राख्दैछौँ तामाङ भाषामा लक्ष्मी लामा सानु लामाको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै.

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल. यो समय यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ. भर्खरै मात्र सुनायौँ गुरुङ भाषामा चन्द्रबहादुर गुरुङ धर्म गुरुङको स्वरमा रहेको थियो भने रेशम गुरुङको सङ्कलनमा अब राख्दैछौँ मनाङ्गे भाषामा. ज्ञानेश्वर निभाको स्वरमा रहेको यो गीत राख्दैछौँ.

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनाइयो नेपाल भाषामा ज्ञानेश्वर निभाको स्वरमा रहेको थियो भने द्वारिकालाल जोशीको सङ्कलनमा। अब राख्दैछौँ अर्को गीत भोजपुरी भाषामा महेशराज ठाकुरको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ थारू भाषामा. सूर्य नारायण चौधरीको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै. यो राष्ट्रभाषाको गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ. अपराह चार बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट चार बजेको समाचार. त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ. समाचारपछि नेपाल भाषाको कार्यक्रम जीवनदबु सुन्न सक्नुहुनेछ.

0: l'orgoglio a chi ho desiderato.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका लागि अघि बढाइने बताउनुभयो। उहाँले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकारी गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्जवल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डाक्टर घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानुनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आयोजित कानुनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गनाले आम नागरिकलाई कानुनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनुभयो। सचिव ढुङ्गनाले आगामी आर्थिक वर्षमा मन्त्रालयले 151 कानुन निर्माणको तयारीमा रहेको भन्दै भइरहेका कानुन र नयाँ बन्ने कानुनका विषयमा नागरिकलाई सुसूचित गराउन कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कानुनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले रेडियो नेपालबाट प्रसारित कार्यक्रम कानुनका कुरामा आधारभूत नागरिकले कानुनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानुनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन सञ्चार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। उहाँले आगामी दिनमा कार्यक्रमलाई थप समावेशी बनाउनुका साथै तल्लो तहका नागरिकसम्म पुगेर निर्माण गरिनुपर्ने तथा कार्यक्रमका विज्ञहरू पनि त्यसै अनुसार छनौट गर्नुपर्ने सुझाव दिनुभयो। प्रतिनिधि सभाको बैठकले आज पर्यटन विधेयक 2082 र नेपाल राष्ट्र बैङ्कको तेस्रो संशोधन विधेयक 2083 गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृति गरेको छ। सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक 2082 प्रतिनिधि सभाबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो भने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कको तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा 1,700 बढी मानिसहरूमा इबोला संक्रमण पुष्टि भएको जनाउँदै विश्व स्वास्थ्य सङ्गठन WHOले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। कङ्गोमा 580 संक्रमितको मृत्यु भएका सहित 1,708 संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन्। मङ्गलबार जारी गरिएको WHOको प्रतिवेदन अनुसार इटुरी र उत्तरी किबु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर संक्रमण मृत्यु रोगीहरूको बढ्दो सङ्ख्या र स्वास्थ्य क्षेत्रहरूमा संक्रमणको फैलावटले गर्दा कङ्गो प्रकोप तीव्र हुँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

डी रेडियो नेपाल येन्ड ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेनोनाङ सिलोन बालेन्द्र सागी जुक्टुन छोङ डोसुङ तोङ्गो खोर्युङ तेजेन पजर यर्ग्या जपकोला केर्की सखुकी कुछप तिवाताङ क्यान टोङ्गो क्यान ग्वा सिलोन तेजेन लोनछोकला खुङला आरिङदेव छोकदुला सिलोन सागे ग्याखाउकी पजर नेताङ ल्यामो जप जुक्टुन छोङ जिन्क्योङ कितुब्ला जलोमो जप डोसुङ तोङ्गोब्ला काले म्याङ्गु खोर्युक जप तेजेन सिजु तिवाताङ लाका कितुब्रिम्बाला फक्थपु क्युन तिवा मेता सफकोला गिर्की सखुकी कुछप तिवाताङ क्यान टोङ्गो क्यान अगभियन तुग्राङ क्याने सिलोन साकी गिर्की सखुला लाका केतु मितिवी सेमसुक परुप्ताङ लाकी कोकप जपकोलासङ टोङ्गो क्यान अगुप सेनक्वा सिलोन साकी ग्याखपकी पजुर नेताङ यर्ग्या जप टोसुङ ग्याछा जप लाकी कोकप तेरुब्ला गिर्की सखुलताङ क्यान सुङकी चिक्रिल केतु सुङ्गिन जुक्टुन छोङ मेन्तिवी लाका केतु रिम्बाला ङे हौ कलेतिवा मेता जपलासङ सुङकी हुर्थक क्यान लाका केतु सुङसुङ टोङ्गो रिम्बाला गिर्की सखुकी कुछप तिवी जुक्टुनु छोङ तिवा गेछा जफ डोसुङ तोङुप लाका तिवा चोलोमो जफ तेजिन सुङताङ गिर्की सखुल पर्की तम्जे ल्यामो जफ कोला खाक सेन्पो टोङ्गो नङ्गो सेन्क्वा प्रतिनिधि सभाकी छोकचो डोलप्रसाद अर्यालकी एमालेकी छोकमी राजेन्द्र राईकी नगौ सुङ्लप टोछोकी र कार्तेमा मेता चोपला निर्देशन नङ्वा छोकमी राईकी छोकचो अर्याला नाम्जो खाकको किनकी मोको नक्सी ठिवा ठिसीमा प्रतिनिधि सभा छोकदुला ङोकोलो छुङ्गुप तङ मिनेट चेङ्गा सेक छोकदु क्युन्जगो येन मिनेट चेङ्गा चुग्ला देउ छोकदुला छोकचो अर्यालकी छोकमी राईकी नङ्गुप्ती सुङ्लप रेकार्तेमा मेता चोपला निर्देशन नङ्गुप येन छोकदुला प्रतिपछि सोकी छोकमितिवी सिलोन बालेन्द्र सागी नङ्गुप सुङ्ला समय गिरुवा तोङ्गुब्ला सुवा चाकनाङ्ग्वा नेकपा एमालेकी छोकमी राजेन्द्र राई नेपाली कम्युनिस्ट सोखी छोकमी पुर्सा परशुराम तामाङ श्रम संस्कृति पार्टीकी छोकचो हर्कराज राई राष्ट्रिय प्रजातन्त्र पार्टीकी छोकमी ताहिर अली फाटकी सिलोन साकी टोछोक्ला छुङ्गुप कोर्तिवा तिरिकी ल्यागेन लङ्कौ सुङसुङ प्रतिनिधि सभाकी आरिङ्गी छोकदुला नेपाल राष्ट्र बैङ्की थेङ सुमकी संशोधन विधेयक नितोङ गेचुग्या सुमतङ टोछम विधेयक नितोङ गेचुग्या ङिकी कोला टोङ्गो कितोब्ला डेलुवा वतु छोकपला कल्ताङ ग्वा छोकदुला नोर्लुनपो डाक्टर स्वर्णी मुवाकले कि जाकनाङ्गुम नेपाल राष्ट्र बैङ्की थेङ सुमकी संशोधन विधेयक तङ रिक्सुङ टोछम तेजे नागरिक उड्डयन लुनपो खड्गराज पौडेलजी जाकनाङ्गुम टोछम विधेयक तेरिकी थुन्डामतेमा थाकछो छुङ्गुप येन प्रतिनिधि सभाकी नङ्गी ठिम डिक्ठिम तेजेन मिमाङ ओङ्छे छोकपी छोकदुला छोकमितिवी सुकुम्बासिकी मिमाङ ओङ्छे सुङक्योप्ताङ कलेला वतुप्सी जुतिवाला खाक्छेन्पो चिउ सुङसुङ छोकपी आरिङ सिंह दरबार देउ छोकदुला छोकमितिवी सुकुम्बासिकी ट्रेडिक तुछोलाङ किगो लोटिक पेलाङ जेन्दी किरूप नेताङ युङमो जप्ताङ कलेला स्वरूप मितिवी सुक थाक्छोत कितुब्ला ठिमतिवा युरा तोङ्गो खाक्से वतु सुङ्ग दुग्राङ क्याने छोकदुला ग्यालिङो मिमाङ ओङ्छे छोकपी छोकचो तप बहादुर मगरकी मिमाङ ओङ्छे सुङक्योप कितुप तन्दग्ला छोकपी मिमाङ ओङ्छे कोर्की ऐने ट्याङ्बो जोगो सुङकी सुक गेको नेताङ युङमो सोप तेजिने दासा कलेकी सखुला पूर्वधार यर्गे जोगो खाक्से वतोप सुङसुङ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नितोङ गेचुग्या सुकी कोला टोङ्गो कितुब्ला देउ प्रतिनिधि सभाकी लोपजुङ ठोतेन तेजेन दलेन लक्ष्य छोकपी छोकदुला प्रयोगशाला जिन्क्योकपा छोकपी छोकदु ताङ थाक्छो त्याउ कोर्तिवी कोला टोङ्गो छुङ्क्वा राष्ट्रिय सभातिमा थाक्छो छुङ्ने प्रतिवेदन ताङ क्यानो वाउ विधेयकी दफा तिनरा गोतुप कोर्तिवी कोला सल्बो जोनी गिरुवा टोङ्गो टरिक कितुब्ला छोकमितिवी प्रस्ताव पेस क्यानङ सेन्क्वा थोङ्गुप्छु लोनखाङकी थोङ्गुप्छुकी सखुल तिवा यर्गे जबला सिजु तेजिन लक्ष्य तिवा गिरुवा थोङ्गुप लाका गोचु सेन्क्वा लोनखाङकी मेलम्ची थोङ्गुप आयोजनाकी कले तिवा थोङ्गुप्छु आयोजनाकी कले तिवा जुक्थम्बी तन्दग्ला मेता जब छोकपा तिवा याङ्लुङ जब तेजिन बजेट टरिक कितुप कोला खाक सेम्पो च्यु सुङसुङ तुरङ केने सङ्घीय टोछोक नङ्गी पूर्वधार गेर्गे छोकपे ग्याउकापकी मिमाङ तेरेला च्याङ्गे छु तेरुब्ला थाक्छो च्याउला कि छर्सी तिवा सुङला निमा च्याङ्गे नङ्ला पेस कितुब्ला निर्देशन बिनक्वा आरिङदेव छोकपे छोकदुला छोकचो आशिषको जुरेल कि डेलवा वतुप लोनखाङ तेजेन छोकपा तिवाला थानीमा च्याङ्गे नङ्ला लाकि छर्सी सल्बोजोनी पेस कितुब्ला निर्देशन नङ्गोभिएन सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले तोङ्गेन वाउ थिम कि कोला टोङ्गो कितोप रेडियो ल्यारिमला तुछो नङसेन फेन्सेन्पो जोगो सेन्क्वा आरिङ रेडियो नेपालला कोडिक्याउ ल्यारिम चिक्ला रेडियो नेपाल
कि रेडियो ल्यारिम तोङ्गिन वाउ ठिम कि ल्यारिम कोला क्याउ टोङ्गो कि ल्यारिमला ठिम दिक ठिम तेजिन संसदीय मामिला लोनखाङ कि टुङ्गिक पारेश्वर डुङ्गाना कि मिमाङ तिवाला ठिम कि कोला ख्याथोक तेरुब्ला दि रेडियो ल्यारिम खाक्सेन बोगोतोप सुङसुङ ल्यारिमला सार्वजनिक सेवा प्रसारण नेपाल कि तन्दी प्रशासकीय चो अधिकृत आरती चटौत कि मितिवाला जोलोमो क्यान ठिम कि कोर्की ख्याथोक तेरुब्ला ग्याङसिङ छोपी फेन्सेन पोलाका क्याउतङ तिकी तन्दोक्ला रेडियो नेपाल कि ल्याकेन छसे ल्यामो वतोप सुङसुङ ठिम लोनखाङ कि छाग्रोक टुङ्गी घुमबहादुर के सिताङ अरुणा जोशी कि मिमाङ तिवाला निमे चेङमा खाक्से वतोप ठिम कि कोला ख्याथोक तेरुप मिग्यो कि को चो रेडियो ल्यारिम छसे फेन्सेन पो वतोप सुङसुङ सिंहदरबार नंगी सुंकी लैखोंग तिवला सेवा लंगुबला हंगुबिया लखालक स्वरूप मितांग मे ग्यंदा तिवे तंदोगला तेजेन सुंकी लेजत पा तिवारा फारसुर कितुबला जोलोमो जब तंदोगला व्हीलचेयर तंग रोक्रम्बा चरी कितुबला का गोचुन ग्वा यम्बी सुंग सिलोन तेजेन लोनछोक लैखोंग की टुंगचे सुमन राज अरेल की तेमडेल क्यान गोप्ती सेवाला सिंहदरबार नंगला लाका कितुब लेजत पा तंग सेवा लंगुबला हंगुब मेतिवला जोलोमो जब मिगुल की दि लाका गोचु शेन ग्वा उदयपुर की बेलका चोंख्यार वरांग गुकी रामपुरला करेन यमनी मिमेरा चिकनास गंगवा रामपुर नगर मेनखांग चिबला लोकी पोलखला जानी मीटर बक्स की तारथितुप रिम्बला करेन यमनी लो शिवजुकी लचतपा नासा गलुप चोंखी को सुंग मकमी लाखुंग उदयपुर की एसपी राजन चापागार की ख्यांतोक नांगसुंग जल तेजिन्न मौसम विज्ञान विभाग कि आरिङजोङखा नाचोकला स्वतक टोकप हुङथोपु तपकी चकपो क्यान्देतोला मिमाङ तेरेला सुगा आरिङ कोशी बागमती गण्डकी तङ लुम्बिनी प्रदेशकी फुतङ तराई सखुल तेजिन्न मधेस प्रदेशकी दासा चिकचोङ इचोला छेर्वा बङ्गी गेको नेताङ गोतोप सेन्कुवा विभाग कि खापा विनोद पराजुलेकी सेतोप नाङसी नारिङ झापा इलाम तेह्रथुम पाँचथर धनकुटा सप्तरी मोरङ सुनसरी डोटी डडेलधुरा तङ के जोंखाला छेरवा बङ्गी गेमने चाङबो ग्याउदाङ स्वता खुङथोपु तपकि चाकपो क्यान्देतोब्ला मिमाङ तेरिला सुङक्वा विभागकी सेतोप नाङसिन दाङ छुजो घण्टा निसु जिल्ला तेरिसिनाङ थाक्पा कास्कीकि याङजा कोटला छेरवा ग्याउ सेनक्वा बिपी कोइराला छोतेन मेनखाङ दराने ठिम्की खप्तेला गनी लाका कितुब मिमेरा चिङिला चिम्बु सेनक्वा मेनखाङला मेन्जु कितुबला वाउ नेटपोतिवाला गेर्की मेनखाङने खेमोला मेन्जु क्यान तेरोप्ताङ म्यान तेरोप्सी सुङकी मेनखाङला हो मितिवाला गेर्की मेनखाङ तोङ्गो क्युनला इलाका कोर्सुङ मकमी ल्याखुङ सुनसरी इलाका कोर्सुङ मकमी ल्याखुङ धरान्तङ अस्थायी कोर्सुङ मकमी ल्याखुङ धोपा तेमा लक्लेने क्याउ छोपी मेरा चिङिला जिम्बु इलाका कोर्सुङ मकमी ल्याखुङ धरानकी सेतुपगेन जिम्बु मितिवाला खम्जु दर्ता क्यानी जोङखी प्रशासन ल्याखुङ सुनसरी नै निमा चितम्बी तुचो पर्ने इलाका कोर्सुङ मकमी ल्याखुङ धरान लाङ्याम सिपखी वतोप सेनक्वा रेडियो नेपाल नै शेरवी साङ्ग्यो डोसुङ तुचिछे।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: महिला टेव अवस्था अलि विभिन्न सङ्घ संस्था अन्न टोल पूजा खलले वना चाहिँ जी इमुपट्टि टाटुना छुख इमु नुगख छुख इपि घटना ठाउँ मिसा टेव जीवन हना चन ठाउँ छेम सम्पोटो ज्याकेट पा ज्याकिउ लागि गेना छे त जीवन याना चले हना चन त यो विषयले जी डक्के चाहिँ जी वाचाका ठमेस वना प्रत्यक्ष स्वयाल इम त चाहिँ जी ग्वालेना ज्यासेना इमस चाहिँ यागु अवस्था जुल तर उकेना बाए लान्छौँ ज्याचौँ
1: तपाईँले आज ठुकै यो खनाले आज चाहिँ यो म दुःख खना खना चाहिँ छिटो उद्योग चाहिँ गति के थो कापो यो पनि चाहिँ
0: मनोकामना क्राफ्ट एन्ड क्रिएसन जिउपट्टि उद्योग
1: हजुर ठुकै गोमेस त चाहिँ लजगा छ
0: आलजी अब फुख्याफे नि होला यो झन् झन् सछिट्याए ब्याच्नु खटम होला अलि आ फुख्याफे सिरेका चाहिँ आज छु यहाँ ढाँस इम त चाहिँ ठ्याठासे हो नि हौ इम त तालिम बिउ इमसँग तालिम बिहा चाहिँ इमसँग डेको सामान त चाहिँ जी पिने पिने छोइबियो बजारीकरण यहाँ बिउ तर वो प्रडक्ट त चाहिँ माउ सामान त मिसिन त कापट झी फ्याक्ट्रीपट्टि फुक्क जिमसँग अभाइलेबल यहाँ बिउ अलि मालटा खस इम त जिम ठौकने हरेक ठासे मिसा पुचा त डुनिसा अलि जिमी मा पुचा मिसा पुचा पनि ठेठे ठेवा जिमसँग जम्मा यहाँ त्यो डु तर जिम चाहिँ ठोकन लगानी या ढुका चाहिँ ठे खन्यन ढुका ढाछ इम त चाहिँ वे पुचैट चाहिँ इमसँग झिसा उकेट लगानियाका चाहिँ ज्याएका छन् अवस्था तर वो सामान त छौ चाहिँ एकदमै प्रडक्टिभ हिसाबमा चाहिँ यहाँ जी इम त चाहिँ पिनी छेउ चाहिँ जी यहाँ छन् युरोप कन्ट्री युएसए युके क्यानाडा हरेक ठासै छैछन् जी नेपालले चाहिँ झिसँग झन्डै झन्डै 20 अर्ब यो हाराहारी हो हिसाब जुन नेपाली प्रडक्ट नि ठन के यो नक्कल याना डुवाउँछौँ डुछु जस्तै खाडा जुल विभिन्न मेउ सामान 20 अर्ब वर्षे डुवाउँछौँ ढ्याब्लेला आठुकेट झिसँग चाहिँ ढ्याउ खस चाहिँ अहिले नेपालले चाहिँ छ्या बालापट्टि प्रडक्ट डेकमा ले झिसँग ठयौपट्टि माउपट्टि झिसँग सोनिगले चना चाहिँ फुक्क मन त प्याउँछ क सोइचुनी एयरपोर्टे वस पलाटे ठ्या मुरु नुग ख ठाउँ न जी इन्टरनेसनल एयरपोर्टे बनाउयो तर सापे नुग मान के च्याट डक्क प्याउने पिजक खना ट्याबले झिउ नेपालले ठाटे लजगाए बिमफु खला झिउ उद्यमी त उद्योगी त मिले झुया एजे ठो चाहिँ या माल छ्या छमेस न्यामेस गे छ्या मबीमा न्यामेसु छे पेम पेम जग परिवार जुसाल कमसेकम नि न्याम नि खुमला इमिला परिवार पाले जुल नि अयोपट्टि चाहिँ झिसँग चाहिँ झिठ्याइ त आ चिठ्या ज्यासँग पि जुन राजनीति कर्मी सेकया सामाजिक उत्तरदायित्व बहन यान चपिनसँग चाहिँ ठो मु आज चाहिँ तया चाहिँ ज्याया माथे छौँ ताकि झि त के पि झिकी जा क्या पि चाहिँ 11-12 क्लास आख भन्यो ए सिरेको साइडको मम्मी जी चाहिँ थिए अस्ट्रेलिया भन्यो युके भन्यो जी चाहिँ अमेरिका भन्यो ठेका बनाउ त मस्त चाहिँ सुरु जुल ट्याबले ठुकेट चाहिँ रोकेपट्टि ज्या चाहिँ झिसँग टाटु नै हो हिसाब यान्छन् मोमो भन्छौँ डु एज या जिमुपट्टि छौ अभियान भएको मलाई छौ ब्याक टु नेपाल यस ब्याक टु नेपाल पुष्कर शाह जिपे कर्ण साके पि डक मिले ज्या चाहिँ छौ सकारात्मक सोच अभियान हिसाबमा चाहिँ जिपे न्याउने भना चाहिँ डु बाजु
1: जे चाहिँ गुल्न नेपाली त दु नेपाली त चाहिँ उद्यमी या मलाई ढुवे तात्न ख
0: यस एकदमै ख थोला तस्कै मावे ख
1: टुके चाहिँ गति आछि अभियान खन लाना दिल कर्ण पोजिटिभ ट्रस्ट यु पनि पुष्कर शाहले कर्ण साक्यु पनि ब्याक टु नेपाल स्टे इन नेपाल देखा या माव ख जस्तै ब्याक टु नेपाल पिन्चौँ पिन त डुकायो पनि स्टे इन नेपाल
0: ब्याक टु नेपाल छिप्टी खै त सर नै छेमा बिहारी ब्याक टु नेपाल ढ्याबले पहिला इम त झन वेला माल्ने अहिले वया इम त मोटिभेसन काउन्सिलिङ या माल्ने अहिले मोटिभेसन काउन्सिलिङ या ना चाहिँ अहिले इम त ठो लजगायो बारे ठिकल कि इमीलाई स्टे इन नेपाललाई अवश्य नजुने त्यो पहिला इपि वेकी त अनि मन सुहा भयो कि माला छु
1: ब्रेन ड्रेन मुखु ब्रेन गेन
0: यस
1: हजुर तर आज चाहिँ ध्यादी थिएँ सत्य ती मुनुते त एकहत्तर साले छि गुल्न त्यो काप यो ज्याबिया थनेचो पिन्त चाहिँ विशेष त मिसे पिन्त चाहिँ ज्याबिया दिल उठे थन्चोपी ल्यामते त मखु पिनिउन मजु ब्याक टु नेपाल मखु स्टे इन नेपाल नेपाले लजगा बिफो धाइगो ठन जिफुन गथे कि जि थन किर्तिपुर उद्योग वाणिज्य संघ यो खलाबले छि अन किपु लाग्या चाहिँ थेथे संघ संस्था नाप मिले ज्या अनुपुनि पि विद्यार्थी पिन्त न छ्यापिया उन्यु नेपाले लर्न इन नेपाल अर्न इन नेपाल धाइ कथ न नेपाले अन्टरप्रिनेरसिप चाहिँ याफु ढका सिक्किम चाहिँ अभियान न कथ चाहिँ झ्याके त गुल्न किप्री चौपनी क्याम्पसे बुनिपी विद्यार्थी त चाहिँ उद्योग जी याउ या त लजगा बिउ ढका न यो जिङ्कन गन ख यो
0: पक्का ख छिसन यना दिउ एकदमै थो बाँलापट्टि सुचाउँ है यना दिल जिमसँग चाहिँ थो केटीपुरे उद्योग वाणिज्य सङ्घ ढका थो जुन निसोने ढुङ्गा 2076 साले जुन निसोनु जुल थो अहिले निसोने ढुङ्गा चाहिँ किपु लाग्या चाहिँ स्पेसली चिठा जम्मा जम्मा चेसो डोयो हरारी चिठा चाहिँ झिउ चाहिँ डु जुल झि नागरिक त अहिले ऊ जनसङ्ख्या डो हिसाबमा चाहिँ आ अन चाहिँ लजगा बीमा उद्यमशीलता यु तालिम बीमा उद्योगिक व्यवसाय जुइमा अन चाहिँ छौ औद्योगिक ग्राम देखमा रियो जिमसँग ज्यायन्जनुजुल ठुकै यु लागि चाहिँ जिमसँग अखुन्टिन्य जगेट हो झिम मङ्गल मल्टिपल कलेज अन मङ्गल उच्च माध्यमिक विद्यालय अन डकु डु हिसाबमा चाहिँ जिमसँग पहिलो वेकअप इन्डा चाहिँ छौ यमयु याना अहिले यमयु याना चाहिँ अन चाहिँ बोना चोपी मस्तेट जिमसँग चाहिँ छौ उद्यमशीलता यो विषयले तालिम बिहा काउन्सिलिङ मोटिभेसन चाहिँ इम त चाहिँ ठोए नेपालले चाहिँ झिसँग चाहिँ सम्भावना डु आर्थिक क्रान्ति याज्यु झिए परिवार टे नाप्म चोना चाहिँ दुःख सुख मलाई मल्टा ची जान यासा झी चाहिँ ठौ परिवार नाप माया मटिना चाहिँ सल का चाहिँ चाहिँ फाइट हाइगो चाहिँ जिमसँग सन्देश छैचुनु डु नापन नाप जिउँ ज्याजोन जुई ज्याचौँ ढुङ सुरु जुई ढुङ्ग ल ए ज्या चाहिँ आ जिमसँग चाहिँ हरेक क्लासे चाहिँ उद्यमशीलता यु ब्लेस विषयले चाहिँ मङ्गलमामी सूर्यना मेमेठ्यासन खजुयाचौँ डु जिमसँग सुरु यागु जी अहिले इम त यदि छौँ ज्याजी उद्योगी बने जिउ टाल ढ्यौ खस जिमसँग चाहिँ वेकअप इन्ट चाहिँ लगानी होला उद्योगी न बनेऊ जी जिमसँग चाहिँ मङ्गले सर्पी प्रिन्सिपल पि डाक्टर लक्ष्मी बहादुर प्रदीप सर्मी नाप चाहिँ खजुया एकदमै न्हनी बनाउँछौँ रु जी चाहिँ ठो केन्द्र लेभले महासङ्घे अहिले बागमती प्रदेश इन्टरनेसनल न जी ठोक टेट हुन
1: तर चाहिँ अन्टरप्रिनेरसिप नेपाल
0: हजुर
1: त्यहाँ थो ज्याजोले चाहिँ गथे कि कर्ण पोजिटिभ ट्रस्ट यो पट्टि कर्ण साक्योपट्टि न एकदमै योगदान खन चाँदा चाहिँ विदेशी मुखु नेपाले चुनमा ढाइको ठन वेकलाई चाहिँ एकदम चोछ्या बजु कठाए उद्यमीय जुइमा उद्योगीय जुइमा चिसै चाहिँ जागिर नहुन मजिला ढाइको ठन जुल ठु विशेष चिसै निन्किन यागु जुइ निनाम भाजमेजपी जी छप्पु मेत्यादि त जी प्राप्तिक पासा देवीकै भण्डारी या त इनाप याना

0: हजुर जनाइम भाजमे सिक्छेन जना सुनादीको ख रेडियो नेपाल रेडियो नेपालमा बुधबार प्रतिको झ्याका ब्याज्नुको जीवन दबु ज्याझोले जे उद्यमी राज्यलक्ष्मी साक्य लिसेचे सहल व्याका सुनागु जुल उद्यमी या उद्योगी जु उद्योग गैना सञ्चालन या हो या त उद्यमी गैना जुगको कथा चाहिँ वेकलिस चाहिँ इन्जिनको न्याना चुना गुजुल न्याना भाजमेसी धासे राजलक्ष्मी जो छिँ धादी रङ्ल किर्तिपुर यु विषयले विशेष त किपु यु बुटी अन थिथि अन कलेज त अन क्याम्पस त्यहाँ नाप सहकारी ना उनी उद्यमी देखियो नेपाल चौपी विद्यार्थी त्यही त नेपाल गैना चाहिँ थाका टेगु ढैगु त उद्यमी याउको त हामीले छुछु मेरो पनि वृहत रूपमा सिक्नु कार्यक्रम त दुठो विषयले
1: जी चाहिँ दक्षिण शिवे चाहिँ जिमु महासङ्घपट्टि केन्द्रित अन्तर्गत झिसँग चाहिँ ज्यायामा अवस्था जो मलाई अहिले महासङ्घ चाहिँ जिमसँग चाहिँ जुन उद्देश्य जिमु दाइ व अनुसार चाहिँ जिमसँग ज्याजे तर मेन चाहिँ किपु लागेर चाहिँ अन्न चाहिँ औद्योगिक ग्राम देखेमा झिसँग चाहिँ जम्मा दसवटा वडा डो दसवटा वडाले चाहिँ झिसँग चिचा चिचा रहँ चाहिँ लजगा चाहिँ याकेट चाहिँ दसवटा वडाले चाहिँ चेप्याङ्गो महिला त्यो सङ्घ संस्था डुका चेप्याङ्गो महिला त्यो सङ्घ संस्था डुली चाहिँ ऊ चेप्याङ्गो मैला टेसँग डेका टाउपट्टि क्वालिटी लेभल पनि सामान टेट चाहिँ झिसँग चाहिँ इमु टेस त्यहाँ चाहिँ पिनी छोयाचन हुनु अवस्था डुगा ल पिनी छोयाच्नु अवस्था कोने जिमी हान जर्मन त टोली त यसो बेल युरोपे चौपी टिम त भेट्याउँदो केप्ली चौपी झि मैला त विभिन्न मेमेठ्या छौँ यसले खोप ये गनगन्डो मैला टेसँग डेका छौँ सामान त झिमसँग चाहिँ नापन चाहिँ टेस त्यहाँ अहिले पिनी चाहिँ छेउपट्टि चाहिँ आफ्नो झिमसँग ज्याजो सुरु जुट्याउँदो कने आफ्नो कने टिम त वेट झाट्याउँदो वेकअपी नाप्न ज्ञान्छु ल एजुले मेन चाहिँ झिसँग तातो न औद्योगिक ग्राम खोले टाटा छ झिसँग हजारौँ सङ्ख्या त केपली चाहिँ लजगाडी है जस्तै पाटन औद्योगिक डो मलाई भक्तपुर औद्योगिक डो अनि बालाजु औद्योगिक डो ट्याबले किपु यो चाहिँ छ्यामरेउले केपली चाहिँ नेपाल सरकार टेउका चाहिँ ढ्याटुङ्का छिठा केपली चोपी फुक स्टेक होल्डर त मिले ज्या छ्यामयाउले छिठा केपली ऊ याटर घाटा छ आर्थिक क्रान्तिलाई जुई ए जुली ऊ आर्थिक क्रान्ति ऊ लागि चाहिँ झिसँग या माउज्या ठोछौ चाहिँ मुख्य झिसँग आ जुया चपे मैला टेट चाहिँ छौ चाहिँ प्रमाणपत्र आधार एजको झुन्डे आट तालिम बिउमा कि ऊ के चाहिँ छौ रिजल्ट ओरिएन्टेड माओपट्टि उद्यमी उद्योगी झिट माओ खुराक त तयारी आट चाहिँ तालिम बिमा हो तालिम बिहानी यिमसँग क्या ढङ्गको तालिम त चाहिँ सदुपयोग या हिसाबमा चाहिँ याटेट काटा छ तस्कै ठोचियो टाटुना फुनी अहिले छौ चाहिँ आर्थिक क्रान्ति याउ लागि कृषि क्रान्ति न तस्कए न्युनी वैचौँ ख या ए माउजुल छिटो कृषि प्रधान देश जुगुली एजुली चाहिँ बार बार ख उठे जाचौँ ख झिसँग झन्डै झन्डै किपु यो फुक्को जमिन त नापेयाहरू ख स त्रिभुवन विश्वविद्यालय अन्य डुजुली झन्डै झन्डै छ सात हजार रोपनी जग्गा अन डुयो खासै आठ हजारौँ रोपनी खेर वना मेपनसँग चाहिँ क्याप क्याप्चर ना कैटाउँछु ल तर झि किपु मिटे के अझ तक न छ्या वा मचाउ झिउ जग्गा झिउए अधिकार या मन त कमवालाई टियो माट हटेर कालो तर ऊ केटा झिसँग लजगालाई या जिउ नि आछमैसँग मल्टा पिना चौँडो छमैसँग वा पिना चौँडो छमैसँग कनी पिना चौँडो मुसा पिना चौँडो गुल्सिया तरकारी लाभा पिना चौँडो तर वे जग्गै त भन्छ टकु जग्गा या ना जिउकुन प्रदीप सरपिन नप नखला उइटापट्टि चाहिँ टकु या ना इम्तापट्टि नु टेक्नोलोजीपट्टि तालिम बिलट घाट हाँस चाहिँ अहिले ऊ तालिम चाहिँ इम्त चाहिँ कृषि क्रान्ति याट झिसँग चाहिँ एग्रो टुरिज्म विकास याट चाहिँ तस्कै बालापट्टि ठो चाहिँ झिसँग अवसर डु झिकिपु मिटर डको मिलेजिनु पाङ्गा मिटर डकु बासी त मिलेजु ढाँस वै ठास चाहिँ किर्तिपुर अन विश्वविद्यालय अन्तर्गतपट्टि माट हट लगेर झिसँग चाहिँ सहकारी होइन उद्योगी व्यवसाय त उद्योग वाणिज्य सङ्घ पछि सहकारी या त्यो विषयले चाहिँ जी स्वक मिटिङ चन्डु न पिसिना
0: पाले चाहिँ त्रिभुवन विश्वविद्यालय काया टौडी जग्गा चाहिँ
1: एग्रो टुरिज्म
0: एग्रो टुरिज्म किबली चोपीला ठाउँकने गुल्न धाई किपु धुप्नी शैक्षिक हब्जुल ओसियान झ चाहिँ ऐतिहासिक हब्जुल धर्म संस्कृति हब्जुल आल न्युटो न्युलोजिक हब्जुल फुक रेस्टुरेन्ट खोल्याउ नेवा नसल टोक्यो लेथो एग्रो बेस्ड टुरिज्म ए उन्मुख ढाइपिनो डु ढिगान जेना सुख ठो ट्याके लहना दु अन सस दु छुछु दु अन
1: आठ एज लगा किर्तिपुर मगु जो भत्तीपुर जुल ढका मनुटे गाई गुई खुवाइचन छु जिउ केटा चाहिँ ट्याकरले ना खलान्छन् डो आ ठुकेटा चाहिँ नयाँ नेवा नसा जोलर हो झि तजी लजी झिगु कला संस्कृति पौराणिक झुटोको हनी र मगा मगाउ चाहिँ नसा जोलाउँ जोलाउँ नसा जोलाउँले फुवन ढुङ्गा आचिसा चाहिँ ठ्याब्या होमस्टे युले चाहिँ हो केटा नि हनी वङ्की माल होमस्टे जुल्ला ठाउँ छन् चन् गाउ अपिटा सोनु अन टेफे कि माल ऊ हिसाबमा चाहिँ ज्याउ ढियो चाहिँ छिठो उच्च माध्यमिक विद्यालय मङ्गलबी छिपे ज्यान्यु न्याउ वञ्चन हुन्छ ल एजिया चाहिँ ठो जिँदा योपट्टि जुन ठो एग्रो टुरिज्म युज्या आर्टिक क्रान्ति याउज्या हजारौँ आछि यही स्कुल कलेज पिन्टा ठो लजगा टुन्टेड आछि सन्याका हुने ट्याबले चाहिँ ठुकेटे चाहिँ विश्वविद्यालय माट हटे अन्धरेचना चाहिँ चिसो ज्या चाहिँ यहाँ मङ्क्यु चाहिँ खड्का जी चाहिँ आऊ अरियाल जुन उइना पनि खजु डु वेकर्न एकदमै पोजिटिभ डु छिठो जुन बाटा टोली त टियुले बने जुडो इम्ना पनि छ चिसल होइन वनी ढिउटी चाहिँ जिउ चाहिँ
0: गौचरण त अगतिकै त किर्तिपुर नगरपालिका छेउ टोयलेट देखु या त जग्गा बालक मुभी हो त्यहाँ विरोध जुल अनले चाहिँ जग्गाले हजारौँ रोपनी चाहिँ त्रिभुवन विश्वविद्यालय बी ढाइपट्टि अयोपट्टि आशा या फु अवस्था दु
1: सकारात्मक सोच यामा मलाई एकदम सकारात्मक सोच ख इम्तन ठोक नुगले ठिट हुन्छ ल ठोक सुना खुया मतलब सुना न अचिना या टाटा हाँसा चाहिँ ठो ठुके योपट्टि मु आज छुखरी हुन सिमको जिम्स चाहिँ ठुडुनी होमवर्क चाहिँ या हेर्नु मतलब जग्गा चिसँग कुबिया यङ्क्यु मगु चाचीसँग शिवले जुना यङ्क्यु मगु ए बाबा दुइटा च्याचीसँग लु हिरा छ्या मसेक्यौ त यो हिसाबमा चाहिँ याउजेको ख माटो इमुएजी ठो ज्याजो इम्सन जिन्सेबले ठोइ त इमुए अझ उच्च मूल्याङ्कन विश्वले जिजुले इपि सायद जिन्सेले माने जिफु उखुन सोख यो खे चाहिँ सिम्तमलाई डु पोजिटिभ
0: पोजिटिभ डु
1: यस
0: त्यसले चाहिँ पोजिटिभ थिङ्किङ यामल
1: पोजिटिभ यामल
0: त्यसले चिकिम्से चाहिँ जिम्त चाहिँ थो जग बिमला ढका
1: म ढया गुन
0: जग्गा ब्युटी पनि अब दीर्घकालीन मुक्त नि ओला छौ करार याना ऊ एग्रो बेस्ट टुरिज्म लागि न ढ्याउ ख गुल्तको इम्से आगथे कि आथनला अब खुन्तिने जेन्जी पुस्तासँग या रङ्गा निसङ्गुमी सरकार प्रतिवेदन न सार्चिङ या त तिथि संस्थासँग चाहिँ त्रिभुवन विश्वविद्यालय पनि जग्गा त कब्जा यानाक या टाउदो ऊ लिटकामल ज्ञानहा लिटकामल ढैपट्टि न खन्दो थो विशेष खलाबले छु खल प्याची जुल नि नेपाले चोपी मनुटेट किप्लिवे जग्गा किपुमिटेट लजगायु लागि चाहिँ थो या त तिनाको छु गुल्न थो उद्योग ग्रामदेखि पनि थोल प्याची खाबले थोला विश्वास या बजु
1: एकदमै विश्वास या माओ खजुल जिमसँग चाहिँ मलाई किर्तिपुर त्रिभुवन विश्वविद्यालय जी उखुन्ठे पत्र बिउजुल एकदमै जी छिटल्ली भाग्न के अरे आठो चाहिँ खाली जम्मन जिम्त माउमखु किपुम टेट न माउमखु जिम्त लालपूजा चोया हिँड्दै नमखु खाली झिटियो यो माट हते नु टेक्नोलोजी याना किपुमी अथवा पिन वपी विद्यार्थी टेट न छौ चाहिँ रिसर्च सेन्टर देखेट लजगा देखेट एग्रो टुरिज्म अन्य बागवानी डु अन्य बोटानिकल डु अन्य हरेक कृषि विज्ञेट डु ऊ विभागे चाहिँ अन ज्याजो टया चाहिँ जिसँग हरेक चलन खाली चिसँग चाहिँ अन ज्याजो याउ जिसँग ज्या सन्यौँ अन चाहिँ प्रडक्टिभ जुइट चाहिँ आउटलेट खोलेन अनि विदेशे छेउ मामा हरेक तरकारी त फलफुल त हरेक अनि अन वपट्टि जिसँग वैज्ञानिक तरिका वपट्टि जडीबुटी टेट चाहिँ जिसँग पिनी छेउ यो हिसाबमा चाहिँ याउ ढ्योपट्टि चाहिँ म आज ख एज अ कृषि पर्यटन याउ मुलुकी आर्थिक समृद्धि याउ लागि रोजगारीपट्टि एकदमै सुअवसर याउ लागि स्थानीय बासी त्यो त आय आर्जन याउ लागि ठो चाहिँ स्विटर्न लापुम ख्यापुम या हिडको पार्टी पि मनु टेट चाहिँ एकदम सहज रूपमा ए झिसँग चाहिँ डुनुग्लन छे चाहिँ ट्याका याफैपट्टि ज्याजु लिङ जितछौँ पार्टीगत रूपमा जी डनमहरू जी वनु नम्बरिङ दि नेपाली झन्डा कुहे अझ तक नचन्चन जो नेपालमा यो सेवा होइन ऊ हिसाबमा चाहिँ जित म्यामा छ त मसिका अथवा जी छ्याठन ए मतलब ठन छे ल्याउँ झिउ छे बिरेसे चुना चम्पटी भ्यामा छ ठोए छु या फै या माउ झुपट्टि डुपट्टि स्किल त चाहिँ झि आवै पि नु पुस्ताइ त हस्तान्तरण यामा त्यो हिसाबमा चाहिँ जी चाहिँ ठो ज्याजोले चाहिँ आज निरन्तर लगे ज्याजु
0: ब्याक टु नेपाल छिए जुल
1: जिन ब्याक टु ल मेपिन
0: टु नेपाल
1: आज आज वनि मुख्नि छ
0: त्यहाँ अथ उद्योग ग्राम देख्द गुली रोपनी
1: यस उल्डुसा चाहिँ नेपाल सरकार ओके या ढुङ्कल तर झिठा केप्ली चोपी मनकारी पि नेतृत्व तहले चुना चोपी दुनी वेकअप पनि छ भतिजा सुहाँ भयो कि खुवा छ टुटुरुन्डे ज्याजु नि ठुके लगानी या त ठाकु मजो ठ्याजको वया उजमा बिमाल छु
0: त्यसले थो उद्योग ग्राम देख्यो थो कन्सेप्ट गठिकी छिना पखलाइ बले छिए कन्सेप्ट क्रिएटर थे खन्द त गठिकी आज लहना अन रेस्टुरेन्ट यो पनि आज मालिक धाउ या अध्यक्ष धाउ छि राजमान दाई वेक न पखलाइ बले न थ्यो थ्यो वे ख वेक न ब्याका दिल छुक वे कै न पन छिकु छु तालमेल दु थ विशेष
1: दाई यु नुग ख चाहि जि सिया मला तर दाई न पजे सहकार्य चाहि जि मयाना तर दाई यु नुग ख चाहि जि दन थ्यु मला वे क हने ब म थ दाजु ख यानचौ जाइते चाहि ठ पुवंके मा तर जिमस चाहि नाप नाप या त धास चाहि सम्भावना दु जिमस सहकार्य या त चाहि तयार दु अखनो छ ख खजु ख तर याना वन ढका धास चाहि जि लाउ लुसी थे जाया फै
0: हजुर अछि धाइदिल त्रिभुवन विश्वविद्यालय 22 रोपनि यो जग्गा वेक्ल त्रिभुवन विश्वविद्यालय मुखु झी स्थानीय नेवा त स्थानीय खे बरु त गुल्न वेस्टेज छुह पिया मुटौपट्टि जग्गा त अथे टोटा टोपट्टि जग्गा त चाहिँ प्रोगेना चाहिँ छौ बगैँचा बगैँचा देख्यौ विश्व थिएँ देख्यौ स्विजरल्यान्ड थिएँ देख्यौ त्यहाँबेला छिक छिउ पनि कन्सेप्ट वेकै कन्सेप्टलाई झ्याउजुसँग सुन्दर किर्तिपुर या त बालाको किपु देख्यौ त्यहाँ जुल त्यसले वे कयु पनि थो कन्सेप्ट लजगे देख्यौ ख छिउ पनि नथो लजगे देख्यौ ढ्या त्यहाँले अयो पनि सहकारले याम आउठे उल्टको जु आचौँ दुवा छिन नगर्ने ध्यान ल उल्टको खचाइँ छु तर ख म बिहान ध्या त्यहाँले छिन हाँस ध्या दिउ पनि मनकारी मनु त्योपट्टिलाई थन्ल जमघट जुइमा पनि अवस्था जुवा छन् उल्टको अब जमघट याउपट्टि कथन
1: समृद्ध किपु याउनिटी जीसँग चाहिँ घेना चाहिँ ठुकेट चाहिँ झिस ज्याइना न्युनुनि त्यो विषयले चाहिँ छौ मुहे ख चाहिँ ज्याचौँ जुल समृद्ध कृतिपुर याउजुको त यहाँ मिले मजुल ठुकेट झन्डै झन्डै माओपट्टि आधार छुर्ख वो चाहिँ तयार बेसिस याट चाहिँ ज्याच्नुहुन्छु अहिले मेन चाहिँ थन स्टेक होल्डर त मतलब राजनीतिक दल त यिनी चाहिँ ठठय विवादित जो कारण अहिले उखुनियोपट्टि आटो आन्दोलनको कारण डको मर्माट ज्याचौँ कारण अहिले किपु न डकुए झिकिपुमी झी डको बासितेउ कारण छुँ बचाइ या फुख तर न्यनी वनी मफु कारण चाहिँ डको जीर्ण अवस्था जोले नुगख तर ठुके योपट्टि झिपी सहकार याट झिपी आ बैठक चुने तयारी अवस्था खोज्याचौँ डु तर या
0: हजुर ठुलो लिसलिस छौ गन जी अफ द रेकर्ड प्रत्यक्ष जी न्यु सिवान गतिकी नगरपालिका भवन च्याकढुङ्गा आउन छुन प्रायोजन उठ इन्क्यु अहिले बिस्तारै चाहिँ नगरपालिका त माओपनी जग्गा किपुयो जग्गा त्रिभुवन विश्वविद्यालय गुल्न जग्गा क्याटल ऊ चाहिँ मछ्यौगु हुने किर्तिपुर नगरपालिका न बिस्तारी बिस्तारी चाहिँ हस्तक्षेप बिना चाहिँ जग्गा चाहिँ क्याउनमा धैगो कथए तातुना चाहिँ किर्तिपुर नगरपालिका दुनि किर्तिपुर नगरपालिका अनि त्रिभुवन विश्वविद्यालय चाहिँ डुवाउना चाहिँ छेउ विभाग उप्रिएँ भवन चाहिँ छेउ ढुप्रिन जेना थुना गुल्तको छेउपट्टि कन्सेप्ट चाहिँ चाहिँ लग्जा या त ठुके चाहिँ छेउ नपछि झोला
1: सिबाडु नेसायु लागे एकदमै ठो जल्डो बल्डो खैट न्याने तयार दिस दिल छिट ऊ जुन नगरपालिका यो भवन जीर्ण अवस्था च्याट हुँका योपट्टि चाहिँ झिउपट्टि टस्कन गए च्याउ अवस्था झिपी खोइजनु हुन्छ ल तर ऊ चाहिँ झिपी लेटा च्याउ जिउ हिसाबमा ऊ भवन जग्गा छेला मजिल नि ऊ सुस्थ रूपमा कयार काम मिले मजुल झिमोपट्टि छौ पुचडु कन्याजिम बैठक चुनिउँडु केही नेसेन अखुन चुन्न स्वतन्त्र छिटो ठो छु स्वतन्त्र मेरो पार्टी डुर स्वतन्त्र म कि निष्पक्ष रूपमा स्वतन्त्र युबाट कुनै जेएनजी मस्त ग्रुप र डक्को चुना चाहिँ म बैठक हुन झिङ्गल कने न जुइट्याउँदो मेन चाहिँ झिम्स लाका काटिनु न मखु सुके अझै लाना काट्नु न मखु सुके न जी हजुर नान काट्नु मखु माउए छौ अधिकार प्राप्त ख टियु न छौ टरौँ इमान्दारीपूर्वक इमुन नाच्यौ इम त न गर्व लगे जिउ अहिले किपुमी बासी पिन्त न छौ या फु नि धोपट्टि चाहिँ छौ चाहिँ बुलन्द आवाज बनि माल्यु लागि चाहिँ छौ आवाज चाहिँ ख गयो वैचौँ अफ्टर रेकर्ड घाटे हामीले जिम्स खौठेनु जिन ख बैठक है आठौँ कुनै विष्णुदेवी अस्पताल त यो करोडौँ करोड ढेपङ्का चाहिँ उकेयौँ पाखेँ छुन रिजल्ट वस मजको रिजल्ट है सकारात्मक ख उकेट बाँलकीमा मलाई एकदमै बाँलकमा मेरो साप त सलाम दो मलाई सल्युट दो तर उकेट चिसँग ज गुली बला गुली मापदण्ड मिलेजु गुली क्राइटेरिया डु गुली अन चाहिँ पार्किङ डु वन स्वयमा ल छौख जिउँ वटा अहिले ठो च्याढुङको भवनी त चाहिँ बर किर्तिपुर विष्णुदेवी अस्पताल ढका टया अन वो भवने चाहिँ अस्पताल सञ्चालन या न वो भवनी त झिसँग बर जिपिन डोक मिले ज्या बजेट या व्यवस्थापन या व भवन त मलाई अब पुखो मासे नाडिएको ऊ पुरा टाटुको हिसाबमा घाँडा भ खाउँ वैचौँ ऊ वो नुङ्गै त खैँ त वहीँ वन आइट चाहिँ त कसो सामाजिक उत्तरदायित्व बहन या हुन्छ नागरिक टेट सेवा बिउ लागि चाहिँ किर्तिपुर विष्णुदेवी अस्पताल अन्तया अहिले म्याउ म्याउ तिस रोप्ने जग्गा चाहिँ झिसा नगरपालिका भवन ढेकियो ट्रेडिसनल रूपमा ढेकी त चाहिँ किर्तिपुर विश्वविद्यालय वना चाहिँ झिसा चाहिँ एकदमै ठो समग्र विकासको लागि याउ जोली पर्सनल मकुटो गभर्मेन्ट भवन याउ लागि चाहिँ झिसेले ठोक्का मारेका खौटेन बालकै खौटे जे चौँटो असम्भव मखु सकारात्मक सोच ह्यन बरेन यिम त चाहिँ सुयेल बापु ख्यापुमा जिम तठो जग्गा जिमसँग प्रयोग यामा झिमी आन्दोलन यामा झिमी तालाबन्दी या झिमी अनसन चनीहरूका मखु कि सहज रूपमा चाहिँ ठोपछि ठो ठोए ना उहाँ ठटेजी का ठुके या त समग्र टियुले त चाहिँ एकदमै छौ प्रभावशाली चाहिँ ज्याखट ज्याउ नि छौ आटकै हिसाबमा चाहिँ एकदमै ठो नेगेटिभ खौँ या छौँ त नेगेटिभ या ढार टेके ज्या पोजिटिभ या लाउनु लाग्छ ठो सम्भव डु ठो चिसँग क्या त फै ड चाहिँ उसली जी माना चाहनु यदि अझतक न जी माना जी ज्या बना छन् ढा जित चाहिँ ठुके लागि यदि जित थन्चम म्यामा चाहिँ कठुवा या लाउने ठिटन ढाडका यहाँ वनाका या ढाका ढाला ढा मटा ढासँग यान्छन् ठुलो अझ न यहाँनी यहाँ सक या यहाँ ढेका छ जी चाहिँ यान्छ नि जी चाहिँ याना वना चुनु डु या
0: हजुर आ यो उद्योग ग्राम देखि त लिजाउँ क्या जग्गा के गयो भोलिन्टरी क्याउ ख गयो कि त्रिभुवन विश्वविद्यालय दुनी स्टुडियो न स्टेडियम न देख्ला फुटबल ग्राउन्ड आ क्रिकेट ग्राउन्ड त या त अन बागवानी दु अन छौकुदा सरकारी संरचना दुलो अन प्राइभेट संरचना न दुनी बुढाथोकी नर्सिङ छुसुद हाउटिन दु नर्सरी दु प्राइभेट त्यसँग लिजे क्याप हो झि स्थान त्यसँग क्याबमा फुट्यो भने पक्का खै मुखु
1: उजागर ठोपिने त्यो सञ्चार पाखे या मुखुनी त्योपट्टि चाहिँ अपोय राजनीतिक जिजु ल एजुली जी ठोप चाहिँ ठुकेट चाहिँ प्राइभेसी टे मलाई झि बर डुने पाखे सल या एकदम ठो खुवा चौँडो याक या आठो झिठाइ पि मेयर सापि
0: या
1: नहुने तर पोजिटिभ देख्यौ देख्यौ अहिले ठो 17 महिना चाहिँ झि स्थानीय सरकारी समय डुजुली वेकअप चिउटाका या नाउन ढ्यु खसा या नआ न मक्स चाहिँ झिसँग चोइ पाखेँ गन पाखेँ टिउ यो माटो हटे झिसँग चाहिँ आटो शिक्षा मन्त्रालय अनुसार सिने टिउ पाखेँ पास्यामा हो वो हिसाबमा झिसँग घटना हुने ऊ चाहिँ असम्भव मको या नहुने उयो खै एज ए चाहिँ छिन छम युवा छिन उद्यमी यो हिसाबमा छिन ठो जेनेक्स पुस्ता ल्या ढुङ्क ल वो हिसाबमा चाहिँ
0: झिसँग
1: एज्याको हिसाबमा चाहिँ या नहुनेमा त्यो हिसाबमा चाहिँ छिनो ठुकेट चाहिँ एकदमै नो झिसँग जी ठो जेनेक्स नाका चाहिँ जिउ मे चाहिँ कोठेँ होला छु
0: एकदमै
1: एकदमै ठो या नहुनेमा एज्या ठुकेट चाहिँ झि नहुने हुने नु झि छपछि जुल लाग्छ सम्भव डुनि
0: त्यहाँबाट चाहिँ बालाजी जिल्ला उद्योग जिल्ला जिल्ला रूपमा चाहिँ जुल किर्तिपुर जिल्ला मुखु
1: अर्जुन
0: कान चाहिँ त्यो जिल्लै मुखु त चाहिँ छ्या उद्योग ग्रामदेखि उद्योग
1: नगर जुल झिसँग छौ सांस्कृतिक पौराणिक ऐतिहासिक धरोहर राजा महाराज सोक सक ट्याकी मफुपट्टि किर्तिपुर सहरै त झिसँग ठुली चाहिँ मन्टेट लजगा बिट चिचाकु ठ्याक या झिसँग अडियोग्राम डेके मफै ढियो होला मुखनिसा असम्भवलाई मुखनिसा झिसँग छु हे बगेया माढ्यो मर्निसा सहज रूपमा न सहकार्य न सकारात्मक ढङ्ग सहयात्रालाई या पनि बाबा ऊ हिसाबमा चाहिँ झिसँग नेपाल माइट निक्यो झिकिपु झि बाघ भैरव आज यो आशीर्वाद चाहिँ पक्काइ ठो ज्या चाहिँ वनी नहुने वनी फैरियो चाहिँ जिउ चाहिँ मेन चाहिँ जिउ टाटो
0: नखे समय न कोचा त छ निनुगुनु प्रश्न छिउ पनि थौ म्योगु विचार न त्यहाँ दिस धाइने छौ कृतिलक्ष्मी किप्ली चाहिँ छौ उब्लैमा जुजु या त चाहिँ थो दे चाहिँ जुन चाहिँ बिमुखु धका चाहिँ ल्वाट छम्म चाहिँ क्रान्तिकारी मिसा म्यामा छ जुया बोल छितन अर गन गन चाहिँ ध्यागुन याना हौठेन जी गन गन ता छु ध्यादे थो उद्यमी पाखेँ पोलिटिकल सुयान उद्यमी पाएँ
1: जे पोलिटिकल लगो नियमको जे तँलाई प्रस्तावलाई गर्न गर्न छुछौ होला वा जे साइड हेटे मलाई द छु पढे वन्न मय आन मन्त्री पढ छुछु पढ ढेका वैचौँ डब न साइड हे जी तया जे द छु उजागर न या मय तर उद्योगी उद्यमी बनायो कतिपल्ट आर्थिक लजगा बिउन कया नसिङ कया ठुके याउ लागि चाहिँ जे त जुन केटी लक्ष्मी नाप ऐतिहासिक काम या त ओठा उठा से डु आ केटी लक्ष्मी सालिक न टे ढुङ्ग्र त कहीँ बाँला झुप्टी ठो टाटु न पु न आ ठो झिउ टाटु न वङ्गीको लागि चाहिँ जी ठो औद्योगिक ग्राम थो कीर्तिपुर लजगा यो लागि स्वरोजगारीको लागि चाहिँ जी एकदम निरन्तर जी चाहिँ विदेश मसिया जी ठन्चुना जी यापट्टि चाहिँ जी सोच या न ठुकै लागि जग बसाले न या नाचुनु अवस्थाहरू आ याक्ने न्यहने व्यक्ति त छिकपिन्ट जी ट्यागुजी जी त चाहिँ आ छौ खोजेको छु ट्यामास बोल ढाँस ठोचियो रेडियो नेपाल एकदमै नेपाल सरकार यो सञ्चार सूचना तथा सञ्चार मन्त्रालय प्रविधि एकदमै नापाङ्गु पुलाउँपट्टि छिठो सञ्चार योपट्टि संस्था जोले ठो केही ना चाहिँ जिउ सफ्टवेयरकीपट्टि जुन ज्याजोले छिप्नु जुन टिम त डको चाहिँ ठो प्राविधिक छि त डको स्थान यो कुकु सुभा डेसा चाहिँ समृद्ध किपु समृद्ध नेपा डको डेका नेपा माइट चाहिँ झिसँग चाहिँ निका बनिनु झिसँग चाहिँ छुन खैट नकारात्मक ख मटसी हरेक खैट छ सम्भावना डु स्विके चाहिँ समस्या त वल वा चाहिँ भाग्यमानी ख वा समस्या त चाहिँ समाधान या नहुना चाहिँ झिसँग चाहिँ उकेट सहकार्य छौ चाहिँ सकारात्मक सोच चाहिँ सहयात्रा गर्ने फाइदा यो चाहिँ खन्टसिटे जी छिक्नु या म्या मजा ख आइट ब्या जी सुभादु
0: यो कुको सुभादु सकारात्मक सोच प्रेरित जुया चाहिँ छि चाहिँ उद्यमी जुत चाहिँ छि सक्ल नेपामी सक्ल नेवाटे त छि चाहिँ हपाबी कथा छिगो चाहिँ छि सल व्याका दिल छिउ मुङ्गु यी ब्याद ल यो कुको सुभा

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथीहरू धर्मपाल प्रसाद शाह, पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह र उद्घोषणतर्फ साथी मनुका कुँवर र बलराम कोइराला उपस्थित छौं। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले नयाँ मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मुख्य सचिव सुमनराज अर्यालले यही असार 26 गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। प्रतिनिधि सभाको अर्को बैठक बिहिबार बस्ने भएको छ। 15 मिनटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो। विशेष कारणवश स्थगन भएको आजको बैठक यही असार 25 गते बिहिबार 11 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नुभएको सङ्घीय संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगिक व्यवसायले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्जवल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदहरूले धान खेती लगाउने समयमा रासायनिक मल अभावका कारण चिन्तित किसानका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँहरूले यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि मल अभावको समस्याबाट किसान मारमा परेको उल्लेख गर्दै मलको सहज व्यवस्थापन गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद शम्भु प्रसाद ढकालले फरक प्रसङ्गमा जनताको अपेक्षा अनुसार सरकारी कार्यालयबाट सेवा प्रभार नहुँदा सर्वसाधारणले दुःख बेहोर्नु परेको भनी सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ललिता कुमारीले शुद्ध सहकारी तथा धार्मिक पर्यटकलाई लक्षित गरी खाने बस्ने प्रबन्ध मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गराउनुभयो। सांसद लीला अधिकारीले नेपाली वायुसेवा कम्पनीमाथि लागेको सांसद विक्रम थापाले भारतसँगको समन्वयमा कपिलवस्तुको बाणगङ्गा नदीको तटबन्धको काम अघि बढाउने भनिएकोमा अहिलेसम्म केही प्रगति नभएको उल्लेख गर्दै तटबन्धको काम अघि बढाई बाढीबाट जनतालाई बचाउन अनुरोध गर्नुभयो। सांसद विष्णुमाया विकले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 25,000 दिएर घर भर्काउन खोज्नु न्यायोचित नभएको बताउनुभयो। सांसद शोभा खनालले कृषि प्रधान देशमा पनि कृषकले खेती गर्ने समयमा रासायनिक मलको अभाव खेप्दै आएको विषयमा ध्यान आकर्षण गराउनुभयो। सांसद श्रद्धा कुँवर छेत्रीले विद्युतमा देखिएको समस्याका कारण जनताले शास्ति बेहोर्नु परेको र महँगीका कारण जनताको जीवनयापनमा समस्या देखिएकोतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानुनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आयोजित कानुनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गानाले आम नागरिकलाई कानुनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनुभयो। सचिव ढुङ्गानाले आगामी आर्थिक वर्षमा मन्त्रालयले 151 कानुन निर्माणको तयारीमा रहेको भन्दै भइरहेका कानुन र नयाँ बन्ने कानुनका विषयमा नागरिकलाई सुसूचित गराउन कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कानुनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले रेडियो नेपालबाट प्रसारित कार्यक्रम कानुनका कुरामा आधारभूत नागरिकले कानुनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेको कानुनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन सञ्चार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अवेकेशन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। बाबी नामक आँधी चिनको नजिक आउँदा पूर्वी चिनको तटीय प्रान्त झेजियाङले आज टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ। प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूको लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने ढुङ्गाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्णतया तयारी गर्न आग्रह गरेको सिन्हाले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तेनी मन्जुश्री सम्म त 2862 तालो बेलबोलाला छेपाङी चुइसे सोम विक्रम सम्म 2083 साल असार ललाङी चुइसे ब्ली नाबेग्रे बुधबार चु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी राङ्द डेनमुला ङा सूर्य मोक्तान काइब्लोन बालेन्द्र साहसे उद्योग सेङ्बा छोङलाबा थिन लगानी लबा वातावरण सोसे नोर्थुम द ज्याबासोबा ताम्री निजी थुम्ला मुल्मेका देथेन काठुइला सुबम्बला काइब्लोन थिन ब्लोन सेङजाङला गेतिम्री तिनी सेङमा काठुइ गेखोरी लेङमा थान्छुबान काइब्लोन साहसे युल्ला नोर्थुम द गतिपिन्सी ज्याबसोभा उद्योग सेङबारी छोङलाबारी थिन लगानी लबारी खाम्बा वातावरण शोभा ठिम थिन प्रक्रियाला अवरोध द भ्याङबा निजी थुम्ला मनोबल लेन लबा थिन गे आर्य बगादे द गे पिन्से उत्पादन लेन लबा ताम्री बाङ्ला सेलम्बला बेसे सुङसु बहिन्न काइब्रोन साहसे युल्ला नोर्थुम्ला विकास लबा लगानी लेन लबा गे पिनमा थिन उत्पादन लेन लबारी निजी थुम सरकारला महत्त्वपूर्ण साझेदार हिन्मासे उद्योगी छोङखेन गादेसे नहाबन खाबा व्यवहारिक समस्या गादे त छैन लबारी सरकार से बांग्ला सेला मुला बिसेनन सुंगशिप मुला निजी थुमला मुलमेका देसेनन उद्योग छोङ लेना लाबारी लगानी लाबारी ठिम सोसी ज्याबा के पिनबारी सरकार थिन निजी थुम डेक्सी गे लासेला मुला बिसे सुंग मुला जलथेन मौसम विज्ञान विभाग से तिनी हुल्ला तिलाई जोङ्गदेरी ग्रेन नामथेन भाल खबरी खाम्बासे सतर्कता बारी मैजेनला बमला विभाग से कोसी बागमती गण्डकी थेन लुम्बिनी प्रदेश ल पहाड थेन तराई मधेश प्रदेश ल तिलाई ग्लागदेरी ग्रेन नामताई बारी खाम्सल मला बिसे पाङबा हिन्ना विभाग से दान्देनुन हुल्क्योङ ग्रेन मनसुनी लाबाला प्रभाव मुबासे जाजा ग्रेन नामताई सिटी बमला बिसे पाङबा मला विभाग ल भाल थेन दुई खेनफो विनोद पराजुली से तिनी इलाम झापा तेह्रथुम पाँचथर धनकुटा सप्तरी सुनसरी मोरङ डोटी डडेलधुरा थेन ख्यारखुरला जोङ्गदेरी मुबा जाजा ग्रेन स्योङगान्देरी भाल थेन दुई खबरी खाम्बा जोखिम मुबासे सतर्कता भरि मैजनला बमला प्रतिनिधि सभाला सुङ्गुन डोलप्रसाद अरियालसे एमाले सांसद राजेन्द्र राईसे सभाला चिसाङ्री पाङबा ताम संसद र रेकर्ड ग्याम ब्याङबारी निर्देशन पेन बमुला तिनीलाई चिसाङ्री सांसद राईसे सुङ्गुनला राङला नाब्याङ थे बमुला कि आथे बमुला विषय बमुबा सांसद राईसे पाङबा ताम्री चिसाङ्री विवाद तबली छ प्रतिनिधि सभाला गिक्छ चिसाङ चुइसेङ हा मिनेट्दा स्थगितला बमुबा थेली छ सुङ्गुन अरियालसे संसद ल रेकर्ड ग्याम राईला ताम ब्याङबारी निर्देशन दोन्छु बहिना चिसाङ्री प्रतिपक्षी दल सांसद काइब्लोन बालेन्द्र साहला ताम्दा क्युनबारी तिनीनुन मागला बमला नेकपा एमालेला सांसद राजेन्द्र राई नेपाली कम्युनिस्ट पार्टीला सांसद परशुराम तामाङ श्रम संस्कृति पार्टीला चोहो हर्कराज राई राष्ट्रिय प्रजातन्त्र पार्टीला सांसद ताहिर अली भाडसे काइब्लोन शाह संसदलाई ताम्रे जिम्मेवार तबारी खामदल विषय सुङ बमला 94 प्रतिनिधि सभालाई तिनीलाई गिच्छ चिसाङ्रिनुन विपक्षी दललाई सांसद गर्दैछ थी बतामला सरकार चाहिँ स्पष्ट जवाब फिर्मारी खामदल विषय सुङ बमला साङ्री नेपाली कम्युनिस्ट पार्टी नेकपाला सांसद परशुराम तामाङ चाहिँ नेपाल चाहिँ खाजीबनन हुल्ला मुर नाङबा गे आलाबसे न्याङ्गोरी हुल्ला बेलबादा कोङमा सोसे भारत से नाङबासा याइसी बाबारी माग्ला छिपमुला श्रम संस्कृति पार्टीलाई चोहो हर्कराज राई से नेपाल से भारतलाई सा नाङमा ताम्ला जवाब रेबमुला 94 राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ताहिर अली भाड से तिनीलाई चिसाङ्री रेबा ताम्री काइब्लोन से स्पष्ट लासी पिनमारी सुङमल ध्यान छेङ्नेला बमुला चुनन गुङ्री प्रतिनिधि सभालाई तिनीलाई चिसाङ से नेपाल राष्ट्र बैङ्क सोमसा संशोधन विधेयक 2083 थिएन पर्यटन विधेयक 2082 दा दफावार काठुइलाबारी सम्बन्धित समितिले पुइ बम्बला नर्बन डाक्टर स्वर्णी मुवागले से थान्सिबा नेपाल राष्ट्र बैङ्क सोमसा संशोधन विधेयक थिएन रिमटिम पर्यटन थिएन नागरिक उड्डयन ब्रोन खड्गराज पौडेल से थान्सिबा पर्यटन विधेयक सबारी सर्वसम्मति से स्वीकृत लाभिन्न प्रतिनिधि सभालाई ठिम न्याय थिएन मिलैपो समितिलाई चिसाङ्री सांसद गदेसे सुकुम्बासी गदेलाई मिलैपोदा सोनाला दोबा थिएन संक्रमणकालीन न्याय दा प्रभावकारी सवारी खाम्दोबताम सुङबमुला समितिलाई तिनी टिप चिसाङ्री सांसद गदेसे सुकुम्बासी गदेदा व्यवस्थापन लादोबा जत्तुको दुई रिलाबा बेलबादा च्याङ्न लादोबा थिएन यौनजन्य हिंसाला पीडित दा न्याय पिनबारी खाम्बा ठिम सवारी खाम्दोला विषय सुङबमुला सांसद गदेसे दिमनाङ रिताबा हिंसा जाजाकोला गदेदा गे लापुङबा स्यार थिएन लुइसेवादा ज्याबा सवारी खाम्द गिक्से अर्गुदा थुर्बरी आतबा थिन मिलै पूर्णाङबा पीडितता सरकार चाहिँ न्याय पिनमारी बाङ्ला दोबा तामसुङ बमुला चिसाङ्री राष्ट्रिय मानवाधिकार आयोगला चोहो तपबहादुर मगर चाहिँ मिलै पोदा सुनलाबारी आयोगदा वित्तीय स्वायत्तता तानला दोबा मिलै पो सम्बन्धीला ठिम्री पारदर्शिता तादोबा सरकारी हस्तक्षेप च्याङ्न लादोबा थिन नाम्सा नाम्सारी पूर्वाधारलाई विकास लबारी खाम्दोबा म्याङ बमुला विषय सुङ बमुला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 फेरि दफावार काठुई लबारिटीमा प्रतिनिधि सभालाई छियार लुइथेन सूचना प्रविधि समिति लक्षी साङ्री विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति लक्षी साङथेन निर्णयलाई फेरि काठुई लबुमला राष्ट्रिय सभासे पारित लक्षी प्रतिवेदन लक्ष्याम्री खाबा विधेयकलाई दफा निश्री प्रयोगशाला सञ्चालक समिति लचोहो आरेसम मुल्मी गदेसे तोकलाबा मिला चोहोबाङ रिचिसाङ टिबारी खाम्बा ठिम्द ब्याङसे समितिलाई घानबा मुलमिला चोहोबाङ रिचिसाङ टिबारी खाम्द बताम सोबारी सांसद गदेसे संशोधन प्रस्ताव थान्छु बमला चुरानु लक्षी सञ्चालक समिति रुहेबा खेन्पो मुलमिला ताम निर्णायक तबारी आतमा चिसाङला निर्णय गदे बिना मुलमिसे आतना चोहोसे चिकन प्रमाणीकरण लबरी खाम्सेला मुला बिसिपाङबा ग्लारी सांसद गदेसे सूचना थिएन एजेन्डा च्याङनरी नुन सोमरे गाछा बिना दानपो गदे जानकारी पिन्दो बठिम विधेयक रिपाबारी सुझाव दन्छु बमला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल घ्याम प्रसारण लबन खाबा रेडियो गेखो ठिमला ताम्दा दुई अनुसारलाई प्रभावकारी सोबारी खाम्दोला विशेष सुनबमला रेडियो नेपाली रेडियो गेताङ ठिमला ताम्ला फेरि कोही ताम्लाबारी सङ्घमा गेखोरी लिङ्बो थान्सिवान ठिम न्याय थिइन् संसदीय मामिला लोनखाङला लोन्छेन पारासोर ढुङ्गाना सही चु गेखो चाहिँ बिरान युल्बादा ठिमला ताम सजिलो छन् गुणालाबारी खाम्बा विवाह लामन ज्याबा ताम हिन्न विशेष सुनसिबमला सार्वजनिक सेवा प्रसारण नेपाल गेतेनमा ग्रेन प्रशासक कियो अधिकृत आरती चत्र उत्से युल्से शोभा ठिमला ताम हिलबादा गोनालाबारी सञ्चार माध्यम रेडियो नेपाल से चामला गे लबन खाबा मुला विशेष सुन बम्बला ठिम लोनखाङला रोल लोन्छेन कदे हुम बहादुर केसी थिएन अरुणा जोशी से हिलबासे रेदाङसे नादोबा ठिमला फेरि जानकारी पिनमारी सेङमान खाबा रेडियो गेखोर ठिमला ताम लामन प्रभावकारी ताबन खाबा मुला विशेष सुङसी बम्बला थुङमकी ब्लोनखाङसे थुङमकी थुम्दा ज्याबासोबारी ठिमथेन संरचना पोबारी माइबन मला विषय सुङ्छु बमला पाङ बमला ब्लोनखाङसे मेलम्ची थुङमकी आयोजना रि ठुङमा समस्या त छैन लाबारी संस्थागत पुनर्संरचना थिएन बजेट व्यवस्थापन लबताम्दा प्राथमिकता रि थान्मा मला विषय पाङबा हिन्ना प्रतिनिधि सभालाई पूर्वाधार विकास समितिलाई तिनीटी बच्ची साङ्री थुङमकी ब्लोनखाङलाई लोन्छेन विश्वबाबु पुरा सैनिसे बजेट पुराण हिसाबसे आतना छार हिसाबसे फेसे मेलम्ची आयोजनालाई अवस्था थिएन संस्थागत पुनर्संरचना त ज्याब सुबारी बङ्गला बनमुला विषय सुनमुला ओसेम सिंहदरबार नङरिमुबा सरकारी गेदिम्री शारीरिक रूपले अशक्त गानबा गान्छुम अपाङ्गतावा सेवाग्राही थिएन सरकारी कर्मचारी सजिलो छेन खाबा निबारी खाम्बा ह्विल चेयर सेङबारी ताबा थिएन रोला चेपिनमा ठिम तिनी एन्छे ती बमला नेपाल सरकार काइब्लोन्थेन ब्लोनसेङजाङलाई गेदिम ग्याम ग्रेन लोन्छेन सुमन राज अरियालसे ठोङसेङ लक्ष्मान चुसेवासे सिंहदरबार नगरी गेलाबा कर्मचारी थिएन सेवाग्राहीदा रोताछल मला विषय सुङ्छु बमला अपाङ्ग तपाईँ मिला याङताम सम्बन्धी ठिम थिएन याङला ह्युल्ला ठिम्से तोकलाबा ह्युल्बा थिएन गेलाबा मिला याङतामदा तेनबान सरकार चाहिँ ठिम थिएन नैतिक दायित्वदा ग्रेन प्राथमिकता पिन्छे कार्यान्वयन डे बाबा हिन्डा चुनन् साङ्गुर ल छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लसुको लसो फ्याफुल्ला
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
2: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
1: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
2: रेडियो नेपालद्वारा जनहितका लागि

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुन्नुभयो लोकदोहोर गीत बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा, कृष्ण केसीको लय र बसन्त थापाको सङ्कलनमा सुन्दै हुनुहुन्थ्यो लोकदोहोर गीत। अबको क्रममा अर्को लोकदोहोर गीत सुनाउँछौँ सुनिल गिरी र सुनिता तिमल सिन्हाको स्वरमा, सुनिल गिरीको लय सङ्कलन।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट यहाँले तिन्जेल विभिन्न लोक तथा दोहोरी गीतहरू सुन्नुभयो। अन्त्यमा किरण गौतम र मनु खड्काको स्वर सुनायौं। लय संकलन किरण गौतमको रहेको थियो। लोक दोहोरी गीत सुनाउने क्रम अहिलेलाई यति नै। यो बागमती प्रादेशिक प्रसारण हो। साँझको 5:45 बज्ने लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले हामीले सुनायौँ स्वदेशगान जेबी टुबुरेको स्वर सङ्कलन र सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार। त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कोशी प्रदेश सभाको आजको बसेको बैठकमा आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 बहुमतले पारित भएको छ। सो विधेयक कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले संसदमा पारित गरियोस् भने गर्नुभएको प्रस्तावमा सभामुख अम्बर बहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो। यसअघि उक्त विधेयकमा कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा र सपना दर्जीले बेग्ला बेग्लै शीर्षकमा खर्च कटौतीको लागि गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। यसै गरी कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री लिङथेपले सो विधेयक पारित गरियोस् भनी संसदमा गर्नुभएको प्रस्तावमा सभामुख विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो। प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट यस वर्ष 4 कृषकलाई पुरस्कृत गरेको छ। कृषि कर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्याउँदै भन्दै थप 4 सम्मान गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर शाहले जानकारी दिनुभयo। पुरस्कृत हुनेमा नौडाङ गाउँपालिका 2 दार्चुलाका धनसिंह सेतोली, घोडाघोडी नगरपालिका 2 कैलालीका मनोज खनाल, चुरे गाउँपालिका 1 कैलालीकी रीता कुमारी देउवा र बेदकोट नगरपालिका 5 कञ्चनपुरका कलुवा कामी रहनुभएको छ। उहाँहरूलाई आज धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले 75,000 र सम्मानपत्र सहित पुरस्कृत गर्नुभएको हो। पुरस्कृत कृषकमध्ये बेदकोटका कामीले 3 तथा दार्चुलाका सितौलीले 15 रोप्नी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ। कैलालीको देउवाले फलफुल खेती र सुन्तलाको बोट उत्पादन गर्दै आउनुभएको छ भने घोडाघोडीका खनालले व्यावसायिक रूपमा 17 माछा पालन गर्दै आउनुभएको छ। उहाँले वार्षिक रूपमा करिब 500 मेट्रिक टन माछा उत्पादन गर्नुभएको छ। कार्यक्रममा मन्त्री थापाले तत्कालीन समयमा कि त जोत हलो नत्र छोड थलो, जसको जोत उसकै पोत भन्ने क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा स्थापित पुरस्कार प्राप्त गर्न किसानका लागि गौरवको विषय भएको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्री परिषद बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री चेतना राणा चार्यको अध्यक्षतामा राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रस्तुत लुम्बिनी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने सम्बन्धी प्रस्ताव समेत बैठकले अनुमोदन गरेको छ। प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्ति गर्ने प्रक्रिया सुरु गर्न मन्त्री परिषद बैठकले निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिन आज उक्त समिति गठन गरेको हो। गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका 4 दगनाममा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ। सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दगनामको बस्तीलाई जोखिम बनाएको, पहिरो र नदी कटान नियन्त्रण गरिएको, सङ्घीय सरकारले विनियोजन गरेको 3 करोड बजेटबाट दगनाम गाउँको फेदी, कान्छी गाउँको फेदी, पानाकोट र कुम्फा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका 4 का वार्ड अध्यक्ष प्रवीण गजुरवाले बताउनुभयो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेवेले गएराति विशेष सूचनाको आधारमा पक्राउ गरेको जानकारी दिनुभयो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनी

मृत घोषणा गरेको थियो। विषादी बिक्री वितरण भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ। प्रदेश जननाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन 2081 अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री भण्डारण वा व्यवसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था छ। इजाजत पत्रको अवधि 3 वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा 12 वा कृषि र पशुपालनमा TLC वा JTA उत्तीर्ण गरेको हुनुपर्नेछ। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि नै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। त्यसपछि बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। 8 बजेर 10 मिनटपछि स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। बाँकी समयमा करिब 9 बजेसम्म विभिन्न सुमधुर आधुनिक सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सदाभार गीत सुन्न सक्नुहुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10 बजेर 10 मिनटपछिको प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। सुमधुर गीत सङ्गीतबाट रात्रिकालीन प्रसारणमा यहाँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: रोजगार मात्र होइन अब सुरक्षित रोजगार
3: कसरी?
2: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
4: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यस कारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
2: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
5: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
6: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदाताले पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
7: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
2: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
7: सिपयुक्त रोजगार आर्थिक समृद्धिको आधार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सचेतनामूलक सन्देशपछि अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले यहाँले सुन्न सक्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार नमस्कार रेडियो नेपालका प्रिय भाइ बहिनी र प्रिय श्रोताहरू, रेडियो नेपालबाट प्रत्येक बुधबार यसै समयमा नियमित रूपमा प्रसारण हुँदै आएको तपाईँहरूको प्रिय कार्यक्रम बाल बाटिकामा हार्दिक स्वागत छ। म हुँ विद्या चौधरी, आज पनि तपाईँहरूकी साथी बन्न आइपुगेकी छु। कार्यक्रमलाई प्रविधि संयोजन गरेर साथ दिइरहनु भएको छ तपाईँकै प्रिय सहकर्मी दिदी मिनर्वा वज्राचार्यले। बाल बालिकाको सिप ज्ञान सृजनशीलता संस्कार र उत्साहलाई अझ उजागर गर्ने उद्देश्यले हामीले हरेक हप्ता विविध विषय, रोचक जानकारी र प्रेरणादायी सन्देशहरू प्रस्तुत गर्दै आएका छौँ। आजको कार्यक्रम पनि एकदमै रमाइलो, सिकाइपूर्ण र बाल मैत्री बन्ने छ है। तपाईँ अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब आजको विषयतर्फ लागौँ है त साथीहरू। आज हामी नेपालको एक ऐतिहासिक, सुन्दर र सम्भावनाले भरिएको जुम्लाको बारेमा केही रमाइला जानकारी लिएर उपस्थित भएका छौँ। र सँगसँगै जुम्ला जिल्लामै रहेको हिमशिखर माध्यमिक विद्यालय तातोपानी गाउँपालिका वडा नम्बर 2 जुम्लाका तपाईँहरू जस्तै साथी र शिक्षकको अनुभव उहाँहरूकै आवाजमा पनि सुन्नेछौँ है त। साथीहरू, जुम्ला भनेपछि सबैलाई याद आउने एउटा शब्द हो मार्सी चामल। त्यो जुम्लामा पाउँछ भनेर यहाँहरूले धेरै सुन्नु भएको छ होला, किताबमा पढ्नु भएको छ होला। कतिपय साथीहरू, भाइ बहिनीहरू जुम्लाकै हुनुहुन्छ भने मजाले मार्सी चामलको बारेमा जानकारी पाउनु भएको छ होला, थाहा छ होला। सँगसँगै जुम्लाको स्याउ पनि चाख्नु भएको छ होला, त्यो एकदमै मिठो हुन्छ है भाइ बहिनी र साथीहरू। जुम्लाको मार्सी चामल चाहिँ रातो रङको अनि मोटो हुन्छ है त। त्यसको भात चाहिँ एकदमै मिठो हुन्छ, मैले चाखेको छु, कतिपय भाइ बहिनीहरूले पनि चाख्नु भएको छ होला। भाइ बहिनीहरू, जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो। चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। जुम्ला जिल्लाको क्षेत्रफल 2531 वर्ग किलोमिटर र 977 वर्ग माइल रहेको छ। 11 देखि 13 शताब्दीसम्म जुम्ला खस राज्यको एक अंश थियो भाइ बहिनीहरू। 13 शताब्दी पछि खस राज्यको पतन भएको थियो र कर्णाली भेरी क्षेत्रमा रहेका 2200 राज्यहरूमा विभाजित भएको थियो र जुम्ला राज्य तिनीहरू मध्ये एक रहेको थियो। भाइ बहिनीहरू, अब थोरै जुम्लाको भूगोल र जलवायुको बारेमा जानकारी दिनेछु है त। एकदमै ध्यान दिएर सुन्नुहोला, कतिपय त पढ्नु पनि भएको छ होला। भौगोलिक रूपमा जुम्ला एक हिमाली जिल्ला हो, जसको उचाइ 915 मिटर 3200 फिटदेखि 4679 मिटर 15351 फिटसम्म छ। उच्च हिमाली क्षेत्रमा पतारसी र कान्जीरवा हिमालय श्रृङ्खलाहरू छन्। जुम्लाका प्रमुख नदीहरू हिमा, तिला र जावा हुन्। त्यहीँकै जुम्लाकै भाइ बहिनीहरू हुनुहुन्छ होला भने यो ठाउँको बारेमा एकदमै राम्रोसँग जानकारी पनि रहेको छ होला, कति खुसी हुनुहुन्छ होला है। जुम्लाका मानिसहरू एकदमै मेहनती, सरल र सांस्कृतिक रूपमा धनी हुनुहुन्छ। जुम्लाको बोली, संस्कार, नृत्य, गीत तथा स्थानीय परिकारहरू देशभर चर्चित छन् नि। अनि जुम्लामा रहेको सिन्जा उपत्यकालाई त नेपाली भाषाको जन्मभूमि नै मानिन्छ। त्यहाँ भेटिने पुरातात्विक धरोहर, मन्दिर, गुफा र शिलालेखहरूले नेपाली भाषा र संस्कृतिको पुरानो इतिहास बोकेको छ। त्यसै गरी भाइ बहिनीहरू, जुम्ला घुम्न जानेहरूका लागि जुम्लादेखि नजिकै पर्ने गरेको छ नि मुगु जिल्लामा अवस्थित राराताको पदमार्गहरू, अनि पहाडका सुन्दर दृश्य, स्वच्छ वातावरण र यहाँका मानिसहरूको आतिथ्य एकदमै आकर्षण छन् है त। अनि भाइ बहिनीहरू, तपाईँहरू जस्तै जुम्लाका साथीहरू कठोर मौसम र दूर दराजको भौगोलिक चुनौतीका बीच पनि निकै मन लगाएर अध्ययन अभ्यास गर्नुहुन्छ। उहाँहरूको जोश जाँगर नै यहाँको भविष्यको आशा रहेको छ नि। भाइ बहिनीहरू, हामीले जुम्ला बारे छोटो तर महत्त्वपूर्ण जानकारी राख्यौं। अब हामी कार्यक्रमको अर्को अंशतिर लागौं है त। जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर 2 रहेको हिमशिखर माध्यमिक विद्यालयका तपाईँहरू जस्तै साथीहरूको अनुभव उहाँहरूकै आवाजमा सुन्नेछौ र सँगसँगै त्यही स्कुलमा अध्यापन गराउने एकजना शिक्षकको पनि अनुभव सुनाउनेछौ। एकदमै ध्यान दिएर सुन्नुहोला है त।
1: नमस्कार, मेरो नाम मायालक्ष्मी खत्री हो। म श्री हिमशिखर माध्यमिक विद्यालय तातोपानी हुजी जुम्लामा अध्ययनरत कक्षा 11 पढ्ने छात्रा हुँ। म आज चाहिँ म आफ्नो जिल्लाको इतिहासको खास साम्राज्यको इतिहास र स्थानको पहिचानको बारेमा केही जानकारी गर्दैछु। 12

0: नाग राजाको केन्द्रीय स्थान रहेको थियो। यो भूमि भाषा संस्कृति धर्म वेशभूषा रहन सहन कथा आदिको उत्पत्ति स्थान मानिन्छ। यो भूमि संस्कार संस्कृति मात्र नभई नेपाली बोलिने सबै मातृभाषाको आमा भाषाको रूपमा रहेको खस भाषा मानिन्छ। यो खस साम्राज्यको शासन व्यवस्था मुख्य तथा सिजा र उत्तुलुबाट राजनीतिक आर्थिक र सांस्कृतिक शक्ति सञ्चालन गरेको पाइन्छ। यही माटोले आधुनिक नेपाल र नेपाली भाषा र पहिचान उलाई संस्कृति स्तरसम्म पुर्याउने प्रयास गरेको पाइन्छ। यो खस भाषाको केन्द्रीय स्थान र नेपाली भाषाको माउ भाषाको जग र खस साम्राज्यको केन्द्रीय स्थान लामखाडा कोटको ऐतिहासिकतालाई उजागर गर्ने हेतुले मैले एउटा कविता वाचन गर्न खोजेको छु। यो कविता आदरणीय गुरु पद्मोत नेपालीको रचना रहेको छ। कविताको शीर्षक चाहिँ हाम्रो सिजा राम्रो सिजा रहेको छ। हाम्रो सिजा राम्रो सिजा, हाम्रो सिजा राम्रो सिजा, खसानीको मुटु गौरवका गाथा, भाषा पुज्यो यही माटोमा पहिचान बोकेर उभियो रात, लिपि रचना शब्दको धुन नागरिक आत्मा बोकेको जुन, नागरी लिपिको बोध पत्र पाना, सिजाको माटोमा लेखिएको गाना, हिमालको काग बोधको बाटो, इतिहास बोल्छ पुरानो माटो, राजाहरूका पदचापहरू संसार गर्थे गाथाका हरफहरू, कुलीन संस्कृति वेशभूषा परम्परा बोकेको छ आत्मा गाथा, दसैँ तिहार मागलका लहर, सिन्जाको भूमि हाम्रो गर्वको रहर, हाम्रो सिजा हाम्रो पहिचान, माटोमा लुकेको स्वाभिमान, जहाँबाट बग्यो ज्ञानको सिन्दुर, ख सभ्यता बन्यो गौरवपूर्ण पुराण, सिजा हाम्रो आत्मा हो, इतिहासको अमूल्य गाथा हो, भाषा धर्म र संस्कृतिको घर, यसलाई सम्झौँ हरेक पहल। धन्यवाद।
1: नमस्कार, मेरो नाम अनिल कनाड हो, म कक्षा आठमा पढ्छु र मेरो स्कुलको नाम तातोपानी गाउँपालिका एक राका जुम्ला। मेरो नाम चाहिँ सुकर सेकेन्डरी तातोपानी दुई गर्मी। मैले सानो मुक्तक ल्याएर आएको छु। मुक्तको शीर्षक रहेको छ दुई दिने जीवन। दौड प्रतियोगितामा पनि थिएन दौडेर कमायो, मिठो मिठो गर्दै गर्थ्यो कस्तो इज्जत कमायो, घरमा लिँदा रित्तै भएछ मान्छे, दौडामाथि नाङ्गे आगो सँग रमायो, दौडामाथि नाङ्गे आगो सँग रमायो। धन्यवाद साथीहरू। म आज मेरो स्कुलको बारेमा भन्न गइरहेको छु। मेरो स्कुलको नाम चाहिँ सिगर सेकेन्डरी रहेको छ। राम्रो स्कुल नदीको नदीको किला नदीको छेउमै रहेको छ र किला नदी भने नेपालकै लामो नदी पनि हो। किला प्राली नदीसँग मिसिएको छ। यहाँको धार्मिक स्थल सतपानी धारा नजिक नजिकै जोडिएको एक हिमसिगर माध्यमिक विद्यालय अवस्थित रहेको छ। धेरै क्रियाकलापमा पनि सहभागी गरिन्छ।
2: नमस्कार, मेरो नाम प्रमोद न्यौपाने, म यस हिमसिगर माध्यमिक विद्यालय तातोपानी नेपाली टिचर। यो विद्यालयमा अभिभावक र शिक्षक अनि यहाँको विद्यार्थी बिचको सम्बन्ध एकदम समुद्र देखिन्छ। विद्यार्थीको एउटा भविष्यलाई बुझेर यहाँको अभिभावकहरूले विद्यालयमा विद्यार्थीहरूलाई स्कुलमा छोड्ने त हुन्छ, तिनीहरूको भविष्यको के छ प्रगति, अथवा उनीहरूले सिक्न चाहेको कुरा सिकेका छन् कि छैनन्, अनि त्यसपछि उनले लिने शिक्षा प्राप्त गरेका छन् कि छैनन् भनेर अलि अभिभावकको चासो कम देखिन्छ यता। अनि विद्यार्थीहरूको पनि अब सडकसँग जोडिएको कारणले त्यो दुई चार प्लेट पढेर पढेर त्यसपछि फेरि नजिकैको बजारतिर जाने अलि बाहिरी वातावरण र अभिभावकतिरको शिक्षा एकदम कमी देखिन्छ। अब शिक्षकहरूको सन्दर्भमा भन्नुपर्दा शिक्षकहरू त अब सबै शिक्षकहरू जस्तै नै हुनुहुन्छ, क्यारे सबै आयोगबाट क्वालिफाइड भएर यता हाजिर भएको देखिन्छ। अनि यो विद्यार्थीको सिकाइप्रति अलि रुचि कम देखिन्छ। अब यसको लागि पनि स्थानीय सरकारले पनि केही सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो र गरेको पनि देखिन्छ। अझै यसमा थप बलको हामीले अपेक्षा गरेका छौँ। अनि शिक्षकहरूलाई पनि तालिमहरू भयो, अब धेरै कुराहरूसँग आइसी अब आइसिटीसँगको सम्बन्धित अब अहिले त आइसिटीसँग सम्बन्धित अभिभावक युहरूले पनि हाम्रो विद्यालयमा अब अध्ययनरत विद्यार्थीहरूको चासोलाई पनि मध्यनजर गर्नुपर्छ। विद्यालयमा हामीसँग रहने भनेको बच्चाहरू कम समय नै रहन्छ, हजुरहरूसँग धेरै समय बिताउने रहन्छन् र आफ्नो बच्चा बच्चीको प्रगतिको अवस्थालाई बुझ्नुपर्छ। घरमा गएर पनि अब गृह कार्यको अवस्था के छ, गर्छ कि गर्दैन, अथवा गिरेकारे भनेर पनि अरू केही मोबाइलतिर अरू केही कुराहरूमा झुलेको छ कि त्यहाँतिर पनि तपाईँले थोरै भए पनि बिहानको समयमा एक दुई घन्टा, साँझको समयमा एक घन्टा त्यो टाइममा अलि नजर लगाइदिएको भए अझै पनि विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना हुन्थ्यो। यसको लागि विद्यार्थी सँगसँगै विद्यार्थीको भविष्य हाम्रो अभिभावकसँग जोडिएको हुन्छ। अभिभावकले थोरै धेरै नभए पनि दिनमा एक घन्टा बिहान र एक घन्टा साँझतिरको समय दिएर तिनीहरूको एउटा भविष्यलाई निगरानी गरिदिएको भए राम्रो हुन्थ्यो। एउटा के हुन्छ भने शिक्षकले मात्रै पढाएर हुँदैन र किताबी ज्ञान मात्रै हुँदैन, बाहिरी वातावरण पनि हाम्रो अभिभावकले बनाइदिनु पर्ने हो। त्यसको लागि चासो दिन जरुरी देखिन्छ। मेरो सल्लाह र अभिभावकहरूलाई यही नै छ, तपाईँ काममा व्यस्त भए पनि दिनमा कम्तीमा एक दुई घन्टा टाइम चाहिँ हाम्रो विद्यार्थीहरूको लागि र हाम्रो विद्यार्थीको लागि र तपाईँको नानी बाबुको भविष्यको लागि सोचेर टाइम दिइदिनु होला भन्ने सल्लाह दिन चाहन्छु।
3: भाइ बहिनीहरू, आजको कार्यक्रम बाल बाटिकाको समय सकिन लागिसकेको छ। आज हामीले जुम्ला जिल्ला बारे धेरै रोचक र ज्ञानवर्धक कुराहरू सिक्यौं। आशा छ तपाईँहरूलाई पनि मन पर्यो होला। अनि यहाँसम्म साथ दिनु भएकोमा सबै भाइ बहिनी र प्रिय श्रोताहरूलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु। अर्को साता फेरि पनि यही बुधबार यसै स्टेशनमा अर्को नयाँ विषय, नयाँ सृजनशीलता र नयाँ ऊर्जा सहित फेरि पनि आउने नै छु। प्रविधि साथमा रहनु भएको थियो प्रिय सहकर्मी मित्र मिनर्वा भज्राचार्यलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम बाल बाटिका सुनेर साथ दिनु भएकोमा एकदमै धेरै भन्दा धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र म कार्यक्रम सञ्चालिका विद्या चौधरीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
3: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नेउपाने। आजको कृषि संवादमा हामी स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन गरेका कृषिसँग सम्बन्धित कार्यक्रम कस्ता छन्, विगतदेखि पालिकाले कृषिसँग जोडिएका कार्यक्रमहरू जति पनि सञ्चालन गरेको छ ती कार्यक्रमहरू कतिको प्रभावकारी छन्, फेदीखोलाका किसानले गाउँपालिकासँग गरेका अपेक्षा कस्ता छन् र गाउँपालिकाको प्राथमिकतामा कृषि कतिको परेको छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। यहाँलाई कृषि संवादमा स्वागत छ।
4: धन्यवाद सर, नमस्कार।
3: अहिले आम रूपमा उठिरहेको एउटा प्रश्न के भने, नेपाल कृषि प्रधान देश हो, कृषि प्रधान देशमा मुलुकको अर्थतन्त्रसँग जोडिने, प्रत्यक्ष रूपमा जोडिने भनेको कृषि नै हो, सम्भावना बढी भएको क्षेत्र कृषि नै हो, तर कृषिमा युवाहरूको आकर्षण छैन, स्थानीय ठाउँहरू गाउँहरू युवा विहीन बनेका छन्, कृषि कर्ममा जोडिनका लागि गाउँमा रहेका बुढा पाका मानिसहरू सक्षम छैनन्, जनशक्तिको अभाव छ, यस हिसाबले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने कृषिको विकास विस्तारमा कतै सोचे जस्तो विकास विस्तार सम्भव हुँदैन कि भन्ने एउटा यो कृषिसँग जोडिएको एउटा महत्त्वपूर्ण प्रश्न छ। फेदीखोलाको सन्दर्भमा के छ
4: यो? हाम्रो मात्रै पालिकाको समस्या होइन, राष्ट्रिय समस्या बनिरहेको छ। तथापि यसको बावजुद पनि केही आशा लाग्दै उपलब्धिहरू हामीले गरिरहेका छौँ। यदि वैदेशिक रोजगारमा जान खोजिरहेका युवाहरूलाई केही उद्यम गर्न चाहनेको हकमा गाउँपालिकाले आफ्नै युवा उद्यम कार्यक्रम मार्फत पनि समावेश गरिरहेका छौँ र त्यहाँ थुप्रै किसानहरूलाई चाहिँ हामीले 3-4 मोडलबाट कामहरू चाहिँ गर्न खोजिरहेका छौँ र विगत म अघिल्लो कार्यकालको पनि त्यहाँको प्रमुख भएर त्यहाँको नीति कार्यक्रम योजनालाई कन्टिन्यू गर्दै यो वर्षसम्म करिब अहिले 9 त्यो आफ्नै पोलिसीबाट गाइडेड भएर काम गरिरहेका छौँ, ताकि पालिकाले एउटा असल अभ्यासहरूमा हामीले सुरुदेखिबाटै किसानहरूलाई सूचीकृत गरेर एउटा कस्तो खालको किसान हो भन्ने कुराको चाहिँ एउटा हाम्रो इन्टर्नल मापदण्ड त्यहाँभित्र छ। जस्तै उत्पादन गर्न खोज्ने किसानलाई हामीसँग 5 कृषि सहकारीहरू छ, त्यो सहकारी मार्फत चाहिँ उत्पादनमा आधारित अनुदान 15% जो किसानले काम गर्छ र जसले उत्पादन गर्छ र उत्पादन गरेको कुरा बिक्री अथवा बेचबिजन गर्नको निम्ति ल्याउँछ त्यसले 15% नगद अनुदान पाउँछ, र दोस्रो चाहिँ किसानहरूको उत्पादनको यति धेरै भ्यालु र महत्त्व स्थानीय सरकारले दिइरहेको छ फेदीखोला गाउँपालिकाले, जसले मूल्य पाउँदैन कि भन्ने कुराको आशंका छैन। हामीले चाहिँ किसानको लागत कति पर्छ त्यसको आधारमा न्यूनतम समर्थन मूल्य मिनिमम सपोर्ट प्राइसको चाहिँ ग्यारेन्टी गर्दैछ। 26 प्रकारको तरकारी बारीहरूमा चाहिँ यो हामीले 2076 कन्टिन्यू अहिले पनि गर्दै आइरहेका छौँ, र किसानको चाहिँ उत्पादनलाई बजारसम्म पुर्याउनुको निम्ति एग्रो एम्बुलेन्स, कृषि एम्बुलेन्स यो पनि नेपालमा हामीले सबैभन्दा पहिलो प्रयोग गरेको यो टर्मोलोजी पनि हो र त्यो सुविधा पनि हो। जसरी मान्छेलाई हामी रिसेन्टली बिरामी हुँदा हस्पिटल पुर्याउनु पर्छ त्यत्तिकै किसानको उत्पादन त्यति भ्यालु छ,
3: उत्पादन फल्ने बित्तिकै कसरी बजारमा ल्याउने,
4: कसरी ल्याउने, त्यसलाई त्यसको धुवानीको समस्या नहोस् भनेर हामीले प्रत्येक सहकारी मोडल मार्फत कृषि उप सहकारीहरूले गाउँपालिका र कृषि उप सहकारीको साझेदारीबाट त्यसरी बजार मार्केटसम्मको एउटा जोड्ने काम चाहिँ गाउँपालिकाले गरिरहेको छ।
3: यहाँ अघिल्लो कार्यकालको पनि गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, स्थानीय किसानलाई प्रत्यक्ष उनीहरूको जिन्दगीमा चाहिँ सकारात्मक प्रभाव पाउने गरी गाउँपालिकाले सुरुवात गरेका अलि राम्रा खालका जो सफलता उन्मुख छन् त्यस्ता कृषिका कार्यक्रमहरू के रह्यो?
4: हिजो चाहिँ तपाईँको झोलामा डकुमेन्ट बनाएर लिएर विभिन्न अनुदान खाने किसानहरू थिए भने अहिले त्यो टोटल्ली ब्लक, काम गर्नेले पाउने हो, नगर्नेले पाउँदैन। जसले उत्पादन गर्छ त्यसले चाहिँ तपाईँको अनुदान पाउँछ, त्यो रेकर्डमा देखिन्छ, त्यो व्यवस्थित छ। त्यस कारणले गर्दाखेरि यो एउटा हाम्रो महत्त्वपूर्ण कार्यक्रम छ। भने अर्को हामीले कृषि एम्बुलेन्सको कुरा गऱ्यौँ, अर्को चाहिँ हाम्रो अहिले ल्यान्ड युज प्लान भूमिको चाहिँ वर्गीकरण गराएको छ, त्यसमा सबैभन्दा धेरै जग्गा चाहिँ हामीले कृषि योग्य जमिनहरू बचाएको छ, कतिपय आवासमा प्लटिङहरूमा लग्ने कुराहरूलाई एकदम त्यसलाई हामीले प्रोत्साहन गरेकै छैनौँ। त्यसको वास्तविकताको आधारमा चाहिँ एकदम ठुलोसँग त्यसलाई लगाएको छौँ र अहिले हामीले भूमि ब्याङ्कको कन्सेप्ट गत वर्षबाट नीति कार्यक्रममा राखेर अहिले कार्यविधि बनाएर अहिले यो वर्ष 83-84 को नीति कार्यक्रम र बजेटले यो बाँझो जग्गालाई उपयोग गर्ने वर्षको रूपमा चाहिँ हामीले एकदम कडाइका साथ लग्दैछौँ। केही आर्थिक ऐनबाट पनि नियमन गरेका छौँ, जसको जग्गा जमिन छ त्यसले आफैमा कमाउनु पर्यो, यदि उसले सक्दैन विविध कारणले, वैदेशिक रोजगारमा छ अथवा घर छोडेर गाउँ छोडेर जग्गा जमिन ऊ बजारमा बस्छ तर आफ्नो गाउँमा उर्वर जमिनहरू बाँझो छ, त्यस्तो जग्गालाई चाहिँ भूमि ब्याङ्कमा दिनु पर्यो। भूमि ब्याङ्क पनि क ख ग घ गर चारवटा वर्गीकरणभित्र राखेको छ।
3: त्यो कसरी वर्गीकरण गर्नु,
4: त्यसको चाहिँ अब्बलता त्यसलाई हामीले गर्छौँ, बाटोको उपलब्धता, सिँचाइको उपलब्धता, सडकको पहुँच र उर्वर क्षमता, यो चार पाँचवटा विषयलाई त्यसको इन्डिकेटर बनाएर त्यो उपयुक्त भएको चाहिँ क वर्गमा पर्छ, अलिकति सेकेन्ड भएको चाहिँ खमा, त्यसपछि गमा गरेर अनि त्यसमा चाहिँ पकेट क्षेत्रहरू हामीले काम गर्न सक्छौँ। सबै चाहिँ तपाईँको कृषि उत्पादन, पशुपालन अथवा एग्रो प्रोसेसिङमा हामी पोखराबाट नजिक छौँ नि, मान्छेहरूले एकदम लगानी गर्न खोजिरहेछ तर जग्गा प्रशासनको कारणले गर्दा लगानी मैत्री वातावरण बन्दैन।
3: फेरि खोलामा
4: हजुर
3: लगानी गर्न खोज्नेले कुन क्षेत्रमा लगानी गर्न खोजिरहेछ, कृषिको कुन क्षेत्रमा वा पशुपालन वा केमा लगानी गर्न खोजिरहेको पाइन्छ, किसानहरूको आकर्षण कुन क्षेत्रमा छ, पशुपालनमा छ कि खेती तरकारीमा छ कि अन्न बालीमा छ कि केमा छ, र पालिकाको फोकस केमा छ अलिकति बताइदिनु।
4: हामीले मुख्य कुरा चाहिँ हामीले अहिले सँगसँगै बढाउन खोजेको भनेको तरकारी पकेट क्षेत्र, हाम्रो पालिकाहरू चाहिँ अलिक बढी 7-8 जस्तो छ, हामीले अलिकति निर्यात पनि गर्छौँ, र दोस्रो भनेको दुग्धजन्य उत्पादन, त्यसमा पनि अब ठुलो ठुलो फर्महरू मार्केटमा लगिरहेको छ। तेस्रो भनेको हाम्रो मासुजन्य उत्पादनमा चाहिँ ब्रोइलरको मासुहरू, खसीहरू, बोकाहरू, अन्डाहरूमा चाहिँ एकदम कम छ, लिभर्सको चाहिँ अलि अन्डाहरू चाहिँ सुरु भएको छ। अलिक ठुलो बलकमा चाहिँ हामी मौरीको मह उत्पादनमा जोडिया छौँ।
3: मूलभूत रूपमा किसानका लागि आवश्यक पर्ने भनेको सिँचाइ, मल, बिउ, प्रविधि, सङ्कलन केन्द्रहरू र बजार। फेदी खोलाका किसानलाई यिनीहरूको उपलब्धता कस्तो छ?
4: हामीलाई मलको निम्ति चाहिँ समस्या छैन, हामी सहकारी मोडलबाट सम्बन्धित वाडाको केन्द्र केन्द्रमा रहेको ठाउँहरूबाट मलहरू चाहिँ वितरण हुन्छ। अलि बढी हामी रासायनिक भन्दा पनि अहिले जैविक मलतिर बढी केन्द्रित गरिरहेका छौँ, किनकि हामी मह र मौरीमा प्रवेश गर्दाखेरि त्यसको प्रत्यक्ष असर माटोदेखिबाट पर्यावरणसम्म पर्ने हुँदा र अलिकति ठुलो भोल्युममा चाहिँ हामी रैथानी बालीतिर बढी केन्द्रित गर्न खोजिरहेका छौँ, जहाँ जस्तो जमिन छ। अलि ल्यान्ड युज प्लान मा चाहिँ अब तपाईँको कस्तो छ भने जग्गा चाहिँ अलिक चक्लाबन्दी गरेर ठुलो ठुलो बनाउन मिल्ने हाम्रो चाहिँ धेरै फाँटका जग्गाहरू चाहिँ कम छ, तर एकै ठाउँमा जस्तो जग्गा जमिन छ त्यसैको आधारमा खेती प्रणाली भन्नाले अब क्रप्स पुलिङ, बालीलाई एकीकृत गर्ने योजनाबाट चाहिँ हामी अहिले गर्न खोजिरहेछौँ।
3: मौरीको व्यावसायिक प्रवर्धनका लागि यहाँहरूले गरिरहनु भएको चाहिँ के हो?
4: गाउँपालिका र प्रदेशको साझेदारीमा एउटा कार्यक्रम थियो, त्यसमा करिब 1,20,00,000 बराबरको अघिल्लो आर्थिक वर्षमा हामीले व्यावसायिक किसानहरू बनाउने हिसाबले सिलेक्सन गऱ्यौँ। एकैचोटि 24 किसानलाई 25 मौरीको घारको दरले हामीले करिब 600 मौरीको घार एकै ठाउँमा 70% पालिकाको लगानी, 30% किसानको लगानी गरेर ताकि उहाँहरू चाहिँ व्यावसायिक मोडलबाट जानुहोस्, उहाँ चाहिँ गुरु किसान होस् र त्यसले अरूलाई पनि सिकाउने माध्यम होस्, उहाँको कम्तीमा पनि आफ्नो व्यवसाय सञ्चालन गर्दाखेरि घर गृहस्थी त्यो उत्पादनले आफूलाई प्रशस्त पुग्ने गरी त्यसमा सपोर्ट होस् भनेर अहिले यो पटक फेदीखोला गाउँपालिकाले 120 किसानलाई गुरु किसानको रूपमा उहाँहरूलाई त्यहाँको वातावरणदेखि टेक्निकल कुराहरू सबैको बारेमा प्रशिक्षण गरेर तालिम दिएर अब उहाँहरूलाई फेरि यो वर्ष नयाँ यो पटक चाहिँ करिब हामीले 8-10,000 चाहिँ मौरीको घार पुर्याउने लक्ष्यका साथ र त्योबाट उत्पादन भएको महलाई अथवा घारबाट चाहिँ बिक्री वितरण गरेर आउने आम्दानीलाई त्यसलाई एउटा बजारको मोडलसँग जोडेर अगाडि बढाउने भनेर फेदीखोला गाउँपालिकाले अस्ति हामी प्रथम मौरी दिवस असारको 4 सम्पन्न गर्यौँ।
3: त्यसै गरी यो फेदीखोलालाई चिनाउने अन्य चाहिँ कृषिका क्षेत्रहरू के के छन्?
4: कृषिमा हाम्रो जस्तै तरकारीको चाहिँ हाम्रो उत्पादन क्षेत्र पकेट क्षेत्रहरू हो, त्यो अहिले ब्लकमा कन्भर्ट हुँदैछ। हामी त्यो तरकारी पनि फेदीखोलालाई चिनाउँछ, हामी तरकारीमा पनि पोखराको एउटा ठुलो मार्केटमा हाम्रो निर्यात हुन्छ र जिल्लाको सदरमुकामसम्म पुर्याउँछौँ र अझै त्योभन्दा बढी भयो भने हामीले तराईसम्म झार्न मिल्ने सम्भावना पनि उत्तिकै छ। अर्को त्यसो भने दुधमा पनि उत्तिकै उत्पादन हुन्छ, करिब 6 बराबरको निर्यात हुन्छ दुधमा पनि, पोल्ट्रीजन्य निर्यातहरू हो। त्यसरी हामीले तपाईँको फलफुलमा अहिले यो वर्ष करिब हामीले 50,000 भन्दा बढी हामी आइसकेपछि सुन्तलाका बिरुवाहरू चाहिँ रोपण भएको छ, त्यो हुर्किरहेको छ, त्यो बगैँचाहरू व्यवस्थापन भइरहेछ। र अहिले कफीमा पनि हामीले ठुलो हात हालिरहेछौँ। कफीमा पनि यो वर्ष मात्रै 2200 रोपनीमा करिब 25,000 बिरुवा चाहिँ हामीले कफीमा पनि सुरुवात गरेका छौँ। र अर्को वर्ष पनि यसलाई अलिकति पछिल्लो समयमा जसरी कफीको एउटा संस्कृति हुर्किरहेको छ कफी कल्चरको रूपमा, यसलाई पनि पालिकामा त्यो हाइटमा हुने करिब 800-1400 हाइट, हाम्रो झनै 800-2100 सम्मको हाइट छ पालिकाभित्रको, त्यो भेरिएसनमा हामीले के काम गर्न सक्छौँ भन्ने कुराको हामीसँग सम्भाव्यता अध्ययन त्यसको बारेमा फिल सबै तयार भएको हुँदाले हामीले अलि बढी किसानहरूलाई अब ब्लक मोडलबाट काम गर्नुपर्छ भनेर हिजो सानसानो टुक्री कार्यक्रमहरू हुन्थ्यो भने अब अहिले ठुल्ठुलो ब्लक अलि व्यावसायिक मोडलमा हामी प्रवेश गरिरहेको।
3: किसानहरू चाहे सङ्घ सरकारसँग होस्, चाहे प्रदेश सरकारसँग होस्, चाहे स्थानीय सरकारसँग होस्, कृषिमा अनुदानको अपेक्षा गर्छन्।
4: हजुर हजुर,
3: अनुदानमूलक कार्यक्रमहरू के कस्ता छन् पालिकाका?
4: किसानको सशक्तिकरण गर्ने कुरा भयो, अर्को उत्पादन गर्नेले पाउने कुरा भयो उत्पादन माथि अनुदान, अर्को चाहिँ तपाईँको मिनिमम सपोर्ट प्राइस भने न्यूनतम समर्थन मूल्य, कृषि ध्वानीमा सपोर्ट, साना सिँचाइमा सहयोग, मल र बिउहरूमा सहयोग, हामीले मुख्य गरी प्राविधिक सहयोग, यति कुराहरूमा अनि बिमामा सपोर्ट, जस्तै हलगोरु पाल्ने किसानहरू हुनुहुन्छ अनि यन्त्रीकरणमा सपोर्ट गर्ने कुराहरू छ, यसरी चाहिँ गाउँपालिकाले अनि बजार प्रबन्धको कार्यक्रम, हाट बजार व्यवस्थापन, यस्तोमा चाहिँ हामीले सहयोग गरिरहेछौँ।
3: आज स्याङ्जाको फेदी खोलाका किसानलाई व्यावसायिक किसानको रूपमा विकास गर्नका निम्ति कृषि प्रविधि र यान्त्रिकीकरणमा यहाँहरूले के गरिरहनु भएको छ?
4: जस्तो गाउँपालिकाको जग्गाको भू बनावट हिजोदेखि उत्पादनको परम्परागत जे अवस्था थियो त्यसलाई र अब नयाँ फाँटहरूमा चाहिँ हामीले यन्त्रीकरणको प्रभाव, जस्तै हाते ट्र्याक्टरको व्यवस्था है, अब त पुरानो तरिकाको जुन हिजो साना फोटाहरू त्यसमा खनजोत गर्न पनि अथवा यन्त्रीकरण पुर्याउन सानो ट्र्याक्टरहरू लैजान पनि गाह्रो ठाउँहरूमा हलगोरुबाट त्यो परम्परागत गर्दै आएको जैविक खेती प्रणालीलाई पनि हामीले कन्टिन्यू लगिरहेछौँ दुइटै। गत वर्ष हामीले 174 किसानहरूलाई चाहिँ हलगोरुमा आधारित प्रोत्साहन गऱ्यौँ प्रति किसानलाई 10,000 दरले। यो वर्ष पनि हाम्रो अब हामी 2-4 दिनमा यो कार्यक्रम पनि हामी गर्दैछौँ यो काठमाडौँबाट फर्केपछि लगतै। र कृषि यन्त्रीकरणमा पनि त्यतिकै छ, तर त्यो चाहिँ जग्गाको बनावट र त्यसको व्यावसायिक मोडलको आधारमा हामीले दुईटा कार्यक्रमलाई सँगसँगै लगिरहेछौँ।
3: युवाहरूलाई लक्षित गरेर कृषि युवा उद्यम कार्यक्रम सुरुवात गरेका छौँ भन्नुभयो, यसमा चाहिँ युवा किसानहरूलाई कसरी जोड्नु भएको छ?
4: बुवा आमाले नि विश्वास नगर्ने छ क्या आफ्नो छोराछोरीलाई, तर त्यो विदेश जान पर्यो भने त्यसको आफन्तहरू त्यसलाई सहकारीहरूदेखि अन्यले पनि लोन पत्ताउने
3: सहयोग गर्न
4: लालायत हुने,
3: तर गाउँमै
4: नपाउने हो त्यस्तो किसान 16-40 भित्रको युवा उमेरलाई हामीले युवा उद्यम भन्ने कार्यक्रम छ, त्यो कार्यक्रमले 5,00,000 रुपियाँ हामीले चाहिँ बिना ब्याज बिना धितो लोन प्रवाह गर्छौँ। र उहाँहरूले चाहिँ पहिलो चाहिँ आफ्नो बिजनेस प्लान ल्याउनुहुन्छ र त्यति 5,00,000 मात्रै पुगेन भने उहाँले ब्याङ्क तथा वित्तीय सहकारीहरूमा सफ्ट लोन गाउँपालिका नै बसेर हामीले सिफारिस गर्छौँ। त्यसरी पनि युवाहरूलाई चाहिँ हामीले जोडिरहेको हुन्छौँ। र पहिलो वर्ष चाहिँ लगानीको वर्ष चाहिँ उहाँहरूले लोन लिइसकेपछि आफ्नो स्ट्रक्चरमा लाग्नुहुन्छ, दोस्रो वर्षबाट अलिकति आमदानीमा गएपछि त्यसको 10% दरले फिर्ता गर्नु पर्यो लग एवं 20%, 30%, अन्तिममा चाहिँ सबै पैसा चाहिँ 5 वर्षभित्र फिर्ता गर्नुपर्छ। त्यो घुम्ती कोषमा मोडलबाट चाहिँ हामीले अहिले करिब 1,34,00,000 रुपियाँ चाहिँ त्यो युवा किसानहरूमा लगानी भएको छ।
3: पालिकाको कृषिको उन्नतिका निम्ति कार्यक्रम सञ्चालन गरिरहँदाखेरि पालिकाले पालिकाको एज अ प्रमुखका हिसाबले यहाँले देखिरहनु परेका भोगिरहनु भएका समस्याहरू चाहिँ
4: पोलिसीमा थोरै समस्या छ। कस्तो छ भने सङ्घीय सशर्तबाट आउने योजनाहरू स्थानीय भूगोल केन्द्रित नभइकन सालो डालोमा देशी भोरिकोलाई आधार बनाएर बनाएको हुन्छ। जस्तै हाम्रो जस्तो पहाडी जिल्लाहरूमा चाहिँ पकेट क्षेत्रको चाहिँ एउटै कार्यविधि हुनुपर्छ। जस्तै 140 रोपनीको एउटा पकेट भन्यो होइन, त्यो कतिपय ठाउँमा त्यो नपुर्याउन सक्ने अवस्था पनि हुन्छ। जस्तो बिमाको कार्यक्रमहरूमा तोकिएका चाहिँ बिमाका अभिकर्ताहरूले किसानलाई टाइमली सपोर्ट नगरिरहँदा अथवा त्यसको क्षतिपछिको मूल्याङ्कन गरेर समयमा भुक्तानी दिने कार्यक्रमहरूमा समस्या आउँदो रहेछ। कुखुरामा हेरौँ, कुखुरामा अहिले जस्तै अब बर्ड फ्लूको कुरा आयो है, अब स्वाइन फ्लू जस्तै सुँगुरमा आयो, त्यसले एकैचोटि क्षति हुँदाखेरि ती किसानहरूको लगानी पनि नउठ्ने अवस्था छ। त्यसमा सङ्घीय सरकारबाट अलि राम्रै सपोर्ट गर्नुपर्छ, यी कुराहरूमा अन्यता छ। जस्तै स्याङ्जाको हकमा हाम्रोमा सबै 1,40,00,000,000 बढीको सुन्तला निर्यात हुन्छ हाम्रो जिल्लाबाट, तर त्यो चेन अफ भ्यालुमा चाहिँ कसरी अलि बढी मूल्य पाउने, धेरै उत्पादन भएको बेला हुँदा मूल्य कम हुन्छ, हामीले कोल्ड रुममा राख्यौँ, कोल्ड स्टोरमा राख्यौँ, स्याङ्जामा एउटा ठुलो छ, तर ती कोल्ड रुममा राखेको ठाउँहरूमा पनि सुन्तला फैसला कुहियो। कुहिसकेपछि किसानले पाउनुपर्ने उचित क्षतिपूर्तिहरू प्रदेशले पनि दिन सकेन, सङ्घले पनि दिन सकेन, स्थानीय तहले त मलम लाउने थोरै थोरै काम त हामी गरि नै राखेका छौँ। जहाँसम्म छ अलिकति प्रदेशको भूमिका कृषिमा चाहिँ, अब त्यो प्रदेशका कार्यालयहरू चाहिँ वडा कार्यालय जस्तो कार्यक्रम सञ्चालन गर्ने भए उनीहरूले टेक्नोलोजीमा चाहिँ सपोर्ट गर्नु पर्यो, विज्ञको हिसाबले चाहिँ प्रविधिसँग ल्याबहरूको सपोर्ट, यस्तो कुराहरू चाहिँ अलिकति गजबले लिएर जानुपर्छ। अहिलेकै सरकारको म कुरा गरिरहँदाखेरि तपाईँको हेर्नुहोस् 0.3% मात्रै खुद लगानी कृषिमा छ, ठुलो पैसा चाहिँ करिब 36-37 अर्ब जस्तो मल किन्न मात्रै छ, बाँकी पैसा अनुसन्धानमा छैन, कृषि प्रसारमा छैन, यान्त्रिकरणमा छैन, है त्यो प्रविधिमा सपोर्टका कुराहरू परै जाओस्। अघिल्लो चोटिको भन्दा पनि अहिले यो वर्ष करिब करिब 7 अर्ब स्थानीय तहमा जाने सङ्घीय सशक्तका बजेटहरू घटेर आएको छ, ताकि यस्ता योजनाहरू छन् तपाईँको यो वर्ष चाहिँ हामीले सुरुवात गरेको अर्को वर्ष कन्टिन्यू गर्नुपर्ने, जस्तै एउटा पकेटको कन्टिन्यू कार्यक्रम हुन्छ, 1 वर्ष 2 वर्ष 3 वर्ष सुरुको वर्ष लगानी भएको हुन्छ, दोस्रो वर्ष पनि कन्टिन्यू आउनुपर्ने, त्यस्ता कार्यक्रमहरू पनि काटिएका छन्।
3: अन्तमा चाहिँ फेरि खोला गाउँपालिकाको कृषिको समग्र चाहिने वृत्ति विकास र त्यसको विस्तारका निम्ति आगामी कार्यक्रमहरू के छन्?
4: 83-84 बाँझो जग्गाको उपयोगको वर्षको रूपमा हामीले घोषणा गरेका छौँ, नीति कार्यक्रममै राखेका छौँ। यो वर्ष करिब हामी 30,000 रोपनी जग्गालाई चाहिँ भूमि ब्याङ्कमा ल्याउने र त्यसको चाहिँ ब्लक मोडलबाट उत्पादनसँग जोड्ने, त्यसलाई के कुराहरू चाहिन्छ त्यसमा चाहिँ सपोर्ट गर्ने, पालिकाले मात्रै सकेन भने प्रदेशहरूसँग पनि साझेदारी गर्ने यो मोडल छ। अर्को चाहिँ हामी मौरीलाई ब्लकको रूपमा विकास गर्ने, किसानहरूलाई चाँडै धनी बनाउन सकिने, जैविक खेती प्रणालीबाट काम गर्न पनि सकिने, पराग सिचनले गर्दाखेरि उत्पादन वृद्धिमा गर्न सकिने, साना सिँचाइका योजनाहरू, ठुलो सिँचाइका कार्यक्रमहरू, अब रेगुलर बजारका कुराहरू, यी सबै कार्यक्रमहरूलाई हामीले कन्टिन्यू लिएर जान खोजिरहेका छौँ। र विशेष गरी यो वर्ष हामीले पशुमा चाहिँ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने मुख्य लक्ष्य छ।
3: यहाँले फेदी खोला गाउँपालिकाको कृषिको समग्र विकास र विस्तारका सन्दर्भमा पालिकाले गरिरहेका विभिन्न नीतिगत तथा व्यावहारिक कार्यक्रमहरूको बारेमा जानकारी दिनुभयो, आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद तपाईँलाई पनि यो समय र संवादको निम्ति।
3: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो स्याङ्जाको फेदी खोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। आजलाई कृषि संवाद यति नै, कार्यक्रमबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अगाडि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। निजामती कर्मचारी अस्पतालका 8 जना कर्मचारी विरुद्ध झण्डै 3 करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा। पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरक्को भिड्दै।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नु भएको हो। त्यस अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
2: यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज साक्येलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेल जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनु भएन। त्यसपछि एमालेका सांसदहरू उठेर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला संग्रौलाले आपत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। सांसद राईको अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएपछि सभामुख अर्यालले पहिलो बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख अर्यालले सांसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको बैठकको सुरुमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्याउनु भयो। नेकपा एमालेका सांसद राजेन्द्र राई, नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसानले झेल्दै आएका मल, बिउ र सिंचाईको समस्या, प्राकृतिक प्रकोप व्यवस्थापन, महिला हिंसा लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले संविधान संशोधन गर्ने हो भने पनि संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नहुनेमा आफूहरूको स्पष्ट अडान रहेको बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले किसानले समयमा मल, बिउ र सिंचाईको सुविधा पाउन नसकेको र उत्पादित वस्तुले बजार पाउन नसक्दा किसान मर्कामा परिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उखु किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्री बापत पाउनुपर्ने रकमको भुक्तानी नपाएको बारे सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले खाना लाउन नपाएको भनेर आएका विषयमा सरकारसँग जवाब माग गर्नुका साथै होल्डिङ सेन्टर राखेको सुकुम्बासीहरूलाई त्यहाँबाट पनि हटाएर अलपत्र पार्न खोजेको भन्दै विरोध गर्नुभयो। यसैबीच 15 मिनटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना मार्फत भोलिसम्मका लागि स्थगित गरिएको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। समितिलाई बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका पोखरी, पोखरीका डिल, राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर र गुठी जग्गामा भएका अतिक्रमण हटाई 15 दिनभित्र प्रगति विवरण सहित मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ। समितिले उच्चस्तरीय कार्यदलको प्रतिवेदन 2062, सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन तथा गुठी जग्गा सम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका कार्य कार्यान्वयन गर्नेछ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा आज ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमान्दार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले विगत केही वर्षदेखि परिषदभित्र आन्तरिक जटिलता र संरचनागत समस्या भएका कारण मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषदले आफ्नो स्पष्ट मार्गचित्र कोर्न नसकेकाले नार्क र कृषि क्षेत्रमा सुधारका लागि वैज्ञानिकहरूको महत्त्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो। मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अगाडि बढाउने तयारी भइरहेको पनि बताउनुभयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानुनी जटिलता तथा अन्य समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङबाको रिपोर्ट।
4: ताप्लेजुङको 8 त्रिवेणी गाउँपालिकाका पासाङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 दिनमै कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचुर भयो। जसोतसो उपचार त भयो, तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बिमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ 9 दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नुभएको शेर्पाले हाल अप्रेलसम्म 3,00,000 रुपियाँ प्राप्त गर्न सफल हुनु भएको छ।
5: 5-6 महिना वैदेशिक रोजगार बोर्डबाट मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेसनहरू गर्नुपर्ने थियो कुरा राखेको थिएँ, उहाँले तत्काल गरिदिनु भएर 15-20 दिनमा 3,15,000 आयो।
4: ताप्लेजुङको उलङचुङगोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनु भयो। वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपाय बारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मिरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीडादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरेको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमिर महादेन:
6: नेपाली नागरिकहरू कुन अवस्थामा छ र उहाँको सेवा सुविधाको बारेमा त्यहाँ मतभेद छ कि छैन भन्ने कुराहरू पनि बुझिरहेको अवस्थाहरू छ।
4: परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र ताप्लेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1,700 भन्दा बढीले सेवा लिइसकेका छन्। माला पालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
2: प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बालविवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार संरक्षणका लागि आयोगलाई वित्तीय स्वायत्तता, मानवाधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो। यस्तै आयोगका सचिव मुरारी प्रसाद खरेलले मानवाधिकार संरक्षणका लागि आवश्यक कानून निर्माण, आयोगका प्रतिवेदनमाथि संसदमा छलफल तथा आयोग र संसद बीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। यस्तै बैठकमा आयोगका सदस्यहरूले विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको मानवाधिकार संरक्षण र सुरक्षामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गाना सहित 8 विरुद्ध 2,91,34,000 रुपियाँ भन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गाना सहित फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मिला श्रेष्ठ, फार्मेसी सहायक केशव राज नेउपाने र सन्दीप तिवारी विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारण हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ। रेडियो नेपालमा आज आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासोर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनुभयो। सचिव ढुङ्गानाले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबै भन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानूनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन सञ्चार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले सुरु गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखा प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता दिलीप पौडे।
8: न्यायिक समिति र मेलमिलाप कर्ताहरूको भूमिका कानूनको सामान्य ज्ञानमा मात्र सीमित हुँदैन। उनीहरूले आफ्नो अधिकार क्षेत्र, कार्य प्रक्रिया, मेलमिलापका आधारभूत सिद्धान्त तथा निष्पक्षता, गोपनीयता, सक्रिय श्रवण, प्रभावकारी संवाद जस्ता व्यावहारिक सिपलाई राम्रोसँग बुझेर व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस्ता सिपले मात्र विवादलाई कानून सम्मत, न्यायपूर्ण र दिगो रूपमा समाधान गर्न मद्दत गर्छ।
7: नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ। तर कानूनका प्रावधान बारे प्राप्त जानकारी र व्यवहारिक सिपको अभावमा सामान्य विवाद पनि लामो समयसम्म समाधान हुन नसक्ने अवस्था देखिन्छ। यस्ता तालिमले मेलमिलापकर्तालाई कानूनी प्रक्रिया बुझ्न, दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न, संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका आठकी मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झैझगडा, घरयासी विवाद, साँध सिमाना

0: रेकर्ड छ।
1: अब वार्षिक आमदानी चाहिँ कस्तो हुन्छ त लक्ष्मीजी?
0: यस्तो छ सर, अब यो किवी चाहिँ पोहोर साल पहिलो लट फल्यो, अहिले दोस्रो लट, त्यसपछि यो व्यावसायिक रूपमा गरेको अकबरे खुर्सानी बढी मात्रामा तरकारी जन्मेमा अकबरे खुर्सानी र काँक्रो हुन्छ, त्यसपछि सुन्तला काजु गर्दा करिब अबको एक दुई वर्षमा त राम्रै फर्को मार्छ सर। अब अहिले वर्षे यो तरकारीहरू गर्दा करिब करिब 17-18-20 लाखको सेरोफेरो अहिलेको सिजनमा भयो, तर अबको दुईटा वर्षमा अहिलेको आम्दानीको करिब डबलबाट फरक हुन्छ सर। अबको लटमै किवीले राम्रो दिन्छ, किन भन्दा अब भाउ पनि राम्रो छ, अब बल्ल फल्ने क्रम बढ्दो छ, त्यसपछि सुन्तला पनि करिब अब 13-14 सयमा त अहिले दाना लागिसकेको थियो, अबको सिजनमा करिब 1500 बिरुवामा दाना लाग्छ, त्यो गर्दाखेरि करिब अबको दोस्रो तेस्रो वर्षमा यो डबलबाट करस जान्छ।
1: तपाईँको आफ्नै जग्गा हो अथवा चाहिँ भाडामा लिनु भएको छ?
0: 100 रुपियाँ जति मेरो आफ्नै छ होइन, मेरो घरैको, अनि करिब 50-55 रुपियाँ जग्गा मेरो भाडामा छ सर।
1: गाउँ ठाउँमा जग्गा खाली भए उत्पादन हुँदैन, त्यसले गर्दाखेरि त्यहाँबाट बसाइ सर्नु पर्ने अवस्था पनि आइरहेछ भन्ने कुरा सुनिन्छ होइन, के वास्तवमा उत्पादन गर्न सकिँदैन? तपाईँले त यति धेरै उत्पादन गरिराख्नु भएको छ, अरू युवा साथीहरूले पनि यसरी नै खट्नुभयो भने त आफ्नै ती माझो जमिनलाई प्रयोग गरेर पनि प्रशस्त आमदानी गर्न सकिने रहेछ नि त होइन र?
0: हो, एकदम अवश्य सर। यसमा के छ भने मैले के भन्छु यस विषयमा भने, जब मैले यहाँ सुन्तला त मेरो करिब 13-14 वर्ष अगाडि नै मैले सुरु गरेको, किवीको सवालमा 5-6 वर्ष अगाडिदेखि सुरु गरियो यहाँ। जब मैले त्यो किवी खेती सुरु गर्नु अगाडि यहाँ हरेक यहाँका जग्गाहरू बाँझा थिए, अनि सबैले बेच्न पा, 1-1.5 लाखसम्म पा, जानी खर्चसम्म पा, चाहिँ अब मैले दिने सकेर जानी उम्केर जानी भन्ने कन्सेप्ट थियो कि सर यहाँको। जब हामीले करिब म लगायत अरू 20-22 जनाको समूहमा यहाँ यो व्यावसायिक रूपमा किवी खेती सुरु गरियो, सबैको गर्दा त करिब अहिले 11,000 बोटहरू किवी छ सर होइन, यो देख्दै गर्दा अब अहिले जसका जग्गा छन् यहाँ छोडेर जो तराईतिर गएको छ उनीहरूलाई किन्न मागियो भने उसतिर 1 लाखमा दिन पाए हुन्थ्यो भनेर गएका मान्छेले अहिले 15 लाख दिँदा पनि नदिएको अवस्था छ सर। त्यस्तो जग्गा पाउनु मुस्किल, एकदम कसैले जो नदिने, कुनै पनि हालतले नदिने गर्दा त्यस्तो चाहिँ महत्त्व छ। कोही मान्छे विदेश जान कति लगानी लाग्छ, केही ठेगान टुङ्गो हुन्न, तर पनि मान्छे हुमिएर जान्छ भने त्यही लगानी यहाँ एकपटक सम्म लगानी लायो भने वर्षौँ वर्षसम्म आनन्दले आफ्नै गाउँ ठाउँमा होइन आफूले चाहेको आफ्नो समय म्यानेज गरेर आफै त्यसको चाहिँ धनी भएर आफै त्यसको साहु भएर आनन्दले चाहिँ मान सम्मानसहित बस्न खाना लाउन खर्च हुने व्यवस्थापन हुने ठाउँमा मान्छेले लगानी नगरेर लगानी गर्न नसकेर अथवा नजानेर, सबै नसकेर पनि होइन सर, नजानेर अनि यो गाइडिङ गर्ने मान्छे नभएको कारणले पनि यस्तो समस्या होइन। यसको अहिलेको अवस्थामा हाम्रोमा मैले सबैलाई के भन्छु भने आफ्नो गाउँठाउँमा कसैकोमा सुन्तला हुन्छ, कसैकोमा किवी हुन्छ, कसैकोमा अरू अन्य व्यावसायिक तरकारीहरू हुन्छ, अन्य फलफुलहरू हुन्छ, केही मात्रामा लगानी गर्यो हाम्रो ठाउँमा पनि 100% चाहिँ राम्रो वस्तु उत्पादन हुन्छ, काम गर्न सकिन्छ, व्यावसायिक बन्न सकिन्छ भन्ने चाहिँ कुरा म विश्वस्त छु। म त्यो विश्वस्तै भएर मैले पनि थालेको, मैले अरूलाई पनि यो कुरा चाहिँ अनुरोध गर्न चाहेछ।
1: कृषि कर्ममा लाग्ने अरू पनि युवाहरू हुनु होला होइन, जस्तो कृषि कर्ममा लाग्ने जो कृषक हुनुहुन्छ, व्यावसायिक रूपमै काम गरिराख्नु भएको छ, उहाँहरूलाई त्यहाँको गाउँपालिकाले के गरिदिएदेखि अझै सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
0: गाउँपालिकाले त अब जस्तो आर्थिक प्राविधिक सहयोगहरू त गरिरहेछ, मान्छेमा कस्तो भयो भने त्यो सहयोग लिएर अहिलेलाई लिने, केही केही त्यसैबाट बचाएर निर्वाह गर्ने भन्ने मान्छेको त्यो चेतनाको कमीले त्यस्तो भएको छ सर होइन। त्यसलाई चाहिँ मान्छेमा के भइदिनु पर्यो भने केही समय पर्खिसकेपछि त्यो पूर्ण रूपमा त्यो लगानीसहित आफ्नो पनि केही लगानी माटोमा फसायो भने अवश्य सफल हुन सकिन्छ भन्ने एउटा मान्छेमा जनचेतना भयो र त्यसपछि अन्य चाहिँ व्यावसायिक रूपमा गरिरहेका थामहरू व्यक्तिहरूलाई हेरेर अरूका कुरा सुनेर मान्छे त्यसमा लाग्नलाई प्रेरणा गरियो भने अहिले चाहिँ आर्थिकको समस्या मान्छेमा छैन, त्यो ज्ञानको कमी छ कि सर, त्यो ज्ञानलाई चाहिँ अलिकति मानिसमा भर्न सकियो भने कहीँ पनि चाहिँ हरेक पहिचान भइएका वस्तुमा लगानी गरेर व्यावसायिकमा लाग्यो भने 100% चाहिँ त्यहाँ सफल हुन सकिन्छ भन्ने मेरो आग्रह अनुरोध र मेरो मनसाय पनि यही छ सर। व्यावसायिक रूपमा मैले काम गर्दै गर्दा मैले पढाउने यहाँ देउराली महाविद्यालयमा 6-7-8 को पेसा व्यवसाय प्रविधि भन्ने विषय थियो कि सर, कृषि सम्बन्धी, त्यसमा 50 पूर्णाङ्कको चाहिँ प्र्याक्टिकल र 50 पूर्णाङ्कको थ्योरिटिकल थियो। प्र्याक्टिकलीमा हामीले के गरेका थियौँ भने एउटा विद्यार्थीबाट 1 मौरीको घार वितरण गऱ्यौँ गाउँपालिकाको सहयोगमा। अब कुनै विद्यार्थीकोमा त हामीले वितरण गरेको करिब 4 वर्ष भयो, कोही विद्यार्थीको त्यही एउटा मौरीको घारबाट करिब 100 किलो मह उत्पादन गरेको पनि रेकर्ड छ सर यहाँ, जहाँ कि विद्यार्थीलाई 500 रुपियाँ दिएर अरू गाउँपालिकाले मौरीको घार अनुदान सहयोग गरेर प्र्याक्टिकल्ली रूपमा खालेको कार्यक्रममा कमसेकम एउटा विद्यार्थीले 100 किलो महसम्म निकालेको रेकर्ड पनि छ सर।
1: हजुर हजुर, हामी अन्ततिर आइपुगिसकेका छौँ लक्ष्मीजी। जो अहिले पनि हाम्रो गाउँ ठाउँका युवा साथीहरू होइन कामका खोजीमा विदेश गइराख्नु भएको छ, कोही जाने तर्खरमा पनि हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ?
0: मैले उहाँहरूलाई के अनुरोध गर्न चाहेँ भने, हामी एक त विदेश भनेपछि हुरुक्कै हुन्छ,

0: अनि अर्को कुरा, यहाँ काम गर्ने कन्सेप्टै बसाल्न सकिएन। जो देश विदेशमा जहाँ हुनुहुन्छ उहाँहरूलाई मैले के अनुरोध गर्न चाहेँ भने, केही लगानी यहाँ पनि गरेर हेर्नुहोस्, अवश्य त्यसमा सफल भइन्छ भन्ने चाहिँ मैले अनुरोध गर्न चाहेँ। यहाँ लगानी गर्ने प्रवृत्ति जो भएन सर, त्यस कारणले केही मात्रामा यहाँ लगानी गरेर एकपटक हेरिदिनुहोस्, पक्कै पनि हजुरहरूको लगानी खेर जान्न, त्यो लगानी चाहिँ सक्सेस हुन्छ भन्ने पूर्ण त म विश्वस्त दिलाउन चाहेँ सर।
1: भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 अर्बेनीका लक्ष्मीपति न्याउपानेसँग उहाँले गरिरहनु भएको कृषि व्यवसायको बारेमा गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौ। त्यसका लागि हाम्रो इमेल टिप्नु छ त, swarojgar2018@gmail.com। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचा सहित आजको कार्यक्रमबाट प्राविधिक साथी रमा वाग्ले सहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। स्वरोजगार कार्यक्रमपछि अबलाई हामी आधुनिक गीत सङ्गीतहरू समेट्दैछौँ, जसमा युगल स्वरमा रहेका गीत सङ्गीतहरू समेट्दैछौँ। पहिलो गीत निशान भट्टराई र अस्मिता अधिकारीको स्वर, दिगज धौरालीको रचना, अर्जुन पोखरेलको सङ्गीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो भस
1: हरेक शनिबार बिहान 10 बजेको समाचार पछि प्रसारण हुँदैछ।
0: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो भस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडिया वेबका साथै देशभर रहेका 35 एफएम रिले स्टेशनबाट 98.1 मेगाहर्जमा एकैसाथ सुन्न सकिन्छ।
1: psbnepal.gov.np radionepal.gov.np र radionepalonline.com पनि संसार भर सुन्न सकिन्छ।
0: स्थलगत रेडियो भस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शनिबार बिहान 10 बजेको समाचार पछि
1: स्थलगत रेडियो बहस।

प्रताप दास र अनु चौधरीको स्वरमा रहेको गीत राख्यौं, गोविन्द कुइकेलको रचना, डीवी लामाको संगीतमा। युगल स्वरमा रहेका आधुनिक गीत संगीतहरू हामी यति बेला समेटिरहेका छौँ। यो क्रममा अबलाई भने प्रमोद खरेल र सिमरन परियारको स्वर, सुनिल बिसीको रचना र संगीतमा

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
3: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
4: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
2: बर्खाको बोली सुरक्षित भोली, कार्यक्रम बुझौन।
5: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
6: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
7: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

विशाल निरौला र प्रविशा अधिकारीको स्वर सुनायौं खेमसारो मगरको रचना र संगीतमा। रेडियो नेपाल सुन्दै हुनुहुन्छ तपाईँ। आधुनिक गीत संगीतहरू समेट्ने क्रममा अन्तिम गीत भने उमेश मुस्कान र समीक्षा अधिकारीको स्वरमा राख्दैछौ। यसमा रचना र संगीत उमेश मुस्कानकै। यसपछि ठिक 9 बजे समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। रातिको 9 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकारी गर्दै अगाडि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, निजामती कर्मचारी अस्पतालका 8 जना कर्मचारी विरुद्ध झण्डै 3 करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर, इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा, र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा, पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरक्को भिड्दै। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्नुहुँदै उद्योगी व्यवसायले भोगिरहेका व्यवहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रष्ट पार्नुभयो। उहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अगाडि बढाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्र बीच नियमित र परिणाममुखी संवादको आवश्यकता बारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरुद्धको 2 रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: यस्तै मन्त्री परिषद बैठकले गेट अस्पताल कैलालीलाई शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज साक्केलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र ब्याङ्क 3 संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र ब्याङ्क 3 संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनु भएन। त्यसपछि एमालेका सांसदहरू उठेर विरोध गर्नुभयो। सभामुख हरियालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। प्रतिनिधि सभाको बैठकको सुरुमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध समेत गर्नुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्याउनु भएको हो। बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले संविधान संशोधन गर्ने हो भने संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नहुनेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले किसानले समयमा मल बिउ र सिँचाइको सुविधा पाउन नसकेको र उत्पादित वस्तुले बजार पाउन नसक्दा किसान मारमा परिरहेको विषयमा सरकारको ध्यान आकर्षण समेत आजको बैठकमा गराउनु भएको थियो। यसैबीच 15 मिनटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना मार्फत भोलिसम्मका लागि स्थगित गरिएको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख डोल प्रसाद अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको गत जेठ 17 गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोल प्रसाद अर्यालले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ। सभामुख अर्यालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सभामुख अर्यालले जेठ 17 गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न 7 दिनको समय सीमा दिएर जेठ 18 गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा 3 सदस्यीय जाँचबुझ समिति गठन गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत 72 जनकपुर क्षेत्र अन्तर्गत रहेको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा आज ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमान्दार मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुखमवासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले सुखमवासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन हिंसाका पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार संरक्षणका लागि आयोगलाई वित्तीय स्वायत्तता, मानव अधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा आयोगका सदस्यहरूले विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको मानव अधिकार संरक्षण र सुरक्षामा विशेष ध्यान दिनुपर्ने सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव राख्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना सहित 8 जना विरुद्ध 2,91,34,000 रुपियाँ भन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गाना सहित फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मिला श्रेष्ठ, फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारी विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले आज जारी गरेको सूचना अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकाले भोलि र पर्सि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारण हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। रेडियो नेपालमा आज आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराश्वर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएको बेला राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति आएको हो। यसैबीच अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रतिउत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अब आर्थिक समाचार।
4: लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द भएसँगै धरान औद्योगिक क्षेत्रमा 5 नयाँ उद्योगहरू थपिएका छन्। नयाँ उद्योग थपिँदा करिब 35 करोड रुपियाँ बराबरको स्वदेशी लगानी बढेको र ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भए 350 जना भन्दा बढीको प्रत्यक्ष रोजगारी सिर्जना हुने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको थियो। विक्रम सम्बत 2032 सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्रमा हाल 35 उद्योगहरू सञ्चालनमा रहेको प्रमुख बन्जाडेले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरुद्ध हुने ट्रिपिङ समस्या समाधानका लागि विशेष अभियान सुरु गरेको छ। वर्षायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
5: जारी फिफा विश्वकपको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। मङ्गलबार राति अन्तिम 16 खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने 8 टुङ्गो लागेको हो। अन्तिम 16 पोर्चुगल सहित 3 आयोजक देश क्यानाडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलम्बिया पनि विश्वकपबाट बाहिरिएका छन्। विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना र स्विजरल्यान्ड पुगेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को सामना गर्नेछ भने स्पेनले बेल्जियमको।
0: अब मौसम। आज राति देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अगाडि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, निजामती कर्मचारी अस्पतालका 8 कर्मचारी विरुद्ध झण्डै 3 करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर, इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा, पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरङ्गोको भिड्दै। यसका साथै राति 9 समाचार सक्यो, अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयहरूबाट विभिन्न सेवा समूह उपसमूहका विभिन्न श्रेणी तह र पदको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गरेकोले लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये इन बास्केट एक्सर्साइज अन्तर्वार्ता कम्प्युटरसिप प्रयोगत्मक परीक्षा र सामिक परीक्षणका लागि छनौट भएका उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना 2 प्रति भरी यो प्रकाशन भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गराई आवश्यक कागजातहरू लिएर तोकिएको स्थान मिति र समयमा 1 घन्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुन यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीको लागि मिति 2083 असार 24 गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.pac.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
6: स्थलगत रेडियो बहस। नमस्कार, हार्दिक स्वागत छ स्थलगत रेडियो बहसमा। आजको स्थलगत रेडियो बहस पनि गत हप्ताकै कार्यक्रमको बाँकी भाग हो। चौतारा सागाचोक गढी नगरपालिका सिन्धुपाल्चोकमा गरिएको स्थलगत बहसको बाँकी भाग आज तपाईँले सुन्न सक्नुहुन्छ। आजको बहसमा पनि सहकर्मी रीता तिमिल सिन्हा र म मनुका कुँवर छु। हामीसँग नगर प्रमुख कृष्ण प्रसाद सापकोटा हुनुहुन्छ, त्यस्तै उपप्रमुख सीता थापा हुनुहुन्छ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, त्यस्तै विपद शाखाबाट चिरञ्जीवी कटेल पनि हुनुहुन्छ। अब हामी चौतारा साँगाचोक गढी नगरपालिकामा गरिएको स्थलगत बहसको बाँकी अंश प्रस्तुत गर्दैछौँ। उपप्रमुखज्यूलाई मैले अहिले माइक दिन चाहेँ। तालिमहरू मार्फत महिलाको सशक्तिकरणको अवस्था कस्तो छ?
9: धेरै सफल पनि भएको छ जस्तो लाग्छ। समावेशी बनाउने सवालमा भौतिक संरचनादेखि लिएर विकास निर्माण, बाटोघाटो, खानेपानी, सिंचाई लगायतका विषयहरूमा काम गरिरहँदाखेरि पनि लैङ्गिक मैत्री र समावेश

0: सीमित भएको छैन। न्यारेटिभ के हामीले स्थापित गर्न खोज्छौँ भन्दाखेरि, मैले गरेको तालिम असाध्यै राम्रो, अर्कोले गरेको तालिममा अलिअलि कमजोरी भएछ भन्छौँ तालिम गर्नेले। तालिम गर्दै नगर्नेले चाहिँ तालिम त चाहिँदै चाहिँदैन भन्नुहुन्छ। त्यो आफ्नो आफ्नो बुझाइ हो, तर अधिकतम उपयोग गर्ने कुरामा हामीले कोसिस गरेका छौँ र धेरै ठाउँहरूमा सफल पनि भएका छौँ। गलैँचा बुनाइबाट पनि आज धेरै महिला दिदीबहिनीहरू आत्मनिर्भर हुनुभएको छ। गत आर्थिक वर्ष लगायतका अगाडिका आर्थिक वर्षहरूमा पनि धेरै बाख्रा वितरण गर्यौँ। बाख्रा पालनबाट पनि उहाँहरूले जीविकोपार्जनमा आफ्नो खुट्टामा उभिन सफल हुनुभएको छ। सिलाइलाई अलिकति स्तरीकृत गर्नको लागि एडभान्स तालिमहरू सञ्चालन गर्यौँ र त्यतिले मात्रै पुग्दो रहेछ। अलिकति व्यवसाय प्रवर्धनको लागि अनुदानमा प्रविधिहरू होइन औजारहरू पनि दिउँ भन्ने कार्यक्रम पनि हामीले लगातार 2 वर्ष कार्यान्वयन गर्यौँ। कार्यान्वयनको कार्यक्रम राख्नु मात्रै राम्रो कुरा हुँदो रहेनछ, कार्यक्रम कार्यान्वयनको चुनौती चाहिँ अलि धेरै हुँदो रहेछ। खास गरी प्रशासनिक हिसाबमा कतिपय खरिदका कुराहरू, कतिपय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने व्यक्तिको फर्मलाई हो कि सहकारी अथवा समूहलाई हो कि भन्ने कुरामा कार्यान्वयनमा चाहिँ अलिकति जटिलता हुने रहेछ काम गर्दै जाँदाखेरि। त्यसलाई पनि हामीले कार्यान्वयन गर्यौँ। अब पछिल्लो समय उत्पादन वृद्धिकै उद्देश्यले हामीले कफी प्रवर्धनको कार्यक्रमहरू नगरभरि नै विभिन्न शाखाहरूबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ। वडा नम्बर 10 त हामीले कफीको पकेटै कार्यक्रम बनाउने भनेर प्रदेश सरकार र हाम्रो साझेदारीमा कार्यक्रम अगाडि बढेको छ। मैले यो तपाईँलाई जे कुराहरू सेयर गरिरहेको छु यो चाहिँ प्रतिनिधिमूलक विषयहरू हुन् र अपाङ्गता भएका व्यक्ति तथा समुदायको लागि आय आर्जन र उनीहरूको जीविकोपार्जनको लागि हामीले एकै वर्ष करिब 15 लाख हाराहारीको कफीको मौरी घार वितरण गर्यौँ। त्यो लगानी त समावेशी सहभागिताको लागि र उहाँहरूको वृद्धि विकासको लागि स्थानीय सरकारले गरेको ठुलो कन्ट्रिब्युसन हो नि। अब उहाँहरूको समुदाय स्तरबाट र त्यो वर्गबाट त्यही आवाज आयो, त्यही माग आयो, हामीले त्यही गर्यौँ। र पछिल्लो समय कार्यक्रम त हाम्रो अनगिन्ती हुन्छन्। त्यो कार्यक्रम पनि कसलाई, महिला, को महिला, एकल महिला, विपन्न महिला, दलितमा पनि त्यस्तै खालको चाहिँ अलिकति निम्न खालको दलित भनेर हामीले क्याटेगोराइज वर्गीकरण गर्ने वर्गीकृत गर्ने काममा हामी अगाडि बढेका छौँ र यसले उहाँहरूको जीवन स्तरमा धेरै ठुलो मद्दत पुगेको छ भन्ने विश्वास छ। अब मलाई के भन्न मन लाग्छ भन्दाखेरि एउटा भनाइ छ के, त्यति धेरै मिठो त हुँदैन, जो म हो जो उसकै मुखमा भन्ने के। जुन वर्ग विपन्न छ, जुन वर्ग कमजोर छ, जुन वर्गले कसैले गाली गर्यो भने नि चुपो लाएर हिँड्छ, उसलाई चाहिँ गरिरहने। जो सम्भ्रान्त वर्ग छ, जो डकुमेन्ट मिलाउन जान्दछ, जो सुकिलो मुकिलो छ, जसले सङ्घ संस्था फर्म सहकारी समूह राम्रोसँग चलाउन जान्दछ, उसले गरेको कमजोरीमा खासै कसैको पनि आँखा पुग्दैन के। अनि त्यहाँनिर आँखा पुगे पनि कसैले प्रश्न उठाउँदैन, त्यहाँ चाहिँ प्रश्न उठाउनु पर्दैन। यहाँ 1 लाखको कार्यक्रममा अनियमितता भएको, 5 लाखको कार्यक्रममा कमी कमजोरी भएको त हामी प्रशस्तै देख्छौँ। 10 लाख, 20 लाख, 50 लाखका कार्यक्रमहरू, ठेक्काबाट भएका कार्यक्रमहरू कमी कमजोरी हुन्छ, त्यहाँ कसैले हामी आँखा पुर्याउँछौँ, ध्यान पुर्याउँछौँ। हामीसँग कतिपय प्रवर्धनात्मक कार्यक्रमहरू हुन्छ, त्यस्तो कार्यक्रमहरूमा क्वेसन उठाउने त्यही वर्गले उठाउनु पर्यो नि त। त्यस कारणले गर्दाखेरि म एज अ उपमेयर भएको हिसाबले मात्रै होइन कि, एउटा सचेत नागरिकको हिसाबले गर्दाखेरि कमजोरमाथि प्रश्नै प्रश्न थुपारेर उसलाई चाहिँ अझ अगाडि बढ्नको लागि बाधा व्यवधान सिर्जना गर्ने काम चाहिँ सरकारको तर्फबाट पनि हुनुहुँदैन र एउटा सचेत नागरिकका हिसाबमा पनि हुनुहुँदैन भन्ने कुरा चाहिँ मलाई लाग्छ।
1: उपप्रमुखज्यू त न्याय समितिको संयोजक पनि हुनुहुन्छ, कस्ता किसिमका मुद्दाहरू गुनासोहरू आउँछन् न्याय माग्नका लागि, त्यसको बारेमा पनि केही बताइदिनुहोस् न।
0: न्यायिक समितिमा आउने विषयवस्तुहरूको बारेमा भन्दाखेरि, अब यो पनि नयाँ व्यवस्था हो, नयाँ व्यवस्था भएकोले कार्यान्वयनको चुनौती अलि धेरै हुँदो रहेछ। अब काम आएन त्यस कारणले गर्दाखेरि यसलाई सामान्य ढङ्गले झन् सजिलो भयो, अरू काम गर्न पाइयो भन्ने पनि एकातिर हामी त्यसरी पनि सोच्छौँ। अब हाम्रो न्यायिक समितिको सदस्य साथीहरू पनि यहीँ हुनुहुन्छ, उहाँहरूले पनि त्यसमा अलिकति दखल राखेर ध्यान दिएर कामहरू गरिरहनु भएको छ। घरायसी झगडा, अब त्यसलाई लैङ्गिक हिंसा भनौँ अथवा चाहिँ माना चामल भनौँ, जे भने पनि घरायसी झगडा, लेनदेन र अब यो चाहिँ जग्गाको साथ सिमाना मिचेको अथवा आफ्नो अनुमति बिना चाहिँ घरहरू बनाएका त्यस्ता विषयहरू आउँछन्। लैङ्गिक हिंसाका विषयहरू कस्तो भने, अब विवाह सहमतिमा परम्परागत शैलीमा घर परिवारको उपस्थितिमा विवाह हुन्छ, 2 वर्ष 3 वर्ष हुँदा पनि उसको विवाह दर्ता हुँदैन, बिस्तारै श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ बिग्रिँदै जान्छ, त्यस पछाडि उसले चाहिँ विवाह दर्ता गरिदिन मान्दैन जो पुरुष पक्ष छ। त्यस पछाडि उसले धेरै पटक सम्बन्धित निकायमा धाउँदा पनि नपाइसकेको अवस्थामा अहिलेको भर्खरको मात्रै केस हो, उहाँहरूलाई चाहिँ हामीले फैसला गरेर उसलाई फेरि उहाँले लिखित रूपमा स्वीकार

0: गर्नु भएको छ, अब म चाहिँ मेरो श्रीमतीलाई विवाह दर्ता गराइदिन, मलाई समस्या छैन भनेर त्यो भनिसके पछाडि हामीले चाहिँ अब फैसला पनि गरेका छौँ। त्यस्ता मुद्दाहरूमा जबरजस्ती मिलापत्र गर्ने कुरालाई मात्रै प्राथमिकतामा राख्दाखेरि त्यो मिलापत्र केवल कागजको मात्रै हुँदो रहेछ, व्यावहारिक हिसाबमा कार्यान्वयनमा नजाने भइसके अवस्थाको मूल्याङ्कन हाम्रो टिमले गरिसके पछाडि हामीले चाहिँ त्यसलाई फैसला गरेका थियौँ। त्यस्तो घटना आएर धेरै ठाउँमा हामी ब्याक भएको अवस्था पनि छ, जति कन्भिन्स गर्दा पनि ऊ त्यो कुरामा मान्नै तयार छैन, उसलाई कुटपिटदेखि लिएर उसलाई चाहिँ ज्यान मार्नेसम्म उद्देश्यले हातपात भएका घटनाहरू पनि हाम्रो न्यायिक समितिमा आएको, तर हामीले त्यसलाई किनारा लाउन सकेको अवस्था चाहिँ छैन। अब उहाँलाई अदालत अथवा अन्य कानुनी प्रक्रियामा जानको लागि पनि पीडित महिला सक्षम नरहेको, कमजोर पारिवारिक उहाँको माइतीको अवस्था कमजोर रहेको, अनि उहाँले अन्य कुनै सहारा नपाएको अवस्थामा हामीले उहाँलाई लालन पालनको अवस्था नगरे पनि उहाँलाई शिक्षा दीक्षाको लागि अथवा अध्ययनको लागि हामीले नगरपालिकाबाट नै एउटा कोष छ, त्यो कोष मार्फत उहाँहरूलाई कार्यान्वयन गर्ने गरी पनि त्यस्तो खालको छ। यो चाहिँ यो यस्तो खालको कामहरू भयो भन्दाखेरि अरू भनेको चाहिँ अब सात सिमाना मिचेको, आफ्नो अनुमति नलिकन अब झ्यालहरू राखेको, यो के भन्छ यो टफहरू राखेको, यस्तो कुराहरू पनि आउँछ। अनि वृद्ध नागरिक ज्येष्ठ नागरिकहरूको लालन पालन नगरेको, छोराछोरी अथवा छोरा बुहारीहरूले छोडेर अन्य ठाउँमा बसेको विषयहरू पनि, त्यस्तो विषयहरू पनि आएको छ। र अर्को भनेको चाहिँ लेनदेनको विषयमा चाहिँ हामीलाई कस्तो हुन्छ भने उनीहरूसँग उहाँहरूसँग कानुनी आधार अथवा प्रमाणहरू अनि त्यसपछि लिखित कागजपत्रहरू केही पनि हुँदैन। उहाँहरूसँग हुने भनेको चाहिँ अब त्यही मौखिक सहमति समझदारी मात्रै हुन्छ, अनि त्यही मौखिक समझदारी र सहमतिलाई आधार मानेर मिलापत्र गराउँदाखेरि, मिलापत्र भन्दा पनि लेनदेनमा कुरा मिलाएर उहाँहरू एक आपसमा सहमति भएर गर्दाखेरि पनि लामो समय पनि सम्म पनि त्यो लेनदेन चाहिँ नमिलेको अवस्थाहरू चाहिँ छन्। मैले यो चाहिँ यहाँ प्रतिनिधिमूलक रूपमा मात्रै हजुरहरूलाई भनेको।
1: वन वातावरण तथा विपद शाखा प्रमुख चिरञ्जीवी कटेल हुनुहुन्छ। अब यो जिल्ला विपदको एउटा उच्च जोखिममा रहेको जिल्ला पनि हो, नगरपालिकाभित्र त्यस्ता जोखिमका बस्तीहरू छ कि छैनन्, विपदहरूको तयारीका अवस्था पनि हुन्छन्। शाखा प्रमुख ज्यूले अहिले यो नगरपालिकामा विशेष गरेर यो जोखिम बस्तीहरू छ कि छैन, त्यसको स्थानान्तरणको सवाल पनि हुन्छ, के कस्तो छ जानकारी गराइदिनुहोस् न।
2: सिन्धुपाल्चोक जिल्ला विपदको हिसाबले असाध्यै प्रभावित जिल्ला हो, यो हरेक किसिमका विपदहरूमा चाहिँ यो जिल्ला प्रभावित छ। 2072 भूकम्पलाई गऱ्यो भने नेपालभरि मृत्यु भएका मध्ये 3573 चाहिँ सिन्धुपाल्चोकबाट बित्नु भएको छ। त्यस पछाडि चाहिँ यहाँ दुईवटा यो करिडोरको हिसाबले कुराकानी गर्दा चाहिँ भोटेकोसी सुनकोसी नदी यहाँ पर्छ भने एउटा इन्द्रावती छ, मेलम्ची नदी छ, यसले गर्दाखेरि यो चाहिँ चौतारा साँगाचोक गढी नगरपालिकामा उभिएर कुराकानी गर्दाखेरि चाहिँ इन्द्रावती नदी, सुनकोसी नदी र यो ब्रह्माणी करिडोरको तिनवटा खोलाभित्र पर्ने हुँदाखेरि चाहिँ यहाँ चौतारा साँगाचोक गढी नगरपालिकाको सबभन्दा बढी प्रभावित भनेको चाहिँ पहिरोबाट छ। यो चौतारा साँगाचोक गढीले मात्रै हेर्यो भने पहिरो छ, दोस्रो चाहिँ बाढी छ, भूकम्पलाई छोड्दाखेरि, भूकम्प त सबै भइहाल्यो, त्यो हुँदाखेरि चाहिँ यहाँ हाम्रो 35 बस्तीहरू चाहिँ जोखिममा छन्। चौतारा साँगाचोक गढी नगरपालिकाको 14 वडा छ, 14 वडा मध्येमा चाहिँ 35 बस्तीहरू चाहिँ हाम्रो जोखिममा छ। जोखिममा भएको कारण चाहिँ पहिरोको कारणले छ, र यो 35 बस्तीहरूलाई स्थानान्तरण गर्न 2-3 कुराले चाहिँ हामीलाई यो स्थानान्तरण गर्नका निम्ति समस्या परिराखेको छ। मैले औपचारिक रूपमा अनौपचारिक मेयर साहबले उठाउनु भएको छ, प्रमुख प्रशासकदेखि सबैले हामीले विपद प्राधिकरणसम्म पनि कुराकानी गरिराखेका छौँ। यो गर्दाखेरि चाहिँ अलिकति स्थानीय तहसँग जनताको प्रत्यक्ष सरोकार हुने स्थानीय तह हो, स्थानीय तहमा जनताले गुनासो गर्ने ठाउँ चाहिँ यहाँ स्थानीय तह नै हुन्छ, तर स्रोत सीमितताहरू त छ फेरि। त्यो हुँदाखेरि चाहिँ यहाँ सबै कुराले गर्दाखेरि चाहिँ यहाँ अलिकति विपदको कुराकानी गर्दाखेरि अहिले हामीले हाम्रो स्रोत साधनले भ्याउनेसम्म त हामीले पूर्व तयारी पनि गरेका छौँ, त्यस पछाडि गएर प्रति कार्यमा पनि हामी खटेका छौँ, लागिराखेका छौँ भने यसलाई पुननिर्माणका कुरा पनि स्थानीय तहले बिहोर्नुपर्ने दायित्वसँग हामी त एकाकार गर्दै गइराखेकै छौँ। तर यो सँगसँगै अलिकति अब यो रेडियो नेपालसँगको कार्यक्रम पनि भएको हुँदाखेरि चाहिँ म हजुरहरूले कुराकानी गर्दा विपद प्राधिकरणलाई पनि के भन्दा यो 2-3 लेयरहरू जो विपदको चाहिँ लेयरहरू बनाइया छ, जस्तो विपद प्राधिकरण भयो, त्यस पछाडि प्रदेशका कुरा, त्यस पछाडि जिल्ला विपद र स्थानीय विपद हुने हुँदा चाहिँ जनताको प्रत्यक्ष सरोकार दिनानुदिन यहाँ प्रभावितहरू चाहिँ नगरपालिका आउने, तर यो लेयरले गर्दाखेरि चाहिँ उहाँहरूले पाउने राहतका कुरादेखि त्यस पछाडि उहाँहरूले आउनु पनि सहजीकरण कुराहरूमा चाहिँ अलिकति समस्या छ। जस्तै उदाहरणको लागि 35 बस्तीमध्ये हामीले पटक पटक 2081 सालको माघको 20 गते हामीले चाहिँ यहाँ भौगर्भिक अध्ययन गर्नका निम्ति बस्तीहरू स्थानान्तरण गर्नका निम्ति जोखिम रहेका बस्तीहरूलाई चाहिँ भौगोलिक अध्ययन गर्नका निम्ति नगरपालिका विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीले भौगोलिक अध्ययन गर्नका लागि हामीसँग त्यस्तो जनशक्ति छैन। दुईवटा कुरा हामीले गऱ्यौँ, कि त हामीलाई तपाईँहरूले अध्ययन गर्नुहोस् त्योसँगको हामी चाहिँ इन्डोर्स गरिदिन्छौँ भन्नु पऱ्यो विपद प्राधिकरण होइन भने पठाउनुहोस् भन्दाखेरि त्यो कारणले नगर्दाखेरि चाहिँ अहिले बस्ती स्थानान्तरणका कुराहरू जस्तो हाम्रो आँखाले सर हेर्दाखेरि पहिरो छ बस्न जोखिम छ तर भौगोलिक रूपमा त्यो समयको विशेषज्ञले आएर यहाँ रिसर्च नगरिँदाखेरि हामीले बस्ती स्थानान्तरण गर्न सकिराखेका छैन। यो कुराहरूलाई चाहिँ यो कुराहरू अलिकति भइदियो भनेदेखि हामीलाई सहज हुन्थ्यो। अर्को दोस्रो कुरा के छ भन्नुहुन्छ भने यहाँ चाहिँ पहिरो पछाडिको आग लागेका कुराहरू छन्। यो आम रूपमा नेपालको भरिको आग लागेको कुराहरू छन् र आग लागि हुँदाखेरि चाहिँ आग लागि भइसके पछाडि त्यो आग लागिबाट हुने प्रभावितहरूका लागि चाहिँ राहतका कुराहरू छन् र हामी 753 स्थानीय तहमध्ये हामी एउटा दावी गर्छौँ चौतारा साँचुगढ नगरपालिका यहाँको जनप्रतिनिधिहरूले जनताका लागि गरेको कामको बारेमा तपाईँले यहाँ सुनिसक्नुभयो। अर्को चाहिँ यहाँ विपद व्यवस्थापन कोष भनेर हामीले त्यो चाहिँ कानुनी प्रावधान अनुसार छ त्यसलाई चाहिँ त्यो सञ्चालन कार्यविधि बनाएका छौँ 2080 हामीले बनाएर चाहिँ उहाँहरूलाई चाहिँ जस्तो स्थानीय तहले गर्ने कुरा कसैको चाहिँ घर चाहिँ पूर्ण रूपमा क्षति भयो उसलाई बस्न अस्थायी बासस्थानले 25,000 चाहिँ तुरन्तै नगरपालिकाले तुरन्तै दिन सक्ने गरी पशु व्यवसाय गर्नुभएको गोठहरूका कुराकानी छन् त्यो गोठहरू चाहिँ पूर्ण रूपमा क्षति भयो भने उहाँ 10,000 अस्थायी गोठ बनाउनका निमित्त र त्यसबाट प्रभावित भगाहरूको चाहिँ राहतका कुरा जस्तो भैँसी लैनु भैँसी अथवा गाई मऱ्यो भने चाहिँ हामीले 25,000 तुरन्त उसलाई अरू किनेर त्यहाँबाट गर्न सकोस् भन्नका निमित्त बाख्रा भयो भनेदेखि 5,000 पाठा भयो भने 1,000 यसै गरेर हामीले गरिराखेका छौँ। र अर्को कुरा चाहिँ चौतारा साँगाचुगढी नगरपालिका केही कुराकानी गर्दा यो बहसमा कुराकानी गर्दाखेरि चाहिँ अहिले यो पछिल्लो चरणको कुराकानी हुँदा कस्तो देखिएको छ भन्नुहुन्छ भने चाहिँ जस्तो हामीसँग त सीमित स्रोतहरू छन् बजेटको पनि भोलुम र सबै सेक्टरमा गर्नुपर्ने बाध्यता छ नगरपालिकाले। यहाँ विपदको कुराकानी गरौँ विपदमै गरौँ जस्तो लाग्ने अवस्था लक्षित वर्गको लक्षित गरौँ जस्तो कुलो चाहियो भने कुलोको कुरा सबै सेक्टरहरू छन् त्यसले गर्दाखेरि चाहिँ अहिले पछिल्लो चरणमा प्राकृतिक विपत्तिहरूका कुराकानी गरौँ भने चाहिँ सङ्घ प्रदेशले हामीलाई के भने डाटा माग्ने कम्तीमा म विपदको तर्फबाट कुराकानी गर्नु पऱ्यो भने चाहिँ वान डोर सिस्टमबाट डाइरेक्ट भइदियो हुन्थ्यो जस्तो विपद प्राधिकरणले हाल्ने पैसा सिधै स्थानीय तहमा त जनता त प्रत्यक्ष पाउँथ्यो त्यहाँबाट चाहिँ उसलाई हुन सक्ने अवस्था हुन्थ्यो।
1: हजुर, त्यसै गरेर हामीसँग स्थानीय पत्रकार जो लामो समयदेखि पत्रकारिता मार्फत नगरको विकास सिङ्गो सिन्धुपाल्चोको विकासमा उहाँले झकझक्याइरहनु भएको छ हामीसँग जीवन श्रेष्ठ हुनुहुन्छ। विशेष गरेर चौतारा साँगाचोक गढी नगरपालिकामा नगरपालिकाले गरेका प्रयासहरूमा यहाँले के देख्नु भएको छ, आगामी दिनमा के गर्न सकिएला, यहाँले जनप्रतिनिधिसँग जनतासँग सिधै रहेर नगर वासीसँग रहेर कर्म निभाइरहँदाखेरि के देख्नुहुन्छ?
3: धेरै कुरा उठिसकेको छ। म सञ्चारकर्मी मात्र नभइकन यो नगरपालिकाको एउटा नागरिक भएको हैसियतले केही कुरा चाहिँ भन्नै पर्छ जस्तो पनि फेरि लागेको छ। यो निकै महत्त्वपूर्ण बहस हो, केही केही समन्वय पनि गर्ने पाटोको भूमिका पनि निर्वाह गर्न पायो, यसमा म खुसी नै छु। 9 भन्नुपर्छ मेरो हिसाबमा मैले अनुभव गरेको नगरपालिकाको रूपमा यो 9 समग्रतालाई विश्लेषण गर्दा त्यति चित्तै दुखाउनु पर्ने चाहिँ मैले देख्दिनँ है। जति बाहिर कुरा सुनिन्छ नि केही भएन नगरपालिकाबाट सिङ्को मारेन सिङ्को भाँचेन भन्छ नि, त्यो अनुभूति चाहिँ मैले गरेको छु जस्तो मलाई लाग्दैन। नगरपालिकाबाट जे जस्ता काम कारवाहीहरू भएका छन् सकारात्मकै भएका छन् र ती त्यसले दूरगामी प्रभाव पार्ने किसिमकै भएको छ मेरो अनुभूति छ। सुशासनको सवालमा अघि प्रशासकीय अधिकृत ज्यूले भनिसक्नुभयो, वास्तवमा हिजोभन्दा आज सुशासनको पाटोमा यति सुधार आएको छ कि होइन त्यो माइन्ड ब्लोइङ के होइन। तर यो कुरा हामीले खास गरिकन हामीले भन्दा पनि नगरले यो कुरालाई बाहिर समाजमा पुर्याउन नसकेको हो है। आलोचना हुनुको एउटा माध्यम एउटा कारण पनि त्यो हो भन्छु म होइन। हिजो अब लापरवाही तरिकाबाट चाहिँ यहाँ कार्य सम्पादन हुने गर्थ्यो, मन मौजी तरिकाबाट यहाँ कार्य सम्पादन हुने गर्थ्यो होइन, आज त्यो छैन कि। उहाँले भन्नुभयो सबै जसो प्रायः जसो 2-3 लाखको काम पनि अहिले ठेक्क टेन्डर प्रक्रियाबाट हुन थालेको छ, यो त सकारात्मक हो नि होइन। कसैले पाएन होला कसैले पाएन होला उसलाई चित्त दुखायो होला, हिजो खाइरहे मेयर साहबको चाहिँ तोग आदेशबाट खाइराखेको होइन, तिनीहरूलाई चित्त दुखाएको विषय बन्यो होला, त्यो बन्छ स्वाभाविक पनि। त्यसको ठाउँमा म भइदिएको भए पनि मलाई पनि अनुभूति हुने त त्यस्तै हो। तर समग्रतामा त त्यसले सुशासनको एउटा पाटोलाई त जोडियो नि होइन, त्यो सकारात्मक परिवर्तन हो नि। धेरै काम सुरुवात भएको छ तर जति गर्नुपर्ने हो त्यति चाहिँ नगरपालिकाबाट भएको छैन है। पर्यटन अलि ओझेलमा परेकै हो, पर्यटनको विषयमा नगरले आफ्नो ठ्याक्क योजना त बनाए त्यसलाई कार्यान्वयन गर्न नसकेकै हो। जस्तै पर्यटनको सवालमा मलाई याद हुन्छ कि अहिले सकिनला हाल मेरो साहेब होइन, तपाईँको 1 बाँकी छ, तपाईँले एकपटक आफ्नो घोषणा पत्र एकपटक फेरि एकपटक अध्ययन गर्नुहोस् त। त्यो घोषणालाई घोषणा पत्रलाई मात्र हुबहु तपाईँले कार्यान्वयन गरेको भए आज तपाईँको वाइवाई हुन्थ्यो कि। त्यति राम्रो घोषणा पत्र छ सबै सवालमा है। मैले पर्यटनलाई अगाडि ल्याएँ, शिक्षा स्वास्थ्य होइन कृषि सबै सवालमा त्यहाँ जोडेको छ, तर कार्यान्वयन गर्ने पक्षमा तपाईँ चुक्नुभयो, यो तपाईँले आत्मग्लानी गर्नुपर्छ, यसको समीक्षा तपाईँले गर्नुपर्छ। अर्को भनेको अब पर्यटन छोडिदिउँ होइन, स्वास्थ्यको सवालमा असाध्यै राम्रो फड्कै मारेको छ है, स्वास्थ्यको सवालमा चाहिँ देख्ने गरी फड्कै मारेको छ। मातृ स्वास्थ्य कुरोदेखि लिएर होइन अनेक कुराहरू छन् होइन, जस्तै नगरपालिकाबाट अनुदान दिने कुराहरू स्वास्थ्यमा होइन, अब स्वास्थ्य बिमा रोकिएको छ, अब हुन त मान्छेहरूले नगरलाई दोष दिन्छ होला होइन, यो पनि चिर्न नसके हो नि होइन, देशै अब सङ्घबाटै रोकिएको प्रोग्रामलाई होइन नगरपालिकाले सम्बोधन गरेर सम्बोधन गर्न नसक्ने कुराले तपाईँहरूले चिर्न सक्नु भएन कि, मान्छेले उनलाई ठड्याउने बाटो तपाईँहरूले बनाउनु भएको हो। यसले कसरी तपाईँले सञ्चार माध्यमबाट समन्वय गरेर सञ्चार कर्मीहरूसँग समन्वय गरेर चाहिँ यसलाई कसरी चिर्न सकिन्छ त्योतर्फमा जानुपर्ने होइन, त्यसो गर्न सक्नु भएन, यहाँ पनि तपाईँहरू चुक्नुभयो। तर गर्नुपर्ने काम त गर्नुभएको छ नि, धेरै राम्रो काम भएको छ नि। यहीँ एउटा फिजियोथेरापी सेवा म आफ्नै मेरो हात यहाँ भाँचिएको छ होइन, हिजो चाहिँ धुलखेल म दिनदिनै कुद्थेँ कि, बिहान गएर बेलुका फर्कन्थेँ होइन, आज त नगरपालिकामै त्यो सेवा उपलब्ध गरेको भएको छ, तर त्यसको उचित प्रचार प्रसार भएको छैन, जति त्यसको पहुँचमा जनता आउनुपर्ने हो त्यो आएको छैन होइन, त्यो कमजोर कहाँनिर भयो, कहाँनिर हामी चुक्यौँ, त्यसको समीक्षा अब गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को भनेको कृषि क्षेत्रमा पनि राम्रै भएको छ होइन, धेरै मध्येमा मैले राम्रो देखेको फेरि कोल्ड स्टोरै हो है, मलाई लाग्दैन यो मन्दिर बन्नु, अमुक मस्जिद बन्नु, अमुक गुम्बा बन्नु, मान्छेले त्यसलाई चाहिँ विकास ठान्दो रहेछ होइन, अनि त्यहाँ तल कोविन्डेमा एउटा कोल्ड स्टोर बनेको छ जसले प्रत्यक्ष रूपमा किसानहरूको हितको लागि त्यो प्रयोगमा आउँछ, तर त्यसलाई विकास नमान्दो रहेछ। मेरो साहेब तपाईँले उहाँनिर एउटा राम्रो मन्दिर बनाइदिनुहोस् न, तपाईँको वाइवाई आजै हुन्छ कि, तपाईँले फोकटे कोल्ड स्टोर बनाइदिनु भयो, तपाईँको चर्चा छैन। विकासलाई मान्छेले कसरी हेरिरहेको छ त्यो पनि अनुभूति म गर्दैछु कि, चार मतलब अमान सिंह तामाङको पालमा त म धेरै जसो उहाँसँग गाउँ गाउँ पस्या छु, मान्छे विकास माग्छ कि, विकास के माग्छ भन्दाखेरि यहाँनिर एउटा मन्दिर बनाउन पाए हुने मेरो साहब, यहाँनिर एउटा गुम्बा छर्तेन बनाउन पाए हुने, विकास मागेको त्यस्तो छ, जनता पनि त्यस्तो छ कि, जबकि उसको धारामा उसलाई पानी लिनलाई ऊ तल तिनको तल पुग्नुपर्छ, त्यहाँ पाइप ल्याएर त्यो पानी चाहिँ लिफ्ट सिस्टमबाट माथि ल्याइदिउँ न भन्ने त्यो विकासको सोच चाहिँ जनतामा रहेनछ। तालिमसँगै जोडिएको हुन्छ स्वरोजगार रोजगार होइन, स्वरोजगार रोजगारसँगै जोडिएको हुन्छ प्रति व्यक्ति आय आर्जन होइन, आय आर्जन, आय आर्जनसँग जोडिएको हुन्छ प्रति व्यक्ति आय, प्रति व्यक्ति आयसँग जोडिएको हुन्छ प्रति व्यक्ति प्रति परिवारको आय, त्यो सँगसँगै जोडिएको हुन्छ वडाको आय होइन, जिल्लाको आय, सिङ्गो राष्ट्रको आय, त्यही आय नि प्रति व्यक्ति आय नि अन्तत गएर राष्ट्रिय आय बन्छ, र त्यो राष्ट्रिय आय नि समृद्धिको मूल आधार हो, त्यही भएर तालिम चाहिन्छ। ती अनुहारहरू तालिम लिएका छन् थाहा छैन यार, काम चाहिँ के गर्छ हो, यहाँ यी 40 हामी उपस्थित छौँ, कतिजनाले तालिम लियो, हात कसैले उठाउन सकेन होइन, तर त्यहाँका मान्छेहरू त्यो त्यही अनुहार हो बाबा, 8 वर्ष 10 वर्ष 20 वर्ष भइसक्यो उहाँहरूले तालिम लिएको होइन, लप्सी क्यान्डीको तालिममा पनि उहाँहरू देख्छु, जुत्ताको तालिममा पनि उहाँहरू देख्छु, सिलाइ कटाईको तालिममा त्यही अनुहार देख्छु होइन, अचारको तालिममा नि त्यही अनुहार देख्छु, सबै तालिममा एउटै अनुहार एउटै अनुहार। छाती ठोकेर म चाहिँ दावाका साथ भन्छु, तालिम मध्येमा सिलाइ कटाई प्रभावकारी भएको छ, धेरैले त्यसबाट रोजगारी सिर्जना धेरैको भएको छ, उहाँले भन्नुभएको जस्तै यो तानको पनि प्रभावकारी भएको छ, अरू तालिममा तपाईँले कति तालिम दिनुभयो त्यसमा 5 नाम मात्र दिनुहोस् न ल मलाई, छैन के, अब तालिममा पनि अनुगमन गर्नु पर्यो उपमेयरज्यू, तालिममा पनि अनुगमन के, यो पूर्वाधार विकास निर्माणमा तपाईँहरूले अनुगमन गर्नुहुन्छ नि, कहिले मेयर साहब जानुहुन्छ, कहिले तपाईँ नै आफै स्वयं जानुहुन्छ, कहिले हाम्रो प्रशासकीय जानुहुन्छ, कहिले चाहिँ इन्जिनियरहरू जानुहुन्छ, तालिममा अनुगमन गर्नु पर्यो, हामीले दिएको तालिममा तालिम लिइसकेपछि त्यसले गरे कि गरेन, गरेन भने किन गरेन, त्यहाँ जानु पर्यो के, त्यस्तो खालको अनुगमन गर्नु पर्यो। अब 1 वर्षमा सम्भवतः राम्रै गर्नुहुन्छ भन्ने लाग्छ, त्यही शुभकामना पनि दिन्छु, हस् धन्यवाद।
1: अन्तिममा अब नगरपालिकालाई खुल्ला रूपमा यहाँहरूले केही सल्लाह दिनुहुन्छ अथवा कुनै विषयमा धन्यवाद दिन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ।
4: नमस्कार, म गरिमा दङ्गाल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 7। वडा नम्बर 7 चाहिँ हाम्रो नगरपालिकाले मातृ स्वास्थ्य सेवामा चाहिँ एकदमै राम्रो कदम चालेको छ। सुरक्षित मातृत्व सेवामा चाहिँ गर्भ अवस्थादेखि चाहिँ सुत्केरी अनि सुत्केरी पछाडिको महिलाको अवस्था र बच्चा र आमाको मृत्युदर कम होस् भन्ने हिसाबले चाहिँ चलाउनु भएको यो सुरक्षित मातृत्व सेवा चाहिँ एकदमै राम्रोसँग चलिरहेको छ, विशेष गरी 7 नम्बर वडामा। र हाम्रो स्वास्थ्य संस्थाले चाहिँ गर्भ अवस्थादेखिको जाँच, त्यस पछाडिको सुत्केरी अवस्था पछाडिको जाँच सकिन्छ भने स्वास्थ्य सेवामै गएर हामीले लिइरहेका छौँ, सकिँदैन भने उहाँ संस्थाका कर्मचारीहरूले चाहिँ घरमै आएर पनि हामीलाई सेवा दिइरहनु भएको छ। यस अन्तर्गत चाहिँ सुत्केरी भए पश्चात चाहिँ नगरपालिकाले चाहिँ हामीलाई सुरक्षित मातृत्व सेवा अन्तर्गत 10,000 रुपियाँ पनि दिँदै आइरहेको छ केही समय अगाडिदेखिबाट, जुन चाहिँ निरन्तर होस्। सकिन्छ भने त सुत्केरी भएको 1 महिनाभित्रै होस्, त्यस्तै अवस्थाको सुत्केरीलाई चाहिँ उसको चाहिँ सुत्केरी खर्च उठोस्, त्यो 10,000 चाहिँ उसलाई ठुलो राहत महसुस गराउन सकोस् नगरपालिकाले।
5: उभिने वडा नम्बर 4 भीमार नेपाल, म अहिले 82-83 लाएँ। महिना महिनामा हामीलाई 2-3 दिन अगाडि नै खबर गरेर यो बेला हाम्रो सुगर प्रेसर जान्ने कार्यक्रम छ, तपाईँहरू यसो जमाउनु आउनु भन्छन् अनि हामी जम्मा भएर जान्छौँ। उहाँले सुगर प्रेसर जाँचिरहेको छ अनि औषधि उपचार पनि दिइरहेछ, राम्रै गरिरहेछ अहिलेसम्म, हाम्रो भइरहेछ सधैँभरि भनौँ है।
6: म तारा देवी श्रेष्ठको तर्फबाट नमस्कार। म चौतारा साँचो गढी नगरपालिका 5 र साबिक 1 नम्बरको महिला स्वास्थ्य स्वयंसेविका हो। स्वयंसेविकाबाट भन्नै पर्दाखेरि अब नगरबाट धेरै कामहरू गरिदिनु भएको छ उहाँहरूले, होइन, अब गाउँघर क्लिनिक जस्ता ज्येष्ठ नागरिकका शिविरहरू, अपाङ्ग शिविरहरू, अनि त्यसपछि वार्षिकमा या अर्धवार्षिक हुने अब पाठ्यघर डिएनए एचपिभी डिएनए टेस्टहरू जस्ता कार्यक्रमहरू ल्याएर महिलाहरूको पाठ्यघरमा हुने क्यान्सरबाट जोगाउनको लागि धेरै सहयोग गरिदिनु भएको छ, होइन, धेरै कार्यक्रमहरू चाहिँ गरिदिनु भएको छ। अब गाउँ क्लिनिक अब त्यस्तो जस्तो ज्येष्ठ नागरिकहरूलाई सबैजनालाई सहयोग चाहिँ भएको छ, होइन, सबैजनालाई सहयोग पनि गरिदिनु भएको छ। वृद्ध आश्रमहरू जस्तोमा पनि उहाँहरू पुगेर उहाँ सेवा गरिदिनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद नगरपालिका स्वास्थ्य चौकीहरू जसहरूलाई।
1: हामी अब अन्त्यमा छौँ, प्रमुख प्रशासकीय अधिकृत ज्यू यहाँ बसाइरहन्जेलसम्मको यो प्रशासन सुधारको लागि त्यस्तो केही छ कि अन्तिममा जानकारी गराइदिनुहोस्।
7: सर्वप्रथम हामीले सुशासन गर्ने कुरो, प्रशासन सुधार गर्ने कुरो, कतिपय कुरो भनेको कानुनसम्म तोकिएको परिभाषाले निर्धारित गरिएका कुराहरूमा अब त्यो हामी गइरहेका हुन्छौँ भने, कतिपय हाम्रो चाहिँ एउटा अन्तस्करणबाट पनि हामीले आफै फिल गरेका कुराहरू पनि, जस्तै अघि उठेका कतिपय सवालहरूमा राज्यले यसै गरौँ न भने तापनि, म एउटा सानो एउटा इभेन्ट्सको रूपमा हामीलाई सम्झिन चाहन्छु। म सङ्खुवासभा जिल्लामा योजना अधिकृत भइरहँदाखेरि त्यहाँका माथिका शेर्पाहरूलाई चाहिँ त्यो अपाङ्ग परिचय पत्र लिनलाई लगभग 3 लाखदेखि 4 लाख रुपियाँ लाग्थ्यो खाँदबारी आइपुग्नुलाई, उनीहरू राज्यसम्म आउन सक्दैनथे। मैले आफैले त्यति बेला एउटा शिविर अभियान एउटा कन्सेप्ट बनाएर सबै समूहहरूलाई समन्वय गरेर चाहिँ आफै चाहिँ 6 दिनको यात्रा गरेर पुगेँ, घर घर पुगेर चाहिँ त्यो भोडखोला त्यति बेलाको चाहिँ अहिले किमाथान्का लगायत त्यो एरियामा पुगेर हामीले कार्ड दिएर आयौँ। त्यसले गर्दाखेरि यो भन्ने कुरो चाहिँ एउटा आफैले पनि फिल गर्ने कुरो हो, आउने कुरो हो, होइन, यो इन्ड हुन अघि पनि मैले भने त्यसले, तर पनि हामी अहिले चाहिँ चौतारा साँगाचोक गढीमा चाहिँ हामी सबैको एउटा टिम स्पिरिट छ काम गर्ने सवालमा, सुशासनको सवालमा, र हामीले अहिले गरेको भन्दा पनि यसलाई अझ गुणात्मक त ढङ्गले चाहिँ हामी अब अहिले चाहिँ राज्यले पनि अब अहिले चाहिँ अब डिजिटल नेपाल भन्ने कन्सेप्ट ल्याइरहेको छ। अघि भने कतिपय कुराहरू प्रशासनिक झन्झटका कुराहरू छन्, फिजिकलका कुराहरू छन्, ती कुरोलाई हामीले अब चाहिँ एक ढङ्गले स्केप गर्दै अब हामी यो नगरपालिका डिजिटल नगरपालिका रूपमा लिएर जाने हामीले सबै सङ्कल्प गरेका छौँ। हस्, धन्यवाद।
1: फेरि पनि उपप्रमुख ज्यूतर्फ लाग्न चाहन्छु, यहाँ केही सवालहरू पनि उठे, यी सवालहरू आगामी दिनमा न्यूनीकरण भनौँ, होइन, पूर्ण समाधान नहोला, न्यूनीकरणका लागि अझ यस्ता सवालहरू नआओस् भन्नका लागि कस्ता कार्यक्रमहरू आगामी आर्थिक वर्ष आउँदैछ सम्बोधन?
0: केही महत्त्वपूर्ण सुझावहरू आएका छन्, खास गरी पत्रकार जीवन श्रेष्ठदेखि लिएर हाम्रो रविन्द्र श्रेष्ठ सर, होइन, अनि त्यसपछि हाम्रो भक्त बहादुर नेपाली दाईदेखि लिएर सबैजनाले उहाँहरू को विषयलाई पनि मैले यहाँ टिपोट गरेको छु। यसलाई कसरी कति हदसम्म समावेश गर्न सकिन्छ र स्वतस्फूर्त अनौपचारिक हिसाबमा पनि गर्न सकिने खालका विषयहरू पनि हुँदा रहेछन्। अब बढी जस्तो संविधान एकातिर छ, कानुन एकातिर छ, हाम्रो जीवन भोगाई व्यवहार एकातिर छ, जे भए पनि अबको कार्यक्रममा फेरि पनि समावेशी सहभागिता र सबैको पहुँचको सुनिश्चितताको लागि चाहिँ यो नगरपालिकाको सम्पूर्ण टिम, नगर प्रमुखदेखि लिएर प्रमुख प्रशासकीय अधिकृत सरदेखि लिएर सबै वडा अध्यक्षज्यूहरू, कार्यपालिकाको सदस्य साथीहरू सबैजनालाई त्यो विषयमा सबै मान्छे विज्ञ पनि हुनुहुन्छ। कता कता सानो तिनो कमजोरी हुँदाखेरि त्यो कमजोरीले चाहिँ ठुलो रूप लिने र भएका उपलब्धिहरूलाई बिर्सिने अवस्थाबाट चाहिँ हामी मुक्त हुनुपर्छ भन्ने कुरामा सधैँ मेरो समन्वय, सहकार्य र खबरदारीको भूमिका चाहिँ सधैँभरि रहिरहन्छ। समग्रताको अनुगमनदेखि लिएर बजेट तर्जुमासम्मको र अन्य सङ्घ संस्था समन्वयदेखि लिएर धेरै कामहरूको जिम्मेवारी दिएको छ। अब यसलाई, यो जिम्मेवारीलाई कति न्याय गर्न सकियो, गर्न सकिएन, त्यो आफ्नो ठाउँबाट मूल्याङ्कन गर्ने, यही टिमले मूल्याङ्कन गर्ने र समग्रतामा आम पब्लिकले पनि मूल्याङ्कन गर्ने विषय हो जस्तो लाग्छ। मैले यो विषयमा अघि पनि धेरै कुरा भने, अहिले म यति नै भन्न चाहन्छु। र यहाँ जिज्ञासा पनि उठेको र म आफूलाई पनि महसुस भएको कुरा चाहिँ, दोलखा धेरैचोटि गएको थियो, त्यो भीमेश्वर दर्शन गर्नको लागि पनि हामी धेरैचोटि, म धेरैचोटि गएको थिएँ, तर त्यहाँको नगरपालिकाको टिमले त्यो भीमेश्वर मन्दिरदेखि त्यो मन्दिर तल आसपासको ठाउँहरू जहाँ उहाँहरूले सङ्ग्रहालयको तयारी गरिरहनु भएको रहेछ, त्यहाँको वडा कार्यालयदेखि लिएर त्यहाँको त्यो बस्तीको बस्ती विकासदेखि लिएर, अनि त्यहाँ चाहिँ एउटा एडिबीले एउटा ढलको पानीबाट प्रशोधन गरेर पिउने पानीको चाहिँ परियोजना, दुईवटा परियोजना जुन चाहिँ 80-85 करोडको परियोजना रहेछ, त्यो अलि अगाडिदेखिकै उहाँहरूको तयारी होला, यो कार्यकाल आइसके पछाडिको मात्रै विषय त होइन होला। म त्यहाँ जाँदाखेरि चौतारालाई हेरेर र चरीकोटलाई हेरेर म वास्तवमै छक्क परेँ कि, हामी अलिकति पछाडि नै रहेछौँ कि, यसमा हाम्रो मात्रै पनि दोष छैन होला, हामीभन्दा अगाडिको अथवा नेतृत्वको विगतका सांसदहरूको मात्रै छैन होला, तर मलाई सोच्न चाहिँ बाध्य बनायो कि, हामीले दीर्घकालीन सोच राखेर विकासको कामहरू गर्न सकेका रहेनछौँ, खास गरी पर्यटकीय हिसाबमा। यो गौरथी भीमेश्वर र दोलखा भीमेश्वर त एकअर्कामा अन्तर सम्बन्धित छ, तर कति डिफ्रेन्स छ क्या, हामी त यहाँ एउटा गुठीलाई एउटा चाहिँ के अरे यो सञ्चालक समिति या चाहिँ कुनै चिजलाई व्यवस्थित गर्न हामी सुक्यौँ यो कार्यकालमा। तपाईँको पलाञ्चोक भगवती र कालिन्चोक भगवतीको त अन्तर सम्बन्ध छ, त्यसमा पनि त्यहाँ त अब यो मान्यता बिस्तारै विकास हुने रहेछ, एकैचोटि नहुँदो रहेछ, जे होस् अलिकति हामीले पर्यटन, खास गरी धार्मिक पर्यटनलाई हामीले धेरै, अहिले मान्छेले किन मन्दिर माग्छ भन्दा ऊ भोको पोट हिँड्न तयार छ तर मन्दिरमा अगाडि गएर नमस्कार गर्नु पर्यो कि, हाम्रो समाज त्यस्तो छ भने चाहिँ कि त त्यसलाई चेन्ज गर्नु पर्यो, नभयो भने त्यही समाज जस्तै भइदिनु पर्ने बाध्यता पनि हामी जनप्रतिनिधिहरूलाई छ। अब प्रमुखज्यूले पनि बोल्न बाँकी भएकोले मैले धेरै कुरा जोडिनँ। यो ब्याङ्कसँगको कुरामा चाहिँ एकचोटि म नेपाल ब्याङ्कमा अन्य कामको सन्दर्भमा पनि गएको थिएँ, यो कुरा उठ्दाखेरि उहाँहरूले चाहिँ पहिला लगानी गरेको लगानी छ ऋण कर्जा त्यो चाहिँ नउठेर लौ न तपाईँहरूले पहल कदमी गरिदिनु पर्यो भन्ने अवस्थामा अहिले नेपाल ब्याङ्क रहेछ। अरू के छ त भन्दा हाम्रो पैसा अहिले उहाँहरूसँग होल्ड भएर बसेको छ। एउटा कुरा, हामीहरू अब यहाँ जो हुनुहुन्छ महत्त्वपूर्ण मान्छे हुनुहुन्छ, एउटा सेवाग्राही एउटा ब्याङ्कबाट लोन लिएको छ, उसले भन्छ त्यो ब्याङ्कमा लोन छ भन्ने कुरा कसलाई के थाहा हुन्छ र त्यहाँबाट नि मिलाइदिनुहोस् न, अनि पो तपाईँहरूलाई चाहिँ सहयोग गरेको चुनाव जिताएको अर्थ हुन्छ त भन्छ। जबकि एक ठाउँबाट ऋण लिइसकेपछि त अर्को ठाउँबाट लिएपछि उसले तिर्न त सक्दैन, व्यवसाय गर्नको लागि भन्दा पनि ऋणले ऋण तिर्नको लागि चाहिँ कर्जा सेवा लिने र त्यो व्यवसाय चाहिँ प्रवर्धन नगरिदिने भएको कारणले गर्दाखेरि त्यसको मारमा त हामी नगरपालिका चाहिँ उल्टो छौँ जस्तो लाग्छ है मलाई चाहिँ। अब यसको समाधानको उपयुक्त बाटो भनेको, अब हामी त असुल उपर गर्ने गरी हाम्रो लगानी जनताले नतिरेको अवस्थामा, त्यही होइन त चिरन सर, जनताले नतिरेको अवस्थामा नगरपालिकाले तिर्छ ग्यारेन्टी बसेपछि, अब अहिले हामीलाई त जहाँबाट आए पनि पैसा त आउँछ हजुर, तर पनि नगरपालिका नि सरकार हो, ब्याङ्क पनि सरकार हो भनेर उहाँहरूले भनिरहनु भएको छ क्या। भनेपछि दोषी नेता जनप्रतिनिधि मात्रै छैनौँ, दोषी तपाईँ हामीभित्र पनि छ कि भन्ने कुरा पनि आम रूपमा यो अलिकति पब्लिक प्रोग्राम पनि भएकोले म यो कुरा भन्न चाहन्छु। अब जहाँसम्म अब अपाङ्गताको कुरा अनि ज्येष्ठ नागरिकको कुरा छ, सम्बन्धित वडाले निकै धेरै मेहनत गर्दा पनि नसकेको जस्तो लाग्छ। हजुरको वडा नम्बर 6 हो, अब दूरीको हिसाबले कम नै छ त्यहाँनेरि, तैपनि अब यो औपचारिक निर्णय भन्दा पनि त्यहाँका जनप्रतिनिधि साथीहरूसँग पनि समन्वय गरेर पहल कदमी लिने कुरामा हामी चासोमा रहन्छौँ। धन्यवाद।
1: हस् धन्यवाद। अब हामी अन्तिममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाज्यूको कुरा सुन्छौँ। धेरै नगरपालिकाका आशाका कुराहरू पनि आएका छन्। उठेका सवालहरूलाई सुधार्दै कस्ता कार्यक्रमहरू आउन सक्नेछन् त्यो जानकारी पनि गराउनुहुनेछ भन्ने हामीले लागेको छ।
8: धन्यवाद। सर्वप्रथम त म यो रेडियो नेपालको समग्र टिमलाई नै हार्दिक धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। यदि तपाईँहरूले यो हाम्रो पालिका छनौट नगरिदिएको हुन्थ्यो भने हामी यति धेरै घनीभूत छलफल गर्ने अवसरबाट गुम्थ्यौँ। अर्को कुरा यहाँ पत्रकार साथीहरूले उठाउनु भयो कि चाहिँ काम भएको छ तर प्रचार केही पनि गर्नुभएको छैन भनेर भन्नुभएको कुरा साँचो हो र यसले त्यसलाई केही टेवा पुर्याउँछ कि मद्दत गर्छ कि भन्ने अपेक्षा पनि हाम्रो छ। मुख्य कुरा चाहिँ के हो भन्नुहुन्छ भने नगरपालिका प्रवेश गरेपछि पारदर्शी मितव्ययिता र सुशासन, यो कुरामा हामी दृढ प्रतिबद्ध पनि छौँ र अझ यसलाई चाहिँ नयाँ उचाइमा बाँकी समय पनि नयाँ उचाइमै लैजान चाहन्छौँ। दोस्रो कुरा म यहाँ राख्न चाहन्छु कि पर्यटनको विकासमा हामीले आफ्नो प्रतिबद्धता पत्रमा जे रहेका थियौँ त्यो अनुसार चाहिँ अगाडि बढ्न सकेन भन्ने कुरा चाहिँ जो राख्नुभएको छ। घोषणा पत्र राखियो तर वस्तुगत परिस्थिति र हाम्रो चरित्र स्वभाव र यहाँको स्थितिले पनि निर्धारण गर्ने कुरा हुँदो रहेछ। हामीले चाहेको विकास गर्न नसकेको कुरा साँचो हो तर मलाई लाग्छ पहिलो वर्ष प्रदेश सरकारसित निर्वाचित हुँदा बित्तिकै सङ्घमा भ्याइएन। जाँदै गर्दा चाहिँ 60-70 लाख झन्डै करोडको हाराहारीमा बजेटहरू चाहिँ विभिन्न मन्त्रालयमा जाँदाखेरि चाहिँ आएको थियो तर पछिल्लो चरणतिर जाँदा चाहिँ विभिन्न सरकार परिवर्तन आदि हात नमिल्ने, स्वभाव नमिल्ने र कहीँ ढोकामा गएर कुर्न त्यति चाहिँ स्वाभिमानले नदिने जस्तो त्यो हिसाबले पनि बढी प्रयत्न गरिएन। दुईवटा कुरामा मात्रै प्रयत्न गरियो। एउटा महत्त्वपूर्ण कुरा अत्यन्तै आधुनिक र चाहिँ 6 करोडको पुल बन्यो, जहाँ हामी यो नगरपालिकाबाट के भन्थ्यौँ भने नेपालको कर्णाली सुदूरपश्चिम र चाहिँ हाम्रो 2 वडा 2 नम्बर र 3 नम्बर त्यस्तै थियो, त्यसलाई चाहिँ सुगम बनाउने काम त्यो पुलले गर्यो, हामी त्यसप्रति गर्व गरेका छौँ। प्रश्न उठेको पनि 4 नम्बर वडामा एउटा शीत भण्डार भव्य बिल्डिङ बनाइएको छ, त्यो अहिलेको यो वर्ष चाहिँ सदुपयोगमा पनि आएको छ परीक्षणका लागि। विभिन्न ठाउँमा बनेर चलेका छैनन्, यो सुरुवात भएको छ, आगामी वर्षहरूमा के हुन्छ त्यो गर्व गर्न लायकै छ। अब यसको चाहिँ माग अरू ठाउँमा पनि त्यो स्तरको नभए पनि साना साना चाहिँ बनाउनुपर्छ भन्ने ढङ्गले पनि आएको छ। यो सकारात्मक पक्ष पनि छ, आफैमा उपभोक्ता सेवाग्राहीहरू आफैमा चाहिँ चासो जिज्ञासा र चाहिँ आवश्यकता महसुस नगरिकन कहीँ बनाइदिएर मात्रै पनि त्यो सम्भव हुन्न। मलाई त्यस्तो अनुभूति अहिले पछिल्लो चरणमा भएको छ कि त्यो व्यवस्थापन गर्ने झिझिनी जुन सहकारीहरूले संयोजन गर्नुपर्छ त्यसलाई, अनि प्रत्येक पाइलामा चाहिँ कति टेम्परेचर दिनुपर्ने हो, त्यो तापक्रम चाहिँ होइन चिसो कति बनाउने हो भनेर पनि यसले हेरिदियोस् भन्ने जस्तो अपेक्षा राख्ने त्यो त सम्भव हुँदैन। त्यसैले एउटा मान्छेले चाहिँ 20-50 बोरा आलु ल्याउने हो भने चाहिँ राखिदिनु पऱ्यो क्या त्यति भनेर भन्नुपर्ने जस्तो। त्यसैले एकातिरबाट हेर्दा अभिभावक त महसुस गरेको जस्तो, अर्कोतिरबाट हेर्दा सबै एउटैले गर्न सक्छ त, सिओले गर्ने काम पनि त सिओले गर्नु पऱ्यो नि, नत्र सहकारीले के संयोजन गर्ने भन्ने जस्तो पनि हुनेरहेछ। थोरै अनुभूति पनि मैले राखेँ यस सन्दर्भमा। र यहीँ पनि चाहिँ बुद्ध पार्क स्तूपा त बन्यो तर 1000 सिँढी सुरु गरे मात्रै थियो, त्यो बुद्ध पार्क निर्माण गर्ने भन्दा पनि बढी खर्च गर्दा पनि अझ सम्पन्न भइसकेको छैन। त्यसैले त्यो चाहिँ फेरि माथिबाटै ल्याउनु पर्ने बजेट, यहाँको खर्च गर्ने हो भने अघि भनेको जस्तो स्वास्थ्यमा, शिक्षामा, कृषिमा, पर्यटनमा के खर्च गर्छौँ हामी त्यो सोचेर नै हो। अर्को कुरा यहीँ तपाईँहरूले भन्नुभयो, मन त छैन, उहाँले नि राख्नुभयो कि अब हामी समाजले चाहिँ कसरी हामीलाई उत्प्रेरित गर्छ, हामी कतातिर ढल्किने भन्ने कुरा पनि हुँदो रहेछ। र ओडै सबै वडालाई चाहिँ पकेट क्षेत्र के को पकेट क्षेत्र बनाउने, त्यसको पहिचान गर्ने र त्यहाँका समुदाय स्तरमा पनि चाहिँ सक्रियता आवश्यक छ। त्यो भएपछि हामी यो बाँकी अवधि 1 वर्षको आर्थिक वर्षको बजेटलाई चाहिँ उचित ढङ्गले इच्छा चाहना र चाहिँ आवश्यकताका आधारमा पहिचान गरेर नीति कार्यक्रम र बजेट पनि व्यवस्थापन गर्ने कुरा तपाईँहरूको बिचमा म राख्न चाहन्छु। हामीले ब्लड बैङ्क राख्ने भन्यौँ अर्थात् थेरापी सञ्चालन गर्ने भन्यौँ, 1 कर्मचारी त्यहाँ लडेर राख्यौँ तर त्यो गर्दै गर्दा 200 रुपियाँ चाहिँ टिकटको दिनुपर्छ भनेपछि हामीलाई चिसो महसुस भयो। निशुल्क ढङ्गले हामी गर्न चाहन्थ्यौँ, त्यहाँ 200 रुपियाँ होइन एउटा सेवाग्राहीले तिर्नु परेको कुरा पनि हामीलाई त्यति मिठो लागेन र फेरि हामीले नगरपालिकामै अर्को सञ्चालन गर्नु पर्यो भनेपछि हामीलाई यस्तो लाग्छ त्यो व्यवहारिक हो जस्तो लाग्छ। तल्लो वर्गका मान्छेहरूले चाहिँ निशुल्क उपचार पाउन् जस्तो लाग्छ तर फेरि त्यहाँ जोडिँदाखेरि चाहिँ ती समस्याहरू पनि आउँछन्। नर्सिङको कुरा गर्दा यहाँ चाहिँ बहुप्राविधिकमा चाहिँ भन्नुहोस् न देशैभरिका धेरै ठुलो सङ्ख्यामा चाहिँ नर्सिङ पढाइराखेकै छन्। यो त देशकै समस्या पनि छ, समग्र देशमा राज्यले पनि त्यसलाई उचित ढङ्गले संयोजन गर्न सकिरहेको छैन, विदेश गइरहेको छ त्यो पैसा, हामीले त्यो महसुस गरेका छौँ। दुर्गा प्रसाईकै कुरा गर्न अरू बेठिक होलान्, तर चाहिँ हेर्नुहोस् न त्यो मेडिकल कलेज सञ्चालन गर्ने कुरा जसका नजिक पुगेर पनि जे जे गर्दाखेरि पनि उनले सञ्चालन गर्न पाएनन्, त्यो मलाई ठिक लागिरहेको छैन। संस्थागत हिसाबमा, आस्थाका हिसाबले, पार्टीगत हिसाबले कसले के भन्छ भन्ने एउटा कुरा हो, ती विदेश जाने र विदेशमा पैसा लगेर पढ्नुपर्नेहरूले यहीँ त्यो होइन सञ्चालन हुन दिएको भए त के हुन्थ्यो र? अहिले यत्रो विद्रोह गरेर चाहिँ मान्छे मर्नेसम्मको चाहिँ पनि व्यक्तिगत रूपमा उसलाई नि समस्या छ। उदाहरणको लागि मैले धेरै व्याख्या त नगरौँ, स्वास्थ्य सुधारका लागि जे कार्यक्रम हामीले सञ्चालन गऱ्यौँ अहिले पछिल्लो चरणमा उहाँले राख्नुभयो नि त मिठो ढङ्गले, यति हजार दिने गरेका छ, यतिपल्ट जाँच गर्ने गरेका छ, यो पौष्टिक तत्त्व दिने लगायतका चर्चा उहाँहरूले गर्नुभयो नि, उहाँले भनेपछि मलाई पनि गहिरो ढङ्गले चाहिँ अनुभूति भयो, भनेपछि यो कार्यक्रम धेरै राम्रो गरेछौँ हामीले जस्तो चाहिँ अनुभूति भयो। हामीले कृषिमै अझै जति सिँचाइमा चाहिँ लगानी गरेका छौँ अझ राम्रो सम्भावना हेरेर गर्ने, पर्यटनको क्षेत्रमा कहाँ कहाँ त्यस्ता सम्भावना छन् वैज्ञानिक योजना बनाउने कुरामा, अझ स्वास्थ्य शिक्षामा पनि चाहिँ अझ राम्रो गर्ने यो हाम्रो प्रतिबद्धता। यसैलाई राम्रो गर्न सक्यौँ भने अरू धेरै नयाँ सोचेर पनि हुँदैन अब एक वर्षको बिचमा, जति जे कर्म गरेका छ त्यसप्रति सन्तुष्टि लिने कुरा पनि हो। फेरि मान्छेले सन्तोष गर्यो भने विकास पनि हुन सक्दैन। यसलाई द्वन्द्वात्मक ढङ्गले अर्थात् तुलना गरेर हेर्ने कुरा, द्वन्द्वात्मक ढङ्गले चाहिँ बुझ्ने र त्यसलाई महसुस गर्ने र कार्यान्वयन गर्ने कुरा नै महत्त्वपूर्ण कुरा हो। तालिमबाट केही भएन पनि होइन, तालिमबाट सबै चिज भएको छ पनि होइन, हरेक चिजलाई हामीले द्वन्द्वात्मक ढङ्गले हेर्नपर्छ। मैभित्र पनि सकार र नकार दुवै पक्षहरू छन् भनेर बुझ्नुपर्छ। केही तालिमहरू बालुमा पानी हाले जस्तो नि भएको छ, केही तालिमहरू प्रभावकारी पनि बनेका छन्। हेर्दा त चाहिँ पार्लर भन्ने छ नि, पार्लर पैसा धेरै त्यसैमा आउने, गलैँचा तालिम दिएर नगरभरि नै चाहिँ अलिक प्रभावकारी भएको छ भने त्यही भएको छ। त्यस्तै सिलाइ कटाइले पनि चाहिँ हरेकले रोजगारी पाएका छन्। हरेक चिजका सकार र नकार पक्षहरू हुन्छन्। हामीले गरेका सबै राम्रो अनि हामीले गरेका चाहिँ अलिअलि आलोचना गरे पनि बर्बाद भयो भन्ने मलाई त्यस्तो लाग्दैन। त्यही नै हामीले सापेक्षिक रूपमा होइन द्वन्द्वात्मक ढङ्गले हेर्नपर्छ दुवै पाटाहरू, होइन एउटै सिक्काका दुईवटा पाटा जसै गरी हामीले हरेक चिजको चाहिँ विश्लेषण गर्ने र कमी भएका कुराहरूलाई सच्याउने कुरा नै महत्त्वपूर्ण कुरा हो भन्ने मेरो बुझाइ छ। त्यसैले जुन कार्यक्रम यहाँ आयोजना गरिदिनु भयो, हामीले यति छलफल गर्ने अवसर पायौँ, आफ्ना कमी कमजोरीहरू पनि देख्यौँ, राम्रा कामप्रति हामी प्रोत्साहित पनि जो भएका छौँ, अझ यसलाई व्यवस्थित र वैज्ञानिक तरिकाले यसलाई सञ्चालन गर्ने कुरा, अझ रचनात्मक ढङ्गले अगाडि बढाउने कुरामा हामी दृढ प्रतिबद्ध छौँ र हामीले जनताको बिचमा अथवा मतदाताको बिचमा हामीले जे प्रतिबद्धता व्यक्त गरेका छौँ अन्तिमसम्म अगाडि र पछाडिको चाहिँ मूल्याङ्कन गर्दाखेरि चाहिँ हामी ठिकै छ, यिनीहरू इमान्दारै थिए, मतदाताको हितमै काम गरेका थिए भन्ने एउटा पुष्टि गर्ने ढङ्गले गर्ने इच्छा शक्ति छ, त्यही अनुसार हामी काम गर्छौँ। यो प्रतिबद्धता पनि यहाँहरूको बिचमा जाहेर गर्दै मेरो भनाइलाई पनि यहीँ अन्त गर्छु।
9: आजको बहस हामी टुङ्ग्याउने तर्खरमा छौँ। आवश्यक सहजीकरणका लागि नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायत रेडियो नेपालका संवाददाता हुनुहुन्छ जीवन श्रेष्ठ, उहाँलाई पनि धेरै धेरै धन्यवाद, अनि सूर्य तामाङलाई पनि सहजीकरणका लागि यहाँले गर्नुभएको सहयोगका लागि धेरै धेरै धन्यवाद। हामी यसरी नै सातै प्रदेशको विभिन्न ठाउँहरूमा यात्रा गर्ने क्रममा चाहिँ यहाँ आइपुगेका हौँ चौतारा साँगाचोक गढी नगरपालिकामा। यो नगरपालिकामा सञ्चालन भएको स्थलगत बहसबाट साथी मनुका कुँवरसँगै रिता तिमल सिन्हा बिदा हुन्छु, नमस्कार।
10: झन्डो आयुर्वेद,
11: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
10: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
11: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
10: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
11: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
12: सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि संगीत साधना कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 10 बज्ने लाग्यो। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनरुवा वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मेडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठलाई प्रस्तुत गर्नेछौँ।

प्रकाश सायमीको रचना, प्रवीण बराइलीको संगीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीत थियो। यो सांगीतिक यात्रामा उमेरले होइन, समर्पणले परिचय बनाउँछ। जीवनका अनेक जिम्मेवारीहरू पूरा गर्दै पनि आफ्नो सृजनात्मक यात्रालाई कहिल्यै नछोड्ने एक प्रेरणादायक व्यक्तित्व मथुरा प्रधान श्रेष्ठ आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ। विक्रम सम्वत 2015 सालमा पाँच थरमा जन्मनु भएकी मथुरा प्रधान श्रेष्ठले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो। केही समय प्राध्यापनमा पनि समर्पित हुनुभयो। 2042 सालमा विवाहपछि कहिले नेपाल त कहिले हङकङमा बसोबास गर्दै पारिवारिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुभयो। अहिले ती जिम्मेवारीहरू पूरा गरेपछि पुनः उहाँ आफ्नो प्रिय यात्रा लेखन र गायनमा सक्रिय हुनुहुन्छ। उहाँका सृजनामा जीवनका अनुभूति, समाजका कथा र सङ्गीतप्रतिको गहिरो प्रेम झल्कन्छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै मथुरा प्रधान श्रेष्ठ, जो हामी सबैकी प्रिय गायिका हुनुहुन्छ, उहाँसँगै कुराकानी गर्नेछौँ। तर त्यो कुराकानी गर्नुभन्दा अगाडि एकैछिन पुनः प्रकाश सायमीको रचना, प्रवीण बराइलीको सङ्गीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीतको दोस्रो अन्तरा यहाँहरू समक्ष राख्छौँ अनि त्यो कुरा

0: आत्मकथा, अनि यो निकालेपछि चाहिँ अहिले मलाई सङ्गीततिर भन्दा पनि साहित्यतिरले धेरै चिनेर निमन्त्रणा आएको आएकै हुन्छ। सकेको ठाउँमा जान्छु र नसकेको ठाउँमा चाहिँ माफ गर्नुहोला भन्छु, आउन सकिनँ भन्छु, यसरी नै दिनचर्या बितिरहेछ बहिनी।
1: हजुर, जीवनको अनमोल यात्रा, यहाँको त्यो अनमोल यात्राभित्रको कथा समेटिएको आत्मकथा होइन, त्यो भर्खरै सार्वजनिक भएको
0: 5-6 महिना भयो
1: हजुर, 2082 सालको
0: कार्तिक 1 गते मेरो लोकार्पण भएको हो।
1: अहिले यो किताब चाहिँ खुबै चर्चामा पनि रहेको छ होइन, आत्मकथा धेरैले पढि पनि रहनु भएको छ। 66 वर्षको उमेरमा लेख्नु भएको होइन यो आत्मकथा त यहाँले?
0: हो हो, म युके थिएँ
1: हजुर,
0: युके हुँदाखेरि चाहिँ अब अलिकता फुर्सद पनि हुन्थ्यो होइन, अब अनि त्यतिखेर चाहिँ मैले हरेक कुरा घटनाहरू सम्झिन्थेँ, अब त्यसबाट चाहिँ कसरी लेसन दिने आउने पिँढीहरूलाई त्यो सोच्नु थालेँ, अनि मैले आत्मकथा अरूहरूको हेर्न थालेँ क्या, पढेँ क्या। भोगाई भनेको त सबैको आफ्नो आफ्नो हुँदो रहेछ नि त होइन, जिन्दगीमा टुक्रा टुक्रा टुक्रा टुक्रा लेखेर आएँ होइन, लेख्दै राख्दै लेख्दै राख्दै गरेँ, अनि मलाई कस्तो भयो भने त्यो अरूको हेर्दाखेरि ओहो यस्तो त मेरो पनि छ धेरै, त्यसकारण म एउटा आत्मकथा चाहिँ लेख्ने जमर्को गर्छु भन्ने मनमा लाग्यो। अनि मेरो श्रीमानले पनि के भन्नु भने यो टुक्रा टुक्रा किन लेख्ने, बरु एउटा किताबै निकाल, त्यसमा कति लाग्छ बुझ न, म पैसा खर्च गरिदिउँला भन्नुभएपछि त मलाई त एकदमै फेरि सहज भयो होइन। अनि त्यसपछि अनि नेपाल आएपछि चाहिँ गीतहरू रेकर्डिङ पनि गरेँ, त्यो पनि तयार हुँदै गर्दाखेरि अन्त झन्डै 1-1.5 वर्षभित्र चाहिँ अनि निक्लेको हो।
1: लेख्ने कुराहरू त यहाँका छँदैछन् होइन, तर त्योभन्दा पहिलाको यहाँको साहित्यिक पाटोको प्रवेश भनेको त सङ्गीतबाटै हो नि।
0: हो, साहित्य र सङ्गीत भनेको त एकदम को रिलेटेड हो नि त
1: हजुर,
0: गीतमा पनि साहित्य बेगरको गीत त राम्रो हुँदैन, त्यति साह्रो होइन, गीतमा साहित्य मिसिएकोलाई चाहिँ लङ लास्टिङ। नारायण गोपाल दाई किन आज यसरी अमर हुनुहुन्छ, उहाँले गीत गाउँदाखेरि मान्छेले ल्याइदिँदाखेरि चित्त बुझेन भने त च्यातेर फ्याँकिदिनुहुन्थ्यो अरे, नयाँ रियालिटी सोमा भाइ बहिनीहरूले उहरूले उहाँकै गीत मन पराएर गाउँछन्, जीवन दर्शन पाइन्छ कि त्यस्तोमा,
1: एउटा कथा काव्य सबै मिश्रित भएको हुन्छ होइन, गीत भनेकै साहित्य त हो नि होइन, गजल कविताबाट गीत बनिरहन्छन् होइन, एकअर्काका परिपूरक नै हुने होइन, गीत सङ्गीतको मान्छेलाई कथा कविताले लेख्ने कुराले नछुने भन्ने त प्रश्नै भएन होइन। हाम्रो अब सङ्गीत साधना कार्यक्रम भएको भएर आज हामी विशेष गरी सङ्गीतभित्रै प्रवेश गरेर कुराकानी गर्छौँ। गायन यात्राको कुरा गर्नुपर्दा 5 वर्षको उमेरदेखि टेबल माथि बसेर टुक्क बसेर एउटा सानो केटी गीत गाउन थाली, त्यसपछि अहिले यहाँ 67 वर्ष हुनुभयो, तर सङ्गीतको मोह त छँदैछ नि होइन।
0: यो सङ्गीत साहित्य भन्ने कुरा यो भित्र गढेपछि त्यो छोडिँदैन रहेछ के, अनि जब जीवनले भोगेको हुन्छ नि तीमाथि पनि हामी कलाकारहरू त अलिक सेन्सिटिभ हुन्छौँ नि होइन, अरूको दुःख हेर्दाखेरि पनि ओहो के भएको भन्ने सोचिन्छ, साहित्य सङ्गीतबाट चाहिँ जिन्दगीलाई सहज प्रकारले नि अलिकता मन खल्लो भयो गीत गायो अनि मनलाई हलुका बनाउने
1: होइन,
0: कुण्ठाहरूलाई चाहिँ बाहिर निस्के नि त, अनि त्यसपछि आफूलाई हल्का हुने, यो अचम्मको रहेछ साहित्य र सङ्गीत के
1: है।
0: त्यसैले यो किताब मैले जब पूर्ण रूपमा लेखिसकेर लोकार्पण पनि भयो, यति धेरै दिग्गज दिग्गज व्यक्तित्वहरू आइदिनु भयो के निमन्त्रणा स्वीकारेर होइन, मैले एक शब्द मेरो यस्तो हुँदैछ है हजुर आइदिनु पर्छ है भन्दाखेरि पनि सबैजना आइदिनु भयो के, किनभने काठमाडौँमा हिँड्न सजिलो छैन नि, तर त्यस्तोमा मलाई माया गरेर सबै आइदिनु हुँदाखेरि ओहो मलाई त एकदम गर्व लाग्यो, म सबैप्रति आभारी पनि छु भन्छु होइन। अनि मैले चाहिँ आउने भावी पिँढीलाई चाहिँ प्रेरणा होस्, जिन्दगीमा चाहिँ सङ्घर्षबाट पनि डराउनु हुँदैन, किनभने म 42 सालदेखि बाहिर भएँ अघि, मैले डिग्री सिद्ध्याएपछि मेरो बिहा भयो, अनि त्यसपछि मेरो आफ्नो भन्ने भएन क्या
1: हजुर,
0: मतलब साहित्य सङ्गीत त कता हो कता मेरो लागि, किनभने हाम्रो उत्तरदायित्व आफ्नो रेस्पोन्सिबिलिटी होइन, हामीले आमा बन्नु पर्यो, छोरी बन्नु पर्यो, सासू बन्नु पर्यो, अनेकौँ रूप हुन्छ नारीहरूको होइन, त्यसैले गर्दा त्यतातिर ढल्किनु पर्यो अनि आफ्नो उसलाई त थाँती राख्नु पर्यो। अनि पछि जब मेरो छोराछोरीहरू सबै क्यापेबल भए पढे, त्यसपछि युकेमा बस्यौँ, छोरा सन्दीप श्रेष्ठ सिए पास गर्यो, उसले राम्रो कम्पनीमा काम गर्यो, छोरी पनि

0: फाइनान्स सम्बन्धी काम गर्यो अनि उनीहरूको बिहा दान सबै गरिसकेर उनीहरूलाई जोडी बाँधिसकेपछि चाहिँ मैले उत्तरदायित्व वहन गर्न सकेँ। अब चाहिँ मेरो लागि र मैले जुन ग्यापहरू छ मेरो है त्यो ग्यापलाई चाहिँ अब म गर्छु, किनभने म त 39 सालमा त अधिराज्यव्यापी आधुनिक सङ्गीत सम्मेलनमा पुरस्कृत भएको मान्छे हो। गोपाल व्यञ्जन सर र दीप श्रेष्ठ दाई उहाँहरूको चेली हो म, अब मैले केही गर्नुपर्छ
1: हजुर।
0: जतिसुकै मान्छेलाई ग्याप आए पनि उमेरले छेक्दैन,
1: होइन एउटा कलाकारको त रिटायरमेन्ट नै हुँदैन,
0: हुँदैन
1: होइन, उहाँले जबसम्म सेन्स हुन्छ तबसम्म सङ्गीत त देखिराख्नुहुन्छ, गाइरहनुहुन्छ, गुनगुनाइरहनुहुन्छ नि। अहिले पनि यहाँले बिहान जुरुक उठ्ने बित्तिकै साधना गर्नुहुन्छ होला
0: होइन,
1: यही नै हो नि त होइन। कलाकार भनेको सदाबहार, जबकि यहाँ 5 वर्ष किन्नुभयो तबदेखि गाउन थाल्नुभयो। यहाँले यो 5 वर्षको हुँदा गीत गाउँदाखेरि यहाँ 5 थरमै हुनुहुन्थ्यो होला,
0: बच्चैदेखि गाएको हो हामी, माहौलै हाम्रो कलाकार के आज़। मेरो बुवा, तर मलाई चाहिँ बुवाको स्पर्श पाइनँ, बुवा पनि फ्लुट बजाउनुहुन्थ्यो अरे, कथा कविताहरू लेख्नुहुन्थ्यो माले भन्नुहुन्थ्यो। अनि मेरो परिवारै के फुपू सूर्यकुमारी मेरो फुपू हो, उहाँहरूले हामीलाई एक धरानमा सिकेको कुराहरू लगेर हामीलाई ट्रेनिङ दिने उता पहाडमा, उहाँ चाहिँ पढ्नुको लागि भनेर विराटनगर बस्नु भएको थियो धरान।
1: यहाँ त जन्मिनु भएको त 5 थर,
0: म 5 थरमै हो, 5 थरमै हो। त्यसपछि चाहिँ आएर धरानमा हामी झऱ्यौँ, 25 सालमा धरानमा झरेपछि चाहिँ त्यहाँ फ्रेन्ड्स क्लबले आयोजना गरेको थियो आधुनिक सङ्गीत सम्मेलन, मलाई स्कुलबाट लगेका थिए, त्यो बेला चाहिँ म 10 वर्षको थिएँ,
1: शिक्षा निकेतनमा
0: पहिले चाहिँ बालिका स्कुल पढेँ। अनि मेरो फुपू सूर्यकुमारी श्रेष्ठले चाहिँ यो अलिकता टाठो छ, अलिक स्मार्ट छ, यसलाई चाहिँ डक्टर पढाउनु पर्छ भनेर मलाई लिएर आउनुभयो। अनि आउँदाखेरि फेरि यता आएर सिद्धार्थ स्कुलमा मैले बोर्डिङ स्कुलमा पढेँ, तर 8-9 महिनामा मेरो दिदी एसएलसी पास गर्नुभयो लक्ष्मी पिया, अनि उहाँ फेरि काठमाडौँ आउने हुनुभयो क्या। अनि म आमालाई एक्लै छोड्नु त मिलेन, उहाँको दुःख देखेको थिएँ मैले, म फर्केर गएँ क्या। मेरो जिन्दगीमा धेरै मोडहरू आयो के बहिनी, त्यसपछि चाहिँ म फर्केपछि म बालिका स्कुल गइनँ के, मलाई अप्ठ्यारो पनि लाग्यो होइन, कति नै काठमाडौँ पढ्न गएको थियो फर्केर आयो भन्ने होला, वनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको। अनि त्यसपछि चाहिँ मैले कोएडलाई मैले रोजेँ, कोएडमा धेरै नलेज हुँदो रहेछ बहिनी, यो पनि म सन्देश दिन चाहन्छु।
1: प्रायः मानिसहरूले छोराछोरी अब केटी केटा पढ्ने ठाउँमा अथवा केटी पढ्ने ठाउँमा भन्दा दुइटै बच्चा पढ्ने ठाउँमा नै राम्रो,
0: एकदमै। त्यसैले गर्दाखेरि चाहिँ अनि म निकेतनबाट चाहिँ एसएलसी पास गरेको हो,
1: हजुर, शिक्षा निकेतनबाट एसएलसी पास गर्नुभयो।
0: त्यसपछि महेन्द्र कलेजमा पढेँ
1: धरानको।
0: अनि म त जहाँ गए पनि फसेकै नै भइहाल्ने त्यहाँ हो कि, अनि सबैजनाले तिमी त रेडियोमा जाऊ न, तिमी कति राम्रो स्वर छ, यत्रो फसेकेन्ड जहिले पनि फसेकेन्ड हुन्छौ भनेर भन्दाखेरि मलाई पनि भित्रभित्र के भयो भने ओहो, रेडियोमा गयो भने त मेरो स्वर त सबैले सुन्छ भन्ने लाग्यो। अनि दीप श्रेष्ठ दाई, हामी चाहिँ सिक्किम कालिम्पोङ जान्थ्यौँ धरान संस्कृति संस्थाबाट, अनि दीप दाईलाई चाहिँ मैले, म त त्यतिखेर डान्स गर्थेँ, अनि दीप दाईलाई मैले भनिरहन्थेँ, दीप दाई म पनि रेडियो नेपालमा जा मलाई लगिदिनुहोस् न भनेर भन्थेँ, अनि उहाँले मलाई थाहा थियो के यो केटी राम्रो गाउँछ भन्ने कुरा।
1: दीप श्रेष्ठ त धरानकै,
0: मेरो त हजुरमाको बहिनीको छोरा पनि हो, अनि हामी त कजनै जस्तो होइन। अनि म पद्मकन्या आएँ यही रेडियोको मले गर्दाखेरि आएँ, किनभने धरानमा कुनै प्रशिक्षण केन्द्र थिएन सङ्गीतको, त्यसैले गर्दाखेरि चाहिँ म टार्गेट चाहिँ मेरो रेडियो नेपालमा थियो, अनि त्यसैले चाहिँ म पद्मकन्यामा जोइन भएँ। मलाई टिसी पढ्नु मन थियो, त्रिचन्द्र कलेज पढ्नु मन थियो, तर त्यहाँ के भयो भने होइन त्यहाँ नगर भन्नु थाल्नुभयो, त्यहाँ मेरो भेनाजुहरू पढाउनुहुन्थ्यो, अनि ल ठिक छ भनेर म पद्मकन्या पढेँ होइन। अनि त्यतिखेर चाहिँ दीप दाईले चाहिँ लिनु पठाउनु भयो ल भोइस टेस्टको लागि, किनभने त्यतिखेर त भोइस टेस्ट गर्नु पर्थ्यो,
1: स्वर परीक्षा पास गर्नु पर्थ्यो, अहिले पनि स्वर परीक्षा हुन्छ।
0: ओके, अनि त्यसपछि चाहिँ म उत्तीर्ण भएँ
1: 2037 सालमा
0: हो। अनि यस्तो मिठो स्वर रहेछ, के अरे दीप श्रेष्ठले जस्तो पाए त्यस्तै मान्छे कहाँ ल्याउँछन् र, तपाईँ पास हुनुहुन्छ भन्नुभएको मलाई याद आउँछ कि, याद आउँछ। अनि त्यसरी चाहिँ म इस्टाब्लिस भएँ। त्यसपछि चाहिँ यहाँ डेट पाएन है, फ्रेङ्कली भन्छु। अनि अब डेट दिएला कि अब म गाउँछु भन्ने यस्तो सोद्धाखेरि डेटै पाएन। अनि त्यसपछि चाहिँ मैले यही गेटमा यहाँनिर चाहिँ राम थापा दाई बिचरा स्वर्गीय हुनुभयो, हामी सधैँ गाउँथ्यौँ के बाहिर रेविकाईहरूतिर गाउँथ्यौँ। अनि बहिनी तपाईँ रत्न रेकर्डिङ संस्थानमा गइहाल्नुहोस्, त्यहाँनिर फर्म खुलेको छ, अधिराज्य व्यापी आधुनिक सङ्गीत सम्मेलन हुँदैछ, त्यसमा तपाईँ भाग लिनुहोस् भन्नुभयो। हेर्नु मलाई यति सम्झिन्छु के म राम थापा दाईलाई। अनि उहाँले हो दाई भनेर भने, गेटबाटै म फर्केँ। त्यहाँ गणेश रसिक दाई हुनुहुन्थ्यो जिएम है, पहिलेदेखि चिन्थेँ म गणेश रसिक दाईलाई, उहाँको गीतहरू पनि गाउँथेँ हामी होइन, हटी होइन डटी लड्ने भन्नेहरू असाध्यै हामी पाकिस्तानमा पनि टिभीमा गाएको हामीले।
1: गणेश रसिकका गीतहरू त असाध्यै मिठा मिठा गीतहरू छन्, धेरै छन्
0: हो। अनि चिन्नुहुन्थ्यो, अन्त बहिनी ला फर्म त सिद्धे छ त भन्नुभयो है, फर्म त सिद्धे छ, अब बहिनीको लागि मात्रै फेरि फर्म बनाउनु पनि गाह्रो भन्नुभयो। अनि मैले चाहिँ ठिक छ नि त भने क्या, अब ठिक छ अब अर्कोचोटि ल्याउँला अब भनेर बाहिर ढोकानेर फर्किसकेको थिएँ। अनि पछि त ड्रयरमा एउटा फर्म भेट्नु भएछ के, मान्छेको त्यो भाग्य पनि त्यसरी निश्चित हुँदो रहेछ के। अनि बहिनी तपाईँ त भाग्यमानी हुनुहुँदो रहेछ, एउटै फर्म बाँकी रहेछ, यहीँ भरेर तपाईँले बुझाइदिइहाल्नु भन्नुभयो। मैले तुरन्त भरेर बुझाएँ। अनि दिपदाईकै सङ्गीतमा डाक्टर विशम्बर प्याकुरेल
1: है,
0: पहिलो गीत हो त्यो, तिमी आउने दिनहरू म औँलामा गनिरहन्छु, पर्खनु रहर किन नहोस् म रहरहरू बोकिरहन्छु।
1: यो चाहिँ पहिलो औपचारिक यहाँको रेकर्डबद्ध गीत
0: हो। अनि त्यो रेकर्ड गर्नुभन्दा अगाडि चाहिँ मैले अनि त्यो कम्पिटिसनमा गाएँ, रत्न रेकर्डिङ संस्थाले आयोजना गरेको। त्यसमा फर्स्ट चाहिँ कसैलाई ल्याएनन्, सेकेन्डमा चाहिँ रविन शर्मा र स्वयम्बुराज साक्य, थर्डमा चाहिँ म र उमेश पाण्डे भयौँ। त्यसपछि चाहिँ अनि मलाई वासुदेव मुनाल दाई, पाण्डव सुनवार दाईले इन्टरभ्यू लिनुभयो, प्रिन्सेप शाहबाट हामीलाई, बाहुलीबाट चाहिँ हामीले पुरस्कार पाएको थियौँ। नारायण गोपाल दाईले पनि मेरो इन्टरभ्यू सुन्नु भएछ के, कान्छीको मुहुर्तमा ब्लू स्टारमा निमन्त्रणा आएको थियो, म गएको थिएँ। अनि सङ्गीतको मोह नारायण गोपाल दाई भनेपछि त है, दर्शन भगवान्लाई नै दर्शन पाएको जस्तै भयो। अनि बाक्लो चस्मा लाउनु भएको, म सर्दै सर्दै सर्दै गएँ। अनि दाई म मथुरा प्रधान भनेपछि उहाँले नाम सुन्नुभएको रहेछ, यसताली पुरस्कृत भएको। थोरै बोल्ने बहिनीको नाम सुनेको छु, मैले इन्टरभ्यू पनि सुने, तपाईँको छुट्टै खालको स्वर छ, सङ्गीतलाई साधना गर्नु नछाड्नु, यति भन्नुभएको छ नारायण गोपाल दाई, जुन कुरा मैले अहिले मलाई आफूलाई नै ठुलो औभाग्य ठान्छु के। पुरस्कृत भएपछि अनि बल्ल रेडियोमा डेट पाएँ, अनि त्यही गीत चाहिँ फर्स्ट रेकर्डेड। त त्योभन्दा अगाडि चाहिँ म पद्मकन्या आउँदाखेरि 15 दिनमै कम्पिटिसन भयो, म सेकेन्ड भएँ आधुनिक गीतमा। अनि गोपालन सर
1: कलेजभित्रको
0: प्रतियोगिता, कलेज डेमा, कलेजको वार्षिक उत्सवमा, अनि खेलाडी हुँ म नेपाली माटोमा त्यो गीत चाहिँ रेकर्ड गर्नलाई हामीलाई यहाँ रेडियोमा
1: गराउनु
0: सरकै शब्द सङ्गीत उहाँकै हो। फर्स्ट रेकर्डेड चाहिँ यो तिमी आउने दिनहरू हो।

0: अनि यसपछि चाहिँ अनि रत्न रेकर्डिङ संस्थानले नै पुरस्कार स्वरूप ठुल्ठुलो डिस्क एलपीहरू थियो र अनि एउटा गीत रेकर्ड गर्ने मौका दिनुभयो। अनि त्यसमा फेरि दिप दाईले नै कर्ण लामाज्यूको शब्द दिप श्रेष्ठ दाईको सङ्गीतमा अनि यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु भन्ने भयो
1: हजुर हजुर।
0: अनि त्योबाट चाहिँ मैले इस्टाब्लिस गरेँ यो गीत चाहिँ मेरो दार्जिलिङतिर पनि धेरै बजेको रहेछ
1: हजुर। मान्छेको एउटा टर्निङ पोइन्ट हुन्छ नि कुनै कुनै गीतहरू कुनै कुनै साहित्यकारहरूका नि कुनै रचनाहरू होइन किताब लेख्ने लेखकहरूका नि कुनै किताबहरूले एउटा टर्निङ पोइन्टले दिन्छ नि जस्तै मथुरा प्रधान श्रेष्ठको यो गीत पनि टर्निङ पोइन्ट जस्तै बन्यो
0: यो माइल स्टोनै भन्छु म चाहिँ
1: हजुर माइल स्टोनै भयो होइन। त्यसपछि पद्मकन्यामा पढ्दै हुनुहुन्थ्यो होइन अब यसपछि त गोपाल योञ्जन सरसँगको सङ्गत पनि बढ्दै गयो
0: एकदमै धेरै तालिम पाएँ मैले मेरो ठुलो औभाग्य हो गोपाल भन्ने किताब निस्क्यो उहाँको र प्रकाशजीले मलाई भन्नुभयो यस्तो यस्तो निक्लिँदैछ त्यसमा तपाईँले आर्टिकल दिनुहोस् किनभने म पहिलेदेखि नै आर्टिकलहरू लेखिरहन्थेँ त्यहाँ गोपाल नन्द सरको विषयमा मैले लेखेको छु गोपाल भन्ने किताबमा छापिएको छ मेरो
1: हजुर हजुर यहाँले उहाँसँगका भएका
0: अनुभूतिहरू धेरै कुराहरू उहाँले के भन्नुभएको छ हामी यस्तै कुरा गरेर बस्दा मेरो आर्टिकलहरू निक्लिरहन्थ्यो नारी अङ्कमा अनि उहाँले मथुरा तिमी एकदम भावुक छौ तिम्रो आँखाबाटै थाहा हुन्छ तिमी धेरै भावुक छौ कलाकारहरू यस्तै हुन्छ होइन तर एउटा राम्रो काम गर तिमीले नाम कमिन्छ तर त्यो नामलाई फेरि मेन्टेन गर्नलाई त्यसलाई अगाडि बढाउनलाई तिमीले धेरै मेहनत गर्नुपर्छ भन्नुभएको छ
1: सुझाव
0: एकदम उहाँको महाबाणीहरू त कति याद आउँछ
1: अहिलेसम्म पनि त्यही भएर त यहाँ सक्रिय हुनुहुन्छ होइन गुरुहरूको आशीर्वाद भनौँ न होइन सक्रिय हुनुहुन्छ। त्यसपछि यहाँ पढ्दै जानुभयो अनि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर पनि गर्नुभयो
0: होइन
1: अनि केही समय प्राध्यापनमा पनि संलग्न हुनुभयो करिब 5 वर्ष यहाँले पढाउनु भयो कलेजहरूमा
0: डिग्री पास गरिसकेपछि बिहा भयो होइन बिहा भएपछि मेरो श्रीमान ब्रिटिस आर्मीको हो उहाँ अनि बिहा भएपछि त जान परिहाल्यो होइन गएपछि बच्चाबच्ची भयो त्यस्तै अनि त्यहाँ चाहिँ कस्तो भने आर्मी ल प्रमोसन फेरि अर्को नेक्स्ट प्रमोसन नभएसम्म फेरि यता नेपाल बस्नु पर्थ्यो कि यता आउँदाखेरि अनि मेरो आउने जाने क्रममा चाहिँ अनि मैले अब यत्रो दुःख गरेर पढेको 4-4 घन्टा लेखेर पास गरेको होइन अब म कलेजमा पढाउँछु भनेर अनि रत्न राज्य कलेजमा गएँ रातिबाट सुरु गरेँ मैले खत्रै थियो नि राति हिँड्नु हामी जसो नारीहरूलाई तर पनि मान्छेले जिन्दगीलाई इस्टाब्लिस गर्ने बेलामा चाहिँ जे गरेर पनि गर्नु पर्छ भन्ने चाहिँ मलाई लाग्थ्यो क्या
1: दुःखका जत्रा पहाड आए पनि हिँड्नु पर्यो
0: किनभने छोरालाई यता कालिम्पोङमा राखिदिउँ होइन उसलाई त्यहाँ इङ्ग्लिस राम्रो होस् मैले धेरै इङ्ग्लिसमा दुःख पाएँ क्या युनिभर्सिटीमा किनभने हामी नेपाली स्कुलमा पढेको मान्छेलाई अलिक गाह्रै थियो मैले भोगेको कुराले चाहिँ मेरो छोरालाई भोग्नु नपरोस् भनेर मैले कालिम्पोङमा लगेर राखिदिएँ श्रीमान विदेश होइन त्यो बेला चाहिँ अनि मैले आरआरमा पढाउँदै गर्दाखेरि अनि यता जीवनको परिधिभित्र भन्ने अल्बम निकाल्नुभयो 2052 सालमा
1: हजुर त्योभन्दा अगाडिकै पिरियडमा होला हङकङ गएर बस्नुभएको त होइन
0: अनि हङकङमा चाहिँ अब छोरा 2-3 वर्ष भएपछि चाहिँ छोरालाई अर्कै ठाउँमा राखेर बच्चा हेर्ने बहिनीकोमा राखेर अनि म बिएबिएस रेडियो स्टेसनमा काम गरेँ
1: हजुर त्यहाँ पनि
0: काम गरेँ त्यहाँनिर है समाचार भन्थेँ मलाई राम्रो भन्छ भन्नुहुन्थ्यो किनभने म त पोलिटिकल साइन्स पढेको मलाई इन्जोय पनि गर्थेँ क्या म समाचार भन्नमा अरू प्रोग्रामहरू प्रस्तुत पनि गर्थेँ होइन अनि धेरै अनुभवहरू भयो होइन धेरै कुराहरू सिकेँ मैले आर्मीमा डिसिप्लिन सिकेँ होइन अनि त्यसपछि चाहिँ अनि फेरि हस्पिटलमा काम गरेँ मैले काहीँ पनि म त्यत्तिकै निष्क्रिय भएर चाहिँ म बसिनँ सानो होस् या ठुलो होस् जे होस् म त्यसरी बसिनँ यदि त्यसरी निरन्तरता भएन भने त कन्फिडेन्सै लुज हुन्छ भन्ने कुरा चाहिँ म सोच्थेँ कि सोच्थेँ सानो पोस्टले पनि अनुभव दिन्छ नि त आफूलाई होइन त्यो खालको कन्सेप्ट थियो। के गरेँ त्यो किताबमा सबै मैले
1: आत्मकथामा
0: राखेको छु, राम्रो नराम्रो, तर कति कुराहरू नराम्राहरूलाई चाहिँ मैले लेसन होस् भनेर त्यसलाई कन्क्लुजनमा राखेको छु।
1: जति जे भए पनि यहाँले त्यो भनौँ न त्यो मर्मलाई मर्न नदिकन लेख्नु भएको छ होइन। यो किताब पढेपछि पनि यहाँको जीवनको बारेमा, यहाँको जिन्दगीको कहानीको बारेमा धेरैलाई थाहा हुन्छ होइन। अब हङकङको बसाई, त्यसपछि यता आउना जाना गर्दै गर्दै यहाँले गीत सङ्गीत पनि अँगाल्नुभयो, बच्चाहरू पनि हुर्किँदै जाँदै नै थिए होइन। परिधि एल्बम 2052 सालमा यहाँले निकाल्नुभयो, त्यसमा चाहिँ रत्न रेकर्डिङमै रेकर्ड भएको गीत चाहिँ त्यो एल्बममा समेट्नु भएको छ
0: होइन। यहाँको एल्बमको नामै मैले जीवनको परिधिभित्र राखेको,
1: हजुर,
0: त्यो गीतैको
1: कारणले गर्दा होइन। कर्ण लामाको शब्द र दीप श्रेष्ठको सङ्गीतमा यहाँको
0: उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्छु। यो

0: एकदमै मिठो गीत छ जुन गीतले यहाँलाई मथुरा प्रधान श्रेष्ठ भनेर परिचित गरायो. हामीले यो गीत भनिराख्यौँ. आजको सङ्गीत साधना कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठसँग, र उहाँका जीवनका अन्तरङ्गभित्र छिरेर उहाँका गीती जीवन सङ्घर्षका कथा सहितका सङ्गालोहरूलाई समेटेर हामी कार्यक्रम तयार गरिरहेका छौँ. कार्यक्रमलाई दुई भाग बनाउनेछौँ, र पहिलो भागमा हामी यिनी सङ्गीत सम्बन्धी कुराहरू गर्नेछौँ भने दोस्रो भागमा पनि यिनी अन्तरङ्गका कुराहरू हामी गर्दै नै जानेछौँ. 2062 सालमा अन्तराल सोलो अल्बम यहाँले निकाल्नुभयो होइन, त्यसपछि गीत सङ्गीतको मोह त घट्ने क्रममा थिएन, बढ्ने क्रममा नै थियो नि होइन. अनि फेरि त्यसपछि यहाँ फेरि बाहिर नै जानुभयो त्यसपछि पनि होइन. यो बिचमा चाहिँ खाली भए जस्तो अनुभूत भइरहने रहेछ क्या. एउटा गीत ल्याइसकिसकेपछि बजारमा ल्याएर चर्चित हुनुभयो भने केही समय आउनु भएन भने चाहिँ श्रोता दर्शकले फेरि खोज्नु हुँदो रहेछ कि. त्यो खाली ग्याप भएको अनुभूति यहाँलाई चाहिँ भयो कि भएन त्यतिखेर?
1: अनुभूति भयो नि, किन भएन?
0: हजुर,
1: म जब उताबाट फर्केर आउँथेँ सङ्गीतकारको फोन नम्बर पनि चेन्ज भइसकेको हुन्थ्यो, कसैसँग कन्ट्याक्ट स्क्र्याचदेखि फेरि सुरु गर्नु पर्थ्यो मैले होइन. तर भगवान्को कृपाले म अलिकता हिँड्थेँ कि, खटिन्थेँ है आफ्नो इच्छा है. 62 सालमा जुन अल्बम निकाले नि त्यो चाहिँ हामी आर्मीबाट रिटायर भएपछि हो. 97 चाहिँ जब हङकङलाई चाहिँ ब्रिटिसले चाइनालाई ह्यान्ड ओभर गर्यो, अनि हामी पनि अब नेपालमै गएर केही गरौँ, आफ्नै देशमा गएर गरौँ भने हामी भोलिन्टियर्स आयौँ. आएपछि चाहिँ अनि त्यही हो सङ्गीत. त्यसपछि कन्या क्याम्पसमा पढाउँदै गर्दाखेरि मैले अब अर्को अल्बम त निकाल्नुपर्छ, मेरो श्रीमानले हो बिचरा, अनि तिमी अर्को अल्बम निकाल बरु होइन, कति लाग्छ भनेर अनि यसो सोचेँ, अन्तराल भन्ने नाम राख्छु र भनेर अनि भौतारिनु थालेँ फेरि है. सङ्गीतकारको घरमा जाऊ सिक, कोही घरमै आएर सिकाइदिनुहुन्थ्यो होइन. त्यसरी गरेर चाहिँ नरेन्द्र व्यासी भाइलाई सम्झिन्छु, धेरै सपोर्ट गरेको छ, राजु सिंह भाइ सबैले मलाई सपोर्ट गर्नुभएको छ. अनि त्यो भएर अनि 52 साल अनि 62 साल अन्तराल, 10 वर्षको अन्तराल भनेर मैले अन्तराल गरेँ. अनि भजनहरूमा कम्पिटिसन हुन्थ्यो यो पाटन स्क्वायर दरबारमा सरस्वती पूजाकोमा, अनि म पहिलो वर्ष सेकेन्ड भएँ. फेरि कृष्णमान डङ्गोल बुवाले, बहिनी तपाईँ कोहीभन्दा कम हुनुहुन्न रहेछ, तपाईँ फेरि अर्कोचोटि भाग लिनुहोस् भन्नुभयो. फेरि गाउँदाखेरि फेरि फर्स्ट भएँ, पहिलोचोटि सेकेन्ड भएँ एक वर्ष दुई वर्ष अगाडि. फेरि अर्कोचोटि गरेर गर्दाखेरि त म त ओहो म त सक्ने रहेछु. यता कृष्ण प्रणामीको वार्षिक उत्सव अधिराज्यव्यापी, त्यसमा पनि म थर्ड भएँ फेरि है. यो बुढेसकालमा पनि म सक्दो रहेछु नि त अलिअलि त भन्ने चाहिँ इन्सपायर हुँदै गएँ के म.
0: त्यो मनको चाहलाई अगाडि बढाइरहनु भयो.

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: हेलो
3: हजुर। हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेको व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति प्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनु भएन। त्यसपछि एमालेका सांसदहरू उठेर विरोध गर्नुभयो। प्रतिनिधि सभाको बैठकको सुरुमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभयो। यसैबीच 15 मिनटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना मार्फत भोलिसम्मका लागि स्थगित गरिएको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयको महासचिव पद्म प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको गत जेठ 17 गते बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोल प्रसाद अर्यालले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ। सभामुख अर्यालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यही पूरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत संगीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौं। नमस्कार, शुभरात्री।
2: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव सुनाउने क्रममा नै, महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममा नै हामीले कार्यक्रम आजका नारी यहाँहरूमा आज राख्दै आएका छौँ। आजको यो प्रस्तुतिमा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। आजका नारीमा हामीले आजको विषयवस्तु राखेका छौँ उद्यमशीलताको विकास र महिला सशक्तिकरण। उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता, अवसर, चुनौती र जति पनि सम्भावना छ यी विषयलाई समेटेर आज हामी कुराकानी गर्न लागेका छौँ। आज कुराकानीको क्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष साथै फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसन एनएफईएको उपाध्यक्ष देविका बुढाथुकी आज हामीसँग हुनुहुन्छ। उहाँसँगको यो अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ, जसले 12 वर्षको उमेरदेखि नै उद्यमशीलतालाई अपनाउनु भयो र त्यसलाई अहिलेसम्म निरन्तरता दिँदै आउनु भएको छ। लगभग 3 दशकको उद्यमशीलताको अनुभव आज हामी सुन्नेछौँ। साथै उहाँले उद्यमी महिलाहरूमा जुन एउटा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ त्यो अनुभवलाई पनि आज हामी यहाँहरूमा आज राख्नेछौँ। कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा यहाँलाई म स्वागत गर्छु।
1: हस्, थ्याङ्क यू।
0: अहिले महिला सशक्तिकरणको लागि, सहभागिताको लागि, पहुँचको लागि आर्थिक एउटा पाटो असाध्यै महत्त्वपूर्ण हुनुपर्छ भन्ने छ र त्यो आर्थिक पाटोलाई अहिले उद्यम, सिप, बजारीकरण यी सबैसँग जोडेर पनि हेरिरहेको छौँ। यसरी हेर्दाखेरि यो 3 दशकको उद्यम क्षेत्रको यात्रा छ, त्यसलाई आज फर्केर हेर्दाखेरि कस्तो लाग्छ?
1: सुरुवाती दिनलाई सम्झिँदा चाहिँ कता कता महिलाहरूमा परेको त्यो अप्ठ्यारा असजिला दिनहरू चाहिँ अलिकति काली लाग्दै हुन्छन्। पहिला त अब नेतृत्वदायी भूमिकामा आउँदाखेरि धेरै कुराले बाँधिएको त्यो नेतृत्वसँगै सफलताको पछाडि र पाएको अवसर अनि जुन समस्या समाधान गरेर निस्किएको जुन एउटा रिजल्ट भनौँ त्यो चाहिँ अब अहिलेलाई त्यो फर्केर हेर्दा त असाध्यै गाह्रो थियो। तर आज जति सहजीकरणमा हामी यो नेतृत्वदायी भूमिकामा छौँ त्यो कुराले चाहिँ गर्न सकिन्छ, महिलाले केही गर्न चाहेदेखि कुनै कुराले पनि रोक्दैन भन्ने चाहिँ लाग्छ मलाई।
0: इलाम जन्मथलो बसाइ सरिरहेको क्रममा झापा पुग्नु भयो आफ्नो परिवार सहित। विवाह पछि महिलाको जीवनको अर्को एउटा पाटो सुरु हुन्छ भनेर भन्ने हुन्छ होइन, यहाँको विवाह पछाडि शिक्षासँग जोडिनु पुग्नु भयो, शिक्षा आर्जनको कुरा भयो होइन। यो कुरालाई लिँदाखेरि जस्तै एउटा बाल्यकालमा भनिन्छ नि यो पढ्छु अरूलाई देखेर यस्तो बन्छु यस्तो गर्छु भन्ने कुराहरू हुन्छ नि त, 12 वर्षको उमेरमै उद्यमशीलतामा प्रवेश गर्नुभएको थियो, त्यो प्रवेशको आरम्भ कसरी भएको थियो, के कुराले प्रेरित गर्यो, कसरी 12 वर्षकै उमेरदेखि यो सिलाइ कटाइमा लाग्नु भयो?
1: कति कुरा चाहिँ अभाव र आवश्यकताले खोज्छ। मेरो इलाम जन्मथलो, मेरो बुवा मुवा म जन्मे पश्चात मेरो भाइ एउटा जन्मिने बित्तिकै झापा झर्नुभयो। झापाको बसाइसँगै हाम्रो पढाइ अध्ययन अगाडि बढ्यो, तर अध्ययन गर्ने क्रममा चाहिँ मेरो आमालाई ब्लड क्यान्सरको रोगहरू लाग्यो। त्यस पश्चात हाम्रो पढाइ चाहिँ निरन्तर चल्न सकेन। सामान्य परिवारमा जन्मिएको म, अब आमाको मृत्यु पछाडि त्यो परिवार कस्तो हुन्छ सबैले विचार गर्ने कुरा पनि हो। पढाइ अधुरो भयो र आवश्यकतासँगै उद्यमशीलतामा लागेर दैनिकी कसरी रोजीरोटी टार्ने भन्ने कुरालाई पनि जोड्नुपर्छ यो कुरा, किनकि आज मैले यो सफलता पाइराख्दाखेरि त्यो जुन अभाव थियो त्यसलाई भुल्न हुन्न, त्यसले गर्दाखेरि चाहिँ त्यो अभावले उद्यमशीलतामा जान बाध्य बनायो। जबकि अब केही गर्नुपर्छ भन्दा दिनभरि हलो कोदालो गर्न सकिने अवस्था थिएन जबकि सानै उमेरमा, त्यसले गर्दा अब सिप क्षेत्रमै अगाडि बढेर चाहिँ पेट पाल्नुपर्छ भन्ने खालको एउटा
2: उमेरमा त्यो सोच आयो,
1: आयो एकदमै आयो र त्यस पश्चात हजुरको लगत्तै मैले उद्यमशीलता मा एकदम आमा बितेकै वर्षदेखि नै मैले त्यो क्षेत्रमा लागिहालेँ। नलागे त उपाय नै भएन। एउटा भाइ मेरो बुवा चाहिँ अब राम्रै परिवार थियो मुवा नस्वर्ग नहुन्जेलसम्म, त्यस पश्चात चाहिँ बुवाको पनि अलिकति अवस्था अब बाहिरै हिँड्ने बाहिरै बस्ने एक प्रकारले अलिक समय हामीसँग सम्पर्कमै रहनु भएन, बेपत्तै जस्तो हुनुभयो। त्यो भएको कारणले संरक्षण गर्ने क्रममा अभिभारा एकदमै ठुलो आइलाग्यो, त्यो भाइलाई त संरक्षण गर्नुपर्छ भन्ने क्रममा चाहिँ अभावले उद्यमशीलतापट्टि लग्यो। त्यसले गर्दा उद्यमशीलतासँगै पढाइ अधुरै भयो। अब दिनभर काम गर्नु पर्दाखेरि त पढ्ने अवसर पाइएन। अनि पछि चाहिँ मैले मेरो बाबु मेरो दुई सन्तान जेठो छोरी र सानो छोरा, छोरा जन्मिएको थिएन 2061 को जन्म मेरो छोराको, 61 मैले 8 इक्जाम लेखेँ, घरमै पढेर लेखेको थिएँ र मेरो छोरीसँगै मैले SLC लेखेँ। अनि अहिले अब छोरीसँगै कलेज जाने, छोरी अलिक फरक कलेजमा पढ्छिन्, त्यस्तै छ पढाइको क्रम चाहिँ।
2: अहिले पनि पढिराख्नु?
1: अहिले पनि पढिराखेको छु।
2: आज हामीसँग यस्तो एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ, फेरि पनि हामी भन्न चाहन्छौँ, नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष, फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनको हाल उपाध्यक्ष, अहिले उद्यमशीलतासँगै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म बजारीकरणको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। हजारौँ उद्यमशील महिलाहरू माझ एउटा नेतृत्वदायी भूमिका निर्वाह पनि गर्दै आउनुभएको छ, जसले 12 वर्षको उमेरमा सिलाइ कटाइबाट उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्नुभयो। आमा बाबाको छत्र छाया भनौँ न, अभिभावकत्व ठुलो कुरा हो नि त, होइन? त्यो पनि बाल्यकालमै टुट्यो, होइन? आमाको छिटै निधन भयो, निधन भएकै वर्ष लगभग 12 वर्षको उमेरमा नै सिलाइ कटाइको क्षेत्रमा लाग्नुभयो र त्यसपछि विवाहपछि सन्तान हुर्काउँदै गर्दा पढाइलाई फेरि निरन्तरता दिनुभयो। परिस्थिति जस्तो सुकै रहोस्, त्यो परिस्थितिलाई आफ्नो अनुकूल बनाउनको लागि चाहिँ हामीले छोड्नु हुँदैन। यसैले त हामी भन्छौँ नि, जीवन सोचे जस्तै खोजे जस्तै त नहोला, तर सोचे जस्तै खोजे जस्तै बनाउने प्रयास चाहिँ छोड्नु हुँदैन। हाम्रा धेरै दिदीबहिनीहरूले अभाव छिचल्नको लागि, अप्ठ्यारोबाट माथि उठ्नको लागि, परिवारको आवश्यकताहरूलाई पुरा गर्नको लागि, आत्मनिर्भरको एउटा बाटो पहिलाउनको लागि आफ्नो सिप जाँगर चलाउनु भएको छ। त्यो हाम्रो दिदीबहिनीहरू जो आफ्नो सिपमा विश्वास राख्नुहुन्छ, उद्यममा लाग्नु भएको छ, आत्मनिर्भर बन्दै अरूलाई पनि आत्मनिर्भरतर्फ डोराइरहनु भएको छ, त्यसकै एक उदाहरणको रूपमा रहनु भएको देविका बुढाथोकीसँग आज हामी कुराकानी गरिरहेका छौँ। कुराकानीलाई फेरि पनि निरन्तरता दिन लागेको छौँ। यहाँको कुरा सुन्दै गर्दा कस्तो मन छोयो है। कुनै पनि साथ नहुँदा पनि अरूलाई साथ दिने व्यक्ति बन्नु साँच्चै गाह्रो कुरा हो। जब जब गाह्रो लाग्थ्यो, जब जब अप्ठ्यारो आउँथ्यो, अगाडि बढ्नको लागि के कुराले?
1: त्यो चाहिँ कस्तो भने, त्यो गाह्रो महसुस धेरै गाह्रो मात्रै, एउटा सानो गाह्रो, अर्को सानो गाह्रो र सबै गाह्रो मध्येको पनि त सबैभन्दा ठुलो गाह्रो भएपछि त्यो गाह्रो भन्ने शब्दै हराउँदो रहेछ कि। त्यसले गर्दा त्यसलाई छिचोल्दै गर्दाखेरि यो दिन गाह्रो भन्ने नै महसुस भएन। त्यसले गर्दाखेरि त्यो गाह्रोलाई छिचोल्दै जाँदा कता कता कुनै कुनै दिन चाहिँ जुन बेला सुत्केरी हुन्थेँ म, त्यो बेला चाहिँ मलाई एकदमै असजिलो हुन्थ्यो कि, जबकि उल्लो घर पल्लोहरू माइती जाने प्रथा थियो नि त त्यो बेलादेखि, त्यो बेला चाहिँ मलाई असाध्यै पिर लाग्थ्यो। अरू बेला त मलाई कुनै बेला पनि गाह्रो भएन त्यस्तो लाग्छ, होइन? अब त्यो गाह्रोसँगै चाहिँ सजिलो खोज्दै नै हिँडेँ, आजसम्म त्यही सजिलोले नै मलाई यहाँसम्म ल्याएको छ। त्यसले गर्दा यो गाह्रो भन्ने शब्द चाहिँ मैले अहिलेसम्म बुझेको छैन र सक्नेसम्म असजिलो भन्ने कुरालाई चाहिँ सहजमा परिणत गर्न सकिन्छ भन्ने नै लाग्छ। मैले लगभग 11-12 वर्षसम्म त दिनको 2 सुतेर पनि, 13 कालीगढ राखेको थिएँ मैले त्यो बेलामा, 2 सुतेर हजुरको 13 कालीगढलाई एक्लै कटिङ गरेर पुर्याउँथेँ म। त्यो दिन सम्झिँदा आज जुन त्यो सिलाइ कटाइमा गरेको परिश्रम मैले नजानेर रहेछ कि अथवा मैले आज काम डिभाइड गर्न नजानेको कारणले त्यो कुरा मैले भोग्नु पर्यो कि भन्ने लाग्छ। आज व्यवस्थापनमा म कमजोर भएको कारणले हो कि भन्ने लाग्छ।
2: सजिलो त कहाँ छ र सजिलो अप्ठ्यारोलाई छिटोले पछि न सजिलो भेटिन्छ होइन। हामी हाम्रा दिदीबहिनीहरूलाई फेरि पनि भन्न चाहन्छौँ, आफ्नो सिपमा विश्वास राख्नुहोस्, आफ्नो क्षमताको पहिचान गर्नुहोस्। सिप हाम्रो आत्मनिर्भरताको यात्रा रोकिँदैन। हाम्रा यस्ता धेरै उदाहरणले हाम्रा दिदी बहिनी आमा छोरीहरू हुनुहुन्छ जसले आफ्नै साहसमा आफ्नै आत्मविश्वासमा आफ्नो क्षमतालाई चिनेर पहिचान गरेर अगाडि बढ्नुभएको छ र सफल पनि बन्नुभएको छ। यस्तै एक सफल उद्यमी आज हामीसँग हुनुहुन्छ देविका बुढाथोकी, जसको अनुभवलाई आज हामीले यहाँहरूमा आज सुनाइ पनि रहेको छौँ। 12 वर्षको उमेरमा त्यो सिलाइ कटाईको कामको आरम्भ गर्दाखेरिको सुरुको अनुभव कस्तो रह्यो?
1: आज सम्झिँदा चाहिँ जुन अभावले सिलाइ कटाईलाई प्रवेश गर्यो त्यो बेलाको अभाव, जुन 6 महिनाको कोर्सलाई 26 दिनमा तानेर आफूले आफ्नो अभावसँगै समयमा समय व्यवस्थापन गरेर त्यो कोर्सलाई 26 दिनमा कसरी सिकिसके, अनि मैले त्यो गुरुबाट पाएको, आज पनि मेरो घरमा त्यो मसिन छ, त्यो गुरुबाट पाएको मसिन त्यो अभाव नै हो सबभन्दा ठुलो, र त्यसैलाई जोडेर म त्यहाँ पुगेँ। मैले त्यो मेरो लक्ष्य पनि थिएन कि म सिलाइ कटाई गरेर धेरै पैसा कमाउँछु, म धेरै मान्छेलाई सिकाउँछु, म धेरैको गुरु बन्न सक्छु भन्ने त्यो त्यो प्रवेश गरेको दिन त्यो अभाव त्यो अनुभव थिएन।
2: जो
1: इच्छा शक्ति पनि त्यो बेला थिएन। जबकि मैले यो व्यवसायमा लागेँ भनेदेखि चाहिँ मैले सहज तरिकाले मेरो पेट पाल्न सक्छु भन्ने नै थियो भन्ने लाग्छ।
2: हजुर, अहिले पनि भनिन्छ नि पेसा कुनै पनि काम सानो ठुलो हुँदैन भनेको यही कारण पनि हो कि सिलाइ कटाई गरेर के नै हुन्छ र भनेर भने 12 वर्षको उमेरमा सिलाइ कटाईको ट्रेनिङ लिनुभयो, तालिम दिन थाल्नुभयो। तालिम दिएपछि धेरै प्रशिक्षार्थीहरूको एउटा जमातै बन्यो, धेरै कारिगरलाई राखेर
1: उत्पादन
2: बुटिक नै सुरु गर्नुभयो। विस्तारित रूप लिँदै गयो, कारिगरहरू बढ्दै गए होइन, आफ्नो प्रशिक्षार्थीहरू बढ्दै गए, तालिमको स्थानहरू र प्रक्रियाहरू बदलिँदै गए र त्यसलाई निरन्तरता दिँदा आफ्नो फराकिलो दायरा बनाउँदै जाँदा अहिले नेपालकै एक परिचित सफल उद्यमी भन्नुभएको छ। उद्यमशीलताको यात्रा सँगै होइन यो नेतृत्वदायी भूमिकामा परिय दायित्वमा कसरी जोडिँदै जानुभयो?
1: त्यो चाहिँ कस्तो भयो भने अब निजी क्षेत्रमा अथवा आफ्नो व्यवसायमा आत्मनिर्भर भइसके पछाडि मान्छेले भन्छ नि आफू सक्षम भए सबै समाज सक्षम बनाउन सकिन्छ। त्यस्तै गरेर उद्योग वाणिज्य नगर स्तरीय सङ्घ थियो हाम्रो त्यो बेलामा, नगरभन्दा पनि पहिला त गाउँपालिकै थियो। त्यो बेलामा अब कस्तो भयो भने महिलाको जिम्मेवारीमा कोही पनि महिला त्यो समितिभित्र पस्न आँट नगर्ने आँट गर्नुहुन्न थियो। आज पनि म उहाँलाई सम्झिन्छु, एकदमै द्वन्द्वकालमा एकदम महिला बाहिर निस्किनै नसक्ने अथवा असुरक्षित भएको बेलामा एकदमै विकराल अवस्था थियो त्यो बेलामा। 61/62 आन्दोलन त हामी सबैले सम्झेकै छौँ। त्यो बेलामा एकजना माओवादीमा एउटा नेतृत्व गर्नुहुन्थ्यो र निजी क्षेत्रमा महिलाहरू कोही पनि आउनु भएन। अब हामीले चाहिँ महिलाको आफ्नो सिटलाई सुरक्षित गर्नुपर्छ भनेर चाहिँ त्यो समितिमा मलाई हुनु ल्याएर हजुरको म आज उहाँलाई सम्झिन्छु। उहाँको नाम देवकला परसाई हो। उहाँले चाहिँ 61 सालको चुनावमा चाहिँ मलाई उद्योग वाणिज्य सङ्घमा छिर्नलाई प्रेरित गर्नुभयो कि त्यो निजी क्षेत्रको त्यो उहाँले गरेको प्रेरित जुन प्रेरित गरेर म त्यो समितिमा पसे। त्यो पसिसके पछाडि अब निजी क्षेत्रबाटै महिला चाहिँ नेतृत्वदायी भूमिकामा किन पुग्दैन त, किन सीमित सिटमा मात्रै बस्छ त, किन सदस्य मात्रै बन्ने त भन्ने खालको इच्छा शक्ति चाहिँ त्यहाँ आफस्याप बढेर गयो कि। अब जसले काम गर्छ, जसको पर्फर्मेन्स राम्रो हुन्छ, बजारमा सबैले पत्याउने उसैलाई हुन्छ, उमेरले सानो भए पनि व्यवसायले सानो भए तापनि न्यायीकरण गर्ने कुरामा चाहिँ व्यवसायलाई परेका पिरमारका व्यवसायका कुराहरूमा जुन कुराले लबिङ गर्ने, जुन करका कुराहरूलाई उत्थान गर्ने, यी सबै कुराहरूको विषयवस्तुलाई लिएर अलिकति निरर टाइपकै थिएँ म पहिलेदेखि नै। त्यस्ता कुराहरूलाई चाहिँ निरन्तर सम्बन्धित निकायमा पुर्याएको कारणले होला उहाँले मलाई पछिल्लो समय वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी थिए। जबकि अहिले उहाँ योभन्दा अघिल्लो कार्यकालमा मेयरको दावेदार हुनुहुन्थ्यो, उहाँको प्रतिस्पर्धी भएर मैले नगर स्तरीय चुनावमा निजी क्षेत्रको वरिष्ठ उपाध्यक्ष भएँ। उहाँलाई जितेर महिला सुन्दैमा महिलाले जित्छ कि भन्ने साउनमा चुनावै जितेर देखाइसके पछाडि उनी झन् धेरै हजुरको आफूलाई पनि आत्मनिर्भर बन्ने खालको क्षमतामा पुग्ने एउटा सफल बन्ने खालको जुन आउँथ्यो इच्छा शक्ति त्यसले त धेरै सपोर्ट गर्यो नि त। त्यसले गर्दाखेरि आज यो उद्योग बाँधे सम्झिराख्दाखेरि चाहिँ फेरि पनि त्यहाँबाट चाहिँ महिलाहरूको हक हितमा काम गर्ने छाता सङ्गठनको हिसाबमा कुन संस्था छ त, महिलाहरूले स्वतस्फूर्त मन्त्रालयसम्मको कुरालाई चाहिँ कसरी गाउँ स्तरीयसम्म ल्याउन सकिन्छ त भन्ने कुराको खोजी गर्दै जाँदाखेरि फेरि पनि जुन यो वस्तुगत सदस्य उद्योग वाणिज्य महासङ्घले दिने गरेका थियो त्यो नभएर हामी प्यारालल्ली महिलाको मात्रै संस्था खोलेर चाहिँ काम गर्न सक्छौँ भन्ने हिसाबले अञ्चल स्तरीय जुन हाम्रो यो संरचनै थिएन, प्रदेशीय संरचना नहुँदा नहुँदैखेरि अञ्चल स्तरीय 9 अञ्चलका दिदीबहिनीहरू भेला गरेर नेपाल उद्यमशील महिला महासङ्घ भन्ने नामकरण 2073 हामीले दर्ता गर्यौँ। त्यसको नेतृत्व मैले 7 निरन्तर त्यसको नेतृत्वदायी भूमिकामा बसेँ। त्यो बेलामा मलाई लाग्थ्यो कि महिलाहरूले जुन कुरालाई उत्पादन गर्नुहुन्छ र त्यो उत्पादनलाई सहज तरिकाले अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच राख्न सक्ने एउटा नेतृत्वदायी भूमिकामा बसेर काम गरौँ भन्ने जुन त्यो सिलाइ कटाइको सुरुवाती दिनमा आफूले नसोचे तापनि अब मेरा दिदीबहिनीहरूको उत्पादनलाई इन्टरनेसनल मार्केटसम्म पुर्याउने मेरो दायित्व हो भन्ने कुरालाई चाहिँ मनन गरेर त्यो नेतृत्व आज यहाँसम्म ल्याएर चाहिँ मैले ह्यान्डओभर गरिराख्दा आज नेपाल एक्सपोर्ट एसोसिएसनको वरिष्ठ उपाध्यक्ष छु, इन्टरनेसनल लेभलमै काम गर्छ त्यसले, त्यसले एक्सपोर्टमै फोकस गर्नुपर्छ, उत्पादन नेपाली उत्पादनलाई बजारीकरण विदेशमै पठाउनुपर्छ भन्ने सोच छ, निर्यात गर्नुपर्छ भन्ने कुरासम्म आज जोडिराख्दाखेरि चाहिँ फेरि पनि भन्न चाहन्छु महिलाले आफूलाई व्यवस्थापन गर्न नसक्दा चाहिँ हामी साँच्चै महिलामै सीमित हुन्छौँ। तर आज हामी छौँ नि त चुलो चौकामा मात्रै सीमित महिला हुनुपर्छ भन्ने मलाई लाग्दैन, तर समय व्यवस्थापनसँगै आफ्नो इच्छा शक्ति चाहिँ बदलेर काममा ल्याउनुपर्छ। आज म टिभी मात्रै हेर्छु भने पनि दिन गर्छ, तर त्यो इच्छा शक्ति चाहिँ आज म सानो भए पनि सिपमा जान्छु र त्यो सिपलाई भोलि बजारमा व्यवस्थापन गर्न सकेँ भने म पैसा कमाउन सक्छु। मानिलियौ उदाहरणको लागि म एउटा के भन्छु भने आज हामी नेचुरल फाइबरमा काम गर्छौँ, जस्तै नेचुरल फाइबर भनेको चाहिँ झार जङ्गल पात यो भन्छ प्राकृतिक रेसाजन्य वस्तुबाट हामी हस्तकलामा परिणत गरेर ब्याग जुत्ता चप्पल ह्याड यस्ता कुराहरू बनाउँछौँ। आज मलाई गर्वले भन्न मन लाग्छ कि त्यो कुरा चाहिँ किन भन्नुहुन्छ भने आज अधिकृत लेभलको सोसरहको मान्छेले पाउने उहाँले पाउने पारिश्रमिक र आज एउटा महिलाले बनाएको ब्यागको उत्पादनको साँच्चै उसले मेहनत गरेर मेरो यो जागिरै हो भन्ने हिसाबले गरेको उद्यममा चाहिँ त्यो अधिकृत भन्दा पनि माथिल्लो तलबको पारिश्रमिक पाउनुहुन्छ कि उहाँले। त्यसले गर्दा आज मलाई कति खुसी लाग्छ जुन कुरा आजभन्दा हजुरको लगभग नेचुरल फाइबरमा काम गरेको चाहिँ हजुरको 7 पुरा भएर 8 लाग्यो, त्यो 8 सुरुवाती दिनमा नेचुरल फाइबरको उत्पादनलाई चाहिँ पहिला ढकिया बनाउने यसो यो भनौँ तराई कम्युनिटीमा बन्ने उत्पादनलाई चाहिँ कसरी मोडिफाई गरेर यस्तो राम्रो उत्पादन छ यसलाई कुन नयाँ रूप दिएर चाहिँ हामी बजारीकरण गर्न सक्छौँ भन्ने चिन्तन मननले विचार गरेर जुन चाइना भिजिट गरेँ मैले सरकारी कोटामा त्यो बेलामा चाहिँ मलाई व्यापार तथा निकासी प्रबन्धनले नै त्यो इन्टरनेसनल कान्टन फेयरमा लगेको हो, त्यहाँ पुगिसके पछाडि चाहिँ हाम्रो नेपालमा चाहिँ 100 सम्भावना रहेछ। त्यहाँबाट फर्किसके पछाडि मैले तत्काल फर्केको भोलिपल्टको दिन दाङ कपिल वस्तु र नेपालगञ्जको 5 दिदीबहिनीहरूलाई जो चाहिँ थारू कम्युनिटीको र ढकिया बुन्न सक्ने हुनुहुन्छ उहाँहरूलाई चाहिँ इमिडिएट हाम्रो कार्यालयमा पठाइदिनुहोस् र तत्कालै भोलिपल्टै उहाँहरूलाई चाहिँ म यहाँ यस्तो खालको तालिम दिन्छु कि त्यो तालिमले चाहिँ भोलि हामी सबैलाई एउटा उद्योगमा परिणत गर्न सक्ने तालिम हो भनेर मैले उहाँहरूलाई बोलाएँ र आफै प्रशिक्षक भएर मैले आफू 5 सुरुवात गरेको आजको व्यवसाय आज 700 महिला दिदीबहिनीहरू त्यसमा आबद्ध हुनुहुन्छ र आज हामी त्यही नेचुरल फाइबरमा डिजाइन चेन्ज गर्छौँ प्रडक्ट चेन्ज गर्छौँ तर त्यही पत्तैबाट बनेको उत्पादन त्यो प्रडक्ट चाहिँ हामी अस्ट्रेलिया अमेरिका क्यानाडा चाइना जापान हङकङ यी सबै कन्ट्रीहरूमा चाहिँ हामी एक्सपोर्ट गर्छौँ अनि हामीले गर्न नसक्ने कुरा जङ्गलमा सडेर जाने चिजलाई आज वस्तु निर्मित गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सक्छौँ भने त्यस्ता कुराको अझै खोजी गर्ने हो भने कति कुराको सम्भावना छ त नेपालमा। त्यसले गर्दा पहिचान सहित आफ्नो जागर आफ्नो सिप चाहिँ पैसामा परिणत गर्यो भने नेपालमा धेरै ठुलो सम्भावना देखेको छु।
2: हामीसँग जे छ
1: जे छ
2: प्राकृतिक स्रोत र हाम्रो परम्परागत त्यो सिपलाई आफूमा भएको क्षमतालाई हामीले सदुपयोग गर्ने उपयोग गर्ने हो भने रोजगार आत्मनिर्भरता सिप श्रमको सम्मानलाई हामीले भित्राउन सक्छौँ।
1: एकदमै सक्छौँ।
2: यो श्रमसँग आत्मनिर्भरतासँग सिपसँग रोजगारीसँग हाम्रो जीवनको महत्त्वपूर्ण पक्ष को अन्तर्सम्बन्ध रहेको हुन्छ होइन। हाम्रो आत्मसम्मानको हाम्रो स्वतन्त्रताको हाम्रो पहिचानको हाम्रो योगदानको यसैले पनि हाम्रा दिदीबहिनीहरूले अहिले आफ्नो शिक्षाको पाएको अवसरको सक्दो सदुपयोग गरेर आफूसँगै अरू धेरैलाई पनि अगाडि लैजाने एउटा बाटो बनाउनु छ। यो समय राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा हुनुहुन्छ। कार्यक्रम आजका नारी सुनिरहनु भएको छ र कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौँ र आजको हाम्रो विषय उद्यमशीलतामा जोडिएको छ। उद्यमशीलताको विकासमा महिला र महिला सशक्तिकरणमा उद्यमशीलता आज हामी यसै विषयमा रहेर नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष यसै गरी फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनको उपाध्यक्ष एक सफल उद्यमी जसले 12 वर्षको उमेरमा उद्यमशीलतालाई अपनाउनु भयो र त्यसलाई विस्तारित रूप दिँदै जाँदा अहिले हजारौँ उद्यमी महिलाहरूको माझ एउटा नेतृत्वदायी भूमिका मात्र निर्वाह गरिरहनु भएको छैन। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निर्यात र बजारीकरण व्यवस्थापनको महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरिरहनु भएको छ। आज हामीसँग देविका बुढाथोकी हुनुहुन्छ। यहाँको काम अनुभव सुन्दा साँच्चै खुसी पनि लागेको छ, गर्वको महसुस पनि भयो। हाम्रा धेरै आमा दिदी बहिनी छोरीहरूको साहस आँट सिप यो कार्यले कति धेरै अरू दिदी बहिनीहरूलाई सहज बनाइरहेको छ भन्ने पनि यहाँहरूको यो अनुभव र योगदानसँगै हामी बुझ्न सक्छौँ, जान्न सक्छौँ। अर्को कुरा, हाम्रा आमा दिदी बहिनी छोरीहरूलाई सधैँ साथ सहयोग सहारा चाहिन्छ भन्छन् होइन, तर आज हाम्रा आमा दिदी बहिनी छोरीहरू पाएको अवसर शिक्षा र सिपसँगै अरू धेरैको साथ र सहारा बन्नु भएको छ, त्यसमै हामी यहाँलाई पनि लिन सक्छौँ उदाहरणको रूपमा होइन। अहिलेसम्मको जुन एउटा उद्यमशीलताको यात्रा छ, यो यात्रामा आउँदाखेरि के उत्पादन गर्नुभयो, त्यो उत्पादन कसरी विस्तारित त्यसले रूप लिँदै गयो, त्यो अनुभवलाई पनि हामी सुन्न चाहन्छौँ।
1: त्यो चाहिँ सुरुवातको दिनमा जुन सिलाइ कटाईको उद्यममा चाहिँ सुरुवाती दिनदेखि जुन त्यो बुटिकको लेभलसम्म पुग्नको लागि विवाह पश्चातको सँगसँगै छोराछोरीलाई सँगै हुर्काउँदै स्कुल पठाउँदै त्यो सिलाइ कटाईलाई व्यवस्थापन गर्दै दुई चार पैसा कमाउँदै आफू सक्षम बन्ने पाटोलाई जसरी पहिलाएँ त्यही क्रममा मेरो छोरी जन्मिन साथ आँखाको अलिकति समस्या आएको कारणले तिलगङ्गा लिएर आएँ र तिलगङ्गा लिएर आउँदाखेरि चाहिँ कोशी ब्यारेकमा हजुरको एकदमै लामो लामो घाँसहरू देखिन्छ, त्यसलाई चाहिँ हामी पटेर भन्छौँ। त्यो पटेर देखेपछि मेरो मनमा एक खालको जिज्ञासा जाग्यो, यसलाई के गर्न सकिन्छ त, यति राम्रो घाँस छ यसलाई केहीमा परिणत गर्न सकिन्छ कि। अहिलेको बच्चाहरूले चाहिँ युट्युब हेरेर मोबाइल हेरेर दुनियाँ देखिन्थ्यो, तर त्यो बेलामासम्म हामीले मोबाइल चलाएको थिएन। तर त्यो 81 हजुरको कस्तो भयो भने त्यो कोशी ब्यारेज कटिसक्दाखेरि त्यो घाँस काठमाडौँ आउन्जेलसम्म दिमागमै रह्यो। छोरीको उपचार पश्चात झापा फर्किँदाखेरि चाहिँ कोशीमा जहाँ भए पनि एकछिन रोकिदिनुहोस् है, त्यो घाँसको थोरै भए पनि हेर्छु र म सँगै लिएर जान्छु भनेर दुई चारवटा त्यसलाई भाँचेर आफूसँगै लिएर गएँ। खोलाको किनारतिर अरू ठाउँमा पनि हुँदो रहेछ र त्यसलाई पहिचान गर्दै जाँदाखेरि त्यो के बन्छ त भन्दै जाँदाखेरि त्यसबाट निर्मित एउटा ब्याग बनियो। मैले सुरुवातमा बनाएको त्यही ब्याग हो। त्यो ब्यागलाई मैले नै बोकेर गएको त्यो क्यान्टोन फेयर चाइनामा, जुन त्यो उद्यमशीलताको भित्र पर्ने र उद्यमशीलतासँगै लिएर चाइनाको अवलोकनसँगै आफ्नो स्टल लिएर जाने क्रममा महिलाहरू अरूको उद्यमलाई चाहिँ समेटेर नेतृत्व गरेर अरूको व्यवसाय लिएर गएको र मैले बनाएको मैले नै बोकेको ब्यागले चाहिँ प्राथमिकतामा परिराख्दाखेरि आश्चर्य हुन पुगेँ म, जबकि म आफूले बनाएको एउटा ब्यागको चाहिँ एउटा युरोपियन बायरले चाहिँ यो ब्याग तिमी कति दिन सक्छौ, यसलाई कति पर्छ, यो कहाँ उत्पादन हुन्छ भनेर सोद्धाखेरि चाहिँ मैले त्यो अन्य साथीहरूको दिदीबहिनीहरूको उत्पादनलाई चाहिँ बजारीकरण गर्नलाई पाँचजना लिएर गएको चाइना जुन क्यान्टोन फेयरमा त्यो चाहिँ हाम्रो नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत बजेट दिएर चाहिँ व्यापार तथा निकासी प्रवर्धनले त्यो क्यान्टोन फेयरमा लग्यो। उहाँहरू चाहिँ एकदमै इच्छा गर्ने र त्यतिको मार्केटमा उहाँहरूले साँच्चै बेच्न चाहनुभयो भने चाहिँ केही गर्नुहुन्छ भन्ने हिसाबले हामीले त्यतिखेर निटिङको प्रडक्ट जुन त्यो हामीले उलनबाट बनाउँछौँ त्यो प्रडक्ट पस्मिना अनि यो जुत्ता चप्पल अल्लो थैली यस्ता चिजहरू रुद्राक्षीको माला यो छ बोधिचित्त त्यस्तो चिजहरू थाङ्का लिएर गएको थियौँ चाइनाको क्यान्टोन फेयरमा। त्यहाँ जाँदा त्यो ब्यागले पाएको अवसर आज आएर यत्रो बृहत् रूपमा एउटा व्यवसाय बन्छ भनेर कल्पना पनि नगरेको चिजले चाहिँ आज आएर त्यो ब्याग उत्पादन त्यो ब्याग पछाडि हजुरको भेराइटी चेन्ज गर्ने कुरामा चाहिँ जस्तै योबाट त यो पनि बन्छ नि योबाट त यो पनि बन्छ नि भन्ने कुराहरूलाई चाहिँ हामीले वस्तु परिवर्तन गर्दै गयौँ। जस्तै ब्यागबाट ह्याट बन्यो ह्याटबाट जुत्ता बन्यो जुत्ताबाट अन्य चिजहरू भन्दै गए सानो सानो चिज पट होल्डरदेखि लिएर हातमा बोक्ने साना साना पर्सहरूदेखि लिएर अहिले चाहिँ म त्यो एकदमै धेरै बोकेर पनि हिँड्थेँ तर के भयो भन्नुहुन्छ नि लकीली त्यो युरोपियन बायर पाइसके पछाडि चाहिँ हामीलाई वर्षमा जति दिन सक्छौँ ती बनाउँछु त्यति दिन सक्छु जबकि त्यो बेलासम्म स्किल नेपालमा एकजना आफैसँग मात्रै थियो
2: हजुर
1: र त्यहाँबाट पछाडि फर्केर आइसके पछाडि चाहिँ त्यो तालिमले अनि उत्पादन गरेको त्यस पछाडि 35 जनालाई उत्पादनमा लगाएको त्यस पछाडि 100 जना जोडिएको त्यसपछि 125 जोडिएको त्यसरी चाहिँ विभिन्न जिल्लामा गएर त्यो बेलामा व्यापार तथा निकासी प्रवर्धनले पनि साह्रै ठुलो सहयोग गरेको हो हामीलाई। महिलाले उत्पादन पाए बजारमा समस्या रहेनछ उहाँले चाहिँ मार्केटिङको पार्टलाई एकदमै राम्ररी गर्न सक्नु हुँदो रहेछ भनेर चाहिँ त्यो मार्केटसम्म जोड्दाखेरि विभिन्न प्रकारका उत्पादनलाई जोडेर आज हुँदा हुँदा गुन्द्रुकसम्म हाम्रै उत्पादनलाई अमेरिकासम्म गुन्द्रुक बेच्न सक्ने सफल उद्यमी या प्रयास गर्ने उद्यमी मा चाहिँ हामी जोडिन सक्यौँ। त्यो जिम्मेवारी त्यो नेतृत्वसँगै व्यवसायमा यतिसम्म बेच्न सकिन्छ है नेपाली उत्पादनमा चाहिँ यति रुचि छ है विदेशीको अन्तर्राष्ट्र बजारमा चाहिँ यति मूल्यवान छ है हामी नेपालीहरूको चिज भनेर चाहिँ क्वालिटीमा चाहिँ कम्प्रोमाइज हामीले गरेनौँ। जबकि त्यो खाद्यले जुन हामीलाई परीक्षण गर्नुपर्छ ती सबै मापदण्डहरू पुरा गरेर आज हामी अन्तर्राष्ट्र बजारसम्म पुगेका छौँ। त्यसले गर्दा अब यो कुन
2: खुसीको कुरा हो होइन हामी कति सम्भावनाको खुसी गर्न सक्छौँ र के मात्र गर्न सक्दैनौँ भनेर एउटा सिलाइ कराईबाट तालिमबाट बुटिक धेरै कारिगरहरूलाई राखेर काम गर्दै फेरि त्यसबाट विभिन्न पसलहरू खोल्दै फेरि हस्तकला उद्योग त्यसपछि हाम्रो परम्परागत यो उत्पादन है लोकल उत्पादन त्यसलाई ब्रान्डिङ गरेर फेरि विदेशमा निर्यात गर्ने यो निजी क्षेत्रमा प्रवेश बजारीकरण बजारीकरणको व्यवस्थापन उत्पादन उत्पादनसँगै यहाँसँग जोडिएको एउटा सेप होइन
1: सेप एकदमै त्यति मात्रै त कहाँ हजुरको व्यवसायको पार्टमा त्यो जोडियो व्यावहारिक पार्टमा बुहारी आमा यी काकी भतिजो भाउजो यी सबैको जिम्मेवारी पनि त
2: जीवन साथीको भूमिका आमाको भूमिका होइन छोरीको भूमिका बुहारीको भूमिका यो सबै गरेर पनि यति धेरै यो कार्यक्षेत्रको व्यवस्थापनदेखि लिएर बजारीकरणदेखि लिएर नेतृत्वदायी भूमिकादेखि लिएर होइन तालिमका कुराहरूदेखि लिएर यो सबै कुराहरू सबैको तालमेल त मिलाउन सकिँदो रहेछ नि है
1: सकिन्छ एकदमै सकिन्छ। कस्तो चाहिँ हो भने ए त्यसो भए म्याडमले खाना बनाउनु हुन्न होला अथवा कसरी खाना बनाएर चाहिँ उहाँ काममा निस्किनुहुन्छ त भने कस्तो हुन्छ भने म एकजनाले गरेको व्यवसायले चाहिँ 5 जना महिलालाई काम लगाउन सकिन्छ भने कामको भाँडफाँड गर्नुपर्छ नि त। जस्तै म मेरो घरमा खाना बनाउनको लागि 1 जना महिला दिदीबहिनीलाई हायर गर्छु त उहाँको पारिश्रमिक कति हो त उहाँलाई पुग्ने पारिश्रमिक जस्तै उहाँले चाहिँ अरूको घरमा काम गर्न जाँदा 5,000 गर्नुहुन्छ भने मैले राख्दा 15,000 दिन्छ दिन पुग्छ भने त उहाँको पनि पारिश्रमिक जुट्यो नि त। म एउटाले गर्दा समय व्यवस्थापनसँगै व्यवसाय व्यवस्थापन घर आइसी व्यवस्थापन गर्न सक्दाखेरि नगर्न सक्ने कुरा
2: सहजीकरण चाहिँ गराउनु पर्छ फेरि अप्ठ्यारै अप्ठ्यारोमा अप्ठ्यारोलाई उठाएर सबै गर्छु भन्ने पनि होइन सहजीकरणतर्फ चाहिँ लाग्नुपर्छ। समय प्रशस्त छ हामी त हाम्रा दिदीबहिनीहरूलाई भन्छौँ अध्ययन गर्नु सिप सिक्नुहोस् होइन, आत्मनिर्भर बन्नुहोस्। यो सामाजिक सञ्जाल होइन, मोबाइल धेरै छ अहिले भुलाउने कुराहरू होइन, हामी अरूले गरेको कुराहरू मात्र हेरेर निष्क्रिय भएर चाहिँ नबसौँ। यसरी कुरा गरिरहँदाखेरि हाम्रा दिदीबहिनीहरू जब शिवसँग जोडिनुहुन्छ, श्रमसँग जोडिनुहुन्छ, रोजगारसँग जोडिनुहुन्छ, उहाँहरूको जीवनमा आएको परिवर्तनलाई नजिकबाट हेरिराख्नु भएको छ नि त होइन। हामी हिंसाबाट कसरी जोगिने भनेर भन्छौँ, हाम्रा दिदीबहिनीहरूलाई न्यायमा पहुँच होस् भनेर भन्छौँ, अलिकति स्वतन्त्रता होस्, उहाँको पारिवारिक र सामाजिक रूपमा सम्मानजनक स्थिति होस् भन्छौँ, यो श्रम र शिवसँग जोडिँदो रहेछ नि होइन।
1: सबभन्दा ठुलो कुरा चाहिँ महिला हिंसा भन्ने कुरा चाहिँ बेरोजगार र अभावले सृजना गर्ने चिज हो। जबकि कुनै पनि शिपमा हामी लगावका साथ लाग्छौँ भने हामी महिला हिंसामा पर्दै पर्दैनौँ। किन पर्दैनौँ भने मैले मेरो दैनिकी उत्पादन अथवा आयमा जोडेको छु भने महिला हिंसा किन हुँदैन? ऊ एउटा पार्ट समय उसँग हुँदैन, अर्को चाहिँ ऊ आर्थिकमा अबल हुन्छ। आर्थिकमा अबल हुनु भनेको चाहिँ सबै कुरालाई जित्नु हो। त फेरि पनि मसँग पैसा छ सबै कुरा हुन्छ भन्ने चाहिँ फेरि पनि गर्नुहुन्न। पैसासँग चाहिँ सिप जोडिएको हुन्छ, त्यसमा आफ्नो फिलिङ्स एट्याच भएको हुन्छ। त्यसले गर्दा पारिवारिक हेर्ने दृष्टिकोण पनि म पैसा कमाउनको लागि अलि टाढै गएँ, कसैले नदेख्ने ठाउँमा गएँ, विभिन्न कम्पनीहरूमा काम गरेँ, तर सिपको कुरा चाहिँ के हुन्छ, घाममा बस्नु परेन, दुःख भएन, भारी भएन, यी सबै कुराहरूले आँखा अगाडि पारिवारिक कुराहरूमा पनि ओहो उसले काम गरिराखेको छ नि त, बुहारी आज काम गर्दै मानिलिउँ, ए बुहारी एक कप चिया बनाएर ल्याऊ न भन्ने सासुले त्यो घर परिवर्तन कसरी हुन्छ भने म दैनिक त्यही काममा लागेको छु, मैले आज एउटा उत्पादन गरेँ, भोलि दुईवटा गरेँ, पर्सि तिनवटा गरेँ, मेरै सासुले पनि मलाई चिया बनाएर ल्याइदेऊ न दुलै भन्ने हिम्मत राख्नुहुन्न। अटोमेटिक त्यो सासुले त्यो घरमा चिया बनाउने आउँछ नि त सिस्टम। त्यसले गर्दा शिवसँग र आर्थिकमा सबल बन्नलाई आफ्नो इच्छा शक्ति जब जाग्छ तब कुनै कुराको हिंसा हुँदैन, न महिलाबाट हिंसा हुन्छ, न पुरुषबाट हिंसामा पर्छ। त्यसले गर्दा आत्मनिर्भरसँगै आत्मबलसँगै चाहिँ आर्थिकमा अबल हुनुपर्छ महिलाले कुनै कुरामा हिंसामा परे।
2: आफू ठिक छु भन्ने छ लाग्छ भने त्यो काममा अगाडि बढ्नुहोस्, कसैले अबलाई ठहराउन सक्दैन, अरूको कुरा सुनेर त कहाँ के नै हुन्छ र
1: होइन।
2: हामीले फेरि पनि भन्छौँ होइन, अहिले हाम्रा दिदीबहिनीहरूले ढाका हल्लो दुना टपरीदेखि लिएर होइन खोस्टाको त्यो फुलहरू बनाउनेदेखि लिएर के मात्र गर्नुभएको छैन। यसैले शिवसँग जोडिनुहोस्, श्रमसँग जोडिनुहोस्। हामी फेरि पनि यो भनिरहँदाखेरि हाम्रा दिदीबहिनीहरूलाई अहिले कतिपय अब वित्तीय संस्थाहरूले सहजै विश्वास नगर्ने, घरैसी सहयोगको पनि अलिकता अभाव होइन, घर परिवारको काममा सन्तुलित राख्नुपर्ने, अधीन पुरा नभए कतिको विवाह भएको हुन्छ, अब यहाँकै पनि हामीले कुरा सुनिहाल्यौँ होइन, ब्याङ्कले पनि सहुलियत यो ऋण यो कर्जाहरू व्यवस्थापनमा कतिको भूमिका निर्वाह गरेको छ, फेरि सहुलियत कर्जा लिनको लागि पनि कागजातहरूको त्यो प्रक्रियाहरू कति जटिल छ होइन। यस्तो कुराहरूमा चाहिँ यहाँहरूले अब फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनमा बसिरहँदा होस् अथवा उद्यमशील महिला महासङ्घमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहँदा होस् होइन, यो जो भर्खरै भर्खरै सुरुवात गर्नुभएको छ उहाँहरूलाई नि यहाँहरूले सहयोग गरिराख्नु भएको छ नि।
1: यो सहुलियत कर्जालाई चाहिँ कसरी जोड्न चाहन्छु भने हजुरको म नेपाल उद्यमशील महिला महासङ्घको जुन केन्द्रीय अध्यक्ष भएर बसिराखेको त्यो बेलामा चाहिँ महिलाहरूलाई सहज तरिकाले चाहिँ सहुलियत कर्जा प्रवाह गर्न सकेन ब्याङ्कले, अथवा पहुँच पुग्नेहरूले मात्रै लिए, पहुँच नपुग्नेले पाएन, उद्यमसँग यो सहुलियत कर्जा जोडिएन भनेर चाहिँ जुन बेला एकदम बुलन्द आवाज आयो एकताका, जस्तै अब हस्बेन्डको हार्डवेयर छ, हार्डवेयरको व्यवसाय हुने मान्छेले श्रीमतीको नाममा सहुलियत कर्जा पाएको पनि भेटियो कति ब्याङ्कमा। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो चाहिँ सूचनाको हकलाई प्रयोग गरेरै नेपाल उद्यमशील महिला महासङ्घको जुन अध्यक्ष भइराख्दाखेरि चाहिँ नेपाल उद्यमशील महिला महासङ्घले सिफारिस गरेको हकमा र सहज व्यवसाय चाहिँ सरल तरिकाले सर्भाइभ हुन सक्छ भन्ने कुराले हामीले बुझेको व्यवसायलाई चाहिँ हामी आफैले सिफारिस गरेर पनि महिला उद्यमीलाई सहुलियत कर्जा प्रवाह गर्नको लागि ब्याङ्कबाट धेरै हामीले सहयोग गर्यौँ। त्यो क्रममा चाहिँ कतिसम्म गर्यौँ भने एउटा अडिटरै हायर गरेर सिए नै हायर गरेर महिलाहरूले बनाउनु पर्ने डकुमेन्टेसनको काम नै त्यो कार्यालयमासम्म बन्यो। अनि त्यो पार्टबाट जुन ब्याङ्कमा हामीले सिफारिस गर्छौँ त्यो ब्याङ्कबाट उहाँहरूले सरल तरिकाले सुलभ कर्जा पाएर आज सहुलियत कर्जा पाएका दिदीबहिनीहरूले धेरै काम अगाडि बढाएर चाहिँ उत्पादन आज त इन्डस्ट्रीमै पुगिसक्नु भएको छ। अलस एग्रिकल्चर भन्ने चाहिँ 2073 काठमाडौँ आउँदाखेरि काठमाडौँ जिल्ला प्रशासन आइराख्दाखेरि उहाँलाई मैले त्यहाँ भेटेको हो। त त्यो भेटेको व्यवसाय हिजो एउटा कोठामा सीमित थियो नि त, अलस एग्रिकल्चर भनेर चाहिँ उहाँले सामान्य खोर्सानीको अचार डल्ले खोर्सानीहरू बनाएर बेच्नुहुन्थ्यो। म उहाँको रिलेटिभली भनेको सम्झिँदा पनि के छ म्याडम हजुर के गर्नुहुन्छ भनेर सोधिरहँदा ए उहाँ त खोर्सानी बेच्नुहुन्छ भन्ने मान्छे आज इन्टरनेसनल मार्केटको सफल उद्यमी, जबकि उहाँको आज कन्टेनर नै घरमा छिर्छ, लोड गर्नुपर्दा कन्टेनर नै उहाँको घरमा आएर उहाँको प्रडक्ट, जबकि अचारमा पनि त्यति भेराइटिज। र त्यो उद्यमशीललाई कहाँनिर जोडेँ मैले भने सहुलियत कर्जा 15 लाख लिनुभयो, पहिला 15 लाख तिरिसके पछाडि त्यसको क्राइटेरिया हुन्छ 3 वर्ष 5 वर्ष, त उहाँले 9 महिनामै 15 लाख तिरिसके पछाडि त अर्को 20 लाख लिन पनि गाह्रो भएन। सहुलियत ब्याज दरमै धितो राखेर सहुलियत ब्याज दरमै 1 करोड 20 लाखसम्म उहाँले लोन लिनुभयो, कर्जा लिनुभयो।
2: हजुर,
1: लिइसके पछाडि आज उहाँको उद्यम हेर्नुपर्छ। मलाई नै आफैलाई म आफूले के गरेँ भन्दा पनि समग्रमा हाम्रा दिदीबहिनीहरू हामीसँग जोडिसके पछाडि के गर्दै हुनुहुन्छ भन्ने खालको आज चाहिँ त्यो खुसी लाग्छ कि मलाई।
2: हजुर, जान्नु पर्यो, सुन्नु पर्यो, होइन, सूचनाको हकलाई पनि मनन गर्नु पर्यो, के रहेछ भनेर चासो पनि राख्नु पर्यो। जति पनि व्यवस्था छ, जति पनि सुविधा छ, त्यसको उपभोग गर्न सक्ने पनि हुनु पर्यो। एक घर एक महिला उद्यमी भन्ने कुराहरू पनि आए, होइन, महिलामा लगानी, सभ्य र समृद्ध समाजको थालनी भन्दै राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्म त्यो नाराले एउटा उचाइ पनि पायो, होइन। यो सबै कुरालाई आत्मसात गर्दै गर्दाखेरि साँच्चै महिलाको अहिलेको आवश्यकता के हो र आत्मनिर्भर बन्नलाई अझ उद्यमशील जो बन्छु उद्योग गर्छु भनेर भन्ने हाम्रो दिदीबहिनीहरूले जानै बुझ्नै पर्ने कुरा, आज उहाँहरूलाई भन्नै पर्ने कुरा के हो जस्तो लाग्छ?
1: त्यो चाहिँ म फेरि आएर थोरै कहाँनिर जोड्छु भने हजुरको जुन यो अस्ति नारी दिवसको दिनमा चाहिँ हजुरको सफल उद्यमी जस्तै एक कर एक उद्यमी होइन समुन्नत नेपाल महिलामा लगानी यस्तो धेरै नाराहरू आए, तर कति पर्यटकहरू नेपालमा भित्रिनुहुन्छ नि त। आज हामी मैले नै अनुभव गरेको, भियतनाम जाँदा, थाइल्यान्ड जाँदा, बङ्गलादेश जाँदा, चाइना जाँदा, विभिन्न अब सिङ्गापुर जाँदा, कोरिया जाँदा, स्पेसल उनीहरूको उद्यमीले उत्पादन गरेको अवलोकन टुरिस्ट गाइडले लान्छ कि, हाम्रोमा त के छ भएको पर्यटन आउँदा देखाउने उद्यमसम्म छैन। औद्योगिक क्षेत्रमा जाँदा पनि कस्ता चिजहरू छन् आज, ट्रेडिसनल कुरा सबै हराएर गइसके। त्यसले गर्दा ट्रेकिङ जाऊ, सगरमाथै चढ्न जाँदाखेरि पनि त बिचमा पाउनुपर्ने वनस्पतिबाट उत्पादन, जस्तै चिलाउनेको दाना झर्छ, जस्तै लाली गुराँसको फुल सुकेर झर्छ, त्यसलाई पनि त सदुपयोग गर्न सकिन्छ नि त। आज त टुरिस्टले किन्न सक्ने कसरी बनाउने त, चेतनाको कमी एकदम सुन्नै पर्ने। आज मैले यो रेडियोबाट भनिराख्दाखेरि मलाई लागेको कुरा चाहिँ के हो भने, महिलाले आज टुरिस्ट गाइड भएर अथवा पुरुषले टुरिस्ट गाइड भएर गइराख्दाखेरि नेपालको एउटा ढुङ्गै मात्रै भए पनि सजाइदेऊ, त्यो किनेर उसले लान सक्ने एउटा क्षमतामा पुर्याइदेऊ कि, सानो घरेलु उद्यमबाट उत्पादन सुरु गरौँ, थोरै भए पनि उत्पादन गर्न सुरु गरौँ र भोलि त्यसलाई ठुलो मा परिणत गर्दै जान सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। म यो रेडियो नेपालबाटै भन्न चाहन्छु, आजैबाट आफ्नो इच्छा शक्ति बदलेर जहाँ हुनुहुन्छ उहाँहरू दैनिकी जसरी कटाउनु भएको छ पिरै मात्रै भए पनि भुन्नुहोस्, त्यो पिरालाई चाहिँ नयाँ आकार दिन सक्दा वाउ हुन्छ कि। त्यसले गर्दाखेरि आफ्नो सिप चाहिँ जहिले पनि मार्नु हुँदैन, लिएर जाने त्यो सिप मात्रै हो, आफूले कमाएको सम्पत्ति होइन, तर पनि बाँचुन्जेलको लागि आफू इन्गेज हुने, स्वास्थ्यलाई हानिकारक नहुने यस्ता कुराहरूमा चाहिँ आजैबाट हामी लाग्यौँ भने हामीले जे पनि गर्न सक्छौँ।
2: हजुर, यही कुरालाई आत्मसात गर्दै हाम्रा धेरै दिदीबहिनीहरू अहिले उद्यमशील महासङ्घमा अहिले लगभग 18,000 आबद्धता छ, र यससँगै लगभग 7,000 भन्दा बढीले रोजगार पनि पाउनु भएको छ। यो कति ठुलो कुरा हो होइन। आज सफल उद्यमीको रूपमा हाम्रा आमा छोरी दिदी बहिनीहरूको जुन अनुभव सुनाउन पाउँदा जुन खुसी लाग्छ, त्यो खुसी हाम्रा अरू धेरै आमा छोरी दिदी बहिनीहरूसँग हामी खोजिरहेको छौँ। पारिवारिक सद्भाव सहयोग र साथ हाम्रा छोरीहरूलाई मिल्दै जाओस्, अवसर मिल्दै जाओस् र पाएको अवसरलाई हाम्रा आमा दिदी बहिनी छोरीहरूले सक्दो प्रयोग गरेर आफ्नै पहिचानमा आत्मनिर्भर जीवन आफ्नै सिप र श्रममा अरूलाई बाटो देखाउन सक्षम उद्यमी बन्न सक्नुहोस्। हामी आजको कार्यक्रमबाट यो अनुभव सुनाइरहँदा यही अपेक्षा राख्छौँ। अहिलेसम्म यहाँले गरेको कामहरू चाहिँ के के हो?
1: मैले गरेको काम चाहिँ म सुरुवातमा सिलाइ कटाइसँगै आएँ। आज त्यसमा लगभग 45-50 व्यवसायमा आबद्ध हुनुहुन्छ। त्यतिवटा पसल व्यवसाय छ
2: हजुर
1: सिलाइ कटाइमा भने। हजुरको नेचर फाइबरमा हामी 7 जिल्लामा धेरैजना 700+ महिला दिदी बहिनीहरू आबद्ध हुनुहुन्छ। उहाँहरूले नेचुरल फाइबरमा काम गर्नुहुन्छ र ताप्लेजुङमा उत्पादन भएको गुन्द्रुक अमेरिकामा किन्न पाउनुपर्छ भन्ने व्यवस्थापनमा लागेको हामी, जुन ब्रान्डिङ प्याकेजिङका कुराहरू छन् नेपाल सरकारले जति लेन्दी प्रोसेसमा खाद्यमा दुःख पाए पनि गर्वको साथ भन्नुपर्छ। मसँग आज 3 इन्डस्ट्री छ, त्यो 3 मध्ये हामीले गरिरहेको एउटा सिलाइ कटाई भइहाल्यो। दोस्रो नेचर फाइबर जुन चाहिँ ह्यान्ड ब्याग जुत्ता चप्पल यस्ता कुराहरूदेखि लिएर, थर्डमा चाहिँ हामी फुड इन्डस्ट्रीमा गएको छौँ। फुड चाहिँ हामीले उत्पादन जस्तै आउटसोर्सिङ भए पनि लोकल उत्पादन खाद्य उत्पादन जस्तै महिलाले नै फापर फलाइदिनुहुन्छ, महिलाले नै कोदो रोप्नुहुन्छ, महिलाले नै मकै फलाउनुहुन्छ, त एउटा खोस्टामा अथवा मकैको घोगामा पनि हामी समान महिला र पुरुष समान हौँ भन्ने कुरामा चाहिँ जोडेर आज इन्टरनेसनल मार्केटसम्म पुगेको छौँ। हामीले गर्ने काम सानोबाट ठुलो छ। भोलि हामी किन धेरै ठुलो इन्डस्ट्रीमा जान सक्दैनौँ, किन हामी एक यो एउटा च्यानलबाट व्यवसाय गर्दैनौँ, जुन किन हामी चाइनिज मोडलमा गएर चाहिँ काम व्यवसाय गर्दैनौँ, यसलाई चाहिँ एकदमै ट्रान्सपरेन्सी राखेर चाहिँ ठुलो लेभलमा काम गर्ने कुरामा हामी अहिले तत्पर छौँ र हामीले गर्दै आएको कुरा पनि यही नै हो। र सबै दिदीबहिनीहरूलाई यो रेडियो नेपालबाट अहिले पनि भन्न चाहन्छु कि तपाईँसँग जे उत्पादन छ हामीसँग जोडिनुहोस्, आह्वान गर्न चाहन्छु। समय त्यसै बर्बाद नगर्नुहोस्। जे फल छ जुन चिज छ तपाईँको सम्भावना हामी देखाउने कुरा कोसिस गर्छौँ। अब उहाँलाई सिप सिकाउने कुरामा पनि हामीलाई जिल्लामा बोलाउनु भयो, खाने र बस्ने व्यवस्था मात्रै गर्नुभयो भने हाम्रा टिचरहरू फ्रीमा पनि गएर सिकाउने अवस्थाहरू जुट्छ। त्यस्ता दात्री निकायहरू पनि छन् नि त, त्यसको सहयोगमा पनि हाम्रा दिदीबहिनीहरूलाई चाहिँ हामीले सिपसँग जोडेको हुन्छौँ। त्यसले गर्दा आजै यो रेडियो नेपालबाट आह्वान गर्छु, तपाईँसँग जुन उद्यम छ या जुन उत्पादन छ या तपाईँसँग भएको इच्छा छ त्यो सिपमा लान चाहनुहुन्छ, सबै हामीसँग जोडिन सक्नुहुन्छ।
2: मैले यसको लागि अनि कसरी सम्पर्क राख्ने?
1: यसको लागि चाहिँ मेरो जुन इन्डस्ट्री जुन कम्पनीमा आउनुहुन्छ उहाँले मेल छ त्यहाँ जोडिन सक्नुहुन्छ। त्यसमा रिजनल ह्यान्डिक्राफ्ट छ, एउटा नेपाली माटो छ, एउटा फुल प्रसाद छ, यी सबै कुराहरूमा चाहिँ हाम्रो नम्बर छन्, इमेल एड्रेसहरू छ, त्यसबाट पनि जोडिन सक्नुहुन्छ। र ल रेडियो नेपालबाटै पनि रेडियो नेपालले पनि त मेरो नम्बर प्रवाह गर्न सक्छ,
2: त्यही
1: एकदमै 98-5-26-65-5 यसमा सम्पर्क गर्न सक्नुहुन्छ। हामी सहज तरिकाले उहाँलाई सहजीकरणको भूमिकामा लिन्छौँ।
2: असाध्यै प्रेरक एउटा अनुभव, जीवन अनुभव। आज हामीले सफल उद्यमीको अनुभव सुनायो, जुन जो कसैले सुन्नु भएको छ होइन उहाँहरूले असाध्यै यसले चाहिँ प्रेरित गर्यो भनेर हामीलाई त्यो अनुभव पनि भएको छ। आजको यो उपस्थिति यो अनुभव हामी माझ हाम्रो श्रोता माझ जुन राखिदिनु भयो यसको लागि दिपिका म्याम यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
1: हस् मैले पनि मेरो लागेको अनुभव त्यो म पाएको अनुभव यसरी रेडियो नेपाल मार्फत प्रसारण गरिराख्दाखेरि यो असर जोगाइदिनु हुने सम्पूर्ण नै रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट पनि हजुरलाई धन्यवाद भन्न चाहन्छु।
2: कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामीले महिला उद्यमशीलता र सशक्तिकरणको विषयमा रहेर सफल उद्यमी नेपाल उद्यमशील महिला महासङ्घको पूर्व अध्यक्ष फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसन एनएफईएको उपाध्यक्ष सफल उद्यमी जसले 12 उमेरदेखि उद्यमशीलतालाई अपनाउनु भयो र अहिले राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निर्यात बजारीकरणको व्यवस्थापनसँगै धेरै उद्यमी महिलाहरूमाझ नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहनु भएको छ। देविका बुढाथोकीको यो अनुभवलाई यहाँहरूमाझ सुनायौँ। अर्को साता फेरि हामी यस्तै प्रेरक अनुभव र महिला सवालका विषयवस्तुलाई यहाँहरूमाझ राख्नको लागि उपस्थित हुने नै छौँ। आजको लागि भने प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई मेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट बिदा माग्छु। नमस्कार, शुभ दिन।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबार, अषाढ कृष्ण पक्ष नवमी तिथि, तदनुसार जुलाई 9 तारिक सन् 2026, नेपाल सम्वत 1146, तछलागा नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक सहकर्मी शंकर भण्डारी, राजु थापा, सहकर्मी नरहरि न्यौपाने अनि म रमा ढुङ्गाना। सधाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम प्रसारण गर्नेछौँ, त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 समय हो अन्तरसंवाद कार्यक्रमको। 7 बजे समाचारपछि विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुनाउनेछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 सुशासन र समृद्धि कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 जागरण गीतहरू सुनाउनेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौँ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 31 अर्जुन भन्नुहुन्छ, आख्याहि मेको भवा नुग्र रूपो नमस्तुते देववर प्रसीद विज्ञातु मिच्छामि भवन्त माध्यम नहि प्रजानामि तव प्रवृत्तिम। हे देवताहरूमा श्रेष्ठ, हजुरले मलाई बताउनुहोस् कि यो उग्र रूपवाला हजुर को हो। हजुरलाई मेरो नमस्कार छ, हजुर प्रसन्न हुनुहोस्। हे आदि पुरुष, म हजुरलाई विशेष रूपले जान्न चाहन्छु किनभने मैले हजुरको प्रवृत्ति जान्नै सकिनँ। यति लामो यात्रापछि कहानी फेरि कथा फेरि जहाँको त्यहीँ आइसक्यो। अर्जुनले भनेका थिए कि भगवान, म हजुरलाई जान्न चाहन्छु, देख्न चाहन्छु, म हजुरको विराट रूप देख्न चाहन्छु। यहाँ आएर फेरि अर्जुन भन्छन् कि हजुर को हो त, आख्या हि मेको भवानुग्र रूप, यस्तो उग्र रूप भएको हजुर को हो? प्रश्नको प्रारम्भ थियो, अन्त्य आउनुपर्ने, तर प्रश्नको अन्त्य आएन। अर्जुन जहाँको त्यहीँ फर्किए र विस्मय बोधले भरिए कि भगवान्, यस्तो उग्र हुने, अर्कोतिर देवताहरूको पनि देवता, देवताहरूमा श्रेष्ठ हजुर को हो, किन यस्तो प्रश्न आउँछ? ईश्वरलाई चिन्नु आफैलाई चिन्नु हो। मेरो हुनुको आत्यन्तिकता नै ईश्वर हो, म भित्रबाट जिउँ त्यही ईश्वर हुनु हो। यो अर्जुनले ईश्वरको परिचय मागेको होइन, आफ्नै परिचय मागेको। हामीभन्दा भिन्न कुनै ईश्वर छैन, आफ्नो हुनुको गहिराईभन्दा अलग कुनै परमात्मा हुँदैन। त्यही परमात्माको म एउटा सानो अंश हुँ, यो ब्रह्माण्डको सानो एउटा सदस्य हुँ। कसैले म को हुँ भनेर प्रश्न गर्छन्, कसैले ईश्वरलाई हजुर को हो भनेर प्रश्न गर्छन्। अर्जुन म को हुँ भनेर प्रश्न गरिरहेका छैनन्। अर्जुनले भगवानको विराट रूप देखे, देखेपछि पनि फेरि असमञ्जसमा परे र उनी आत्तिए। अब सोध्दैछन् कि भगवान हजुरको किन आत्तिए होला? हामी सबै सम्झ्यौँ यो अध्याय 11 श्लोक 15, जब अर्जुनले मैले यो यो देखेँ, मैले देवता देखेँ, मैले ऋषिगणहरू देखेँ, मैले सबै सिद्धगणहरू देखेँ, हजुर त कुनै आदि पनि नभएको, मध्य पनि नभएको, अन्त्य पनि नभएको पुराण पुरुष हुनुहुँदो रहेछ, हजुरमा सबै कुरा स्थित रहेछ, हजुरको शरीरको एउटा सानो अंशमा सारा ब्रह्माण्ड स्थित रहेछ भनेर जब अर्जुनले भने, त्यो पनि कुरा हामीले सुन्यौँ, हामीले हेऱ्यौँ, देख्यौँ, त्यो जम्मै यात्रा गरे अर्जुन। तर एउटा कुरा के देखे अर्जुनले भने, ईश्वरमा एक रस छैन। ऊ देवता पनि हो, तत्काल राक्षस पनि हो, ऊ जीवन पनि हो, महामृत्यु पनि हो। एकातिर जीवन देखिँदैछ, कहीँ जन्मिरहेका छन्, अर्कोतिर मृत्यु पनि देखिरहेको छ। जीवन र मृत्यु एकै ठाउँमा देखे अर्जुनले। देवताहरूको देवताको रूपमा पनि देखे भने राक्षसहरूमध्ये राक्षसको रूपमा पनि देखे। परम दयालु, परम कृपालु, परम स्नेही अवतार पनि ईश्वरको देखे भने, ईश्वरको त्यो लामा लामा दारा भएको सारा ब्रह्माण्डलाई आफूमा समाहित गर्ने, कोही दारामा झुन्डेका छन्, त्यहाँ पनि नअटे जिउराले चाटेर सबैलाई आफूभित्र आफ्नो मुखभित्र लगिरहेको छ। त्यस्तो ईश्वर पनि अर्जुनले देखे। समस्या कहाँ हो त, अर्जुनले भगवानको विश्वरूप देखेन नि त, सबै देखे, तर अर्जुन आफूभित्र एक हुन सकेका थिएनन्। आफूभित्र एक हुन नसकेपछि यी सबै कुराहरू खण्ड खण्डको रूपमा देखा परे। अध्यात्म हो आफूभित्र आफू एक बन्नु। अर्जुनलाई विशेष कृपा भएको थियो, दिव्य चक्षु प्राप्त गरेका थिए। दिव्य चक्षुले सबै देखे, तर आफूभित्र एकात्मता नभएको भएर, आफूभित्र अद्वैतको बोध नभएको भएर सबै खण्ड खण्डमा टुटेको देखे, र ती दुईटाको बिचमा कहीँ जोड नै देखिरहेका छैनन्। राक्षस देखे, त्यहाँ सिद्धगण पनि देखे, तर ती राक्षस र सिद्धगण यी दुवै ईश्वरको एक हुनु हो, ईश्वर त सबै हो भन्ने कुरा भित्रबाट अर्जुनले बोध गर्न सकेनन्। अब हामीलाई अहिले लाग्दो हो कि अर्जुनले बोध गर्न सकेनन्, म भगवान् सक्थेँ, अर्जुन न हारेका हुन्, यस्तो उग्र रूप देखेर अर्जुन डराएका थिए। नमस्तु दे देववर प्रसिद्ध भन्दैछन्, हे देववर हजुर खुसी हुनुहोस् मसँग। कसैलाई मसँग खुसी हुनुहोस् किन भनिन्छ, जब ऊ रिसाइरहेको छ, मसँग जब खुसी छैन। ईश्वरको उग्रता देखेर न अर्जुनले भनेका हुन्। त हामीलाई लाग्छ कि अर्जुनको ठाउँमा म भएको भए त यस्तो भन्दैन थिए, खुसी हुनुहोस् भन्दैन थिए। ईश्वरको दर्शन पाएपछि म त बडो अनुग्रहित हुन्थे। तर विचार गर्नुहोला कि हामीले पनि ईश्वरको 24 घन्टा दर्शन पाइ नै रहेका छौँ, तर त्यही खण्ड खण्ड रूपको दर्शन पाएका छौँ। हामीले रुख देख्छौँ, फेरि अर्को रुख देख्छौँ, अलिपरतिर पहाड देख्छौँ, छेउमा घर देख्छौँ, मान्छे देख्छौँ, कुकुर देख्छौँ, हात्ती देख्छौँ, बिरालो देख्छौँ, चरा उडिरहेको देख्छौँ, अरूमाथि आकाश देख्छौँ, तर यी सबैको जोड देखाएका छौँ अहिलेसम्म। आफूभित्र त्यो जोडको बोध नभए कहीँ पनि जोडको बोध हुन सक्दैन। अर्जुन जसरी हारे, जसरी पछारिए, त्योभन्दा धेरै नराम्रोसँग हामी पछारिन्थ्यौँ। हामी त पहिलो चरणमै पछारिन्थ्यौँ, किनभने यो कहीँ बाहिर देखेको कुरा मात्रै होइन, सोच्ने फुर्सद पनि छैन अर्जुनलाई। एकाएक अचानक भएको छ सबै, यतिखेर कहीँ पढेको लेखेको कुरा काम लाग्दैन। मृत्युको बेलामा मैले यति पटक गीता पाठ गरेको थिएँ, हे मृत्यु देवता भन्ने अवसर पाइन्छ? आदि शङ्कराचार्यजी भज गोविन्दममा लेख्नुहुन्छ पहिले सूत्रमा कि हेर, तिमीले पढेका व्याकरणका सूत्रहरू केही पनि काम लाग्दैनन् जिन्दगीमा। मृत्युको बेलामा व्याकरणले बचाउँछ तिमीलाई, तिमीले पढेको भाषा, तिमीले पढेका शास्त्र, तिमीले पढेको साहित्यले बचाउँछ तिमीलाई। त्यो त बाहिर छुट्छ, मृत्यु त कहीँ भित्र हुन्छ, तिम्रो भित्र, कहीँ भित्र गहिरोमा हुन्छ। व्याकरणका ती नियमले तिमीलाई मृत्युबाट बचाउने छैन। यसै गरी हामी आफूभित्र द्वैतको बोधले भरिएका छौँ। सबै अलग, म अलग, संसार अलग, यो प्रतिस्पर्धा किन जन्मियो, म अलग संसार अलग नहुने भने, यो अनुहारमा निराशा कहाँबाट जन्मियो, यो ब्रह्माण्ड एक म एक भन्ने भएको भए त अनुहारमा निराशा नै हुँदैन थियो, यो अनिद्रा कहाँबाट जन्मियो, यो अशान्ति किन जन्मियो, यो परसँग बाँच्नुको अशान्ति हो, आफ्नासँग आफन्तसँग बाँचेको भए त अशान्ति आउँदै आउँदैन थियो, आफन्तको माझमा रहँदा कोही दुखी होला, प्रेमको अनुभव भएन। प्रेम एकमात्र जोड हो, आफूभित्र परम प्रेमको अनुभव अर्जुनलाई भएकै थिएन। आफूभित्र त्यो परम प्रेम, त्यो दिव्य प्रेम, सारा ब्रह्माण्डलाई जोड्ने प्रेमको अनुभव भएको भए सबैभित्र त एक प्रेम देख्थे अर्जुनले, र भगवान्लाई भन्दैनथे कि हजुर चाहिँ मनुष्य रूपमा आइबक्सियोस्, के आवश्यकै थिएन। जुनसुकै रूपमा आए पनि हे गोविन्द, हे माधव, हे केशव, मैले तिमीलाई चिने, हे नारायण, मैले तिमीलाई चिनिसकेँ अब भन्ने अर्जुनभित्र सहज बोध हुन्थ्यो। अर्जुनभित्र सहज बोध हुन सकेन। दिव्य चक्षु पनि बाहिर बाहिर रहन्छ, भित्र जाँदैन दिव्य चक्षु। हाम्रो जीवनमा पनि सहज बोध भएकै छैन। हामी त पहिल्यै चरणमा भागिसक्थ्यौँ, अर्जुन त अहिलेसम्म टिके। त्यस कारणले ईश्वरको खोजी गर्नुभन्दा पहिले आफ्नो खोजी सुरु गर्नुपर्छ। म को हुँ थाहा नपाइकन ईश्वरको बारेमा कसरी वक्तव्य जारी गर्ने, को हो त्यो के होइन र मेरो सबभन्दा राम्रो रूप पनि ईश्वर हो, सबभन्दा निकृष्ट रूप पनि ईश्वर हो। रणभूमिमा जो मर्दैछ ऊ पनि ईश्वर हो, जो मार्दैछ ऊ पनि ईश्वर हो। बिहान उदाएको सूर्य पनि ईश्वर हो भने साँझ अस्ताउने सूर्य पनि त ईश्वर हो। त्यो गहिरो बोध म भित्र आउनुपर्छ। त्यो बोधबाट, त्यो एकात्मकताबाट बल्ल म कहीँ प्रगति गर्न सक्छु। त्यसको लागि मैले आफूलाई चिन्न थाल्नुपर्छ। यो सबै कथाले, अर्जुनको जीवनमा भएको सबै घटनाले अर्जुनलाई फेरि आफूमा फर्काइदियो। सोध्न त अर्जुन ईश्वरको बारेमा सोच्छन् कि ईश्वर हजुर को हो, मलाई भन्नु पर्यो, यस्तो उग्र रूप होला हजुर को हो, मैले चिनेको साथी त होइन, मैले चिनेको मेरो जेठान त होइन, त्यो चतुर्भुज भएको चाडा हात भएको ईश्वर त होइन, त्यो त बडो शङ्खचक्र गदा पद्म लिएको, बडो आनन्द भावले भरिएको, प्रेम भावले भरिएको ईश्वर मात्रै मैले देखेको थिएँ, चिनेको थिएँ, त्यस्ता ईश्वर छ भने मात्रै मैले सोचेको थिएँ। मेरो पुरानो शिक्षा अनुसारको त हजुर होइन, मेरो पुरानो बुद्धि अनुसारको हजुर होइन। यो अर्जुनले भगवानलाई सोधे पनि यो आफ्नै विषयमा आफैलाई सोधिएको प्रश्न हो। मैले भगवानको विषयमा जे सोच्दछु आफ्नो पनि विषयमा त्यही सोचिरहेको हुन्छ, कहिल्यै पनि फरक हुन सक्दैन। भित्र गहिरोमा ईश्वरको परिचय नै मेरो परिचय बन्न जान्छ, ईश्वरको परिभाषा नै मेरो आफ्नो परिभाषा बन्न जान्छ। एक्लै ध्यान गरिरहेको व्यक्तिले आफैलाई सोध्छ म को, त्यहाँ अगाडि सद्गुरु भएको भएर अर्जुनले सद्गुरुलाई सोधे कि हजुर को, सद्गुरुको विराटतम अवतार म आफूभित्र नै भेट्छु, आफैभित्र पाउँछु त्यो। अर्जुनले ध्यानको कला सिकेको भए, प्रेमको कला सिकेको भए यो प्रश्न जन्मिँदै जन्मिँदैन्थ्यो, जन्मिनु कुनै आवश्यकै थिएन। अर्जुनलाई सहसा थाहा हुन्थ्यो, किनभने थाहा हुनलाई प्रयास पनि गर्नु पर्दैन। जहाँ पनि छ, जे पनि छ, त्यहाँ एउटा प्रेम प्रगट भएर बाहिर आउँथ्यो र जताततै त्यो प्रेमले अर्जुनलाई आपूरित गर्थ्यो। अब प्रेममा यो प्रेम के हो भनेर त कसैले सोधेकै छैन, तपाईँले मलाई दिइरहेको यो प्रेम के हो भनेर कसैले कसलाई सोधेकै छैन। कत्रो ठुलो छ यो प्रेम, प्रेमलाई पहिले नापौँ जोखौँ भनेर आजसम्म कसैले सोधेकै छैन। प्रेमको विषयमा कुनै प्रश्न नै कसैले पनि उठाउँदैन। प्रेमलाई मान्छेले भोग्छ, प्रेमको निबन्ध बनाउनु कुनै अर्थ छैन। अर्जुनले पनि भोग्दथे, अर्जुनले पनि आफूभित्र ती सबै रूपहरूको अनुभव गर्थे। अर्जुन गदगद हुन्थे र निहुरेर भगवान्लाई ढोक्थे, भगवद् गीता सकिन्थ्यो। अर्जुन पूर्ण रूपेण शरणागति हुने बित्तिकै भगवद् गीता सकिन्छ, म शरणागति हुने बित्तिकै मेरो गीता पनि सकिन्छ, अब मेरो जीवनको दुःख सबै सकिन्छ। जीवनको दुःख सकिएन अर्जुनको, अर्जुनको मनमा अरू प्रश्नहरू आए। अब साक्षात ईश्वरलाई सोध्नु पर्यो कि हजुर को हुनुहुन्छ, आफैले भनिरहेछन् त हजुर ऋषि पनि हो, हजुर ओमकार स्वरूप हो, हजुर त जम्मै हो। फेरि भगवान् आफैले भन्नुभएको छ कि म बृहस्पति हुँ, म चन्द्रमा हुँ, म सूर्य हुँ, म राम हुँ, म परशुराम हुँ। विभूति योगमा सबै भगवान्ले भनिसक्नु भएको थियो, सोध्न के जरुरी हुन्थ्यो। जबसम्म म भित्रबाट उत्तर आउँदैन तबसम्म कुनै पनि उत्तर काम लाग्दैन, ईश्वरले दिएको पनि उत्तर काम लाग्दैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

भगवान श्री कृष्ण माँ प्रेम पुष्पहार अर्पण गर्दै अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्यामाश्याम धाम ठिमीद्वारा प्रस्तुत आध्यात्मिक ज्ञान एवं सत्सङ्गमूलक यो अध्यात्म सन्देश कार्यक्रममा सर्वप्रथम श्रवण गरौँ श्री कृष्ण माधुरीमा आधारित पद। यस पदमा एक गोपिनी आफ्नी अन्तरङ्ग सखीसित प्रियतम श्याम सुन्दरको हिँडाई एवं सुन्दरताप्रति आफू सम्पूर्ण रूपले प्रभावित भएको वर्णन गर्छिन्।

गायक सुरेश वाडकरले आवाज दिनुभएको प्रस्तुत पदमा संगीत पनि रचनाकार जगतगुरु श्रीको नै रहेको थियो। आदरणीय श्रोताहरू, भक्तिका प्रमुख तीन पद्धतिहरू छन्, व्यास पद्धति, नारद पद्धति र हनुमत पद्धति। प्रवचन श्रवण गर्नु व्यास पद्धति अन्तर्गतको भक्ति हो। सद्गुरुद्वारा वितरित तत्त्वज्ञानलाई अल्छी नगरी मनोयोगका साथ श्रवण गर्नाले व्यास पद्धति भक्तिको पुरा पुरा लाभ लिन सकिन्छ। आउनुहोस् जगद्गुरु श्री कृपालुजी महाराजको सैद्धान्तिक प्रवचन श्रवण गरौँ। स्वामी श्री

किम रेचा करिष्यति। नृसिंह पूर्वता पिन्युपनिषद चौथो उपनिषद को नवौ मंत्र भन्छ। ए स्वयं वेद पढ़ने वाला हो, पाठ करने वाला हो, सुन, यसमा बुझ्नु पर्ने रहस्य के हो त्यो बुझ। महापुरुष द्वारा, गुरु द्वारा त्यो शब्द पाठ गरेर के हुन्छ? यस्तन्न वेद जान्नु पर्ने चिज जान्दैन, न वेद वेद माने जान्नु, न माने न जान्नु, जान्दैन भने किम रिचा, वेदको रिचा किम रिचा करिष्यति, त्यसले के काम गर्छ? स्वयं न पढ गीता, अरे वेद को अर्थ को अनर्थ लाउँछौ तिमी, मर्छौ। आकाशो ब्रह्म भनिदिन्छ एक ठाउँमा वेदले, आकाश ब्रह्म। अब संस्कृत पढ्या व्यक्तिले के हिसाब लाउँछ? पृथ्वी जल तेज वायु आकाश पञ्च महाभूत यो मायाको विकार हो, यो पञ्चतन मात्रामा मिल्छ, पञ्चतन मात्रा अहङ्कारमा मिल्छ, अहङ्कार महानमा मिल्छ, महान प्रकृति माया, मायामा गएर मिल्छ, त्यो भगवान्मा मिल्छ, त प्रकृतिबाट सुरु भएको महान, महानबाट अहङ्कार, अहङ्कारबाट पञ्चतन मात्रा, पञ्चतन मात्राबाट पृथ्वी जल तेज वायु आकाश यो के हो? माया। त आकाशो ब्रह्म अर्थात् भगवान् माया हो, यो निष्कर्ष निकाल्यो, भगवान माया हो। वेद को कुन स्थान में के चीज लाइक के आशय दिन खोजे को हो? यो महापुरुष ले मात्र बुझ्दछन्, अरूले बुझ्दैन। तपाईहरु होम्योप्याथिक डाक्टर कहाँ जानुस्? उसले जसलाई गए पनि त्यस्तै सेतो डल्लो दिन्छ, टाउको दुखेर जानेलाई नि त्यही सेतो डल्लो दिन्छ, पेट दुख्नेलाई नि सेतो डल्लो दिन्छ, गोडा दुख्नेलाई पनि। तपाईँ कसरी बुझ्नुहुन्छ यसमा तत्त्व के मिलाएको छ उसले? यो त तत्त्ववेत्ता डक्टरै जान्दछ नि, उसले बताउँछ, होइन होइन यो तपाईँको गोडाको लागि, ए साटेला यो पेटको लागि। ह एक साधारण संसारको चिजमा त भने भेद, भेदो नारायण साक्षात स्वयं भगवान, भगवानलाई जान्नलाई त भगवान बराबर हुन पर्यो, कसरी जान्दछ? त्यसैले महापुरुष राख आचार्यवान पुरुष हो हि वेद, स्वयं नपढ बोलाउँछौ। गीता आज घर घरमा पाठ हुन्छ, गीताको अर्थ लगाउँछन् व्यक्तिहरू, त्यही गीतामा लेखिएको छ गीता पढ्ने अधिकारी को हो? इदं ते न तपस्काय न भक्ताय कदाचन। गीता 18 अध्यायको 67 श्लोकको भावार्थ पढ्नुहोस्। अब तपाईँहरू कतिपय व्यक्ति हुन्छन् यी स्वामीजी विचित्रका छन्, भन्छन् कि वेदशास्त्र पढ्नु हुँदैन, फेरि आफै नम्बर बताइदिन्छन् र पढ भन्छन्। अरे तिमीलाई रोग लागेको छ, ओखती खानु छ, त तिमी गएर आफै ओखतीको थुप्रोबाट जे मन लाग्यो त्यही झिकेर खानु हुँदैन, यो भनेको। तिमीलाई साधारण ज्वरो आएको छ, तिमीले क्यान्सरको ओखती खाएर मर्यो भने? त्यसैले पहिला डाक्टर कहाँ जाऊ? डाक्टरले लेखिदिन्छ तिम्रो ज्वरो आएकोलाई या कुनै अल्सर भएछ त त्यसको निमित्त यो ओखती हो, मैले लेखिदिएँ, अब यो अक्षर अक्षर त्यहाँ गएर मिलाऊ त्यो ओखतीमा, त्यही चाहिँ ओखती खाऊ, अर्को नखाऊ। त मैले यहाँ गीता भागवतको नम्बर बताइदिएको छु, यो नम्बर त्यसमा मिलाएर त्यसको भावार्थ मात्र पढ्नु, दायाँ बायाँ नलाग्नु। यस हिसाबले त त्यहाँ गीतामा बताइयो कि गीता त्यसले हेर्नु पढ्नु कसले? इदम ते न तपस्काय न भक्ताय, भक्तले मात्र, भक्त छैन भने नगर्नु। भक्त तपाईँहरू भन्नुहोला हामी पनि त भक्त, यहाँ तमाम एनाउन्समेन्ट गर्दा भन्छन् भक्तजनहरू, यो त उही हो कि घरमा श्रीमतीले व्यक्तिहरूलाई भन्छन् राजा सवारी होस् न, राजा भने जस्तो हो, त्यही घरको राजा हो, कहाँ देशको राजा हो त्यो? आफै भक्त हो, त्यो भगवानको भक्त होइन। अरे भक्तको परिभाषा त बुझ्नुहोस् पहिला, राजाको परिभाषा के हो? जसको देश हुन्छ, प्रजा हुन्छ, शासक हुन्छ, त्यो राजाको परिभाषा हो।
केवल पतिदेव को नाम राजा रख दे, मैं राजा वो तो यहां भक्त को नाम राख दे में हूं देना भक्त को परिभाषा बुझन उस पहला भक्त माने जसले भगवान लाई प्राप्त करे को छ त्यो भक्त हुन्छ। तो हामी क्या हूं था हामी साधक हूं, साधक साधनारत भक्त बन्न प्रयत्नशील विद्यार्थी हूं। हामी डिग्री होल्डर होइन हूं। तिमी एमए पढ्दैछौ त म डिग्री होल्डर हुँ भन्न पाउँदैनौ, पहिला सर्टिफिकेट प्राप्त गर। तिमी अहिले विद्यार्थी हौ, विद्यार्थी। त्यस्तै तपाईँहरू सब साधक हो, भक्त होइन। भक्त त त्यो हो जसले भगवान्लाई प्राप्त गरिसक्यो, त्यो भक्त हुन्छ। त्यसैले त भगवान्ले भागवतमा भने अहम् भक्त पराधीनो, म भक्तको अधीनमा छु। उसले नाच भने नाच्छु, गा भने गाउँछु। त तपाईँले नाचेर देखाउनुहोस् भगवान्। यदि नाच्दैनन् भगवान् तपाईँले बोलाएर आउँदैनन् भने फेरि तपाईँ भक्त होइन, तपाईँ साधक हो। त यहाँ गीता बताइयो, यो गीताको रहस्य जो पाए त्यसले नपढ्नु, भक्तले पढ्नु र अरूलाई सम्झाउनु, आफै नपढ्नु बौलाउँछ। गीता भागवत, हे भगवान्, भागवतलाई त भक्त मात्र भएर नि पुग्दैन, अझ बढी चिज चाहिन्छ। त्यही भागवतमा लेखिएको छ भक्त भएर मात्र पनि पुग्दैन,

एक एक तीन भागवत पहिलो स्कन्दको पहिलो अध्यायको तेस्रो श्लोक हो यो। त्यही भागवतबाट भन्दैछु म, बाहिरबाट ल्याएर होइन। ए भागवत भक्त मात्र भएर पुग्दैन, त्यो त रसिक शिरोमणिको चिज हो, त्यसैले रसिक सन्त हुनुपर्छ। रसिक सन्त माने रसयुक्त, जरुरत परे भगवानलाई झापड लाउन सक्ने, यसो त भैया समान। जुन पाए त्यही भक्तले यो गर्न पाउँदैन त्यहाँ प्रवेश। अरे भागवतमा जुन लीलाको निरूपण गरिएको छ, त्यो लीलामा प्रवेश गर्नलाई ब्रह्माजी रुन्छन्। षष्ठी वर्ष सहस्राणी मया तप्तम तपः पुरा। यो भागवतमा बताइएको श्री कृष्णको लीला जुन छ नि, त्यहाँ प्रवेश पाइयोस्, त्यहाँ लीला गर्ने गोपिनीहरूको चरणधुली पाइयोस् भनेर मैले 60,000 वर्ष तपस्या गरेँ, तै पनि पाइनँ। यो हो भागवत। त्यसैले रसिक सन्त भगवान भगवत प्राप्ति गरिकन पनि रसिक सन्त हुनुपर्छ, अनि मात्रै भागवत बोल्न पाइन्छ, पढ्न पाइन्छ, न त छुन पाइँदैन। त्यस्तै रामायण, जे श्रद्धा सम्बल रहित नहीं संतन को साथ, तिन कही मानस अगम अति जिनहि न प्रिय रघुनाथ। जसले रघुनाथलाई प्राप्त गरेको छैन, रघुनाथ प्राप्त गरेको सन्त साथमा छैन, मेरो रामायण नछुनु। तुलसीदासजीले आज्ञा दिएका छन्। भगवत प्राप्त सन्त महापुरुष साथ छैन भने त्यो एक हिन्दीमा छ, सरलमा छ भनेर नपढ्नु फस्छौ।

छुटैन अधिक अधिक उरझाई। तिमी एउटा चिज समाधान निकाल्न वेद शास्त्रमा घुस्छौ, 10 प्रश्न लिएर निस्किन्छौ बाहिर, त्यसपछि मर्छौ, नभए बौलाउने निश्चित छ। त्यसैले के गर्नुपर्छ? आदौ श्रद्धा ततः साधु संगत भजन क्रिया भक्ति रसामृत सिन्धु। पहिला श्रद्धा युक्त भएर गुरु खोज, भगवत प्राप्त सन्त खोज, त्यसपछि तिम्रो भजन क्रिया इत्यादि सुरु हुन्छ। श्रद्धा युक्त भएर, अरे बताए श्री कृष्णले गीतामा गुरु का जाँदा महापुरुष का जाँदा कसरी जानु पर्छ, प्रश्नको परिभाषा के हो, यो सब बताए। तद्विद्धि परिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः। 4:34 तत्त्ववेत्ता का जाँदाखेरि जिज्ञासु भावले प्रश्न गर, परिपात गर, परिपात पात निपात परिपात 3 हुन्छ, गएर दण्डवत गर, प्रणाम गर। संत महात्मा कहाँ जाँदा प्रणाम गर्नुपर्छ, यो नियम छ अकाट्य। त्यसपछि भगवान श्री कृष्णले भने प्रणाम केले गर्ने, थाहा छ प्रणामको परिभाषा, केवल टाउको जोडेर के हुँदैन जमिनमा, के गर्नुपर्छ, निपात गर, पात टाउको डोगो, निपात यो मन छ नि, मन मनलाई पनि झुकाउनु, मनले अहंकार राखेर केवल गोडाले झुकाउनु होइन गोडामा टाउको। तपाईँहरूको बडा बा छोटा बा तमाम हुन्छन्, बा बा काका बा झगडा छ, दुश्मनी छ, तर देख्यो भने ढग गरे भाग्यवानी भएस, छालाको टाउकोमा छालाको हात राख्ने, भित्र मनबाट कहाँबाट आएछ फेरि यो। अरे मनले प्रणाम गर, निपात गर, यतिले मात्र पनि पुग्दैन। श्री कृष्णले फेरि भने चित्त बुझाएनन्, परिपात गर। परिपात माने के हुन्छ, परिपात माने शिरले प्रणाम गर, मन झुकाऊ र परिपात आफ्नो जे छ गुरुलाई देऊ, अर्पण गर, समर्पण गर, समर्पित हौ समर्पित। यही कुरा कबाट संसारिक चिजले त तिम्रो यो बनिरहेछ, त सत्कार्य यदि गुरुले गर्न लागे तत्त्ववेत्ताले भने अहो भाग्य सम्झेर त्यहाँ समर्पण गर, पात गर, निपात गर, प्रणिपात। गीतामा पढ्नुहोस्, 4:34 आजै पढ्नुहोस्। तद्विद्धि प्रणिपातेन, बुझ, प्रणिपात गर, यानि कि शिरले प्रणाम गर, मनलाई झुकाऊ, आफ्नो भएको समर्पण पनि गर, अनि मात्र गुरुले त्यसपछि दोस्रो नम्बर के गर, परिप्रश्नेन, अब जिज्ञासु भावले प्रश्न गर। किनकि तिमीलाई तत्त्ववेत्ताले दिएको एक एक अक्षर जुन छ नि, यसको बदलामा तिमी पुरा विश्व देऊ, तैपनि तिमी ऋणबाट उऋण हुन सक्दैनौ। वेद शास्त्रको जुन ज्ञान दिएको छ,

राधा गोविंद गीत, अर्थात एक आध्यात्मिक ज्ञान को बदलामा पूरा विश्व दिए पनि तिमी उऋण हुन सक्दैनौ। पाणिपात गर, अब बल्ल प्रश्न गर, परिप्रश्ने न, प्रश्न को परिभाषा के हो, प्रश्न को अर्थ हो कि कुनै कुरा हामी जान्दैनौ, वास्तवमा जान्दैनौ, तर हामीलाई विश्वास छ कि त्यसका गएपछि उसले दिएको जवाब जुन छ त्यसद्वारा मैले गर्नु छ त्यो काम, यो हो प्रश्न। तर हामी के गर्छौँ, अरे सब थाहा छ हामीलाई, के भन्दा रहेछ नि, हेर कति पानीमा रहेछ नि, नाप्न जाऊ, अरे सन्त महात्मा तिमीलाई बुझ्दैन, यौँ बुझ्छन्, यौँ घुमाइदिन्छन् तिमीलाई, यौँ परिप्रश्ने न। यहाँ श्रीकृष्णले भने प्रश्न त्यो हो कि हाम्रो मनमा अलरेडी कुनै चिज छ जजमेन्ट, त्यो चिज प्रश्न होइन सोध्नु, त्यो पनि सन्त महात्माका त जिज्ञासु भावले वास्तवमा हामी जान्दैनौँ त्यसलाई सोध्नु, यो प्रश्न हो। त यहाँ यतिले मात्र पुगेन, श्रीकृष्णले भने परिप्रश्न हेर्न, प्रश्न माने जे भन्या छ त्यो मान्नु, परिप्रश्न हेर्न माने गुरुले भने सन्तले भने जाऊ त्यो बारदेलबाट हम्फाल्नु, बस अब यसमा बुद्धि नलाउनु, तुरन्त जानु हम्फाल्नु।